एकीकरण गर्ने ऐतिहासिक निर्णय समेत गरेको छ। यस निर्णयसँगै पूर्व राष्ट्रपति भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा फर्किने कानूनी र सांगठनिक बाटो पूर्ण रूपमा खुलेको छ। 11 महिना अघि आफैले गरेको निर्णय उल्टाउँदै एमाले भण्डारीलाई फेरि पार्टीको मूल प्रवाहमा जोडेको हो। पार्टी सचिव पद्मा अर्यालले पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने निर्णय भएको औपचारिक जानकारी दिएकी छन्। लामो समयदेखि पार्टीभित्र भण्डारी पुनरागमनको विषयले ठूलो चर्चा पाइरहेको थियो। विशेष गरी सदस्यता नवीकरण गर्ने ऐतिहासिक निर्णय समेत गरेको छ। यस निर्णयसँगै पूर्व राष्ट्रपति भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा फर्किने कानूनी र सांगठनिक बाटो पूर्ण

0: श्री केपी शर्मा ओलीले अन्तत सोमबारको बैठकबाट भण्डारीको सदस्यता नवीकरण गर्ने प्रस्ताव पारित गराएका छन्।
1: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको हिरासतमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको अनुसन्धान सुस्त बनेको छ। पक्राउ परेको करिब 50 दिन पुग्न लाग्दा पनि उनीहरूले गरेको लगानीको स्रोत बारे अझै यकिन हुन सकेको छैन। सम्पत्ति शुद्धिकरण विभागले उनीहरू आबद्ध विभिन्न 8 कम्पनीको संस्थापक शेयर विवरण मागे पनि सबै विवरण विभागमा पुगिसकेको छैन। विभागबाट भइरहेको अनुसन्धानका क्रममा अध्ययन प्रयोजनका लागि आवश्यक परेको भन्दै विवरण माग गरिएको थियो। विभागले बिमक नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, केस्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी, ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनी र हिमालयन री इन्स्योरेन्सको संस्थापक शेयर विवरण मागेको थियो। संस्थापन हुँदा बीमा प्राधिकरणबाट अनुमति प्राप्त गर्ने समयमा उल्लेखित कम्पनीहरूमा संस्थापक शेयर खरिद गर्न उनीहरूको चुक्ता पुँजी बापत कम्पनीमा भुक्तानी गरेको बाहेक अतिरिक्त शुल्क बापत विभिन्न व्यक्ति तथा संस्थाहरूको बैंक खातामा बुझाएको रकमका हकमा के कति रकम को कसका नाउँमा रहेको, के कति नम्बरको के कुन बैंक तथा वित्तीय संस्थाको खातामा के कति जम्मा गरेको हो भन्ने समेतका विवरण फरक नपर्ने गरी विभागको कार्यालयमा यो सूचना प्रकाशन भएको मितिले 15 दिनभित्र बुझाउने भए तापनि अहिलेसम्म कम्पनीहरूले सूचनालाई व्यवस्था गरेको जनाइएको छ।
0: सार्वजनिक वित्त व्यवस्थापनको कमजोर संरचना, संस्थागत अनुशासनको अभाव र जवाफदेहिताको संकट बीच नेपालमा बेरुजु निरन्तर उकालो लाग्दै गएको छ, जसले आर्थिक सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ। बेरुजु वर्षनी बढ़दै जानु अब साधारण लेखा त्रुटिको परिणाम मात्रै नभए सार्वजनिक वित्त व्यवस्थापनमा देखिएको गहिरो संरचनात्मक समस्या, कमजोर संस्थागत अनुशासन र जवाबदेहिता अभावको स्पष्ट प्रतिविम्ब बनेको अर्थविदहरूले बताएका छन्। सार्वजनिक खर्च प्रणालीभित्रको संरचनात्मक कमजोरी र कमजोर नियन्त्रण संयन्त्रको परिणामका रूपमा देखिँदै आएको नेपालको बेरुजु 7.5 खर्ब नागेको छ। महालेखा परीक्षकको कार्यालयको सार्वजनिक गरिएको 63 वार्षिक प्रतिवेदन 2081-82 अनुसार आर्थिक वर्ष 81-82सम्ममा कुल बेरुजु 7.55 खर्ब रूपियाँ नजिक पुगेको छ। यसबीच बेरुजु नियन्त्रणलाई कार्य सम्पादन मूल्याङ्कनसँग जोड्दै नागरिक निगरानी र उत्तरदायी प्रणाली सुदृढ गर्न आवश्यक रहेको महालेखा परीक्षक तोयम रायले बताउनु भएको छ। यस्तै दिपेन्द्र बहादुर छेत्रीले कागजी पूर्णताका कारण हुने बेरुजु प्राविधिक प्रकृतिको भए पनि नियतपूर्वक गरिएको अनियमितता भने गम्भीर चिन्ताको विषय भएको बताउनु भएको छ। यता डाक्टर चन्द्रमणि अधिकारीले बेरुजु बढ़नुका प्रमुख कारण कानूनको जानाजान उल्लंघन, कानूनी ज्ञानको अभाव तथा कानूनमै रहेको अस्पष्ट व्यवस्था रहेको बताउनु भएको छ। बेरुजु नियन्त्रणमा चुनौती, कमजोर वित्तीय अनुशासनको परिणाम शीर्षकमा गोर्खापत्रमा खबर छ।
2: Instant.

0: यो नयाँ वर्षको अवसरमा सेनसेनका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: Happy New Year, make it sweet, make it cool.

0: यो नयाँ वर्षको अवसरमा मेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। समस्याग्रस्त सहकारीका बचतकर्तालाई सरकारले पैसा फिर्ता दिन शुरू गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोमबार 378 जना पीड़ितलाई 13,79,216 रूपियाँ फिर्ता गरेको छ। पहिलो चरणमा 10,000 बचत रहेका बचतकर्तालाई उल्लेखित रकम फिर्ता गरेर समितिले बचत फिर्ता शुरू गरेको हो।
3: मेडिकल व्यवसाय एवं नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अफवाह फैलाएको आरोपमा उनलाई सोमबार राति ब्रिगन्जको एक होटलबाट नियन्त्रणमा लिइएको हो।
2: विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा आइतबार बिहान पुनः एकपटक नेपाली सुरक्षाकर्मीको बहादुरीको नयाँ अध्याय लेखिएको छ। सशस्त्र प्रहरी बलको इतिहासमै पहिलोपटक दुई महिला कर्मचारीले सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका छन्।
3: नेपालका लोपोन्मुख फिरन्ते समुदायमा पर्ने राउटे समुदाय पहिलो पटक औपचारिक कार्यक्रमका लागि पूर्वी नेपाल पुगेपछि मोरङ मिक्लाजुङ यति बेला असामान्य रूपमा चर्चामा छ। कर्णालीका जंगल क्षेत्रमा परम्परागत घुमन्ते जीवन बिताउँदै आएका राउटेहरूलाई केन्द्रमा राखेर आयोजना गरिएको मेलाले एकातिर स्थानीय आर्थिक गतिविधिमा उत्साह थपेको छ भने अर्कोतर्फ मानवीय मर्यादा, गोपनीयता र सांस्कृतिक संवेदनशीलतामाथि बहस भइरहेको छ।
2: दैलेखको भैरवी गाउँपालिका एक स्थित जलजले क्षेत्रमा पहिचान गरिएको प्राकृतिक ग्यास परियोजना दोस्रो चरणको अन्वेषण कार्य अघि बढ़न नसक्दा अन्यलमा परेको छ। प्रारम्भिक अध्ययनले उल्लेख्य परिमाणमा प्राकृतिक ग्यासको सम्भावना औल्याएपछि एक समय राष्ट्रिय प्राथमिकतामा परेको उक्त परियोजना पछिल्लो समय प्रगति हुन नसक्दा अलमलमा परेको हो।
3: काठमाडौँ सहित देशका विभिन्न स्थानमा सुकुम्बासी बस्ती हटाउने नाममा भइरहेको डोजर प्रयोग विरूद्ध मोरङका भूमिहीन सुकुम्बासीहरू आन्दोलनमा उत्रिएका छन्।
2: चालू आर्थिक वर्ष 82-83 सकिन अब दुई महिना मात्र बाँकी रहँदा सरकारको आय व्यय सन्तुलन झन दबावमा परेको देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको वैशाख मसान्तसम्मको तथ्याङ्क अनुसार सरकारले राजस्व अनुदान र ऋण मार्फत कुल 10 खर्ब 12 अर्ब 5 करोड़ रूपियाँ भन्दा बढ़ी आमदानी गरेको भए पनि सोही अवधिमा खर्च भने 11 खर्ब 73 अर्ब 52 करोड़ रूपियाँ नागेको छ। यसले सरकारी कोषमा 1 खर्ब 61 अर्ब रूपियाँ भन्दा बढ़ी भार परेको छ। सरकारी चालू आर्थिक वर्षका लागि 19 खर्ब भन्दा बढ़ीको बजेट ल्याउँदा 4 खर्ब 30 अर्ब रूपियाँ घाटा हुने अनुमान सहित 15 खर्ब भन्दा बढ़ी आमदानीको लक्ष्य राखेको थियो।
3: अब शेयर बजार पछिल्लो समय पुँजी बजारका लगानीकर्ताको बजार प्रति उत्साह घट्दै गएको देखिन्छ। सम्पत्ति शुद्धिकरण सम्बन्धीको छानबिनका विषयमा प्राय पुँजी बजारसँग जोड़िनु र सूचीकृत कम्पनीहरूमा यसको प्रत्यक्ष असर देखिनुले लगानीकर्ता निराश बनेका छन्।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न #1415# #7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना, क्रिप्टो करेन्सी र अवैध अनलाइन ट्रेडिङमा लगानी नगर्नुहोस्। धेरै नाफा हुने प्रलोभन देखाएर गरिने यस्ता लगानी जोखिमपूर्ण र गैर कानूनी हुन्छन्। आफ्नो कमाई सुरक्षित राख्नुहोस्।
3: राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: अब विदेशका खबर। संयुक्त अरब इमिरेट्स युएईको एकमात्र आणविक ऊर्जा केन्द्र नजिक आइतबार ड्रोन आक्रमण भएपछि पश्चिम एसियामा तनाव बढ़ेको छ। युएईले आतंकवादी हमला भन्दै घटनाको निन्दा गरेको छ। आक्रमणपछि आणविक केन्द्रको बाहिरी क्षेत्रमा आग लागि भएको थियो। यद्यपि कुनै मानवीय क्षति वा रेडियोथर्मी पदार्थ चुहावट नभएको अधिकारीहरूले बताएका छन्। यो घटना अमेरिका र इरान दुवैले पुनै युद्धका लागि तयार रहेको संकेत दिइरहेका बेला भएको हो।
6: अब खेल र खेलाड़ीका खबर। स्पिनरद्वय सन्दीप लामिछाने र ललित नारायण राजवंशी चम्केपछि नेपालले सोमबार आईसीसी क्रिकेट विश्वकप लीग दुईमा स्कटल्याण्डलाई सजिलै 6 विकेटले हराएको छ। त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्ड 39.1 ओभरमा 194 रनमै अल आउट भयो। नेपालले सामान्य लक्ष्य 38.1 ओभरमा 4 विकेटको क्षतिमा 199 रन बनाएर जित हासिल गरेको हो। यस्तै स्पिनर सन्दीप लामिछानेले 8 विकेट, स्पिनर दुईजना सन्दीप लामिछाने र राजवंशी मिलेर 8 विकेट निकालेपछि स्कटल्याण्डको पाली धराशयी बनेको थियो। ललितले 4 र सन्दीपले 3 विकेट लिए। यसैबीच सन्दीपले ब्रेन्डन म्याकमुलनलाई क्याच आउट गराएर 150 ओडीआई विकेट समेत पूरा गरेका छन्, जो 73 खेलमा 150 विकेट लिएका हुन्।
5: अब कला तथा मनोरञ्जन। नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा कलाकार उत्तम केसी निर्वाचित हुनुभएको छ। आइतबार काठमाडौँमा सम्पन्न संघको 21 औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा केसीले 216 मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो।
6: अब विचार विश्लेषण। अब बन्नुपर्छ आत्मनिर्भर अर्थतन्त्र शीर्षकमा माधव ढकालले आजको नागरिक दैनिकमा लेख्नु भएको छ। नेपालको विकासको संकट पैसाको अभाव होइन, संस्थागत क्षमताको अभाव हो। सरकारसँग स्रोत छ तर पुँजीगत खर्चको कार्यक्षमता कमजोर छ। बैंकहरूसँग निक्षेप छ तर उत्पादनशील क्षेत्रमा प्रवाह सीमित छ। निजी क्षेत्रमा आत्मविश्वास पनि बलियो छैन। विदेशी मुद्रा त छ तर औद्योगिक रूपान्तरण छैन। विदेशी मुद्रा मानव पुँजी श्रम शक्ति प्राकृतिक स्रोत भू रणनीतिक अवस्थिति र सामाजिक ऊर्जालाई उत्पादनशील राष्ट्रिय शक्तिमा रूपान्तरण गर्न सके नेपाल सानो विप्रेषण निर्भर र आयातमुखी अर्थतन्त्रबाट ज्ञान ऊर्जा सेवा पर्यटन र नवप्रवर्तनमा आधारित उदाउँदो अर्थतन्त्र बन्न सक्छ।
5: त्यस्तै प्रधानमन्त्रीले बोल्नुपर्छ कि पर्दैन शीर्षकमा कान्तिपुर दैनिकमा केशव दाहाल लेख्नुहुन्छ। यदि प्रधानमन्त्रीले नबोलेरै काम चलाउने हो भने नागरिक र सरकार बीचको सम्बन्ध बन्छ कसरी, आलोचना र समर्थनको सिलसिला स्थापित हुन्छ कसरी, जवाबदेता बढ्छ कसरी, सायद त्यसपछि सत्ता अनुमानमा चल्न थाल्छ।
6: अवश्य काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यसपछि पत्रकार खेमबमका साथमा नेपाली पहचान सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 5 गते मंगलबार, मे 19 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको तृतीया तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: समस्याग्रस्त सहकारी पीड़ितको बचत फिर्ता शुरू, दुई महिनाभित्र पूर्वाधार सम्बन्धी मुद्दा फैसला गर्न सुझाव, कामु प्रधान न्यायाधीशको आदेश सर्वोच्च प्रशासनद्वारा अवज्ञा।
1: संसदमा मर्यादित रूपमा विरोध गर्न सभामुखको निर्देशन, खानीमा तौल पुल नराख्ने उद्योगको अनुमति खारेज गर्न महालेखाको सुझाव, एमाले अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीबीच सम्बन्ध सुधार।
0: ग्रे लिस्टमा अट्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी, विद्यालय शिक्षा को क्षेत्राधिकारमा संघीय र स्थानीय सरकार बीच विवाद, उपकुलपतिका लागि दरखास्त आह्वान।
1: इरानमाथि तत्काल आक्रमण रोकेको अमेरिकाको दावी, पाकिस्तान कूटनीतिक संवादका लागि इरानमा, रूसमाथि युक्रेनद्वारा ठूलो संख्यामा ड्रोन आक्रमण।
0: र आईसीसी विश्वकप लीग दुईमा स्कटल्याण्डलाई पराजित गरेसँगै नेपाल पाँचौं स्थानमा उक्लियो। राष्ट्रिय महिला टोलीले मलेसियामा दुईवटा T20 आई खेल्ने, सूर्य नेपाल गल्फ टूर अन्तर्गत सातौं प्रतियोगिता आजबाट।
2: कयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा समस्याग्रस्त सहकारी पीड़ितको बचत रकम फिर्ता गर्न शुरू गरिएको प्रसंग।
1: समस्याग्रस्त सहकारीका बचतकर्तालाई सरकारले पैसा फिर्ता दिन शुरू गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हिजो 378 जना पीड़ितलाई 13,90,216 रूपियाँ फिर्ता गरेको छ। पहिलो चरणमा 10,000 बचत रहेका बचतकर्तालाई उल्लेखनीय रूपमा रकम फिर्ता गरेर समितिले बचत फिर्ता शुरू गरेको हो। पहिलो दिन बचत फिर्ता पाउने सहकारीका बचतकर्ता मध्ये कान्तिपुर सहकारीका 215 जनालाई 9,98,716 रूपियाँ, पशुपति सहकारीका 7 जनालाई 41,465 रूपियाँ र शिवशिखर सहकारीका 156 जनालाई 3,68,035 रूपियाँ गरी करिब 14,00,000 रूपियाँ फिर्ता गरिएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष दिल्लीराज आचार्य जानकारी दिनुभएको छ। समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब रूपियाँ बचत फिर्ता गर्नुपर्नेछ। तीमध्ये प्राय साना बचतकर्ता छन्। तीमध्ये 5,00,000 भन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र 5,00,000 भन्दा बढ़ी बचत रकम भएकालाई ठूला बचतकर्ताका रूपमा वर्गीकृत गरिएको छ। कुल 76,000 मध्ये 5,00,000 भन्दा बढ़ी बचत गर्ने जम्मा 18,000 रहेको समेत समितिले जनाएको छ। अब भने बचत रकमको आधारमा वर्गीकरण गरेर क्रमशः फिर्ता गर्ने भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टले सीआईएनसँग बताउनुभयो।
3: समस्याग्रस्त सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने गरी काम शुरू गरिएको छ। कान्तिपुर, पशुपति र शिवशिखर सहकारी तीनवटा सहकारीका ब्याङ्क भेरिफिकेशन भएर आएका बचतकर्ताहरूको चाहिँ करिब 378 जना बचतकर्ताहरूको बचत फिर्ता गरेको अवस्था चाहिँ छ र अब क्रमशः हामी यो कुरालाई निरन्तर भनिन्छौँ।
0: प्रधान न्यायाधीश सिफारिश विरूद्धको रिट दरफिट गर्ने आदेश विरूद्धको निवेदन दर्ता गर्न कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेश सर्वोच्च अदालत प्रशासनले अवज्ञा गरेको छ। मल्लले हिजो निवेदन दर्ता गर्न आदेश दिए पनि सर्वोच्च प्रशासनले पालना नगरेको हो। संवैधानिक परिषदले वरिष्ठताका आधारमा सिफारिश गर्ने परम्परा तोडेर सर्वोच्चका न्यायाधीश मनोज शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। परिषदको उक्त निर्णय विरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले 25 वैशाखमा रिट पेश गरे पनि सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो। त्यसपछि सोही दिन वरिष्ठ अधिवक्ता त्रिपाठी र अधिवक्ता सिलवालले दरपेट विरूद्धको निवेदन दिनुभयो। त्यो निवेदनलाई पनि सर्वोच्च प्रशासनले होल्डमा राखेपछि उक्त विवाद हिजो कामु प्रधान न्यायाधीश मल्ल समक्ष पुगेको हो। रिट निवेदनलाई एक सातासम्म पनि इजलास पठाइएको छैन। उनीहरूका गुनासालाई समेत साथै राखेर मल्लले हिजो 1 बजेसम्म दर्ता गर्न र आज सुनवाईका निम्ति पेशी तोक्न 3 पृष्ठको आदेश आदेश दिनुभएको थियो। उक्त आदेश अवज्ञा गर्दै सर्वोच्च प्रशासनले ती निवेदनहरूलाई हिजो साँझसम्म पनि दर्ता गरेको छैन। यसबारेमा विभिन्न बहस हुन थालेको छ। संसदमा सांसदहरूले पनि कुरा उठाउन थालेका छन्। सीआईएनसँग कुराकानी गर्दै संविधानविद डाक्टर विपिन अधिकारीले अहिले पछिल्लो समयमा न्याय क्षेत्रमा देखिएका विवाद र यस खालका गतिविधि सुहाउँदो नभएको टिप्पणी गर्नुभयो।
4: जसरी भए पनि सरकारको अनुकूल भइदिने प्रयास गर्न लागे भने हाम्रो मौलिक अधिकारहरूको के होला? स्वतन्त्र न्यायपालिका नभइकन संविधानको सर्वोच्चता कसरी कायम होला भन्ने एउटा प्रश्न चाहिँ उठ्यो। प्रधान न्यायाधीशले यो दर्पिटका इस्युहरूमा हस्तक्षेप गर्ने प्रचलन छैन र जे जति काम कारवाही हुन्छ त्यो प्रशासनिक नै भए पनि न्यायिक प्रकारको काम कारवाही हो र प्रधान न्यायाधीश या निमित्त प्रधान न्यायाधीशले अब चाहिँ हस्तक्षेप गर्नुपर्ने दिन पनि नेपालमा आयो। अब त्यो चाहिँ परम्परागत रूपमा नदेखिएको एक किसिमको हस्तक्षेप भएको हुनाले अब त्यसमा पनि एउटा टिप्पणी छ। यो अवस्थामा पुर्याउने हाम्रा चाहिँ प्रक्रियाहरू, प्रशासनिक संयन्त्रहरू, रजिस्ट्रारको कार्यालयहरू र एउटा सिफारिस भएको तर नियुक्ति नभएको प्रधान न्यायाधीशले जसरी निर्णयहरू गरिएको देखिन्छ, प्रभावित गरेको देखिन्छ, यो कानूनको शासनको प्रत्याभूति त अदालतबाट हुनुपर्दछ र विवादग्रस्त मान्छेले अदालत छोडेर हिँड्नुपर्छ। यो अदालतलाई चाहिँ सार्वजनिक रूपमा अपराधी जस्तो उभ्याएर अनि आफ्नो राजनीति गर्न कसैले पनि पाउँदैन।
0: संसदीय सुनवाई समितिले आज उजुरी खोलेर छलफल शुरू गर्ने कार्यसूची तय गरेकोले बुधबार प्रधान न्यायाधीशको सुनवाईको मिति तोक्ने सम्भावना छ। सोही दिन अनुमोदन भए राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई नियुक्ति दिँदै शपथ गराउनुहुनेछ। संसदको तयारीका बारेमा सीआईएनसँग कुराकानी गर्दै संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो,
5: 16 उजुरीहरू प्राप्त भएको छ समितिमा। समितिको बैठक बसेर उजुरीहरू खोल्ने, उजुरीहरू समितिका सदस्यहरूले वितरण गर्ने, अध्ययन गर्ने, त्यसपछि आवश्यकता अनुसार अब समितिले निर्णय गर्न चाहिँ बाँकी नै छ। अब समितिले उजुरीलाई कसरी अगाडि बढाउँछ भन्ने हुन्छ। आवश्यकता अनुसार उजुरीकर्तालाई बोलाएर अथवा प्राप्त उजुरीहरूको भेरिफिकेसन गर्ने लगायतको काम पनि समितिले गर्ला नै। प्रस्तावित प्रधान न्यायाधीशले आफ्नो कार्यजना सहित कुनै एउटा बैठकमा आमन्त्रित गर्छ। उजुरी सकिसके पछाडि आमन्त्रित गर्छ समितिले र उहाँले आफ्नो कार्ययोजना प्रस्तुत गर्नुहुनेछ।
0: नेपाल बार एसोसिएशनको बैठक आकस्मिक रूपमा हिजो बोलाइएको थियो। न्याय प्रशासनको अन्तिम जिम्मेवारी वहन गर्ने कामु प्रधान न्यायाधीशको आदेश समेत अपालन गर्ने प्रशासनको रवैया असाधारण र प्राकृतिक मात्र होइन, यो अभिलेखीकरण हुने, विस्मृतिमा नजाने, ऐतिहासिक भूल एवं प्रचलित कानून आकर्षित हुने घटना समेत भएको बारले टिप्पणी गरेको छ। हिजोको प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले दिएको अभिव्यक्तिप्रति पनि बारले आपत्ति प्रकट गरेको छ।
1: प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय मर्यादामा रहेर सदनमा विरोध जनाउन आदेश गर्नुभएको छ। प्रचलित कानून, नियमावली र अभ्यासले समेत नदिएका विरोधका शैली सदनमा नदेखाउन पनि उहाँले निर्देशन दिनुभएको हो। श्रम संस्कृति पार्टीले हिजो प्रतिनिधि सभा बैठक कक्षमा प्लेकार्ड बोकेर प्रदर्शन गरेपछि सभामुख अर्यालले यस्तो निर्देशन दिनुभएको हो। सभामा निर्देशन दिँदै सभामुख अर्यालले भन्नुभयो, विरोध गर्ने विभिन्न शैली हुन्छन् तर मर्यादामा बसेर विरोध गर्नुपर्ने हुन्छ। मर्यादामा बसेर विरोध गर्न आदेश गर्दछु। सदनमा पर्चा देखाएर विरोध गर्ने हाम्रा कानून, नियमावली र अभ्यासले दिएको छैन। हिजोको बैठकको आकस्मिक समय शुरू हुनासाथ श्रम संस्कृतिका सांसदहरूले रोस्टम अघि प्लेकार्ड देखाएर विरोध जनाएका थिए। यसैबीच प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष 2083-84 को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल शुरू भएको छ। छलफलमा भाग लिँदै सांसदले कागजातमा समावेश गरिएका विषय उत्कृष्ट हुने तर कार्यान्वयनमा नहुने विगत देखिएको समस्या अब समाधान हुनुपर्नेमा जोड़ दिएका छन्।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सरकारले बनाएका योजना कार्यान्वयनका लागि निजामती क्षेत्रको भूमिका।
6: संयन्त्र सुध्रेन भने पनि हामी काम गर्छौं। संयन्त्र सुध्रिन्छ भने हामी सौहार्दपूर्ण व्यवहार गरेर हामी एउटा फ्यामिली भएर काम गर्छौं। उहाँहरूले सहयोग गर्नु भएन भने तर पनि हामी काम गर्छौं।
1: ग्रेड लिस्टमा अड्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी विद्यालय शिक्षाको क्षेत्राधिकारमा संघीय र स्थानीय सरकारबीच विवाद उपकुलपतिका लागि दरखास्त आह्वान लगायतका खबर र कार्टुन बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
7: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू
8: रामी दाईको कुरा त ठिकै हो तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन् यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ
7: छ्वाली पराल र मकैको ढोडबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ
9: नमस्कार नमस्कार कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि
7: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि
9: हो नि यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि
7: ओहो धन्यवाद नानी अब त म जलाउँदै जलाउँदिन अवशेष त मेरो धन रहेछ नि
2: बाली अवशेष जलाउँदा धुवा प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य
1: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश
10: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
1: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा छोटो सड़क सञ्जालबाट जोड़िए भारत नेपाल र चीन शीर्षकमा खबर प्रकाशित छ राष्ट्रिय गौरवको त्रिदेशीय लाइफ लाइन विराटनगर रानी शंखुवा सभा किमाथाङका सड़क सञ्जालमा जोड़िएको छ उत्तर दक्षिण कोशी आयोजना अन्तर्गत शंखुवा सभाको खाँदबारीदेखि भोट खोला गाउँपालिकाको किमाथाङका सम्मको व्यापारिक मार्ग जोड़िएको हो चीन नेपाल भारत जोड़ने यो सबैभन्दा छोटो दूरीको सड़क सञ्जाल जोड़िए पनि यो मार्ग व्यापारिक प्रयोगमा आउन अझै केही समय लाग्ने बताइएको छ त्यस्तै बेरुजु नियन्त्रणमा चुनौती कमजोर वित्तीय सुशासनको परिणाम शीर्षकमा अर्को खबर प्रकाशित छ सार्वजनिक वित्त व्यवस्थापनको कमजोर संरचना संस्थागत अनुशासन अभाव र जवाबदेहिताको संकटका बीचमा नेपालमा बेरुजु निरन्तर उकालो लाग्दै गएको छ जसले आर्थिक सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ त्यस्तै भित्रपृष्ठमा राष्ट्रिय सभा युवाको अपेक्षा सम्बोधन गरियो शीर्षकमा खबर प्रकाशित छ भने उपकुलपतिका लागि दरखास्त आह्वान शीर्षकमा अर्को खबर छ सरकारले विभिन्न छवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नियुक्ति प्रक्रिया अगाडि बढ़ाएको छ ती प्रतिष्ठानमा रिक्त उपकुलपति पदका लागि नाम सिफारिश गर्न गठित छनौट तथा सिफारिश समितिले हिजो दरखास्त आह्वान गरेको हो विद्यालय शिक्षा क्षेत्र सुधारमा छलफल शीर्षकमा अर्को खबर प्रकाशित छ भने भित्रपृष्ठमा सीमामा कडाईले माछा व्यवसाय उत्साहित शीर्षकमा बमलाल गिरीले नवलपुरबाट खबर लेख्नु भएको छ सरकारले भारतसँगको सीमा नाकामा गरेको कडाईले नवलपुरका माछा व्यवसायीहरू उत्साहित बनेका छन् त्यस्तै उद्योगमा चिनीको समस्या हुन सक्ने विषयमा पनि अर्को खबर प्रकाशित छ
0: नागरिक दैनिकमा भट्ट आबद्ध कम्पनीद्वारा विवरण बुझाउन अटेर शीर्षकमा तपेन्द्र कार्केले लेख्नु भएको खबर छ अनुसन्धान सुस्त 90 दिन थुनामा राख्ने प्रावधान प्रयोग हुन लागेको बारेमा उल्लेख गरिएको छ सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको हिरासतमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको अनुसन्धान सुस्त बनेको समाचारमा उल्लेख छ अन्नपूर्ण पोस्ट दैनिकमा अमृत झा रिहाई प्रकरण परराष्ट्र मन्त्रालयले माग्यो माफी शीर्षकमा खबर छ। इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृत झा रिहा भइसकेको गलत सूचना सार्वजनिक गरेकोमा परराष्ट्र मन्त्रालयले माफी मागेको छ। झा अझै रिहा नभएको स्पष्ट पार्दै मन्त्रालयले आफ्नो त्रुटि र त्यसबाट सिर्जना भएको अन्यलप्रति क्षमा याचना गरेको हो। आर्थिक कारोबार दैनिकमा खानीमा तौलपुल नराख्ने उद्योगको अनुमति खारेज गर्नु महालेखा शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छापिएको छ। महालेखा परीक्षकको कार्यालयले खानी क्षेत्रमा तौलपुल नराख्ने र जथाभावी उत्खनन गरेर राजस्व छल्ने खानी तथा उद्योग संचालकहरूलाई कार्यवाही गर्न सरकारलाई सुझाव दिएको हो। सरकारले बारम्बार सूचना प्रकाशित गर्दै तौलपुल लगायतका यथोचित यन्त्र खानी क्षेत्रमा राख्न आग्रह गरे पनि बारम्बार अटेरे गर्दै आएका उद्योगहरूको उत्खनन अनुमति पत्र सम्बन्धमा कानून बमोजिम कार्यवाही गर्नुपर्ने महालेखाको सुझाव रहेको छ। होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बा सिको परिवारले खोले गुनासाका पोका शीर्षकमा नयाँ पत्रिका दैनिकमा शिवहरी घिमिरेले लेख्नु भएको खबर छापिएको छ। भित्री पन्नामा छापिएको छ अर्को खबर, दुई महिनाभित्र पूर्वाधार सम्बन्धी मुद्दा फैसलाको व्यवस्था गर्न सुझाव शीर्षक दिइएको छ। मिलन विश्वकर्मा लेख्नुहुन्छ, पूर्वाधार निर्माण तथा विकास आयोजना सम्बन्धी अदालतमा पर्ने मुद्दामा दुई महिनाभित्र फैसला गर्ने गरी कानूनी र संस्थागत व्यवस्था गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले बनाएको अध्ययन समितिले सुझाव दिएको छ। 25 चैतमा मन्त्रालयका सचिव पाराश्वर ढुंगानाको संयोजकत्वमा बनाएको अध्ययन समितिको प्रतिवेदनले यस्तो सुझाव दिएको हो। मन्त्रालयले हिजो उक्त प्रतिवेदन सार्वजनिक गरेको छ। एउटा पक्षको तर्फबाट दुई घण्टाभन्दा बढ़ी बहस गर्न नपाउने, फैसलाको पूर्ण पाठ 21 कार्यदिनभित्र आउने व्यवस्था गर्नुपर्नेमा पनि जोड़ दिइएको छ। डलरको मूल्य नयाँ उचाइमा एक डलरको 154.46 रूपियाँसम्म पुगेको बारेमा पनि खबर छापिएको छ। कान्तिपुर दैनिकमा ग्रे लिस्टमा अड्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी शीर्षकमा मातृका दाहालले लेख्नु भएको खबर छ। सम्पत्ति शुद्धिकरण विरूद्ध निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स एफएटीएफको एशिया पेसिफिक समूह एपीजेले नेपालले पर्याप्त प्रगति नदेखाए कालो सूचीमा पर्ने गम्भीर चेतावनी दिएको हो। यो चेतावनी सामान्य कूटनीतिक सन्देश होइन। एपीजीले यस भ्रमणलाई आगामी सेप्टेम्बर 2026 हुने निर्णायक एपीजीजेजी समीक्षा अघिको अन्तिम उच्चस्तरीय हस्तक्षेपका रूपमा पनि उल्लेख गरिएको छ। विद्यालय शिक्षाको क्षेत्राधिकारमा संघीय र स्थानीय सरकार बीच विवाद, चिपुवामा विद्यालय शीर्षकमा सुदीप कैनी लेख्नुहुन्छ, विद्यालय शिक्षाको क्षेत्राधिकारका विषयमा संघीय र स्थानीय सरकार बीच फेरि विवाद देखिएको छ। संघीय सरकारले अध्यादेश मार्फत शिक्षा ऐन 2028 संशोधन गर्दै विद्यालय व्यवस्थापन समितिको सदस्यबाट सहयोगी र चन्दादातालाई हटाउने व्यवस्था गरेको छ। उक्त व्यवस्थामा असहमति जनाउँदै स्थानीय तहले आफ्नो क्षेत्राधिकारमा संघीय सरकारले हस्तक्षेप गरेको आरोप लगाएका छन्। संघ र स्थानीय सरकारको फरक फरक निर्णय र कानूनले दुविधामा परेको विद्यालयहरूको गुनासो छ। ओली र भण्डारी बीच सम्बन्ध सुधार शीर्षकमा गंगा विषय लेख्नुहुन्छ, हिमालयले पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता निरन्तरता दिने निर्णय गरेको हो। अध्यक्ष केपी शर्मा ओलीले हिजो केन्द्रीय सचिवालयको बैठकमा प्रस्ताव गरेपछि भण्डारीको सदस्यता नवीकरण भएको हो। यो निर्णयसँगै भण्डारी र ओली बीच विगत लामो समयदेखि जारी द्वन्द पनि विराम लागेको कतिपय नेताहरूले नै बताउने गरेका छन्। सहकारी बचत फिर्ताको पहिलो दिनमा 378 जनाले पाएको बारेमा अर्को खबर पनि छापिएको छ भने सरकार विरूद्ध विपक्षीको मोर्चाबन्दी शीर्षकमा कुलचन्द्र नेउपाने र गंगा विसीले लेख्नु भएको खबर छ। विकास निर्माणका मात्रै मुद्दा हेर्न पूर्वाधार न्यायाधिकरण शीर्षकमा दुर्गा दुलाल र जयसिंह महराले लेख्नु भएको खबर पनि छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आजका लागि योजना बनाइएको सैन्य आक्रमण तत्कालका लागि रोकेको बताइएको छ। राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले गल्फ राष्ट्रहरूको आग्रहपछि तत्कालका लागि आक्रमण रोकिएको बताएका हुन्। अहिलेलाई गम्भीर वार्ता भइरहेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनु भएको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा विश्वका नेताहरूले अनुरोध गरेपछि स्थगित गरिएको समेत बताउनु भएको हो। अमेरिका र इरान बीच बढ़दो तनावका बीच पाकिस्तानले कूटनीतिक सम्वादलाई थप तीव्र बनाएको छ। दुवै पक्षबाट कड़ा अभिव्यक्ति आइरहेका बेलामा वाशिङटनले अप्रेल 8 युद्धविरामपछि रोकिएको आक्रमण पुनः शुरू गर्न सक्ने संकेतहरू देखाएका छन्। यसैबीच पाकिस्तानका गृहमन्त्री तेहरान पुग्नु भएको खबरहरू बाहिरिएका छन्। इरानी राष्ट्रपति गृहमन्त्री सभामुखसँग भेटवार्ता गर्ने पनि अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र युद्ध रूस र युक्रेन बीच जारी युद्धका क्रममा पछिल्लो घटनामा युक्रेनले ठूलो संख्यामा ड्रोन आक्रमण गरेको छ। 1045 ड्रोन रूसी हवाई प्रतिरक्षा प्रणालीले खसालेको रूसी रक्षा मन्त्रालयले उल्लेख गरेको छ। यो युद्ध शुरू भए ताकै सबैभन्दा ठूलो ड्रोन आक्रमण रहेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
0: साझा खबरमा अब खेल खबर। लेग स्पिनर सन्दीप लामिछानेले एक दिवसीयमा कम खेलमा 150 विकेट लिने विश्व कीर्तिमान राखेका दिन नेपालले हिजो आईसीसी विश्वकप लीग दुईमा शीर्ष स्थानको स्कटल्याण्डमाथि 6 विकेटको शानदार जीत निकालेको छ। सन्दीपले 73 खेलमै विश्व कीर्तिमान रच्नुभयो। उहाँकै नाममा एक दिवसीय फर्म्याटमा कम खेलमा 100 विकेटको पनि रेकर्ड छ। 100 विकेट लिन उहाँले केवल 42 खेल खेल्नु भएको थियो। स्कटल्याण्डमाथिको जीतसँगै नेपाल 22 अंकका साथ शीर्ष पाँचमा उक्लिएको छ। नेपालले एकै पटक दुई स्थान सुधार गरेको हो। नेपालले घरेलु मैदानमा भएको पछिल्लो सात मध्ये 5 खेल जित्दै अंक तालिकामा सुधार गरेको हो। राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँग दुईवटा टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ क्यानले हिजो महिला टोलीले मलेसियामै दुईवटा अन्तर्राष्ट्रिय टी20 आई खेल्न लागेको जानकारी दिएको हो। दुई राष्ट्रबीचको खेल 20 मे र 22 मेमा मलेसियामा हुने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो। आईसीसी टी20 आई वरियतामा नेपाल 21 र मलेसिया 27 स्थानमा रहेको छ। नेपाल र मलेसियन महिला क्रिकेट टोलीले एकै वर्ष टी20 आईको मान्यता पाएका थिए। र सूर्य नेपाल गल्फ टूर 2025-26 अन्तर्गतको सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज आजदेखि रोयल नेपाल गल्फ क्लबमा आयोजना हुँदैछ। यो प्रतियोगिता आगामी शुक्रबारसम्म चल्नेछ। 72 होलको प्रतियोगितामा 39 जना व्यावसायिक प्रोफेशनल तथा 12 जना एमेच्योर गल्फरले भाग लिन थालेका छन्।
1: कृषि र वन वातावरणमा बनाइएका योजना कार्यान्वयन कसरी हुँदैछ? कुराकानी कार्टुन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352523।
13: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।

0: एकमात्र डीटीएच के बाद डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: स्ट्रङ ढंगले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो।
3: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
4: हो, सक्छ। जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ।
2: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौ।
3: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निष्कर्ष
5: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
6: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो।
4: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू।
7: हाम्रा दुःखमै त सरकारी खेती गरिछौँ र पानी पिग्रला, अखन त यहाँ मैले खेती पाएको।
3: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृङ्खला हेलो संसद।
4: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधि सँगै तपाईँको सहभागिताको साथी।
3: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे, कार्यक्रम हेलो सांसद।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब कृषि मार्फत समृद्धिको कुरा। कृषिजन्य वस्तुमा नेपालको परनिर्भरता बढ़ेको छ भने निर्यात पनि घट्दै गएको विभिन्न तथ्याङ्कले देखाएको छ। दुई तिहाई नजिकको सरकारले कृषि उत्पादन र आत्मनिर्भरताका लागि निजामती प्रशासनसँग के कस्तो समन्वय गरेर काम गर्दैछ, हामीले कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीसँग कुराकानी गरेका छौं।
9: मैले एउटा मात्र निर्देशन के देखेको छु भने यो देश मेरो मात्र होइन, यो देश तपाईँहरूको पनि हो, तपाईँहरू छोराछोरी पनि विदेश छन्। आजको दिनमा हाम्रै हातमै बस्ने कर्मचारीहरूको छोराछोरी विदेश छन्। भोलि एकजना बिरामी पर्दाखेरि तपाईँको बिदा लिएर बस्नुपर्ने अवस्था छ। कसैले बुढा मान्छे छन् भने टेक केयर गर्ने मान्छे छैन, यो देश कर्मचारीको पनि हो। यसपटक हामीलाई जनताले हामीलाई मात्र सुध्रिँदैन, जनताले नेतालाई मात्र सुध्रे भने होइन नि त, संयन्त्र सुध्रियोस् भनेर हामीलाई म्यान्डेट दिएर पठाउनु भएको छ। सो संयन्त्र सुध्रेन भने पनि हामी काम गर्छौँ, सम्बन्ध सुध्रिन्छ भने हामी सौहार्दपूर्ण व्यवहार गरेर हामी एउटा फ्यामिली भएर काम गर्छौँ। उहाँहरूले सहयोग गर्नु भएन भने तर पनि हामी काम गर्छौँ, काम गर्ने भनेर
10: भनेको निजामती छ र कर्मचारी विगतमा अरू मन्त्रीको जे जति तितो थियो त्यो खालको अहिले
9: त्यसमा चाहिँ कम्प्रोमाइज गर्दैन भन्छन् होला होइन। सायद योभन्दा अगाडिका नेताहरूले चाहिँ राजनीतिलाई गरिखाने पेसा भने हामीलाई यो पेसा राजनीतिलाई गरिखाने पेसा बनाउन छैन। भोलि पल्ट म बाहिर गएर पनि मसँग धेरै उपायहरू छन्, म आफै कारण व्यवसाय हो, केही न केही गरेर खान सक्ने अवस्था छ भनेको राजनीतिलाई मैले चाहिँ हामी धेरै तमाम युवाहरूले अब पेसा बनाउनु पर्दैन क्या। हामीसँग आफ्नै ब्याकअप छ, हामी जबसम्म यो ठाउँमा रहन्छौँ, जबसम्म यो पोजिसनमा रहन्छौँ, देशलाई घात गर्ने काम चाहिँ दिँदैन, यो देशमा बस्ने वातावरण चाहिँ हामी बनाउँछौँ।
10: पारिवारिक एउटा पृष्ठभूमि पनि तपाईँको खेती किसानीसँग जोडिएको छ, यसले कतिको सजिलो बनाउँछ? अहिलेदेखि ल यसो गरौँ उसो गरौँ भन्ने त थुप्रै सुझावहरू आइराखेको होला, अलिकति बताउनुहोस् न को को के ठाउँमा काम गरिरहेको।
9: अब ससुरा बुवा त हुनुहुन्न, तर ससुरा बुवा चाहिँ माछा विशेषज्ञ हुनुहुन्थ्यो, कृषि मन्त्रालयको सहसचिवबाट रिटायर हुनु भएको हो, अनि उहाँ अहिले एक्सपायर हुनुभयो, तर उहाँको केही विज्ञताहरू हामीले छौँ। अनि त्यसरी मेरो श्रीमान एग्रिकल्चर इकोनोमिक्सको चाहिँ प्राध्यापक हुनुहुन्छ, मेरो जेठाजी पनि कृषि मन्त्रालय अन्तर्गत काम गर्नुहुन्छ, मेरो देवरहरू सबैजना, मेरो घरमा सबैजना चाहिँ कृषिमा मास्टर्स डिग्री नै हुनुहुन्छ।
10: भनेको सल्लाह सुझाव विज्ञता केही चाहियो भने त तपाईँले सुरुवात चाहिँ आफ्नै ठाउँबाट गर्नुहुन्छ।
9: तर त्योभन्दा पनि म प्र्याक्टिकल्ली म पनि किसान हो, म बच्चादेखि नै मलाई खेतीपाती गर्न आउँछ, कुन क्रप्स कसरी रोप्ने भन्ने थाहा छ मलाई, मलाई धान रोप्न आउँछ, मलाई हलो जोत्न आउँछ, मलाई सबै कुरा गर्न आउँछ। म चाहिँ पढेर भन्दा नि पढेर बनेको किसान हो नि त, म आफैलाई पनि सबै कुरा आउँछ। तर के छ त भन्दा म जुन ठाउँमा छु, जुन पोजिसनमा छु, त्यो कुरा पनि हेर्नु पर्यो, अनि टेक्निकलिटिज पनि हेर्नु पर्यो। प्र्याक्टिकल र टेक्निकलिटिजलाई मिलाएर हामी मिड वेबाट जानुपर्ने अवस्था छ नि त, यो नेतृत्व गरिराख्दाखेरि सबै कुरा चाहिँ हामी मिलाएर जान सक्छौँ। सरकार भनेको नीति नियमले नियम भन्दा अथवा सरकार चाहिँ रुल अफ ल भन्दा त माथि छैन नि त। सो रुल अफ लको कुरा, त्यो गुड गभर्नेन्सको कुरामा पनि मैले लामो समयदेखि चाहिँ अध्ययन गर्ने अध्यापन गर्ने काम गरेको हुनाले त्यस अर्थमा चाहिँ मैले म यो काम चाहिँ सजिलै गर्छु जस्तो लाग्छ।
3: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्तिम आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। समस्याग्रस्त सहकारी पीड़ितको बचत फिर्ता शुरू, दुई महीनाभित्र पूर्वाधार सम्बन्धी मुद्दा फैसला गर्न सुझाव, कामु प्रधान न्यायाधीशको आदेश सर्वोच्च प्रशासनद्वारा अवज्ञा,
11: संसदमा मर्यादित रूपमा विरोध गर्न सभामुखको निर्देशन, खानीमा तौल पुल नराख्ने उद्योगको अनुमति खारेज गर्न महालेखाको सुझाव, एमाले अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारी बीच सम्बन्ध सुधार,
3: गृहलिस्टमा अड्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी, विद्यालय शिक्षाको क्षेत्राधिकारमा संघीय र स्थानीय सरकार बीच विवाद, उपकुलपतिका लागि दरखास्त आह्वान,
11: इरानमाथि तत्काल आक्रमण रोकेको अमेरिकाको दावी, पाकिस्तान कूटनीतिक सम्वादका लागि इरानमा, रूसमाथि युक्रेनद्वारा ठूलो संख्यामा ड्रोन आक्रमण,
3: र आईसीसी विश्वकप लीग दुईमा स्कटल्याण्डलाई पराजित गरेसँगै नेपाल पाँचौं स्थानमा उक्लियो, राष्ट्रिय महिला टोलीले मलेसियामा दुईवटा T20 आई खेल्ने, सूर्य नेपाल गल्फ टूर अन्तर्गत सातौं प्रतियोगिता आजबाट।
11: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा संसद सरकार र सड़कमा विभिन्न मन्त्री सांसदका पहिरन र बोली भाषीको विषयमा टीका टिप्पणी र आलोचना हुने गरेको छ र सामाजिक सञ्जालदेखि सरोकारवाला निकायले अब के विषयमा विरोध गर्ने भन्ने बारेमा विषय अभाव भएको बारेमा व्यङ्ग्य गर्न खोजिएको छ। मैदान जस्तो देखाइएको छ, दुईजना व्यक्तिहरू समानान्तर रूपमा उभिएका छन्, बीचमा केही कुखुरा जस्ता त्यहाँ ओहोर दोहोर गरिराखेको देखाइएको छ, ती दुई मध्ये एउटाले गरेको प्रश्नमा अर्को केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, जुंगा दारी कपाल जस्मा पोशाकहरूमा विरोध त गरियो, अब केमा विरोध गर्ने, फसादै पर्यो भने।
3: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज।
1: Kajaria Tiles, your world class luxury.
2: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
6: सम्पर्क नम्बर 0475904662 9896699998।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि। Kajaria Tiles, your world-class luxury.
3: के तपाईलाई थाहा छ, तपाईं हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
4: नेपालको संविधान 2072 को धारा 217 ले नगरपालिकामा उपप्रमुखको संघजगत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
3: निरूपण गर्ने प्रकृतिका विवादहरू
4: आलिधुर, बाँध, पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
3: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
4: चरण घाँस दाउरा सम्बन्धी विवाद,
3: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
4: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
3: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
4: नाबालक छोराछोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
3: वार्षिक 25 लाख रुपियाँ सम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
4: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
3: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
4: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
3: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
4: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू,
3: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
4: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
3: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
4: अङ्गभङ्ग बाहेकको बढीमा एक वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
3: गाली बेइज्जती सम्बन्धी विवाद,
4: लुटपिट सम्बन्धी विवाद,
3: पशु पंक्षी छाडा छाडेको वा पशु पंक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
4: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
3: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
4: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
3: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र एक वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद।
4: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: सूचना
2: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब

0: परिवार प्रहरी हिरासतमा भएका थुनुवा बिरामी विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति लैंगिक हिंसाबाट पीड़ित सीमान्तकृत तथा लोपनमुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
1: जिल्ला अस्पताल रामेछाप।

0: 6.9 को शानदार डिस्प्ले AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: दूध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैंसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
6: ए गर्मियामा आयो हजुर सुकी सक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछाप द्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: Kajaria Tiles, your world-class luxury.
2: रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543423555।

0: 48 45 106 इमेल scsinfu106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
1: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
2: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन।
4: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
3: महिलाको शरीर बारे घृणा पैदा हुने होच्याउने चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
4: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आज बोलौं।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
0: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430098 0485430098।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सानी
0: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
5: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
6: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
5: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
6: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

जैसे

0: हजुरको रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: मंगलसूत्र झुम्का र पाउजु कहाँ बनाएर ल्याउनु

0: यहाँ आधुनिक परम्परागत गरगहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गरगहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशाग हतराज, सम्पर्क नम्बर 9855069 80 9924443 42। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएसएल लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
2: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
3: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 9869 22 45 44,
4: 9840 37 78 93। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
5: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
6: सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
7: हो र, होइन होला त्यस्तो त।
8: सोइता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भो भन त।
7: केही भएन मिस,
8: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
7: हुन्छ मिस।
9: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हजुरको रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
4: के जिस्के किने शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
5: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ
3: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भ जाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
6: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
8: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
3: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
7: सम्पर्क नम्बर 0475904662 9892695998
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: व्यवसाय रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाटाबारे छलफल गर्ने यो कार्यक्रम हरेक मंगलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ। नेपालमा उच्च शिक्षा हासिल गरेपछि पनि आफ्नो योग्यता अनुसारको रोजगारी नपाइने समस्या कायमै छ। यही कारण धेरै विद्यार्थी अध्ययनका लागि तथा रोजगारीको खोजीमा विदेशी नै बाध्य छन्। पछिल्लो समय विदेश पलायन हुने युवाको संख्या बढ्दै जाँदा देशभित्र अवसरको अभावबारे बहस पनि सर्किँदै गएको छ। तर यस्तै परिस्थिति बीच केही शैक्षिक संस्थाहरूले विद्यार्थीहरूलाई पढाइसँगै व्यावहारिक सिप र रोजगारीको अवसर पनि दिन थालेका छन्। यसले विद्यार्थीलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनुका साथै नेपालमै भविष्य देख्ने वातावरण पनि सृजना गरेको छ। पढ्दै कमाउने अवसरले युवाको सोच, आत्मविश्वास र विदेशप्रतिको आकर्षणमा समेत परिवर्तन ल्याउन थालेको छ। कार्यक्रमको पहिलो भागमा हामी नेपालमै उच्च शिक्षा अध्ययन गर्दै पढाइसँगै रोजगारीको अवसर पाएका विद्यार्थीहरूको अनुभव, चुनौती, अवसर र नेपालमै सम्भावना देख्ने उनीहरूको दृष्टिकोणबारे कुराकानी गर्छौं। पहिले काठमाण्डुको डिल्ली बजारको सफ्टवेयरका क्याम्पसमा स्नातकोत्तर अध्ययन गर्दै त्यही क्याम्पसमा काम गर्ने झापा बिर्तामोडका अभिषेक विमलीसँगको कुराकानी सुनौ।
1: स्वागत छ।
2: धन्यवाद।
1: आरामै हुनुहुन्छ?
2: एकदमै आरामै छ।
1: मुख्य विषयवस्तुमा छिर्नुभन्दा पहिले आजभोलिको कार्यव्यस्तता के छ, केमा व्यस्त हुनुहुन्छ, यसैबाट कुराकानी सुरु गरौँ।
2: आजभोलि अब म कलेज पढेर आएको छु, सँगसँगै बिहान पढ्छु पनि यसो, अनि त्यहाँदेखि एक दुईवटा बाहिर कम्पनीहरूसँग पनि आबद्ध भएर यसो पार्ट टाइम काम गरिरहेको छु। ठिकै छ भन्नु, राम्रै छ।
1: सबै विद्यार्थी पनि हुनुहुन्छ, अध्यापन पनि गरिरहनु भएको छ, काम पनि गरिरहनु भएको छ, कसरी तालमेल मिलाइरहनु भएको छ सबै कुरा?
2: मेरो अब मास्टर्स रनिङ लगभग सकिने लाग्यो। मास्टर्सको मेरो बिहान क्लास हुन्छ, जहिले क्लास हुँदैन, अनि अब त्यो हुँदाखेरि चाहिँ अब यता पढाउने काम चाहिँ अब दिउँसोको हुन्छ प्राय, भनौँ न कलेजमा दिउँसोको हुन्छ। बिहान आफू पढ्छु, दिउँसोको टाइममा चाहिँ अब पढाउँछु, र बेलुकाको टाइममा बाहिरको अरू कामहरू यसो भयो भने अब पार्ट टाइम कम्पनीहरूसँग गरिरहँदाखेर बेलुकातिर गर्छु।
1: अभिषेक विमली भनिसकेपछि यो प्रविधि क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूले चाहिँ नाम सुनेको हुनुपर्छ, किनकि सफ्टवेयरका क्याम्पसबाट तपाईँले प्रतिनिधित्व गर्दै टिचर रोबो बनाउनु भएको थियो, विभिन्न प्रदर्शनीहरूमा पनि एकदम चर्चामा आइरहेको थियो, र अहिले चाहिँ एउटा विद्यार्थी, पूर्ण विद्यार्थीको तहबाट चाहिँ अहिले शिक्षक पनि भइरहनु भएको छ। विद्यार्थी हुँदाखेरिको अनुभव र आफू विद्यार्थी भइरहेकै ठाउँमा आफूले पढाइरहँदाखेरिको अनुभव चाहिँ कस्तो हुँदो रहेछ?
2: यस्तो छ, अब अहिले पनि म विद्यार्थी पनि हो हुन त, तर पार्ट टाइम विद्यार्थी हो अहिले चाहिँ। अब मैले बुझेँ अनुसार चाहिँ मैले यस अफ्रिकामै काम गरेँ, अफ्रिकामै पढेर ठिकै छ, राम्रै छ। अब मैले अब एज अ विद्यार्थी चाहिँ कति कुराहरू अब मलाई त फ्री थियो नि त, आउनु मन लाग्दा आउने, जानु मन लाग्दा जाने, क्लास पढ्दैन भन्नु पनि पाउँथेँ। तर अब एज अ टिचर भइसके पछाडि चाहिँ टक्क टाइम टेबल, एउटा डिसिप्लिनमा बस्नुपर्ने, स्टुडेन्टले डिसिप्लिनमा भन्दा बढी चाहिँ टिचरले डिसिप्लिनमा बस्नुपर्ने अवस्था पनि यसो बुझिरहेको छु। प्लस अर्को कुरा भनेको चाहिँ अध्ययन गर्दाखेरि चाहिँ एज अ टिचर स्टुडेन्टले भन्दा बढी चाहिँ अध्ययन गर्नुपर्ने रहेछ जस्तो पनि लाग्यो मलाई। जस्तै एज अ स्टुडेन्ट भयो भने चाहिँ पढाउँदाखेरि सुनेको कुरा सुन्दै भइहाल्यो नि भन्ने कुरा हुन्छ, तर पढाउँदाखेरि चाहिँ त्यो मात्रै नभएर डिफ्रेन्ट डाइनामिक्सबाट पनि हेर्नु पऱ्यो, स्टुडेन्टको मनोविज्ञान पनि बुझ्नु पऱ्यो, कसले के कति बुझिरहेछ छैन त्यो पनि हेर्नु पऱ्यो। सबै कुराहरू हेर्दाखेरि ठिकै छ भनौँ न, अब राम्रै अनुभव भइरहेछ अहिलेसम्म चाहिँ।
1: म विषयवस्तुतिर प्रवेश गर्न चाहन्छु अभिषेकजी। जस्तै एउटा नेपालमा धेरै विद्यार्थीहरू भनौँ, विशेष गरी उच्च शिक्षा आर्जन गर्नुको लागि नेपालमा आफूले खोजेको जस्तो रोजेको जस्तो विषय छैन, र त्यो सँगसँगै त्यो भयो भने पनि त्यही अनुसारको आय आर्जन छैन भन्ने गुनासो धेरै सुनिन्छ, र त्यो वैदेशिक पलायनको दर पनि धेरै तुलनात्मक हिसाबले विद्यार्थीहरूको दर नै धेरै देखिन्छ होइन। र केही क्याम्पसहरू छन् जसले चाहिँ विद्यार्थीहरूलाई पढाइ सँगसँगै आय आर्जनको बाटो पनि दिइरहनु भएको छ, अब इन्टर्नसिपदेखि लिएर अरू भनौँ न आएका विद्यार्थीहरूलाई अरू सङ्घ संस्थाहरूसँग पनि समन्वय गराइदिने कुराहरू, यसलाई चाहिँ तपाईँले कसरी हेर्नु भएको छ? विद्यालयले जुन सुविधाहरू दिइरहेको छ नि पछिल्लो समय, यसलाई चाहिँ कसरी हेर्नु भएको छ?
2: जस्तै अब म आफै पनि यहीँको विद्यार्थी हुँदाहुँदै यहीँ काम गर्न थालेँ, साथसाथै मसँगै काम गर्ने मेरो साथीहरू लगभग 7-8 जना साथीहरूले मसँगै यही कलेजमा नभए कलेजकै प्रोभाइड गरेको अपर्च्युनिटीहरू अरू अरू अफिसमा गएर काम गरिरहेकै थिए। अनि यो चाहिँ आवश्यकता पनि छ, तर यो भनिरहँदाखेरि फेरि जोइन गर्ने बित्तिकै अथवा फर्स्ट सेमिस्टर पढ्दा पढ्दै मैले काम गर्नै पर्छ भन्ने पनि होइन। फर्स्ट सेमिस्टर सेकेन्ड सेमिस्टर अथवा थर्ड सेमिस्टरमा केही कुरा जानेर सिकेर चाहिँ रियल वर्ल्डमा गएर चाहिँ इम्प्लिमेन्ट गर्न सक्छु भन्नेहरूले चाहिँ अब सिबिलिटी छ पनि र अब सबैलाई फेरि अब थर्ड सेममा पुग्ने बित्तिकै सबैले जागिर पाउँछ अथवा ब्याचलर सक्ने बित्तिकै कम्पलसरी जागिर पाइन्छ भन्ने चाहिँ होइन. स्किल्स राम्रो भयो भने अपर्च्युनिटी छ तर सबैलाई चाहिँ छैन. फेरि एउटा अलिकति आउटस्ट्यान्डिङ चाहिँ हुनु पर्यो, थोरै अरू भन्दा थोरै फरक चाहिँ हुनु पर्यो.
1: एउटा विद्यार्थीमा त्यो प्यासन पनि हुनु पर्यो, रुचि पनि चाहियो, होइन, काम गर्नु पर्यो अथवा मलाई काम गर्ने आवश्यकता छ भन्ने खालको त्यो भाव पनि चाहियो. अर्को कुरा भनेको क्षमता पनि चाहियो,
2: सिक्छु भन्ने कुरा चाहिँ हुनु पर्यो. सबैभन्दा जस्तै क्लासमा आएर सरले पढाउनु भयो, पढाएको कुरा म हेर्छु, पढायो अब भइहाल्यो नि भन्ने हिसाब भयो भने चाहिँ केही पनि सिकिन्न. अब सिक्छु घर घर पढ्छु अथवा म बाहिर गएर काम गरेर केही कुरा सिक्छु भन्नेहरूलाई चाहिँ एकदमै अवसर पनि छ र कसैले प्रोभाइड पनि गरिरहेको छ. जस्तै अहिले नै मैले पढाउने विद्यार्थीहरूलाई पनि सेकेन्ड थर्ड सेममा पढेकाहरू जो जसले गरिरहेछन्, धेरैले गरिरहेछन् भन्नु, 8-10 जनाले नै गरिरहेछन् अहिले पनि. बाहिर बाहिर कलेजले नै मिलाइदिएको, अरू इन्टरभ्यूहरूमा यसरी कमेन्ट गरिदिने राम्रो विद्यार्थी छ है, इन्टरभ्यूमा हेरिदिनु होला कस्तो गर्छ, हामीलाई गएर फिडब्याक दिनु होला भन्ने टाइपमा कुराहरू भइरहेको हुन्छ. एकदमै पोजिटिभै देख्छु म चाहिँ अहिलेसम्म हाम्रो कलेजमा गर्ने कुराहरू चाहिँ.
1: हजुर, विशेष गरी यो सफ्टवेयरिकाले चाहिँ विद्यार्थीहरूलाई चाहिँ कसरी त्यो क्षेत्रमा सहयोग गर्छ? नयाँ विद्यार्थी, उदाहरणको लागि नयाँ विद्यार्थी आउनुभयो भने अनि विद्यार्थीहरूले चाहिँ कसरी समन्वय गर्नुपर्छ अनि त्यो कलेजले चाहिँ त्यसलाई कसरी सहजीकरण गरिदिन्छ?
2: यस्तो छ, हाम्रो आफ्नै पोर्टल छ एउटा, हामी क्याम्पस भन्छौँ यसलाई. क्याम्पसमा चाहिँ जस्तै हाम्रो त फिजिकल बुकिङ हुँदैन, सबै कुराहरू त्यहीँ आउँछ. नोटिसहरूको लागि कसैले म्यासेज गर्दैन, हामीलाई नोटिफिकेसन त्यहीँ आउँछ होइन. जस्तै फोन गरिराख्नु परेन केही इन्टरभ्यूहरू अथवा केही नयाँ इन्फर्मेसनहरू चाहियो भने त्यही हाम्रो साइटमै आउँछ, हाम्रो हाम्रो सिस्टममै आउँछ. त्यही जस्तै अब कुनै कम्पनीहरूले कलेजलाई एप्रोच गर्यो अथवा कुनै कम्पनीहरूलाई कलेजले काम चाहियो भन्दाखेरि ल्याउँछ, पठाइदिनु विद्यार्थी भन्यो भने चाहिँ त्यो कम्पनीलाई अथवा यस्तो यस्तो खालको अपर्च्युनिटी आएको छ है भनेर हामी क्याम्पसमै अपलोड गरिदिन्छौँ अथवा सिस्टम एडमिनबाट अपलोड गरिदिनुहुन्छ मिसहरूले सरहरूले. अनि त्यही अनुसारको एप्लिकेसन स्टुडेन्टहरूले भर्छन् अनि त्यहाँदेखि स्टुडेन्टको यसो क्षमता पनि हेर्नु पऱ्यो नि त. अब सबै एप्लाई गर्यो भने सबैलाई दिने कुरो भएन. स्टुडेन्ट कस्तो छ, स्टुडेन्टको पर्फर्मेन्स कस्तो छ, क्लास आउँछ आउँदैन. अब स्टुडेन्ट चाहिँ क्लासै आउँदैन अनि अफिसमा लगेर जागिर लाग्दै अफिसमै गएन भने त प्रब्लम हुन्छ फेरि. अनि स्टुडेन्ट कस्तो छ, स्टुडेन्टको एटेन्डेन्स, स्टुडेन्टको हिस्ट्री हेर्नु पऱ्यो, पढ्छ पढ्दैन, सबै कुराहरू हेरेर चाहिँ ल यो मान्छे काम गर्न सक्छ है भन्ने भयो भने एप्लिकेसन सर्टलिस्ट गरेर हामी फर्दर एप्लिकेसनको लागि पठाउनुहुन्छ अनि उहाँहरूले इन्टरभ्यू लिनुहुन्छ. अनि लगभग इन्टरभ्यूमा गएकोहरूमध्ये धेरैले नै अब कोटा हुन्छ, कोटा चाहिँ लगभग फुल सफ्टवेयरले नै गरिरहेछ मैले बुझाइ अनुसार चाहिँ.
1: झन्डै झन्डै कतिको जति दर हुन्छ होला त्यो रोजगारीमा कलेजले चाहिँ प्रायोरिटी दिने र उता पठाउने अथवा अवसर दिनेहरूको चाहिँ?
2: जस्तै अब कोटा सिस्टम हुन्छ होइन, अब जस्तै कुनै कुनै कम्पनीहरूले चाहिँ अब 8-10 जना चाहियो इन्टरभ्यू के अरे इन्टर्नको लागि भन्नुभएको छ भने 8-10 जना राम्रो राम्रो स्टुडेन्टहरू पठाउनुहुन्छ यहाँदेखि. अब त्यहाँदेखि अरू त हामीले गर्ने कुरो भएन, स्टुडेन्टले आफ्नो क्षमता कति चाहिँ प्रदर्शन उहाँ गरेर गर्छ उसले. यदि अब राम्रो पर्फर्मेन्स गर्यो र राम्रो उसले गर्न सकेको छ भने त 100% नै भन्छु म चाहिँ. स्टुडेन्टहरू पठाएको स्टुडेन्टहरूले चाहिँ राम्रोसँग गरिरहेछन्.
1: भनेपछि सफ्टवेयरिकामा जुन जुन विषयका भनौँ न पढाइ पठन पाठन हुन्छन् तिनै विषयमा नै विद्यार्थीहरूलाई तिनै क्षेत्रमा नै लगाइन्छ.
2: हजुर, अनि अब त्यो जागिर मात्रै भन्दा अथवा अब जब मात्रै भन्दा पनि कलेजले दिने अपर्च्युनिटीहरू पनि हुन्छ नि त. जस्तै इन क्याम्पसमा चाहिने कुराहरू, जस्तै अब कसैलाई रोबोटिकमा इन्ट्रेस्ट होला, उसलाई जब गर्न मन नलाग्ला तर उसलाई सिक्न मन लागेको छ भने त्यो अपर्च्युनिटी पनि प्रोभाइड गरिरहेको छ. जस्तै म आफै पनि काम गर्दाखेरि मैले चाहिँ कलेजमै जब पनि पाएँ, सेलेरी पनि कलेजबाटै आउँछ, मैले सिक्न पनि यहीँ पाएँ. यस्तो अपर्च्युनिटीहरू अरूले पनि पाइरहेको हुन्छन् क्या. जस्तै अब अपर्च्युनिटीहरू जस्तै अहिले जिपियु सिपियुहरू अब कसैसँग राम्रो भएन भने कलेजले प्रोभाइड गरेर त्यसमा काम गर्छु भन्दा पनि पायो. रोबोटिक्समा काम गर्छु भन्दाखेरि कलेजले त्यो पनि प्रोभाइड गरिदिइरहेको हुन्छ. अब क्षमता कस्तो छ स्टुडेन्टमा, स्टुडेन्ट कस्तो होस्, जसले पाए त्यसले अब पढ्दै नपढ्ने स्टुडेन्टहरू आएर चाहिँ मलाई चाहियो भन्दाखेरि त्यो चाहिँ पहिला एकचोटि रिकन्सिडर गरेर एकचोटि कस्तो विद्यार्थी हो भनेर हेरेर चाहिँ गर्न सक्छ भन्ने भयो भने प्रोभाइड गर्नुहुन्छ.
1: त्यसले विद्यार्थीले चाहिँ कसरी सहयोग गर्दो रहेछ
2: जबले कि यता जबले चाहिँ जबले त यस्तो हो, रियल वर्ल्डमा काम गर्नैपर्छ हामीले. कहीँ न कहीँ आफ्नै बिजनेस खोल्छु भन्दा पनि कसरी काम गरिन्छ रियल वर्ल्डमा अथवा कर्पोरेट मार्केटमा त्यो थाहा पाउनु त पऱ्यो नि त. त्यसले चाहिँ एउटा प्रोफेसनल स्किल्स सँगसँगै एउटा के भन्छ टेक्निकल स्किल्स त थाहा नै हुनु भइ नै हाल्यो र एउटा के सफ्ट स्किल्स भनौँ न, एउटा कसरी बोल्नुपर्छ, अफिसमा कसरी काम हुँदो रहेछ, सिनियर्स भनेको हो, जुनियर्स भनेको हो, अनि त्यहाँदेखि कर्पोरेटमा एउटा हाइरार्की हुन्छ, हाइरार्कीलाई कसरी मेन्टेन गर्नुपर्ने रहेछ, कर्पोरेट लाइफमा काम गर्नको एउटा अपर्च्युनिटी पनि हुन्छ. प्लस अब पछि हामीले चाहिँ आफ्नै केही स्टार्टअप गर्छु भन्दाखेरि पनि एउटा चाहियो नि त हामीलाई नलेज, त त्यसले पनि हेल्प गर्छ एकदमै एकदमै चाहिन्छ हामीलाई. तर नट नेसेसरी 100% हुनैपर्छ, गर्नैपर्छ काम भन्ने चाहिँ होइन. तर भक्कु चाहिँ एडिसनल कुरा हो.
1: अनि तपाईँले चाहिँ तपाईँ स्टुडेन्ट हुँदाखेरि यहाँ कि ब्याचलरको स्टुडेन्ट हुँदाखेरि कति कुन सेमेस्टरमा चाहिँ यहाँ जब गर्नुभयो, कसरी सुरु गर्नु?
2: मैले फोर्थ सेमेस्टरमा एउटा हाम्रो इन्टरप्राइज प्रोजेक्ट भन्ने प्रोजेक्ट थियो, त्यसमा रोबोटिक्सहरू त्यहाँदेखि आइओटीहरूको प्रोजेक्टहरू हुन्थ्यो. अनि त्यो प्रोजेक्टमा मैले काम गर्दा गर्दै हाम्रो एकजना सरसँग सरले मलाई काम गर्छौ त यहाँ भन्नुभयो, के काम भन्दाखेरि यस्तै आरएनएमा काम भन्नुभयो, ल ठिक छ हुन्छ भने त्यतिदेखि इन्ट्रोड्युस गरेँ म फोर्थ सेमको सायद अन्तिमतिर होला सायद. त्यतिखेर त्यो अगाडि मैले अन्त काम गर्थेँ, त्यस पछाडि म अन्त काम छोडेर यहीँ राम्रो देखेँ म यहीँ आएँ. मेरो इन्ट्रेस्टको विषय पनि यही थियो अनि मलाई फ्लेक्सिबल पनि भयो भनौँ न, अब बिहान कलेज जान्छु पढ्छु अनि दिउँसो आएर काम गर्छु भन्नु पनि पायो, दिउँसो क्लास भयो भने काम छोड्छु कलेज जान्छु भन्नु पनि पाएँ. अब यहीँभित्र भयो पछाडि अनि त्यो सबै कुराहरू हेरेर चाहिँ म यहीँ कलेजमा काम गर्न थालेँ.
1: सहज त भयो, सहजताको पाटो हेर्दा हेर्दै पनि हुन त यो आइटी क्षेत्र भने पनि अलिकति यो शुल्क हेर्दाखेरि अलिकति महँगो खर्च लाग्छ भन्ने कुराहरू पनि बाहिर सुनिन्छन् पनि. तपाईँको इन्कम अर्निङ चाहिँ कति हुन्थ्यो त्यसबाट?
2: त्यति त्योखेर म इन्टर्नसिपको गर्दा कुरामा है, इन्टर्नसिप भनेको लगभग 3 वर्ष भयो मैले गरेको, मलाई राम्रो थियो. अब ट्याक्कै प्राइस ट्याक्कै कति एमाउन्ट भन्न चाहिँ भनौँ कि नभनौँ है, अन्दाजी मेरो दिनको 1000 रुपियाँ जति हुन्थ्यो भनौँ न त्यतिखेर पनि इन्टर्नसिपमा.
1: जस एउटा विद्यार्थीलाई दैनिक जीवनमा आवश्यक पर्ने कुराहरूको लागि भनौँ न त्यो पूर्ति गर्नको लागि चाहिँ धेरै सहयोग हुन्थ्यो त्यो,
2: एकदमै हुन्थ्यो. त्यसमा जस्तै त्यो मात्रै नभएर म सेभिङ पनि गर्न सक्थेँ क्या म, किनभने अब महिनाको 30,000-25,000 त्यो भन्दाखेरि खर्च त हुँदैन नि त्यति त. अब खर्च अब गर्ने कुरा त खर्च नहुने कुरो त होइन, तर खर्च कसरी कन्ट्रोल गर्ने कसरी म्यानेज गर्ने त्यो कुराहरू गर्न सक्यो भने त्यसले मलाई इनफ हुन्थ्यो. प्लस म सेभिङ पनि गर्थेँ अलिअलि, सेभिङ पनि गर्न सक्थ्यो पुग्थ्यो भन्नु त्यतिखेर.
1: अब अहिले आफै शिक्षक हुनुभएको छ होइन, पहिला पढ्ने हुनुहुन्थ्यो अहिले पढ्ने पनि पढाउने पनि हुनुभएको छ, अहिले त्यो स्तर अलिकति पनि बढेको छ.
2: त्यो पहिलाको तुलनामा धेरै बढेको छ, धेरै नै बढेको छ सबै कुराबाट. अहिले म खुसी छु, म मास्टर्स पनि गरिरहेको छु अनि त्यहाँदेखि म पढाइ पनि रहेको छु, म 2-4 कम्पनीमा बाहिरै कलेजकै थ्रुबाट काम पनि गरिरहेको छु होइन, अनि त्यो गरेर एकदमै खुसी छु.
1: अनि यो अर्को प्रसङ्ग वैदेशिक रोजगारीको पनि मैले सुरुमा अलिकति कुराकानी जोडेको थिएँ, अवस्था त यहाँले थाहा पनि छ होइन, अवस्था अलिकति कुराकानी पनि गरिसक्यो. तपाईँको इच्छा चाहिँ के छ अब वैदेशिक रोजगारी अथवा भनौँ न विदेशमा जाने उच्च शिक्षा हासिल गर्नको लागि, त्यस्तो सोच अथवा केही छ त?
2: मलाई म पर्सनली चाहिँ म चाहिँ जाँदिनँ होला होइन, अहिलेसम्मको अवस्था हेर्दाखेरि अब जागिर पनि गइरहेको छु, राम्रै सेलेरी पनि छ, अब बिस्तारै अझै राम्रो हुँदै जान्छ. अनि प्लस अब अरू भाइ बहिनीहरूलाई पनि पहिला ब्याचलर सकेर चाहिँ मास्टर्सको लागि जाँदा चाहिँ ठिक हो, किनभने ब्याचलर्समा आफूसँग केही नलेजै हुँदैन, उहाँ गएर एकदमै लो लेभल काम गर्नुपर्छ. अनि पैसा त होला तर स्किल्स पनि चाहियो, अन्त कति समयसम्म त्यही काम गरेर बस्ने त त्यो पनि हो नि त, अनि त्यो पनि हुन्छ. अनि स्किल्स चाहिँ अलिअलि लिएर अनि अलिक गयो भने चाहिँ राम्रो होला. मैले पर्सनली चाहिँ म चाहिँ जाँदिनँ नै होला अहिलेसम्म, के सोचे होइन, अब केही भएन, अब अल्टिमेटली फ्युचर त देखेको छैन तर सोचाइ चाहिँ छैन अहिलेसम्म.
1: अहिलेसम्मको हेर्दाखेरि भविष्य देशमै देख्नु भएको छ भन्नु मिल्छ?
2: हजुर, अहिलेसम्म चाहिँ म यही कलेजमा काम गर्छु, अब कलेजमा भन्नु भने पनि अरू अब आफूसँग स्किल्स छँदैछ, अब त्यस पछाडि अब अरू जे गरे पनि भयो, बाहिरै जान चाहिँ सोचेको छैन अहिलेसम्म.
1: हुन त आइटी क्षेत्र भनिसकेपछि त्यसलाई बोर्डरले काम गर्नको लागि छेक्दैन भन्ने कुराहरू पनि छन्, अनि आफू जस्तै युवाहरू होइन थुप्रै गइरहनु भएको छ, कोही प्लस टू पास गरेर गइरहनु भएको छ, कोही स्नातक कोही स्नातकोत्तर गर्न गइरहनु भएको छ, उहाँहरूलाई चाहिँ तपाईँले के सन्देश दिन चाहनुहुन्छ?
2: उहाँहरूलाई पनि अब सबैभन्दा त स्किल चाहिँ फोकस गर्नु भन्छु. अहिले त झन् एआई यताउता आएको छ होइन, अब तिनीहरूसँग आफूले कसरी कोप गर्ने भन्ने कुरा पनि हुन्छ, एडप्ट पनि हुनु पऱ्यो त्यसमा. अनि अब एआईले रिप्लेस गर्छ भनिरहेको छ, रिप्लेस नहुनको लागि केही स्किल सिक्नु पर्ला होइन. अल्टिमेटली अब जस्तै लो लेभल जबमा पनि त अहिले धेरै एडभान्समेन्ट आइसक्यो नि त होइन, जस्तै अब ल भाँडा माझ्ने काम गर्छु भन्न त नो अफेन्स, अब त्यही छ नि त गर्ने त होइन, भाँडा माझ्ने काम गर्छु भन्न, अब भाँडा माझ्ने काम पनि सर्टेन टाइम पछाडि त किनकि एडभान्समेन्ट आउँछ होला, कति समय मान्छेले आएर राख्छ त, तर अब त्यो नहुँदाखेरि अरू के गर्ने त भन्ने कुराको लागि चाहिँ आफू रेडी हुनु पऱ्यो भन्ने लाग्छ मलाई चाहिँ. अब स्किल्स अल्टिमेटली स्किल चाहिँ म्याटर गर्छ.
1: र सँगसँगै जुन क्याम्पसहरूले जुन अवसरको कुराहरू पनि केही क्याम्पसहरूले दिइरहेका छन्, धेरै क्याम्पसहरूमा यो कुराहरू भेटिँदैन, एउटा पठन पाठन मात्रै हुन्छ र गर्नुपर्ने आवश्यकता पश्चिमा देशहरूमा पनि यस्तै प्र्याक्टिसहरू भइरहेको अभ्यासहरू भइरहेका छन्. अब जुन शिक्षा नीति भनौँ अब त्यसलाई सुधार गर्ने प्रक्रियामा छ भन्ने कुराहरू पनि सुनिन्छ, कस्तो हुनुपर्छ जसले चाहिँ जति पनि विद्यार्थीहरूको संख्या छ विदेश पलायन हुने त्यसलाई चाहिँ स्वदेशमा रोक्न सकियोस्, के गर्नुपर्छ?
2: पहिलो कुरा त अहिले यो काम गर्दै पढ्दै भन्ने नीति ल्याउनु लागेको छ नि त त्यही नै भन्छ होला काम गर्दै
1: पढ्दै
2: कमाउँदै
1: पढ्दै
2: कमाउँदै भन्ने नीति जुन छ त्यसलाई चाहिँ अलि राम्रोसँग गर्न सक्यो भने होइन धेरै पैसा चाहियो नि विद्यार्थीलाई आफूलाई पालिन घरमा नमाग्नु नपरोस् न मलाई खाजा खानु पर्यो भने घरमा माग्नु नपरोस् लुगा लगाउनु मलाई घरमा माग्नु नपरोस् त्यति मात्रै भयो भने पनि विद्यार्थीहरू धेरै नै बस्छन् अहिले अब प्रश्न सक्यो अनि त्यस पछाडि घरमा अब यसो हेर्दाखेरि अवस्था राम्रो छैन भने त माग्न पनि मन लाग्दैन बरु विदेश जान्छु भन्ने सोच आइहाल्छ अटोमेटिकली है अब त्यो भएर चाहिँ पढ्दै कमाउँदै गर्न सक्ने धेरै चाहियो होइन 20-25 हजार रुपियाँ महिनाको स्टुडेन्टले आनन्दले बिहान क्लास जान्छु दिउँसो यसो खाजा साजा खाएर ल 12 बजी अफिस गएर 4-5 बजीसम्म काम गर्दाखेरि त्यो पैसा आयो भने प्रायः मान्छेहरू विदेश जाँदैनन् देखेको चाहिँ अब एउटा चाहिँ के छ भने एउटा ट्रेन जस्तो भएर गइरहेको छ साथी गयो म पनि जान्छु अथवा छिमेकी गयो म पनि जान्छु छिमेकीमा गएर चाहिँ 20-25 वर्षमा घर बनायो म पनि जान्छु घर बनाउँछु भन्ने चलन त छ ट्रेनलाई पनि अब एकैचोटि त रोक्न सकिँदैन अब त्यसरी नै विकास गर्दै अब पढ्दै कमाउँदै जुनवाला आएको छ त्यही अनुसार राम्रोसँग त्यसलाई इम्प्लिमेन्ट गर्न सक्यो भने चाहिँ अल्टिमेटली होला भन्ने लाग्छ मलाई चाहिँ
1: विशेष गरी जुन यो स्कुलिङको समय हुन्छ स्कुल पढ्ने बेला हुन्छ त्यसमा नै उहाँहरूको मेन्टालिटी अलिकति डाइभर्ट गर्न सकियो भने होइन क्याप्चर गर्न सकियो भने उहाँहरूलाई तपाईँ जस्तै अवसर दिन सकियो भने चाहिँ रोक्न सकिन्छ
2: होइन म पनि प्लस सकेर त बाहिर जान तयारी गरेँ हो आलसास गरेँ अनि फेरि मलाई जान मन लागेन त कोभिड आयो अनि त्यस पछाडि कोभिडको फर्स्ट वेभ आयो अनि घरमा यताउता फेरि भए पछाडि मैले होइन जाँदिनँ भन्ने लागेर मैले यहाँ जोइन गरेँ यहाँ जोइन गरेको अहिले चाहिँ मलाई डिसिजन राम्रो लिएको जस्तो लागिरहेको छ कि बाहिर गएको साथीहरूको अवस्था हेर्छु अनि कमाइरहेको छन् कमाउनु तर कोही बेला केही पनि थाहा छैन अब कतिसम्म त्यही काम गरिरहने त भन्ने कुरा पनि उनीहरू गर्छन् तर ठिक गरिस् नआएर पनि भन्छन् अहिले पनि कहिले कहिले चाहिँ गएको भए पनि हुन्थ्यो कि जस्तो लाग्छ तर फेरि सोच्छु होइन ठिकै गरेर यसो नगरे एटलिस्ट त्यहाँनिर राम्रोसँग त बसिरहेको छु अफिस जान्छु राम्रोसँग काम गर्छु आउँछु खान्छु राम्रोसँग देश नै बसिरहेको छु घर परिवारसँग बसिरहेको छु भन्ने लाग्छ
1: हुन्छ अभिषेकजी तपाईँको महत्त्वपूर्ण समय र जानकारीका लागि तपाईँलाई धेरै धेरै धन्यवाद
2: यस धन्यवाद
0: उहाँ हुनुहुन्थ्यो काठमाडौँको दिल्ली बजारको सफ्टवेयरिका क्याम्पसमा स्नातकोत्तर अध्ययन गर्दै त्यही क्याम्पसमा काम गर्ने झापा बिर्ता मोडका अभिषेक विमली अब सनवे कलेज मैतीदेवीमा बीएससी अन कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स पढिरहेकी काठमाडौँ उमाकुण्डकी अनुसा घिमिरेसँग क्याम्पसले उपलब्ध गराउने रोजगारीको अवसर र त्यसको फाइदा बारेको कुराकानी सुनौं
3: म अहिले सनवे कलेज मैतीदेवीमा बीएससी अन्स कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स पढिरहेको छु
1: अनि कस्तो हुँदैछ पढाइ
3: म अहिले सेकेन्ड सेमेस्टरमा छु र पढाइ राम्रो चलिरहेको छ
1: तपाईँ विद्यार्थी पनि हुनुहुन्छ होइन अनि विद्यार्थी सँगसँगै तपाईँले कलेजमै रहेर केही समय काम पनि गर्नुभयो होइन कस्तो काम गर्नुभयो
3: मैले चाहिँ कलेजमा कन्टेन्ट क्रिएटर भएर काम गरेको थिएँ 3 महिनाको लागि गरेको थिएँ
1: के गर्नुपर्ने थियो त्यसमा त्यो काम चाहिँ कसरी पाउनु भयो
3: त्यो काम चाहिँ अब हाम्रो सेमेस्टर 2 नोभेम्बरदेखि सुरु भएको थियो ठ्याक्कै चाहिँ 2 नोभेम्बरदेखि हाम्रो सेमेस्टर सुरु भएको हो र म चाहिँ धेरै अगाडि म जेडदेखि नै यही कलेजसँग कनेक्टेड थिएँ कि सो 1 वर्ष जति भइसक्यो म यहाँ कलेज आउनु थालेको कलेजमा के प्रोग्राम भइरहन्थ्यो अनि एडमिसन गर्नुभन्दा धेरै अगाडिदेखि नै म चाहिँ यही कलेजमा आउने भनेर इन्ट्रेस्टेड भएको भएर म चाहिँ आइरहेको थिएँ सो मलाई चाहिँ कलेजको फ्याकल्टीले चिनिसकेको थियो मजाले अनि उहाँहरूले चाहिँ अनलाइन नै इन्टरभ्यू लिइसकेको थियो
1: यो काम चाहिँ तपाईँले कसरी पाउनुभयो मुख्य विषय भनेको कामको भयो तपाईँ एडमिसन पनि हुनुभयो होइन कन्टेन्ट क्रिएसनको काम गर्यो भन्ने भन्नुभयो होइन कसरी पाउनुभयो इन्टरभ्यूबाटै पाउनुभयो कि कसरी
3: म त्यसमा नै इन्ट्रेस्टेड थिएँ हाम्रोमा चाहिँ भ्याकेन्सी खोलेको थियो कलेजमा नै भ्याकेन्सी खोलेको थियो यो फिल्डमा चाहिँ पोजिसनहरू खाली छ इन्टर्न गर्ने भयो भनेर अनि तल चाहिँ गुगल फर्म थियो अनि गुगल फर्ममा चाहिँ इन्ट्रेस्टेडहरूले चाहिँ भर्न मिल्ने थियो अनि मैले त्यसमा नै मैले चाहिँ कन्टेन्ट क्रिएसनमा भरेको थिएँ अनि त्यसपछि मलाई मिटिङ सेट गर्नु भनेर गुगल क्यालेन्डर त्यही लिङ्कहरू पठाइसकेको थियो अनि मैले त्यसमा नै आफ्नो मिटिङ सेट गरेँ अनि त्यसपछि घरबाट नै इन्टरभ्यू दिएँ अनि त्यताबाट नै म सेलेक्ट भएँ भनेर 2-3 दिनपछि मेल आएको थियो अनि 2 नोभेम्बरदेखि हाम्रो फर्स्ट सेमेस्टर सुरु भएको 2 नोभेम्बरदेखि नै मैले जब गरिरहेको थिएँ त्यसरी मैले ब्याचलरमा फर्स्ट सेमेस्टरमा फर्स्ट डेदेखि नै काम गर्न थालेको थिएँ
1: पढाइ सँगसँगै काम पनि सँगसँगै गरिरहनु भयो तपाईँले
3: हजुर
1: अनि त्यो अरू कोटामा पनि कामको कोटा खोलिरहेको थियो अरू क्षेत्रमा भन्ने कुरा गर्नुभएको थियो अनि एउटा चाहिँ तपाईँले यो कन्टेन्ट क्रिएसनमा चाहिँ आफू इच्छुक भएको भएर गरे भन्नुभएको थियो अरू पनि त्यसमा के थियो जस्तै रिसर्चको थियो होला होइन अरू कुराहरू चाहिँ के थियो
3: रिसर्च त्यो बेला चाहिँ मलाई याद भएन तर अहिले चाहिँ रिसर्च त खाली छ र अब आज भोलि पर्सिमा नै रिसर्च इन्टर्नको लागि म आएर हुन्छु भन्ने कुरा मलाई थाहा छ र मेरो इन्टरभ्यू पनि भइसक्यो. अब नेक्स्ट आउने डिटेलले चाहिँ हायर गर्ने कुरा भयो, त्यही भएर मेरो अलिकति पोस्टपोन भएको हो. न त अस्ति नै इन्टरभ्यू भइसक्यो मेरो हुन्छ भनेर मलाई अगाडिबाट भनि पनि सक्नुभयो. ठ्याक्कै कन्टेन्ट क्रिएसन भनेर नै थिएन, काउन्सिलिङ भनेर थियो. काउन्सिलिङ भनेर थियो अनि काउन्सिलिङभित्रबाट चाहिँ म्यामहरूले सोद्धा सोद्धै चाहिँ तिमी कन्टेन्ट क्रिएसन यताउति गर्छौ भन्ने थियो. र अर्को चाहिँ कलेजको वेबसाइट म्यानेज गर्ने थियो, त्यसमा मेरै क्लासको तिनजना साथीहरू छन्. र अर्को अहिले चाहिँ रिसर्च इन्टर्नको लागि खाली छ.
1: भनेपछि कलेजले यहीँ भएका विद्यार्थीहरूलाई नै पढाइ सँगसँगै रोजगारीको अवसर पनि दिने गरेको छ.
3: हजुर, जसरी हामी पनि फर्स्ट सेमेस्टरमा नै आउँदा आउँदा मेरो त झन् फर्स्ट सेमेस्टर फर्स्ट डेदेखि नै म जबमा थिएँ र ठ्याक्कै 3 महिनापछि चाहिँ मैले कुनै कारणवश छोड्नु परेको थियो. सो मैले नै रिजाइन गराएको थिएँ त्यो चाहिँ. अनि तर मसँग जो टिममा थियो उनीहरूले पनि पछि चाहिँ गरेनन्, मैले चाहिँ छोडेँ. अब यो हामी भयौँ नोभेम्बर 2025 इन्टेक, अब त्यसपछि आए मार्च 2026 इन्टेक. तिनीहरूको लागि चाहिँ अहिले खुलिरहेको छ. अब अहिले म चाहिँ रिसर्च इन्टर्नको लागि जान्छु, तर उनीहरूको लागि चाहिँ अहिले नयाँ अपर्च्युनिटीहरू खुलिरहेको छ.
1: भनेपछि हरेक चोटि नयाँ विद्यार्थीहरू आउँदाखेरि कलेजले नै 3-3 महिना अथवा समय अनुसार होइन आवश्यकता अनुसार विद्यार्थीहरूलाई रोजगारीको बाटो पनि खोलिदिन्छ.
3: नयाँ आएको विद्यार्थीहरूले पनि कलेजमा नै रोजगारी पाउँछन् र कलेजमा इन्टर्न गर्दाखेरि चाहिँ अब डिरेक्टली हो कि इन्डिरेक्टली नै पनि एकदम बाहिर कुनै प्रोग्रामहरूमा जानको लागि अपर्च्युनिटी अलिकति बढी पाइँदो हो रहेछ. यो चाहिँ किनभने म अस्तितिर 3 महिना थिएँ नि, त्यो बेलामा चाहिँ म साँच्चै एकदमै धेरै प्याक भएको थिएँ कि. अब कतैबाट केही अपर्च्युनिटी आइहाल्यो भने सबैभन्दा पहिला चाहिँ इन्टर्न नै याद आउँदो रहेछ नि त होइन, हाम्रो कलेजलाई पनि. अनि त्यसरी कतै भलन्टियर पठाउनु पर्यो भन्यो भने सबैभन्दा पहिला चाहिँ मनै पर. अनि अब ठ्याक्कै त्यो 3 महिना सकिसकेपछि अलिकति हाम्रो सेमेस्टर ब्रेक भयो, अब त्यो बेला पनि कहिलेकाहीँ कलेजहरू आइरहँदाखेरि चाहिँ अब त्यति बेला चाहिँ प्रोग्राम पनि त्यस्तो भएको थिएन, तर त्यो बेला चाहिँ म अलिकति हराएको पनि थिएँ. र अहिले फेरि यस्तो प्रोग्रामहरू धेरै भइरहेको छ र म सहित अहिले मार्च इन्टेकमा पनि धेरैजनाहरू मसँगै सामेल भइरहेको मैले देखिरहेको हुन्छु.
1: तपाईँले कलेजमा पढिरहँदाखेरि काम पनि गरिरहनु भयो होइन, अनि त्यो काम गरिरहँदाखेरि पछि गएर अहिलेको जुन तपाईँको अनुभव छ नि, यसले चाहिँ बाहिर गएर चाहिँ केही सहयोग आफूलाई होइन करियरको लागि अथवा नयाँ ठाउँमा जागिर पाउनुको लागि प्लस पोइन्टहरू केही हुँदो रहेछ कि हुँदो रहेनछ यसको?
3: यो साँच्चीकै नै हुने रहेछ, किनभने म कन्टेन्ट क्रिएटर भएर काम गर्दाखेरि चाहिँ अब हामी चाहिँ 3 जनाको टिम थियौँ र डिरेक्टली नभए पनि इनडिरेक्टली चाहिँ म नै थिएँ त्यो टिमको लिड. अनि सबै यताउति त्यो भिडियो यसरी खोज्ने गीत खोज्ने मान्छे खोज्ने अनि सबै त्यो रेकर्डिङ सबै मैले नै गरेर आउँथेँ होइन. र त्यसको लागि मलाई डिरेक्टली हेल्प गरेको चाहिँ हाम्रो कलेजको स्टुडियो हेड सरले, हाम्रो मनोज सरले. अनि उहाँले चाहिँ मलाई यसरी आफ्नो इन्स्टाग्राममा, अब मेरो इन्स्टाग्राममा त मैले हेर्ने खालको, मेरै उमेरको मान्छेहरूले हेर्ने खालको फिड नै आउँछ नि त. सो कसरी चाहिँ हामीले राम्रो कन्टेन्ट खोज्ने हाम्रो मोबाइल फोनमा नै, मेरै इन्स्टाग्राम फिडमा नै कसरी चाहिँ यस्तै चाहिँ चाहिने हो. र त्यो भयो कन्टेन्टको लागि. अब मलाई अहिले डिएसएलआर क्यामेरा पनि चलाउन आउँछ, माइकहरू डिएसएलआर त खिच्न अलिकति केही न केही त सिक्नु पर्यो नि त. त्यो 3 महिनाको अवधिमा मैले त्यो पनि जाने, त्यो माइकहरूमा यताउति चलाउन ओर्न. अनि त्यसपछि अनि स्टुडियोमा नै हामीले अलिअलि यसो लाइटिङ मिलाएर यसरी खिच्दाखेरि चाहिँ यो कुरा चाहिँ राम्रो हुन्छ, कन्टेन्ट क्रिएसन यसरी चाहिँ राम्रो बन्छ भनेर चाहिँ दादाले नै डिरेक्ट नै गाइड गर्नुभएको थियो. सो डेफिनेटली मलाई बाहिर गएर मैले यही टपिकमा यही पोस्टमा मैले काम गर्नु पर्यो भने मलाई डेफिनेटली हेल्प हुन्छ.
1: एउटा विद्यार्थीलाई चाहिँ जबको भनौँ कामको र पढाइ सँगसँगै आफ्नै कलेजमा पढ्दाखेरिको भनौँ न त्यो अनुभव छ होइन, त्यो चाहिँ कतिको महत्त्वपूर्ण हो जस्तो लाग्छ? एउटा विद्यार्थी भइकन विद्यार्थीलाई काम चाहिँ कतिको महत्त्वपूर्ण हो?
3: अब अहिले ब्याचलर्समा आइसकेपछि यो कुरा एकदमै धेरै साँचो कुरा हो, अलिकति ठट्टा गरे जस्तो लाग्ला, तर मेरो साथीले चाहिँ उसले चाहिँ साँच्चीकै नै के भनेको थियो भने मलाई घरमा पैसा माग्दा लाज लागिसक्यो, साँच्चीकै ऊ यहाँ बसेर भनेकी हो कि त्यसले, अनि हामी हाँसेको थियौँ होइन. अनि अब मैले चाहिँ ब्याचलरमा स्टार्ट गर्ने बित्तिकै त पैसा आएन डेफिनेटली. 2 महिना जति चाहिँ मैले घरबाट नै पैसा चलाएको थिएँ र त्यसपछिदेखि अहिले सायद पाँच पाँच छ महिना जति भयो त्यसपछिदेखि मैले घरमा पैसा मागेको छैन र मैले आफैले लुगा जुत्ताहरू पनि किनिरहेको छु त्यही पैसाले नै सेयर पनि मैले आफ्नै पैसाले किनिरहेको छु अनि
4: आइपिओ
3: माइ ब्याड र मैले आइपिओ पनि अहिले आफ्नै पैसाले नै किनिरहेको छु
1: जे होस् नर्मल डे टु डे लाइफमा चाहिँ अलिकति काम चलाउन धेरै सजिलो भएको छ भनेर बुझ्नु पर्यो होइन
3: मैले अब त्यति ठुलो खर्च गर्ने भनेको त्यस्तो केही नै हुँदैन मेरो मेनली हुने भनेको गाडी भाडा र खाजा हो मेरो मेन हुने भनेको त्योहरू मजाले धानेको छ र मैले अलिकति रमाइलो गरेर घुम्न जाऊँ भन्यो भने पनि मसँग पैसा आउने नै छ मेरो अहिले सो गरेको राम्रो
1: कलेजले यहाँ पढाउने विषयभित्रकै कुराहरूलाई जब अपर्च्युनिटीको रूपमा स्टुडेन्टहरूलाई दिने हो
3: पढाउने कुरा भन्दा पनि अब हाम्रो चाहिँ रिसर्च अब वेबसाइट पढाउनु हुन्छ र वेबसाइट मेन्टेन गर भनेर स्टुडेन्टहरूलाई छोडिदिएको हुन्छ त्यसरी नै कन्टेन्ट क्रिएसन त डिरेक्ट परेन तर रिसर्च छ हाम्रोमा रेन इन्क्युबेसन भन्ने छ जुन चाहिँ सन्मेको स्टुडेन्टले मात्र होइन बाहिरको स्टुडेन्टहरूले पनि गर्न यसमा चाहिँ अप्लाई गर्न मिल्छ त्यो चाहिँ रिसर्च ल्याब हो जसमा चाहिँ तपाईँले कुनै स्टार्टअप सोच्नु भएको छ भने सुरुदेखि नै एकदमै धेरै बेसिक तरिकाले चाहिँ तपाईँलाई मेन्टर्नसिपहरू प्रोभाइड गरिन्छ र रिसर्च त्यहीसँग रिलेटेड हाम्रो रिसर्च पनि हुन्छ र त्यसमा रिसर्च इन्टर्नमा चाहिँ स्टुडेन्टहरूलाई हायर गरेको हुन्छ सो हो कतै न कतै पढाइसँग रिलेटेड कुराहरूलाई नै इन्टर्नसँग रिलेटेड गरिएको हुन्छ
1: कलेज आफैले नै अवसर दिनु भनेको चाहिँ धेरै राम्रो कुरा हो भनेर बुझ्नु पनि पर्यो अथवा त्यो बुझ्न पनि सकिन्छ होइन त
3: एकदम मजाले नै सकिन्छ सबै विद्यार्थीहरूलाई अब सबैलाई त केही गरी पनि पुगिँदैन सबैले त टाइम पनि दिँदैनन् कलेजमा होइन तर भएको पाएको उसले इफ उसले त्यो काम गर्न सक्छ भने चाहिँ गरेको धेरै नै राम्रो हो चिनिन्छ पनि मलाई कलेजमा मेरो क्लासका नै मेरो सेक्सनका नै साथीहरूले चाहिँ मलाई जिस्काएर सिसी भन्नु बोलाउँथ्यो क्या कन्टेन्ट क्रिएटर भनेर अब त्यो पनि छुट्टै रमाइलो नै भयो नि त
1: हुन्छ धेरै धेरै धन्यवाद तपाईँलाई
3: हस् धन्यवाद
0: उहाँ हुनुहुन्थ्यो आर्टिफिसियल इन्टेलिजेन्स पढिरहेकी काठमाडौँ उमा कुण्डकी अनुसा घिमिरे क्याम्पसले उपलब्ध गराउने रोजगारीको अवसर र त्यसको फाइदा बारेको अनुभव सुनाउँदै कार्यक्रम देश परदेशको पहिलो भागमा नेपालमै उच्च शिक्षा अध्ययन गर्दै पढाइसँगै रोजगारीको अवसर पाएका विद्यार्थीहरूको अनुभव चुनौती अवसर र नेपालमै सम्भावना देख्ने उनीहरूको दृष्टिकोणबारे कुराकानी सुन्यौं कार्यक्रमको दोस्रो भागमा नेपालमा शैक्षिक संस्थाहरूमा पढाइसँगै रोजगारीको अवसर लागू गर्ने सम्भावनाबारे कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
5: Michelin. Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack.
6: एक वर्षदेखि पाँच वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना
7: बालबालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ
6: यसै क्रममा यही जेठ 7 गते बिहिबार पुष्य नक्षत्र परेको दिन आआफ्ना एक वर्षदेखि पाँच वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ समय बिहान 7 बजेदेखि 1 बजेसम्म ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन

0: श्री धाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। पढाइ केवल डिग्रीका लागि होइन, भविष्य निर्माण गर्ने महत्वपूर्ण यात्रा पनि हो। अहिले धेरै विद्यार्थीहरू पढाइसँगै काम गर्ने अवसर खोज्न थालेका छन्। पहिले स्नातकोत्तर पछि मात्र जागिर खोज्ने प्रवृत्ति भए पनि अहिले विद्यार्थीहरू गुणस्तरीय शिक्षासँगै इन्टर्नशिप, जब प्लेसमेन्ट र उद्योगसँग जोडिने अवसर दिने कलेज रोज्न थालेका छन्। यही आवश्यकतालाई ध्यानमा राख्दै काठमाडौँ उपत्यका आईएसएमटी, सफ्टवेयरिका, टेक्सास इन्टरनेशनल, द ब्रिटिश कलेज, ग्लोबल कलेज, लिबर्टी, किङ्स कलेज लगायत शैक्षिक संस्थाहरूले विद्यार्थीलाई पढाइसँगै काम गर्ने वातावरण सृजना गरिरहेका छन्। सूचना प्रविधि, व्यवस्थापन, होटल म्यानेजमेन्ट, एआई, साइबर सेक्युरिटी लगायतका विषयमा अध्ययन गराइने यी कलेजहरूले इन्टर्नशिप, करियर काउन्सिलिङ, जब फेयर र उद्योग संघको सहकार्य मार्फत विद्यार्थीलाई व्यावहारिक अनुभव र रोजगारका अवसर प्रदान गर्दै आएका छन्। यसले विद्यार्थीलाई व्यावहारिक सिप, कामको अनुभव र आर्थिक सहयोग मात्र नभई नेपालमै भविष्य देख्ने आत्मविश्वास समेत दिन थालेको छ। यस्ता अभ्यास सीमित संस्थामा मात्र होइन, देशभरका विद्यालय तथा क्याम्पसहरूमा पनि विस्तार गर्न सकिन्छ कि सकिँदैन भन्ने विषय अहिले बहसको केन्द्र बनेको छ। अब नेपालका अरू शैक्षिक संस्थाहरूमा पनि पढाइसँगै रोजगारीको मोडेल लागू गर्ने सम्भावना, चुनौती, प्रभाव र आवश्यक नीतिगत व्यवस्था बारे शिक्षा तथा रोजगार विज्ञ चिरञ्जीवी बरालसँगको कुराकानी सुनौ।
2: स्वागत छ यहाँलाई उज्यालो रेडियो नेटवर्कमा। यो पछिल्लो समय केही क्याम्पसहरूले चाहिँ विद्यार्थीलाई पढाइसँगै रोजगारीको अवसर पनि दिन थालेका छन्। सुरुमा यसलाई चाहिँ हजुरले कसरी हेर्नु भएको छ?
3: यो एकदमै राम्रो प्रयास हो, वास्तवमा यसको सराहना गर्नुपर्छ। त्यहाँभित्रका चुनौतीहरू त होलान्, तर खास गरी कलेज सकेपछि प्लस टू अथवा ब्याचलर सकेपछि, प्लस टूमै पनि अनि ब्याचलरमा पनि सकेपछि प्राय विद्यार्थीहरूको हामीले जनरल ट्रेन हेर्दा पाँच किसिमको ट्रेन पाइएको छ कि। एउटा विदेश जाने ट्रेन हुन्छ, विदेश जान चाहन्छन् कोही पढ्नको लागि, कोही काम गर्नको लागि, अनि यहीँ बस्नेहरू एक थरी जागिर गर्न चाहन्छन्, कोही अब सरकारी जागिर खान्छन्, कोही सोसल सेक्टरतिर एनजिओ आइएनजीतिर जागिर खान चाहन्छन्, कोही प्राइभेट सेक्टरमा जागिर खान चाहन्छन्, अनि यहीँ बस्नेहरू अर्का थरी जागिर खान्न, म आफ्नै केही गर्छु भनेर एउटा उद्यमशीलता गर्न खोजिरहेका हुन्छन्। अर्को थरी चाहिँ, चौथो थरी के भने, यो परिवारकै पेसालाई निरन्तरता दिन जाइरहेका हुन्छन्। आफ्नो परिवारका पहिलेदेखि गरिरहेको पेसा छ, कुनै व्यवसाय छ, उद्योग छ, पसल छ, व्यापार छ भनेदेखि, अथवा अरू कुनै पनि गर्न चाहन्छन्। कोही कोही चाहिँ अलि केही नगरी पनि बस्नेहरू हुन्छन्। तर हामीले खोजेको के भने, अब बाहिर जान चाहनेहरू होस्, अथवा यहीँ बसेर जागिर खान चाहनेहरू हुन्, अथवा आफ्नै उद्यमशीलता गर्न चाहने हुन्, अथवा पारिवारिक पेसालाई निरन्तरता गर्न चाहने हुन्, जोसुकै हुन्, उनीहरूलाई आवश्यक जानकारी दिने र आवश्यक सिपहरू सिकाउने यो आवश्यक छ। अनि कलेज सकिएपछि र यो ब्याचलर सकिएपछि, प्लस टू र ब्याचलर सकिएपछि विद्यार्थीहरूको सबैभन्दा ठुलो चासोको विषय चाहिँ अब केमा इन्गेज हुने, बाहिर जाने कि यहीँ केही काम गर्ने, गर्ने हो भने के गर्ने भन्ने सबै विद्यार्थीको चिन्ता हुन्छ, एकदमै चिन्तित। तर उनीहरूलाई सही गाइडेन्स चाहिँ हुँदैन, कोही साथीको लय लयमा हुन्छन्, कोही अब देखेर कता लाग्छन्, आफ्नो हिसाबले लाग्छन्, पछि ए म त यो हुन्छु भनेको थिएँ, यस्तो भयो भन्ने हुन्छ, उनीहरूलाई प्रपर गाइडेन्स हुँदैन। यो मामलामा चाहिँ कलेज सकेका विद्यार्थीहरूलाई लक्षित गरेर रोजगारीसँग सम्बन्धित क्षेत्रमा मार्गनिर्देश गर्ने र रोजगारीमा संलग्न गराउने उपायहरू खोज्ने, यो काम जुन कलेजहरूले काठमाडौँका अथवा बाहिरका पनि गरिराखेका होलान्, कलेजहरूले जुन प्रयास गर्नुभएको छ यो त एकदमै सराहनीय छ। यो त युवाहरूको चासोको, लगभग सबै युवाहरूको चासोको सम्बोधन हुन्छ यसले।
2: यसमा पनि केही कलेजहरूले चाहिँ विद्यार्थी भर्ना भइसकेपछि विद्यार्थीको आवश्यकता अनुसार उहाँहरूले केही बनाउन कम्पनीहरूसँग सहकार्य गरेर हुन्छ अथवा आफ्नै क्याम्पसभित्रै केही कामहरू छ भने त्यो अवसर चाहिँ विद्यार्थीलाई कसरी प्रदान गर्न सकिन्छ भनेर त्यस्तो अवसरहरू उपलब्ध गराइरहनु भएको रहेछ। विद्यार्थी पढि पनि रहेको छ एउटै क्याम्पसमा, पढि पनि रहनु भएको छ र सँगसँगै त्यही ठाउँमा के हुन्छ, रिसर्चमा हुन्छ कि इन्टर्नसिपमा हुन्छ कि अथवा त्यही क्याम्पसको माध्यमबाट अरू सङ्घ संस्थाहरूसँगको सहकार्यमा चाहिँ काम गरेर हुन्छ कि त्यस्तो अवसर पनि उपलब्ध गराइरहनु भएको रहेछ। त्रिभुवन विश्वविद्यालय अथवा अरू विश्वविद्यालयहरूमा पनि रिसर्चको रूपमा, इन्टर्नको रूपमा त्यो चाहिँ देखिएको रहेछ। समग्रमा नेपालभरिको कुराकानी गर्दाखेरि नेपालका अन्य विद्यालय तथा क्याम्पसहरूमा पनि अब यस्तो मोडल लागू गर्न चाहिँ कतिको सम्भव छ?
3: युनिभर्सिटीमा त एकदमै सम्भव छ। सम्भव किन छ भने अहिले हाम्रो युनिभर्सिटीहरू शिक्षणमा आधारित युनिभर्सिटीहरू छन् के, पढाउनेलाई नै महत्वपूर्ण ठानिने अनि पढ्ने, पढाएको सिक्ने, सुन्ने, सिक्ने, लेख्ने अनि परीक्षामा परीक्षा दिने, पास हुने, फेल हुने, यस्तै यस्तैमा मात्रै सीमित छ। तर युनिभर्सिटी भनेको खास अनुसन्धानमा आधारित संस्थाहरू हो। जब अनुसन्धानमा आधारित संस्थाहरूले अथवा युनिभर्सिटीहरूले अनुसन्धानका परियोजनाहरू सिर्जना गर्छन्, अब कहीँबाट अनुसन्धानहरू खोजेर ल्याउने, परियोजनाहरू खोजेर ल्याउने अथवा आफैले सिर्जना गर्ने, फण्ड खोज्ने, ती कामहरू विदेशमा पनि युनिभर्सिटीहरूले गरिराखेका हुन्छन्। विदेशमा चाहिँ हाम्रोमा चाहिँ अलिक शिक्षणमा आधारित भएको हुनाले कम छ। जब अनुसन्धानमूलक कामहरू विश्वविद्यालय डिपार्टमेन्ट आफैले गर्न थाल्छ, तिनै अनुसन्धानहरूमा त्यहाँका विद्यार्थीहरूलाई तथ्याङ्क संकलक गणकको रूपमा प्रयोग गर्न सकिन्छ, तथ्याङ्क संकलकको रूपमा प्रयोग गर्न सकिन्छ, डेटा एनालिसिसको एनालिस्टको रूपमा प्रयोग गर्न सकिन्छ। अनि विद्यार्थीहरूले त्यहीँभित्र परियोजनाकै पैसा हुन्छ, परियोजनाकै काम पाउँछन् अनि पैसा पनि हुन्छ। रिसर्चका कामहरू गरिराखेका युनिभर्सिटीहरूले यो काम गर्छन् थेसिस बाहेक है, कतिपय अब एकदमै एकाडेमिक खालका त्यो सम्पन्न गर्नको लागि मात्रै गरिएका थेसिसहरू, कतिबाट फन्ड नभएका थेसिसहरू छन् भने त त्यसमा सम्भव हुँदैन, व्यक्ति आफैले गर्ने, सुपरभाइजरले गर्ने हो। फन्डिङ सहितका थेसिसहरूमा रिसर्चमा लागिरहेका विद्यार्थीहरूको लागि र त्यस्ता परियोजनाहरू सञ्चालन गरेका युनिभर्सिटीहरूले विद्यार्थीलाई त्यही रोजगारी दिन सक्छन् पढ्दा पढ्दै पनि, यो सम्भव छ। अब कलेजहरू अथवा युनिभर्सिटीहरूले पनि अर्को के चाहिँ गर्न सक्ने हुन्छ भने, आफैले गर्न नसके भने आफूभित्र रोजगारी दिने हो युनिभर्सिटीले, आफैले रोजगारी दिने भन्ने युनिभर्सिटी त संस्था होइन, रोजगारी दिने संस्था होइन, कलेजहरू रोजगारी दिने संस्था होइनन्, यी त शिक्षाका केन्द्रहरू हुन्, ज्ञानका केन्द्रहरू हुन्, त्यहाँबाट रोजगारी दिएर सबै सम्भव हुँदै हुँदैन। यद्यपि रोजगारीको लागि सहजीकरण गरिदिन त सक्छन् होइन, रोजगारीको लागि सहजीकरण गर्ने क्रममा इन्टर्नसिपको सहजीकरण गरिदिन सक्छन्। तपाईँले भने चाहिँ अरू कुनै सङ्घ संस्थाहरू, सरकारी निकायहरू अथवा निजी क्षेत्रसँग सहकार्य गरेर, विदेशका युनिभर्सिटीहरूसँग सहकार्य गरेर त्यहाँ कामको वातावरणहरू बनाइदिन सक्छन् होइन, युनिभर्सिटीहरूले अथवा कलेजहरूले एउटा छुट्टै प्लेसमेन्ट सेल, जब प्लेसमेन्ट सेल अथवा सेल अथवा करियर डेभलपमेन्ट सेल भनेर एउटा युनिट खडा गर्ने आफ्नो छुट्टै, किनभने जागिर खोज्ने खुवाउने युनिभर्सिटीभित्रको प्राथमिक विषय चाहिँ होइन, खास शिक्षा, ज्ञान, उत्पादन यस्तो हो। तर रोजगारी एकदमै अब पढिसकेपछि रोजगारी साह्रै महत्वपूर्ण भएको हुनाले त उनीहरूलाई त्यहाँ रोजगारीमा पनि समावेश गर्दै जाने, पछाडि पनि पढिसकेपछि पनि रोजगारीमा संलग्न हुन सजिलो होस् भन्ने र सबैको उत्तिकै चासो भएको हुनाले त्यसमा एउटा छुट्टै सेल स्थापना गरेर इन्टर्नसिपका अवसर अनि अब त्यहीँबाट सिभी बनाउन सिकाउने, इन्टरभ्यूहरू फेस गर्न सिकाउने होइन, यस्ता कहाँ कहाँ जागिरहरू खोजे खुलेका हुन्छन् हेर्न सिकाउने, जस्तो भनौँ न jobsnepal.com जानुभयो भने त्यहाँ विज्ञापनहरू के अरे हामीलाई चाहियो, यस्तो यस्तो अवसरहरू के भन्छ विज्ञापन खुल्यो भनेर होइन, यस्ता यस्ता खालका मान्छेहरू चाहियो भनेर लेखेकाहरू हुन्छ, तपाईँहरू त्यहाँ जानुहोस् भनेर यस्ता यस्ता कुरा त सिकाउन सक्छन् नि त है। अनि युवाहरूलाई, विद्यार्थीहरूलाई चाहिँ अब कति सकिन्छ आफ्नै युनिभर्सिटीभित्र रिसर्चका प्रोजेक्टहरूमा अथवा अरू कुनै एकाडेमिक प्रोजेक्टहरूमा पनि लगाउन सकिन्छ। हाम्रा कलेजहरूमा त खास अन्डर ग्रेजुएटहरू कलेजहरूमा त त्यस्तो रिसर्चमै लगाउने भन्ने हुँदैन, युनिभर्सिटीमा हुन्छ। तर अन्डर ग्रेजुएटमा पनि 11-12 अथवा ब्याचलर सकेपछि अथवा ब्याचलर चलिरहँदा उहाँहरूले एउटा छुट्टै सेल स्थापना गरेर रोजगारीका अवसर भएका ठाउँहरूमा रिफर गर्न सक्ने होइन, रोजगारीसँग सम्बन्धित सिपहरू सिकाइदिने है, अनि यो पार्टनरसिप डेभलप गर्दै जाने कतिपय एनजिओहरूसँग प्राइभेट कम्पनीसँग ब्याङ्कहरूसँग आइटीका कम्पनीहरूसँग है डेभलपमेन्ट अर्गनाइजेसनहरूसँग लोकल गभर्मेन्टसँग उनीहरूसँग यो इन्डस्ट्रीको पार्टनरसिप गर्न सक्ने ताकि विद्यार्थी हाम्रो विद्यार्थीहरू छन् ह्युमन रिसोर्स हामीसँग छ तपाईँहरूलाई के चाहिन्छ लैजानुहोस् है यस्तो छ है भन्ने नै सम्पर्क राखिदिने सम्पर्क गराइदिने यस्ता कामहरू कलेज युनिभर्सिटीहरूले गर्न सक्छन् यो राम्रो पक्ष हो।
2: अब हामीले भर्खरै गरेका कुराहरूको अभ्यासले चाहिँ विद्यार्थीको मानसिकतामा अथवा सिकाइको कुरा गर्दाखेरि सिपमा चाहिँ त्यो सिप विकासमा चाहिँ कस्तो प्रभाव पर्न सक्छ?
3: यस्तो हुन्छ सिप विकासमा चाहिँ अब सबै सिपहरू विद्यार्थीले खोजे जस्ता सिपहरू एउटा कलेजले युनिभर्सिटीले प्रदान गरेर सम्भव हुँदैन होइन तर विद्यार्थीले आफ्ना रुचि हुन्छन् उनीहरूले एउटा सिप सिकेर त्यो एकाडेमिक कोर्सहरू गरिरहँदा पनि सिप सिकेका हुन्छन् अनि त्यो अनुसारको मेरो सिप अनुसारको अथवा मैले सिके अनुसारको मैले डिग्री हासिल गरे अनुसारको काम पाउन पाएँ भन्ने त्यो अब सबैमा स्वाभाविक हो अनि युनिभर्सिटीले ती कामहरू उपलब्ध गराइदिने त त्यो सम्भव हुँदैन होइन त्यत्रो त्यो सेक्टरै होइन युनिभर्सिटी काम दिने सेक्टर होइन रिफरल गर्न सक्छन् अनि सिप सिकाउने ठाउँहरूमा तिमीले गर्न खोजेको कामको लागि यो सिपको आवश्यकता छ तिमी यो सिप सिक सिप सिकाउने ठाउँ यहाँ छ भनेर त भनिदिन सक्छन् नि अनि ट्रेनिङ लिन जाऊ पहिलो विदेश जान्न म यहीँ छ म एन्टरप्रेनरसिप यो खालको बाँसको भनौँ न बाँसका सामग्रीहरू बनाएर म चाहिँ त्यसैको व्यवसाय गर्न चाहन्छु त्यसमा उद्यमशीलता हासिल गर्न चाहन्छु भन्ने कसैको रहर छ भनेदेखि त बाँसका सामग्रीहरूसँग सम्बन्धित उद्यमीहरूसँग अथवा पहिले गरिराखेका व्यक्तिहरूसँग उद्योग व्यवसायसँग गएर सम्पर्क गराइदिन सक्छन् त्यस्ता खालका रिसोर्स पर्सनहरू त्यस्ता खालका व्यक्तिहरूलाई ल्याएर कलेजमा उनीहरूलाई चाहिँ आफ्ना अनुभवहरू सेयर गराइदिन सक्छन् यस्ता यस्ता कामहरू चाहिँ कलेजले गर्न सक्छ अनि सम्बन्धित ठाउँमा कहाँ अब सिप सिक्न पाइने ठाउँ त्यो ठाउँमा गएर सिप उद्यमशीलता सिकाउने त्यो वातावरण बनाइदिन कलेजले सक्छ।
2: यसलाई चाहिँ यो विद्यार्थीलाई विशेष गरी देशमै टिकाउन चाहिँ अहिलेका भनौँ न भर्खरै हामीले जे कुराकानी गर्यो त्यस्ता कार्यक्रम चाहिँ कतिको प्रभावकारी हुन सक्छन्?
3: यस्तो हुन्छ अब देशमा टिकाउने भन्ने विषयमा के भने मान्छे विदेश किन जान्छ भन्ने कुराले बढी महत्वपूर्ण त्यो कारणहरू विदेश जाने कारणहरू हुन्छन् क्या विभिन्न कारणहरू छन् भनौँ न कतिपय विद्यार्थीहरू चाहिँ पढ्नको लागि गइरहेका हुन्छन् अब त्यसलाई म राम्रो खालको युनिभर्सिटी पाइरहेको छु मैले खोजे जस्तो विषय पढ्न पाएको छु भने अब म त्यहाँ जान्छु भन्यो भने त्यसलाई देशमा टिकाइरहने भन्ने पनि सोच्नु पर्दैन राम्रो पढ्न पाउँछ उसले खोजे जस्तो विषय पढ्ने भने जहाँ विश्वको जुनसुकै कुनामा गएर पढे पनि हुन्छ नेपालभित्रै पढिरहनु पर्ने भन्ने हुँदैन कामको सिलसिलामा पनि त्यही हो जहाँ गएर काम गर्न पाउँछु भन्छ उसले देखेको छ राम्रो छ भने गए हुन्छ तर जहाँ गएर पढे पनि जहाँ गएर काम गरे पनि होइन अनि देशभित्रै गर्छु भन्नेहरूलाई पनि त्यो गर्न चाहेको सेक्टरमा जान चाहेको क्षेत्रमा चाहिँ सहजीकरण गर्न सकिन्छ गरिबीको कारण अथवा बाध्य भएर जान खोज्नेहरू एकथरी हुन्छन् उनीहरूलाई अब बाध्यात्मक स्थिति कम गर्न सकिन्छ होइन कतिपय चाहिँ मानवीय ह्युमन नेचर हुन्छ क्या मानवीय प्रकृति हुन्छ आफ्नो वर्तमान अवस्थाप्रति सन्तुष्ट नहुने मानवीय प्रकृति हो अहिले म जे गरिरहेको छु मलाई मेरो प्रति सन्तुष्ट नभए फेरि अर्को चिज गर्न मन लाग्ने आफू जहाँ बसेको छ त्यहाँभन्दा अन्त राम्रो लाग्ने होइन यहीँ पढिरहेको छ भने अर्को देशमा गएर पढ्न मन लाग्ने यो त मान्छेको ह्युमन नेचर हो अब यस्ता नेचरहरूमा त किन रोकिरहनु पर्यो त्यो मानवीय प्रकृति हो तर म यहीँ बसेर यहीँ गर्थेँ भनेर चाहनेहरूको लागि होइन त्यस्तोलाई त हामीले रोक्न टिकाउन सक्छौँ नि त म यहीँ सिप सिक्न सक्ने त्यस्तो व्यक्तिहरूलाई सिप सिकाइदिन सकिन्छ सिपसँग सम्बन्धित रिफरल सिप सिकाउने ठाउँमा रिफर गर्न सकिन्छ उद्यमशीलता सिकाउन सकिन्छ अनि त्यस पछाडि मार्केटसँग उनीहरूको उद्यमशीलतालाई लिङ्क गराइदिन सकिन्छ है अनि सामान्य भनौँ न सिभी तयार गर्ने एन्टरप्रेनरसिपको इन्टरभ्यू दिन सक्ने यस्ता यस्ता कुराहरू गभर्मेन्टमा कहाँ जब खोजिएका हुन्छन् प्राइभेट सेक्टरमा कहाँ खोलेका हुन्छन् ती कुराहरू सिकाइदिने सहजीकरण गर्ने यस्तो कामहरू गर्न सक्यो भने जो थाहा नपाएर सिप नसिकेर होइन विदेश हिँड्नु परेको यत्तिकै यहाँ त केही रहन्छ मैले केही पाइनँ भनेर हिँड्नु परेकाहरू हुन् उनीहरूलाई त टिकाउन सकिन्छ एउटा कुरा सत्य कुरा के चाहिँ हो भने हाम्रा ग्रेजुएटहरू डिग्री नभएको कारण उनीहरू स्ट्रगल गरिरहनु पर्ने होइन, त्यस्तो छैन। वास्तवमा उनीहरूसँग त्यो कामको अनुभव, प्रोफेसनल नेटवर्क अनि बजार लक्षित सिपहरू र त्योसँग श्रम र कामसँग सम्बन्धित रोजगारीसँग सम्बन्धित सूचना र जानकारी यति नभएको कारण उनीहरूमा समस्या भएको हो क्या। ग्रेजुएट त उनीहरू पढ्ने हिसाबमा त राम्रै छ त, तर कामको अनुभव हुँदैन होइन, एउटा प्रोफेसनल नेटवर्क अब त्यो खालको चिनजान चिनापर्चीहरू हुँदैन, अनि त्यस पछाडि सम्बन्धित सिप हुँदैन। भनेपछि हामीले त्यो सिपहरू सिकाइदिन मद्दत गर्न सकिन्छ, अनि उनीहरू सिप सिकेर यहीँ त्यो सिप अनुसारको काम खोज्न सक्छन्, खोजिदिन सकिन्छ, अनुभवहरू बटुल्नलाई सहयोग गर्न सकिन्छ, चिनजान गराइदिन सकिन्छ, इम्प्लोयरसँग कनेक्ट गराइदिन सकिन्छ। यस्ता यस्ता कामहरू त युनिभर्सिटीले कलेजले गर्न सक्छ। त्यति गर्दाखेरि अब सबै मान्छे रोकिने यहीँ टिक्ने भन्ने होइन, तर यहाँ बस्न चाहनेहरू चाहिँ बस्न सक्छन्।
2: अब यसमा पनि तपाईँको यो कार्यक्रम सञ्चालन गर्दाखेरि चाहिँ चुनौतीको कुरा पनि गरौँ अलिकति, के कस्ता चुनौतीहरू हुन सक्छन्?
3: एउटा त अब यसको लागि छुट्टै ह्युमन रिसोर्स छुट्टै चाहियो होइन, मानव स्रोत चाहियो त्यो सञ्चालन गर्ने, त्यो खालको भनौँ न रेफरल गरिदिने कहाँ कहाँ हो, त्यस पछाडि सिप के हो, विदेशमा कहाँ के छ, यहीँ बसेर खोज्ने कहाँ कहाँ, यो जानेको मानव स्रोत चाहियो नि त। एउटा युनिट त छुट्टै सञ्चालन गर्नु पर्यो, मानव स्रोत भन्ने बित्तिकै त्यहाँ पैसा चाहिन्छ, लगानी पनि गर्नु पर्यो होइन, एउटा चुनौती त्यो हो समस्या। दोस्रो कुरा, एकजना कुनै अब एकजना दुईजना त्यो एउटा सेल भनौँ न एउटा युनिट खडा गरेर युनिभर्सिटीहरूले बनाइराखेका हुन्छन्, ल जेन आर्थिक स्रोतको पनि व्यवस्थापन गरे र त्यो युनिट पनि खडा गरे, अनि त्यस पछाडि उनीहरूले त्यस अनुसार काम पनि गर्न थाले, विद्यार्थीलाई सहजीकरण पनि गरिदिन थाले भने फेरि के भन्दा सबै कुराहरू जानेको ह्युमन रिसोर्स पनि त एउटै सेल एउटै युनिटबाट उपलब्ध हुँदैन होइन, सिप पनि सबै खालका सिपहरू त्यहाँबाट सिकाउन सम्भव हुँदैन है, सबै जानकारीहरू पनि त्यहाँबाट दिन सम्भव हुँदैन, इन्टर्नसिपका कार्यक्रमहरू पनि सबै गरिदिनु त्यहाँबाट सम्भव हुँदैन। अब यसको लागि के भने त्यो अर्को चुनौती छ। अर्को चुनौती भनेको त्यहाँ यसलाई यत्तिकै फ्री अफ कस्टमा लगाइदिने कि त्यहाँबाट पैसा उठाउने, विद्यार्थीसँग अलिअलि पैसा त्यस बापत अब त्यो सञ्चालन गर्न अलिअलि पैसा पनि उठाउनु पर्यो, पैसा उठाउने भन्ने बित्तिकै पैसा नउठ्न सक्छ, नदिन सक्छन्, अनि त्यहाँ गएर सिक्ने नै नचाहने हुन सक्छन्। अर्को चुनौती के छ भन्दा हाम्रो अहिलेको माहौल नै यहीँ सिक्न पाए हुन्थ्यो भन्ने भन्दा सकिएपछि बाहिर गइहाल्ने यहाँ त हुँदैन भन्ने खालको त्यो मानसिक चाहिँ त्यो अर्को चुनौती छ। अर्को चुनौती भनेको त्यहाँ यसलाई यत्तिकै फ्री अफ कस्टमा लगाइदिने कि त्यहाँबाट पैसा उठाउने, विद्यार्थीसँग अलिअलि पैसा त्यस बापत त

0: त्यो त्यो अहिलेकोमा छ, त्यो अहिलेको माहौलसँगै त्यस्तो हुने होइन, तर पहिला पनि थिएन, पछि पनि नहोला, तर अहिले प्लस टू पढिसकेपछि अथवा पढ्दै गरेको विद्यार्थीले पनि म त बाहिर जाने हो भन्न सुरु गर्छ। अनि तपाईँले यहाँ जस्तो सुकै पहल गरे पनि त्यो पहलप्रति विश्वासै नहुने, त्यो विश्वास जित्ने, ट्रस्ट जित्नलाई पनि अर्को चुनौती छ। त्यसकारण विभिन्न चुनौतीहरू छन्, नभए त होइन, हुँदा चुनौती हुँदाहुँदै पनि गर्न खोजेका प्रयासहरू त निकै सराहनीय प्रयासहरू हुन्।
1: एउटा कार्यक्रम छ नि हाम्रो सरकारको पनि, पढ्दै कमाउँदै भन्ने, त्यसलाई चाहिँ कसरी हेर्नुहुन्छ तपाईँ?
0: भर्खरको नीति तथा कार्यक्रम 83-84 अहिलेको नीति कार्यक्रममा पनि त्यो समावेश छ, पहिला पनि थियो, अनि यो सरकारका विभिन्नहरूमा विभागहरूबाट पनि मन्त्रालयहरूबाट पनि पढ्दै कमाउँदै सिक्दै कमाउँदै यस्तै यस्तै कार्यक्रमहरू थिए। यो सुन्नमा एकदमै राम्रो छ, अब यो कार्यान्वयन गर्ने चाहिँ अलि अब जटिल पक्ष हो क्या, किनभने ठ्याक्कै कार्यक्रम ल्याउँदैमा सफल भइहाल्छ भन्ने छैन। अब विद्यार्थीलाई के भने, अहिलेसम्म हामी पढाउने मात्रै काम गऱ्यौँ, सिक्ने मात्रै काम गऱ्यौँ, त्यो पनि थ्योरिटिकल नलेज मात्रै दिने काम गऱ्यौँ, अब काम पनि गर्ने, पढ्ने पनि, काम पनि गर्ने गर्दाखेरि उनीहरूको कामको अनुभव पनि सँगै बढ्दै जान्छ, पढ्ने काम थ्योरिटिकल नलेजहरू अरू ज्ञानहरू पनि सँगै लिँदै जान्छन्, प्राज्ञिक क्षेत्रमा पनि अगाडि बढ्दै जान्छन्, अनि काम पनि हुँदै जान्छ, काम सँगसँगै आमदानी पनि हुन्छ। त्यो भयो भने यहाँ यहाँ आमदानीका स्रोतहरू देखेपछि र त्यसैमा बिस्तारै अनुभव हासिल गर्दै गएपछि उनीहरू यहीँ टिक्न सक्छन् भन्ने यो यो उद्देश्य एकदमै ठिक छ। र अर्को के भने, आमदानी नभएर अथवा काम नभएर, त्यस आय आर्जन नभएर पढाइ नै छोड्नुपर्ने स्थिति, होइन, आफ्नो लक्ष्य पुरा गर्न नसक्ने त्यस्तो स्थितिलाई न्यूनीकरण गर्नलाई पनि यो पढ्दै कमाउँदै कार्यक्रम एकदमै राम्रो कार्यक्रम हो। चुनौती भनेको यसको कार्यान्वयनमा हो। अब विदेशतिर पनि के हो भने, हाम्रो विद्यार्थीहरू विदेश बढी आकर्षित हुनुको पछाडि चाहिँ त्यहाँ पढ्दै कमाउँदै गर्न पाइन्छ भनेर हो नि त। अस्ट्रेलिया जाने विद्यार्थीहरू, होइन, हप्तामा के भन्छ, हप्तामा 3 दिन अथवा 4 दिन पढ्छन्, बाँकी दिन काम गर्न पाउँछन्, 20 घन्टा काम गर्ने भन्ने, कोहीको कति घन्टा कति घन्टा भन्ने हुन्छ, अनि त्यही काम गर्न पाइन्छ भन्ने लोभले त्यहाँको कलेज युनिभर्सिटीप्रति आकर्षित भएर जानेहरू हुन्छन्, होइन, काम गर्दा थोरै काम गरे पनि आफूलाई बाँच्न खान पुग्ने पैसा हुने भएपछि त्यो त्यो आकर्षण चाहिँ मुख्य आकर्षण पढ्दै कमाउँदै गर्न पाइने भनेर आकर्षण हो कि, त्यो चाहिँ हाम्रै यहीँ गर्न सक्यो भने, त्यसलाई राम्रोसँग कार्यान्वयन गर्न सक्यो भने प्रभावकारी हुन्छ।
1: भनेपछि जुन विद्यार्थीको आकर्षण छ, विदेशमा जुन एउटा वातावरण छ पढ्दै कमाउँदै गर्न मिल्ने खालको, त्यो भनौँ सजिलो तरिकाले बुझ्दाखेरि रोजगारसँग चाहिँ जोडिएको शिक्षाले युवाको मानसिकतालाई चाहिँ अलिकति परिवर्तन गर्न सक्छ भनेर बुझ्नु पर्यो।
0: सक्छ सक्छ, त्यो पढ्दै कमाउँदै गर्दाखेरि उनीहरूको दुवैतिरको लक्ष्य हासिल हुन्छ, क्या, पढ्न पनि पाउने, अब आमदानी पनि हुने, आमदानी मात्रै होइन, त्यो आमदानी गर्ने वातावरण र त्यो फाउन्डेसन पनि अब बिग्रन्छ, जानिँदैन, होइन, अनि फेरि लड्दै फेरि उठ्दै फेरि लड्दै फेरि उठ्दै गर्नुपर्छ, अनि त्यो काम त उनीहरूले पढ्दै कमाउँदै गर्ने बेलामै सिकिसक्छ नि त, होइन, अनि पढिसकेपछि त उनीहरूलाई सजिलो हुन्छ, अनि रियल फिल्डमा त्यो उत्रेपछि अनि उनीहरूलाई त्यो सिक्नुपर्ने बेसिक कुराहरू, है, लडेको उठेको यस्ता अनुभवहरू पहिले लिइसक्छन्, अनि उनीहरूलाई आमदानी गर्ने क्षेत्रमा पछि रोजगारीको क्षेत्रमा जाँदाखेरि उनीहरूलाई सजिलो हुन्छ। यो हाम्रोमा सफलतापूर्वक कार्यान्वयन गर्न सकियो भनेदेखि पढ्दै कमाउँदै कार्यक्रमलाई, अब अहिलेको त अलि पहिलादेखिबाटै आएको यो कन्सेप्ट, यो अब कन्सेप्ट आयो, त्यसलाई प्रभावकारी रूपले कार्यान्वयन हुन गाह्रो भयो। यद्यपि कार्यान्वयन गर्न सकियो भने ठूलो संख्यामा विद्यार्थीहरूलाई यहीँ टिकाउन सम्भव छ।
1: अब यो अभ्यास सफल बनाउने विशेष गरी अभिभावकदेखि लिएर शिक्षक भनौँ, विद्यालय, निजी क्षेत्र, उहाँहरूको भूमिका चाहिँ कस्तो हुनुपर्छ यसमा? सँगसँगै सरकारको त छँदैछ,
0: अब सरकारको त यस्ता नीतिहरू बनाइदिने हो, सहजीकरण गरिदिने नै हो, सरकारले गर्ने भनेको नीति कार्यविधिहरू बनाइदिने, त्यही अनुसार अब सरकारको आफ्नो हैसियत अनुसारको अब आफ्ना निकायहरूमा बजेट विनियोजन गर्ने, यो सरकारको जिम्मेवारीको कुरा भयो, सरकारले गर्ने कुरा भयो। कलेज युनिभर्सिटीहरूले त्यो खालको वातावरण तयार गर्ने हो, वातावरण भनेपछि कलेज आफैले त्यहाँभित्र काम बनाउँदै काम दिलाउँदै गरेर पनि सबैमा सम्भव हुँदैन, मैले अघि भनिहालेँ नि, सबैमा आफैले सम्भव हुँदैन, तर कलेजले के भन्दा रिफर गरिदिन चाहिँ सम्भव हुन्छ, जोड दिनु पर्यो, सबै कुरा कलेजले आफै आफ्नो क्षमताले भ्याउँदैन, युनिभर्सिटीमा आफ्नो क्षमताले भ्याउँदै भ्याउँदैन, त्यो हैसियत बोकेका निकायहरू छन्, प्राइभेट सेक्टर छन्, है, निजी के भन्छ

0: गैर सरकारी संस्थाहरू छन्, सरकारी निकायहरू छन् भने उनीहरूसँग जोड दिने र त्यहाँका आवश्यकता हाम्रो ह्युमन रिसोर्स तपाईँहरूलाई चाहिने ह्युमन रिसोर्स हामीसँग छ भने यतिले जोड दिने नै हो, यमयु गर्न सकिन्छ नि है, स्थानीय सरकारसँग यमयु गर्न सकिन्छ, त्यहाँ भएका कामहरू तपाईँहरूका यी कामहरूलाई हाम्रो विद्यार्थी मार्फत गराउनुहोस् भनेर भन्न सकिन्छ, प्राइभेट सेक्टरमा गर्न सकिन्छ, इन्टर्नसिपको लागि पनि विभिन्न कलेजहरूसँग इन्टर्नसिपलाई कम्पलसरी बनायो भने एकदमै राम्रो हुन्छ है, होइन इन्टर्नसिप गराउन सकिन्छ, इन्टर्नसिपलाई कम्पलसरी गराउने खालको त्यो त्यो खालको पाठ्यक्रमहरू त्यसरी लैजान सक्यो भने कलेज युनिभर्सिटीले त्यो गर्यो भनेदेखि कामको क्षेत्रमा प्रवेश गर्छन् र आधारभूत जानकारीहरू प्राप्त गर्छन् क्या, रोजगारीसँग सम्बन्धित अब एक कोही विद्यार्थी एनजिओ सेक्टरमा आउनुभयो र त्यहाँ एउटा एनजिओमा छ महिना जति इन्टर्नसिपको तहमा बसेर काम गर्नुभयो भने त्यहाँभित्र एनजिओ कसरी सञ्चालन हुने रहेछ, कसरी प्रोजेक्टहरू चलाउने रहेछ, प्रपोजल कसरी राख्ने रहेछ, प्रपोजल राख्दा के चाहिँदो रहेछ, कम्पोनेन्टहरू यस्ता कुरा बेसिक कुराहरू त सिक्नुहुन्छ नि है, अनि ती बेसिक कुराहरू सिकिसकेपछि अनि उहाँहरूलाई त्यो इन्टर्नसिप सकिएपछि प्रोफेसनल वर्ल्डमा जानलाई एकदमै सजिलो हुन्छ।
1: अन्तिममा चाहिँ विशेष गरी यो नेपालमै अवसर खोजिरहेका जति पनि युवाहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ तपाईँ के सन्देश दिन चाहनुहुन्छ?
0: नेपालमा अवसर खोज्ने विद्यार्थी भाइ बहिनीहरू साथीहरूलाई मेरो अनुभव र मैले देखे जानेको कुराका आधारमा म के भन्न सक्छु भने एउटा त विद्यार्थी भाइ बहिनीहरूले कलेज युनिभर्सिटी सक्ने बित्तिकै उहाँहरूले एकदमै धेरै ठुलो इन्कमको धेरै होइन एकदमै सुविधाजनक रोजगारीको अपेक्षा गर्नु हुँदैन, जिरोबाट सुरु गर्नुपर्छ, त्यसको लागि तयार हुनु पर्यो, मानसिक रूपले तयार हुनु पर्यो है, कहीँ कसैले कति यति यति तलब खाछ भनेर 60-70 हजार तलब खान्छ अरे भनेर सिधै 60-70 हजारको अपेक्षा नगरिकन मैले 5 हजारबाट पनि सुरु गर्नुपर्ने हुन्छ अथवा मैले भलुन्टरी काम गरेर सुरु गर्नुपर्ने हुन्छ, म एक दिन त्यहाँ पुग्छु भन्ने हिसाबले त्यो धैर्यता चाहिन्छ एउटा। दोस्रो, हाम्रो शिक्षा प्रणाली एकदमै बढी थियोरिटिकल छ है, सिद्धान्तका कुराहरू बढी हुन्छन्, ज्ञानका कुराहरू बढी हुन्छन्, सिपका कुराहरू त्यति धेरै छैनन्, तर रोजगारीको क्षेत्रमा सिप बढी महत्वपूर्ण हुन्छ, विद्यार्थी भाइ बहिनीहरूले सिप सिक्ने कुरालाई चाहिँ प्राथमिकतामा राख्नुपर्छ, ज्ञान पछाडि सिप उत्तिकै आवश्यक हुन्छ, पढिसकेपछि उहाँहरू कुनै न कुनै सिप आफ्नो रुचि अनुसारको सिप सिक्नलाई म एकदमै आग्रह गर्छु विद्यार्थी भाइ बहिनीहरूलाई। अर्को कुरा भयो, अर्को कुरा के भने यो खोज्ने र कहाँ आफ्नो रुचि अनुसारको काम कहाँ पाइन्छ भन्ने कुरामा सम्बन्धित क्षेत्रका विज्ञ सम्बन्धित क्षेत्रमा काम गरिरहेका संस्था अथवा व्यावसायिक प्रतिष्ठानहरू होइन व्यवसायहरू उनीहरूसँग गएर मैले सिक्न त बाँकी नै मैले पढेर सकेँ तर सिक्न बाँकी नै छ भन्ने कुरा यति चाहिँ ख्याल गर्नुपर्छ है, त्यति भयो भने उहाँहरूले सिक्नुहुन्छ पनि आफूलाई अगाडि पनि लैजानुहुन्छ, सिक्नुपर्छ भन्ने कुरामा चाहिँ मेरो विशेष जोड छ।
1: हुन्छ सर, तपाईँको महत्वपूर्ण समय र जानकारीका लागि धेरै धेरै धन्यवाद तपाईँलाई। हस्,
0: धन्यवाद सर।
1: उहाँ हुनुहुन्थ्यो शिक्षा तथा रोजगार विज्ञ चिरञ्जीवी बराल। आजको देश परदेश तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम सुन्दा तपाईँको मनमा लागेको कुरा जान्न हामी सधैँ उत्सुक छौ। उज्यालोको फेसबुक पेज facebook.com/उज्यालो र इमेल ठेगाना this@unn.com.np मार्फत आफ्नो समस्या प्रश्न र भनाईका साथै हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा पनि छाड्न सक्नुहुन्छ। हामी तपाईँका गुनासा सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्छौ र तपाईँलाई परेका समस्या समाधान गर्न कोसिस गर्छौ। तपाईँको परदेशको भोगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौ। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिने लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाले पनि बिदा माग्छु। नमस्कार।
2: आम्मा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
3: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
4: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782, प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप। रामेछाप नगरपालिकाको अनुरोध।
5: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
8: हेलो
9: हेलो बहिनी, सन्चै छौ?
8: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
9: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन गाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
8: अनि हुलाकमा पो जानु?
9: हो नि, हुलाकमा जाऊ न,
8: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
9: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
8: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
9: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
8: ए, सहरमा मात्र होला नि?
9: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
8: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र धामाकोशी एफएम 95 MHz पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। संघीय संसदको दुवै सदनका बैठक आज बस्दै, प्रस्तावित प्रधान न्यायाधीश डाक्टर शर्माको संसदीय सुनवाई आज हुँदै, अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने परिस्थिति निर्माण भएको भन्दै बारको विमति आन्दोलनको घोषणा। कर्णाली प्रदेश सरकारले कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रणालीबाट 10,83,00,000 रूपियाँ भन्दा बढ़ी रकम असूल गर्न देशभरका सरकारी निकायहरूलाई पत्राचार। जेएनजी आन्दोलनमा फरार रामेछापका युवक पुनः जबरजस्तीकरणी मुद्दामा पक्राउ। कंगो र युगान्डामा इबोलाबाट ज्यान गुमाउनेको संख्या 88 जना पुग्यो। 300 भन्दा धेरै शंकास्पद संक्रमित। र आईपीएल क्रिकेटमा चेन्नाईलाई हराउँदै हैदराबाद प्लेअफमा। स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
1: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
0: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
1: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
0: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
1: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
0: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
1: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सबै सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं।
0: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
1: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली। फोन नम्बर 0447-5214-13। हावाहुरी चलेको बेला के गर्ने?
0: घरको झ्याल र ढोका बन्द गर्ने।
1: आगोका स्रोतहरू बन्द गर्ने।
0: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
1: भीड़भाड़मा भए नआत्तिने। भागदौड नगर्ने। बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
0: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
0: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने।
0: बिजुलीको तार लत्रिएको छ भने नछुने।
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
0: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। संघीय संसदको दुवै सदनका बैठक आज बस्दैछन्। प्रतिनिधि सभाको बैठक बिहान 11 बजे र राष्ट्रिय सभाको बैठक दिउँसो 1:15 बजे बस्नेछ। प्रतिनिधि सभाको बैठकको शुरूमा भने सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यवहार पढेर सुनाउनुहुनेछ। लगत्तै बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल जारी रहने संसद सचिवालयले जनाएको छ। साथै उक्त छलफलमा उठेका प्रश्नहरूको अर्थमन्त्री डाक्टर वागले जवाब दिने कार्यसूची पनि निर्धारण गरिएको छ। प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाई आज हुँदैछ। संवैधानिक परिषदले गएको वैशाख 24 शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। लगत्तै संसदीय सुनवाई समितिको बैठकले शर्मा विरूद्ध 10 दिनको समय दिएर उजुरी आह्वान गरेको थियो। डाक्टर शर्मा विरूद्ध 16 उजुरी परेको छ। संसदीय सुनवाई समितिका सभापति बोधनारायण श्रेष्ठले न्यायालयमा अन्यल बढ़ेकाले शीघ्र सुनवाई हुन लागेको जानकारी दिनुभएको छ। प्राप्त उजुरी खोल्नका लागि अहिले बिहान 8 बजेका लागि संसदीय सुनवाई समितिको बैठक राखिएको छ। उजुरी खोलेर सांसदहरूलाई वितरण गरिनेछ। त्यसपछि उजुरीकर्तासँग छलफल गरिनेछ। सुनवाईपछि अनुमोदन भए राष्ट्रपतिले शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गर्नुहुनेछ। सर्वोच्च अदालतमा उत्पन्न पछिल्लो घटनाका सम्बन्धमा नेपाल बार एसोसिएशनले 5 बुधे विमति राख्दै आन्दोलनको घोषणा गरेको छ। कानून व्यवसायीहरूको छाता संगठन बारको हिजो बसेको बैठकले कायम मुकायम प्रधान न्यायाधीशको आदेशपछि पनि रिट दर्ता नभएपछि विरोध जनाएको हो। बारले निवेदन बिना कारण दर्ता नगरी त्यत्तिकै राख्नु न्यायमा अवरोध पुर्याउने काम भएको ठहर समेत गरेको छ। बारले आज दिउँसो 1:15 बजे लालटिन बालेर विरोध गर्ने निर्णय गरेको छ। प्रधान न्यायाधीश सिफारिश विरूद्धको रिट दरपेट गर्ने आदेश विरूद्धको निवेदन दर्ता गर्न कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेश सर्वोच्च अदालत प्रशासनले आलटाल गरेको छ। मल्लले हिजो निवेदन दर्ता गर्न आदेश दिए पनि सर्वोच्च प्रशासनले दर्ता गरेन। संवैधानिक परिषदले यसअघि सर्वोच्चका न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। परिषदको यो निर्णय विरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले वैशाख 25 रिट पेश गरे पनि सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो। त्यसपछि त्रिपाठी र सिलवालले दरपीठ विरूद्धको निवेदन दिनुभएको थियो। त्यो निवेदनलाई पनि सर्वोच्च प्रशासनले होल्डमा राखेपछि विवाद हिजो कामु प्रधान न्यायाधीश मल्ल समक्ष पुगेको हो। युवा श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायमा कार्यरत कर्मचारीका लागि नयाँ आचार संहिता लागू गरेको छ। मन्त्रालयको सेवा प्रभार प्रशासनिक अनुशासनलाई व्यवस्थित गर्ने लक्ष्य राखेको जनाएको छ। मन्त्रालयका अनुसार सार्वजनिक सेवालाई निष्पक्ष पारदर्शी उत्तरदायी तथा सेवामुखी बनाउन कर्मचारीको व्यवहार र कार्यशैलीलाई स्पष्ट मापदण्डभित्र ल्याउने उद्देश्यले आचार संहिता लागू गरिएको हो। नयाँ व्यवस्था अनुसार कर्मचारीले सेवाग्राहीसँग शिष्ट र सम्मानजनक व्यवहार गर्नुपर्नेछ भने कुनै प्रकारको घुस उपहार सुविधा वा अनुचित लाभ स्वीकार गर्न नपाइने व्यवस्था गरिएको छ। पद तथा अधिकारको दुरूपयोग व्यक्तिगत स्वार्थमा निर्णय प्रभावित पार्ने तथा सरकारी स्रोत साधन निजी प्रयोजनमा प्रयोग गर्ने कार्यलाई पनि निषेध गरिएको छ। आचार संहिताले कार्यालय अनुशासन सम्बन्धी व्यवस्था समेत स्पष्ट गरेको छ। कर्मचारीलाई कार्यालय समयको पूर्ण पालना गर्न तोकिएको पोसाक प्रयोग गर्न तथा सहकर्मीसँग सहयोगात्मक व्यवहार कायम गर्न निर्देशन दिएको छ। साथै सरकारी निर्णय कागजात तथा सेवाग्राहीसँग सम्बन्धित संवेदनशील विवरण अनाधिकृत रूपमा सार्वजनिक गर्न नपाइने उल्लेख गरिएको छ। मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा परसाई पक्राउ परेका छन्। परसाई सोमबार राति वीरगंजको दियालो होटलबाट पक्राउ परेका हुन्। प्रहरीका अनुसार केही विषयमा सोधपूछ गर्न प्रसाईलाई पक्राउ गरिएको। राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालका संयोजक रहेका परसाई आफ्नो अभियानको कार्यक्रमका लागि वीरगंज पुगेका हुन्। कार्यक्रम आजलाई तय भएको छ। कर्णाली प्रदेश सरकारले काठमाडौँ स्थित कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रणालीबाट 10,83,00,000 रूपियाँभन्दा बढ़ी रकम असूल गर्न देशभरका सरकारी निकायहरूलाई पत्रचार गरेको छ। सम्झौता बमोजिम काम नगरेको र ठेक्का तोड़िएपछि तिर्नुपर्ने दायित्व भुक्तानी नगरीको भन्दै पूर्वाधार विकास निर्देशनालय सुर्खेतले यस्तो कदम चालेको हो। निर्देशनालयले संघीय मन्त्रालयहरू, सबै प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयहरू र देशभरका पूर्वाधार विकास कार्यालयहरूलाई पत्रचार गर्दै उक्त निर्माण कम्पनीले कतै बाट भुक्तानी पाउने भए सो रकम कट्टा गरी सरकारी खातामा जम्मा गरिदिन अनुरोध गरेको छ। कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रणालीले प्रदेश राजधानी वीरेन्द्र नगरको अर्बन रोड प्याकेज 1 को स्तर उन्नतिका लागि 2078 भदौ 17 गते ठेक्का सम्झौता गरेको थियो। तर सार्वजनिक खरिद ऐन र सम्झौताका शर्तहरू पालना नगरेपछि निर्देशनालयले उक्त ठेक्का रद्द गरेको थियो। ठेक्का रद्द भएपछि भएको पोस्ट टर्मिनेशन इभ्यालुएसन र महालेखा परीक्षकको कार्यालयको आर्थिक वर्ष 2081-82 को प्रारम्भिक प्रतिवेदनका आधारमा कम्पनीले सरकारलाई ठूलो रकम फिर्ता गर्नुपर्ने देखिएको छ। निर्देशनालयका अनुसार निर्माण कम्पनीले पेस्कीको ब्याज र बाँकी काम पूरा गर्न लाग्ने थप खर्चसहित कुल 10,83,69,335 रूपियाँ सरकारी कोषमा बुझाउन बाँकी छ। उक्त रकम बिरुजु कायम भएपछि निर्देशनालयले पटक पटक ताकेता गर्दा पनि कम्पनीले अटर गर्दै आएको पत्रमा उल्लेख छ। सम्पत्ति शुद्धिकरणको कसुरमा हिरासतमा रहेका व्यवसायी सुलभ अग्रवाललाई हिरासतमा सुविधा दिएको आशंकामा छानबिन थालिएको छ। ललितपुर प्रहरीको हिरासतमा रहेका अग्रवालको साथमा आईप्याड फेला परेपछि उपत्यका प्रहरी कार्यालयले त्यसबारे छानबिन थालेको डीआईजी ओम अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरिएको उपत्यका प्रहरी कार्यालयले बताएको छ। अधिकारीको नेतृत्वमा पाँचजनाको समितिले जेठ गते शुक्रबारदेखि त्यसबारे छानबिन गरिरहेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पक्राउ गरेर अग्रवाललाई जावलाखेल स्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखेको थियो। जिल्ला प्रहरी परिसरले नै आईप्याड बरामद गरेर उपत्यका प्रहरी कार्यालयलाई जिम्मा लगाएको छानबिन समिति का सदस्यले बताएका छन्। समितिले हिरासतको सुरक्षा जिम्मेवारीमा खटेका प्रहरी कर्मचारीहरूसँग त्यसबारे सोधपूछ गरिरहेको छ। त्यसबारे उपत्यका प्रहरी कार्यालयमा अग्रवाललाई अन्य थुनुवा भन्दा फरक कोठामा बस्ने सुविधा दिइएको भनेर उजुरी परेको छ। छानबिन शुरू भएपछि विभागले उनलाई अस्पताल भर्ना गरेको छ। सम्पत्ति शुद्धिकरणमा अनुसन्धान भइरहेको अर्का आरोपी दीपक भट्टलाई प्रहरी वृत्त भौतिक हिरासतमा राखिएको छ। नेपाल दूरसंचार प्राधिकरणले नियमअनुसार बुझाउनु पर्ने बक्यौता रकम नबुझाउने र सम्पर्कमा नआउने 17 इन्टरनेट इमेल सहित सेवा प्रदायकहरूलाई अनुमति पत्र लाइसेन्स किन खारेज नगर्ने भन्दै स्पष्टीकरण सोधेको छ। मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले ती सेवा प्रदायकहरूलाई 15 दिनभित्र लिखित सफाई पेश गर्न निर्देशन दिएको हो। प्राधिकरणका अनुसार यी कम्पनीहरूले विगत केही आर्थिक वर्षदेखि लेखा परीक्षण गरिएको वित्तीय विवरण रोयल्टी रकम र ग्रामीण दूरसंचार विकास कोष बापतको बक्यौता दाखिला गरेका छैनन्। पटक पटक पत्रचार र सार्वजनिक सूचना मार्फत जानकारी गराउँदा समेत सेवा सञ्चालन क्षेत्र ग्राहक विवरण र अन्य माग गरिएका कागजात नबुझाएको तथा प्राधिकरणको सम्पर्कमा समेत नआएको सूचनामा उल्लेख छ। दूरसंचार ऐन 2053 दफा 28 बमोजिम कार्यवाही अगाडि बढ़ाउनु अघि प्राधिकरणले दफा 28(4) अनुसार सफाई पेश गर्ने अन्तिम अवसर दिएको हो। तोकिएको 15 दिनभित्र चित्त बुझ्दै स्पष्टीकरण वा सफाई पेश नगरेमा ती 17 इन्टरनेट सेवा प्रदायकहरूको अनुमति पत्र खारेजीको प्रक्रिया अगाडि बढ़ाइने प्राधिकरणले जनाएको छ। नेपाली कंग्रेस डोल्पाका उपसभापति पूर्णबहादुर साई पक्राउ परेका छन्। बैंकिङ कसुर मुद्दाका फरार उपसभापति साई मंगलबार त्रिपुरा सुन्दरी नगरपालिकाको त्रिपुरा कोट बगर बजारबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ। नेपाल सरकारको जाहिरले वादी नेपाल सरकार तथा प्रतिवादी साई भएको बैंकिङ कसुर मुद्दामा उच्च अदालतबाट नै 2079 कार्तिक 6 गते अन्तिम फैसला गर्दै साईलाई एक दिन कैद र 2,50,000 रूपियाँ जरिवाना सजाय ठहर गरेको थियो। फैसला पश्चात फरार रहेका साईलाई प्रहरीले खोजतलाश गर्ने क्रममा 2083 साल जेठ 4 गते बिहान 9:30 बजे त्रिपुरा कोटबाट पक्राउ गरिएको हो। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्राम पछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किनी? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
4: सम्पर्क नम्बर 0475904660 98692599998।
1: रामेछाप नगरपालिकाको अनुरोध।
6: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।

विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बपाकी समाचार जेएनजी आन्दोलनमा फरार भएका रामेछापका युवक पुनः जबरजस्ती गराउने मुद्दामा पक्राउ परेका छन्। रामेछापको रामेछाप नगरपालिका एक घर भएका 22 वर्षीय विक्रम भुजेलाई प्रहरीले पक्राउ गरेको। उनले वैशाख 31 गते फरक क्षमता पाएकी 35 वर्षीय महिलालाई जबरजस्ती गराउने गरेको आरोप छ। घटनापछि फरार रहेका उनलाई खोजतलासका क्रममा रामेछाप नगरपालिका एकबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्स्पेक्टर राजन प्रसाद तिमल सिन्हाले जानकारी दिनुभएको छ। पक्राउ परेका भुजेलाई जिल्ला अदालत रामेछापबाट 7 दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। काठमाडौँको बाल सुधार गृहमा रहेका भुजेल गत भदौको जेएनजी आन्दोलनका क्रममा फरार भएका थिए। आपराधिक क्रियाकलापमा संलग्न भएर सुधार केन्द्र पुगेका भुजेल फरार भएर पनि पुनः आपराधिक घटनामा संलग्न भएका हुन्। सिन्धुलीको मरिन गाउँपालिकामा सोमबार एक विशेष समारोहबीच महिलाहरूका लागि क्रिस्टलको गहना बनाउने तालिमको उद्घाटन गरिएको छ। क्रिस्टलको गहना बनाउने तालिमको मरिन गाउँपालिकाका बालिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका विमर्श मोक्तानले उद्घाटन गर्नुभएको तालिम मरिन गाउँपालिकाको सहयोग तथा इप्सिता अग्रिम प्रालीको आयोजनामा गरिएको। तालिममा पालिकाका महिलाहरूको सक्रिय सहभागिता रहनेछ। तालिम अवधिभर प्रशिक्षकका रूपमा सुनिता केसी रहनुहुने गाउँपालिकाले जानकारी दिएको छ। नेपाल प्रहरीको विभिन्न चरणका परीक्षाहरूमा उत्तीर्ण गराई जागिर लगाइदिन्छु भन्दै रकम ठगी गर्ने कार्यमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुर्खेत जिल्ला भेरीगंगा नगरपालिका वडा नम्बर 1 गुरासे बस्ने 30 वर्षका लक्ष्मण विक रहेका छन्। उनले विभिन्न मितिमा मानिसहरूलाई प्रहरीमा भर्ना गराइदिने आश्वासन दिँदै रकम माग गरी ठगी गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रहरी नायक प्रेक्षक दीपक पातलीका अनुसार विकलाई गत इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको। पक्राउ परेका विकमाथि थप कानूनी कार्यवाहीका लागि सम्मानित बाँके जिल्ला अदालतबाट ठगी मुद्दामा 5 दिनको थप अनुमति लिएको छ। समाचार क्रममा मौसम समाचार। देशैभर गर्मी बढ़ेको छ। आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तापक्रम थप बढ़ने सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तापक्रम बढ़ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। त्यस्तै केही ठाउँमा पानी पर्ने अनुमान छ। हिजो पनि देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि पानी नपरेका ठाउँमा गर्मी बढ़ेको थियो। अब विस्तारै गर्मी बढ़दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज र भोलि कोशी मध्य बागमती र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने धेरै ठाउँमा गर्मी हुनेछ। आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा मध्य कोशी बागमती र गण्डकी प्रदेशको तराई भागका 1-2 ठाउँहरूमा मध्यमसम्मको वर्षाको सम्भावना छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। कंगो र छिमेकी युगाण्डामा फैलिएको इबोलाको संक्रमणका कारण कम्तीमा 88 जनाको ज्यान गएको छ। विश्व स्वास्थ्य संगठनले कंगो र युगाण्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ। 300 जनाभन्दा धेरै शंकास्पद संक्रमित रहेका छन्। यो प्रकोप अहिले कोरोना महामारी जस्तो विश्वव्यापी महामारीको अवस्थामा नपुगेको भए पनि अन्तर्राष्ट्रिय फैलावटको जोखिम बढ़दै गएको विश्व स्वास्थ्य संगठनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ। साथै संगठनले अन्य देशहरूलाई अन्तर्राष्ट्रिय सीमा बन्द नगर्न पनि आग्रह गरेको छ। संगठनले कंगोको राजधानी किन्सामा समेत इबोला संक्रमण भेटिएको प्रयोगशालाबाट पुष्टि भएको जनाएको छ। किन्सासा प्रकोपको केन्द्र मानिएको पूर्वी इतुरी प्रान्तबाट झन्डै 1000 किलोमिटर टाढा पर्छ। संक्रमित व्यक्ति इतुरीबाट यात्रा गरेर आएको अनुमान छ। इरानसँग युद्ध हुनुभन्दा अघि इजरायलले इराकमा 2 सैन्य अड्डा निर्माण गरेको अमेरिकी दैनिक पत्रिका द न्यूयोर्क टाइम्सले रिपोर्ट गरेको छ। इराकी अधिकारीहरूले हिजो इराकको पश्चिमी मरूभूमिमा इजरायलद्वारा संचालित 2 गोप्य सैन्य अड्डा पहिचान गरेका अमेरिकी पत्रिकालाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। गएको हप्ता अर्को अमेरिकी पत्रिका द वाल स्ट्रीट जर्नलले युद्ध शुरू हुनुभन्दा केही समय अघि
एउटा सैन्य अड्डा स्थापना गरिएको र अमेरिकाको जानकारीमा सञ्चालन गरिएको रिपोर्ट गरेको थियो। अखबारका अनुसार इजरायली सेनाले मार्च महिनाको शुरूमा साइट पत्ता लगाउन नजिक पुगेका इराकी इकाईहरू विरूद्ध सैन्य अड्डाबाट आक्रमण शुरू गरेको थियो। इराकी अधिकारीहरूले यस ठाउँमा कुनै पनि सेनाको उपस्थितिका लागि सम्झौता वा सहमति नभएको बताएका छन्। यद्यपि वाल स्ट्रीट जर्नलको रिपोर्टले इराकले मार्च महिनाको अन्त्यतिर अमेरिकासँग निजी रूपमा विरोध दर्ता गराएको र यसलाई इराकी सार्वभौम सत्ताको उल्लंघन भनेको बताएको छ। अमेरिकाले इराकमा सक्रिय इरान समर्थित सशस्त्र समूहहरूको प्रभावलाई रोक्न उसलाई बारम्बार आग्रह गरेको छ। गएको मार्च महिनामा बगदाद विमानस्थल नजिकै आफ्नो दूतावास परिसरमा आक्रमण भएपछि अमेरिकी सेनाले पपुलर मोबिलाइजेशन फोर्सेस विरूद्ध आक्रमण गरेको थियो। यसैबीच इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले यसबारेमा इराकी अधिकारीहरूसँग कुरा गर्ने बताउनु भएको छ। इजरायलले मध्यपूर्व क्षेत्रलाई अस्थिर बनाउन खोजेको उहाँको आरोप छ। र समाचारको अन्त्यमा खेल समाचार। इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्सलाई हराएको छ। हिजो भएको खेलमा हैदराबाद 5 विकेटले विजयी भयो, जससँगै हैदराबादसँगै गुजरात टाइटन्स पनि प्लेअफ पुगेको छ। चेन्नईमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले 7 विकेट गुमाएर 180 रन बनाएको थियो। चेन्नईले दिएको 181 रनको लक्ष्य पछ्याएको हैदराबादले 19 ओभरमा 5 विकेट गुमाएर भेटायो। हैदराबादको ईशान किशनले 70 रन बनाउनुभयो। आईपीएल क्रिकेटको अंक तालिकामा हैदराबाद 13 खेलमा 16 अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने चेन्नई 13 खेलमा 12 अंकका साथ तालिकाको छैटौं स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुका पाउने 8 बजे राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्स खेल्दैछन्। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। संघीय संसदको दुवै सदनका बैठक आज बस्दै प्रस्तावित प्रधान न्यायाधीश डाक्टर शर्माको संसदीय सुनाई आज हुँदै अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने परिस्थिति निर्माण भएको भन्दै बारको विमति आन्दोलनको घोषणा। कर्णाली प्रदेश सरकारले कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालीबाट 10,83,00,000 रूपियाँभन्दा बढ़ी रकम असुल गर्न देशभरका सरकारी निकायहरूलाई पत्राचार। जेएनजी आन्दोलनमा फरार रामेछापका युवक पुनः जबरजस्तीकरणी मुद्दामा पक्राउ। कंगो र युगाण्डामा इबोलाबाट ज्यान गुमाउनेको संख्या 88 जना पुग्यो, 300 भन्दा धेरै शंकास्पद संक्रमित। र आईपीएल क्रिकेटमा चेन्नईलाई हराउँदै हैदराबाद प्लेअफमा। हवस् त बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीन कुने काठमाडौँ।

0: 6.9 inchको standard display, AI powered camera, 2 वर्षको warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाइ जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर, गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछा।
6: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउनु वा दिसा घरबाट मासु बाहिर निस्कनु जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 048-545-143-98-63-023-422।
7: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
2: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसा पिसा जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
5: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 98-54-043-305, 048-545-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली, रामेछाप।
6: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो खुर्कुटमा।
5: लौ, के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
6: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
5: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98-44-20-5-96-0-47-590-453।
6: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
9: हजुरको रेडियो।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: दात दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भएछ
3: के हेर्नु नि आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि
2: ए काका काकी के को गन्थन मन्थन हो ए बाबु पो बस न यतै के को गन्थन मन्थन हुनु नि घरमा सबैजना रोगी कोही दाँतका कोही आँखाका सबै रोगी मात्र छौ अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थियौँ हामी त
4: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि अनुभवित चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच इमर्जेन्सी सेवा ल्याब सेवा अन्तर्गत रगत दिशा पिसाबहरूको जाँच एक्सरे सेवा भिडियो एक्सरे सेवा फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि त्यही गए त भइगयो नि अहिले त दाँतका सम्पूर्ण सेवाहरू आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ त्यति मात्र हो र काका त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि
5: रोग राइटर मोहन कुमार श्रेष्ठ सम्पर्क नम्बर 9845404305 0484403005 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज बैंक भएको घर मन्थली रामेछाप
6: जथाभावी सड़क नखनौ वन जंगल र वन्यजन्तुको संरक्षण गरौ वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौ
7: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौ पृथ्वी हाम्रो साझा घर हो आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौ
6: वन डढेलो रोकौ वन जंगल र जैविक विविधताको संरक्षण गरौ
7: सावधान वन जंगल नजिक आगो नबालौ आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौ
6: सलाई लाइटर मट्टीतेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौ सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौ र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौ
7: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय संरक्षण कार्यालय वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौ जंगल हाम्रो जीवन हो विनाशकारी डढेलोबाट वन जोगाऊ
6: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो
5: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं
8: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
2: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
9: ल्याउन त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
2: ए पिरले कि बुहारी रामेछाप मिर सब एन्ड कोल्ड स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
4: हजुर रामेछाप मिर्सप एन्ड कोल्ड स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
10: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
8: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848746403 रामेछाप मिर्सप एन्ड कोल्ड स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
11: सुन्नुहोस् है सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ
5: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
11: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौँ। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
5: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्दै आइराख्नु भएको छ। आज पनि तपाईँसँगै रहन्छौ। आज मंगलबारको बसाई तपाईँका फेसबुक कमेन्टहरू वाचन गर्नुको साथसाथै हामीले तपाईँको टेलिफोनलाई पनि लिनेछौ। तपाईँले 0440 40 0026 सहभागिता जनाउन सक्नुहुनेछ भने तपाईँ यो समय उकाली उराली लेग्बेसे दाई राख्नु भएको छ होला, साथै भन्ज्याङ चौतारी गरिराख्नु भएको छ। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घड़ी सकिए सँगसँगै तपाईँसँग रहेर यो एक घण्टाको समय सहयात्रा गर्ने उद्देश्यले हामी कार्यक्रममा आइसकेका छौं। मिठा र माइला मञ्चने लोकगीतहरू राख्छौं, तपाईँले पनि सहभागिता जनाउनुहोस्। साथसाथै तपाईँले हप्ताभरि कार्यक्रममा आउने क्रममा एक दिन चाहिँ हाम्रो कमेन्ट वाचन भइदिए हुन्थ्यो भन्ने गुनासो गर्ने साथीको लागि गुनासोलाई समन्वय गर्दै आज कमेन्ट वाचन गर्छौं। तपाईँले आफ्नो लेख रचना कथा कविता गजल सहितका कमेन्टहरू चाहिँ पठाउन सक्नुहुनेछ। तपाईँले आफ्नो आफन्तजन साथीसंगीलाई पनि पठाउन सक्नुहुन्छ सम्झना सन्देश भने तपाईँले साथीसंगीको जन्मदिन परेको छ यात्रा गर्दै हुनुहुन्छ भने यात्रा सफलताको शुभकामना सन्देशहरू पनि कार्यक्रममा पठाउन सक्नुहुनेछ भने तपाईँले चाहिँ मेठा गीत संगीत सुन्न सक्नुहुन्छ। हाम्रो कार्यक्रमलाई तपाईँले यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट गीत साथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डट कम हजुरको याप तमाको सीएफएम 95 MHz हामीले किसाब सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुनेछ। मैले तपाईँलाई जानकारी गराएँ के माध्यमबाट कुन कुन माध्यमबाट कार्यक्रम सुन्ने भन्ने कुरा भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी नदिता हायु। तपाईँ फटाफट फोन डायल गर्दै गर्नुहोस्। हजुरको रेडियोको फेसबुक पेजबाट पनि कार्यक्रम लोकोशैली अनिहरू भइरहेको छ, त्यहाँ मार्फत तपाईँले कमेन्ट पठाउनुहोस्। आज विशेष गरी तपाईँका कमेन्ट वाचन हुने दिन छ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआतमा राख्छौं एकदमै मिठो रमाइलो गीत। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा हामीले राख्यौं एकदमै बिचानी रमाइलो गीत पानी धारा भन्ने बोलको गीत राखेर कार्यक्रम लोकोशैलीको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, हामीले तपाईँकै टेलिफोनलाई पनि लिन्छौं भने तपाईँका फेसबुक कमेन्टहरूलाई पनि आजको व्यवसायमा वाचन गर्छौं। तपाईँले 0840 40 0026 मा सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो, नमस्कार। हजुर, कहाँदेखि बोल्दै हुनुहुन्छ? के वर्मा भन्नुभयो?
1: हरिराम शर्मा भन्नु।
0: हरिराम वर्मा
1: विश्वकर्मा।
0: हरिराम विश्वकर्मा भन्नुभयो।
1: हजुर,
0: दुईवटा नाम छ त हाम्रो हरिरामजीको।
1: हजुर,
0: दुईवटा नाम छ त तपाईँको त।
1: हजुर, पत्तै गर्नु पर्छ है दिदी। हजुर,
0: कि त राम मात्र कि हरि मात्र भएको भए छोटो नाम हुन्थ्यो है।
1: हजुर,
0: ल ठिक छ। हरिराम भनेपछि त हरे कृष्ण राधे राधे भने जस्तै त्यस्तै हो कि क्या हो हरिरामजी?
1: होइन दिदी। हजुर
0: होइन, ल ठिक छ। अनि हाम्रो हरिरामजीको मैले नाम पहिलोचोटि सुने जस्तो लाग्छ कि के हो, योभन्दा अगाडि कार्यक्रममा आइसक्नु भएको छ?
1: नै छैन दिदी। हजुर, फर्स्ट टाइम भन्नुपर्छ। हजुर,
0: पहिलोचोटि हो हजुरको रेडियोमै फोन लागेको, पहिलोचोटि हो कि यो कार्यक्रममा मात्रै पहिलोचोटि?
1: हजुर, यो कार्यक्रममा नि पहिलोचोटि भन्नुपर्छ है दिदी। हजुर,
0: भनेपछि हजुरको रेडियोमा यहाँले पहिलो पटक मात्रै आज मात्रै फोन गर्नुभयो, योभन्दा अगाडि कुनै पनि समय कार्यक्रममा फोन गर्नुभएको छैन?
1: हजुर, समय हुन्थ्यो त्यही भएर।
0: म नभएको बेला चाहिँ फोन गर्नुहुन्थ्यो?
1: हजुर हजुर,
0: ल ठिक छ। अब कार्यक्रममा आउनु भएको छ, खुसी लाग्यो। अनि हजुरको रेडियो चाहिँ यहाँलाई अब सुन्न चाहिँ कतिको समय मिल्छ त? अब कार्यक्रममा फोन चाहिँ लागेन पनि होला सायद, अब कुनै समय व्यस्त हुनुहुन्थ्यो होला, सुन्न चाहिँ कतिको गर्नुहुन्छ?
1: एकदमै मनपर्छ दिदी। हजुर, म सुन्ने गर्छु।
0: कार्यक्रम मनपर्छ, सुन्ने गर्नुहुन्छ?
1: हजुर, निरन्तर रूपमा मैले हजुरको रेडियो सुनिरहन्छु, साथ सपोर्ट पनि गरिरहन्छु दिदी।
0: ल सुन्नु होला, यो साथ सपोर्ट तपाईँको पनि हामीलाई आवश्यक छ। सधैँभरि यो साथ माया सहयात्रा तपाईँ हाम्रो सधैँ रहोस् हामीले पनि कामना गर्छौँ, अपेक्षा राखिरहेका छौँ है त हरिरामजी।
1: हजुर, पक्कै पनि भन्नुपर्छ दिदी। हजुर,
0: ल ठिक छ। खानपिन खानुभयो अथवा बाँकी नै छ?
1: नै छैन दिदी। हजुर, अब खाना खाएर बजार निस्किने भन्ने उसमा लागिरहेको छु दिदी। हजुर,
0: खाना खाएर बजार जानुहुन्छ?
1: हजुर,
0: बजारमा चाहिँ खास घुमघाम हो कि केही सपिङहरू?
1: सपिङहरू होइन दिदी। हजुर, घुमघाम।
0: घुमघामै हो, ल ठिक छ। घुम्नु होला राम्रोसँग, साथी सँगैसँग रमाउनु रमाउनु पनि पर्छ। कार्यक्रममा आइदिनु भयो यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु, एउटा मिठो गीत राख्छु भन्दै हुनुहुन्छ हाम्रो सम्झनाजीले। यहाँले आफ्नो साथीहरूलाई छोटो मिठोमा सम्झाउनुहोस् न त।
1: हजुर, मेरो साथीहरू भन्दा त के भन्नु, अब विशेष गरी घर फ्यामिलीलाई सम्झाउन चाहन्छु। अनि विशेष त अब यो भनौँ न हजुरको रेडियो सुनेर बसिरहनु हुने सम्पूर्णलाई सम्झन चाहन्छु, मलाई हरियाम भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई सुनिरहन्छु दिदी। हजुर
0: हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो हरिराम विश्वकर्मा, उहाँले आफ्नो घर परिवार साथी सङ्गीहरूलाई सम्झेर कार्यक्रमबाट छुटिसक्नु भएको छ। पालो तपाईँको रहेको छ, तपाईँले पनि सहभागिता जनाउन सक्नुहुन्छ। आजको बसाई तपाईँकै टेलिफोनको साथसाथै हामीले तपाईँको रमाइला विचार लेख रचना सहितका कमेन्टहरूलाई पनि वाचन गर्नेछौ, तपाईँले फटाफट सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला फेसबुक लाइभबाट हामीलाई कमेन्ट प्राप्त भएको छ, पहिलो साथी हुनुहुन्छ मिलन घायल मोटोजी, उहाँ लेख्नुहुन्छ, नमस्कार है दिदी, कार्यक्रम सुन्दैछु, अब बस निकेत सबैको लागि, म सीता दोहा कतारदेखि हो भन्दै हुनुहुन्छ। गुली आप्पाको छोरी अर्थात संगीता लामाजी हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ, नमस्ते नमस्कार हजुर, सन्चै हुनुहुन्छ, म कार्यक्रम सुन्दैछु है, राम्रो लाग्छ, दोलखाबाट हो, अब बजन गीत सबैको लागि भन्दै हुनुहुन्छ। यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्ते हजुर, कहाँदेखि बोल्दै हुनुहुन्छ?
2: धेरैचोटि आइसकेको मान्छे तपाईँले कतिकै गेस्ट गर्न सक्नुहुन्छ दिदी, तपाईँकै मुखबाट सुनिदिउँ न।
0: धेरैचोटि आइसक्नु भएको भने हिजो अस्तिका दिनहरूमा पनि आउनु भएको थियो
2: तपाईँसँगै आएको
0: भनेपछि हाम्रो मनोजी पर्नु भयो कि क्या
2: होला जस्तो लाग्यो।

0: झटारा हान्ने भयो दिदी
1: ल मैले झटारो नै दिएँ मनोज दिने जस्तो लाग्यो है मलाई आवाज सुन्दाखेरि
0: हो जस्तै लाग्यो है मलाई पनि मलाई पनि ललिता दिदी बोले जस्तै लाग्यो है
1: पक्कै पनि मेरो त सुरुवात नै मैले मेरो परिचय भनिसकेको छु त्यही भएर पनि
0: तपाईँको त परिचय त मैले सुन्नै पाएको छैन
1: ल त्यसो भए चाहिँ फेरि परिचय दिनुपर्ने भए जस्तो छ हाम्रो मनोजलाई ल कहिलेकाहीँ चाहिँ यस्तो हुन्छ कहिलेकाहीँ त्यही झटारो चाहिँ सही ठाउँमा लाग्दैन भने कहिलेकाहीँ दिएको झटारोहरू चाहिँ लाग्छ कि कहिलेकाहीँ हामीले चाहिँ जस्तो कि हामीले बिस्कुनहरू धान मकै कोदोहरू सुकाउँदाखेरि चाहिँ कुखुराले खोस्रिन्छ नि त खान्छ नि त त्यो बेलामा चाहिँ अन्धना धुन्दा हान्यो भने पनि कहिलेकाहीँ चाहिँ त्यो कुखुरालाई केही न केही घाम चोटपटक लागेको हुन्छ तर कहिलेकाहीँ लाग्दैन नि त त्यस्तै हो कि
0: होइन अरूलाई लागे नलागे पनि मलाई चाहिँ लागिसक्यो दिदी दुबैको धटार
1: ल ठिक छ कहिलेकाहीँ चिनिन्छ मैले चिनिसकेँ हाम्रो मनोजीलाई ल ठिक छ के छ हिजो आजमा के परिवर्तन भयो भन्नुहोस् न त
0: परिवर्तन चाहिँ छैन दिदी हिजोको भन्दा बरु आज धुम्म छ घाम छैन गर्मी छ त्यस्तै
1: भनेपछि घाम लाग्दा चाहिँ शीतलै हुन्छ कि के हो मनोजी मलाई त घाम लागेको भन्दा बरु पानी पनि नपरोस् अहिले जस्तो धुम्म भइरहेको छ नि त्यो मौसम नै ठिक लाग्छ कि
0: हामीलाई पनि त्यस्तै नै भन्नुपर्छ दिदी हावा र पानी भने चाहिँ अनि पानी त खाएको होइन हावादेखि चाहिँ डरै लाग्छ
1: अब यस्तो छ त्यो अब प्रकृतिको कुरा हो कतिखेर के हुन्छ थाहा हुँदैन हामीले मन पर्दैन भनेर पनि नहुने होइन
0: एउटा भनाइ
1: ल ठिक छ कसैलाई गर्मी मनपर्छ कसैलाई घामै मनपर्छ र कतिलाई चाहिँ अब चिसो नै समय चाहिँ ठिक हो है भन्ने पनि लाग्छ होइन जस्तो कि अब जाडो महिनामा खानाहरू हामीले जति खाए पनि खान सकिन्छ भने गर्मीमा अलि जाडोमा जति खान सक्दैन त्यो खालले पनि मान्छेहरूले चाहिँ आकलन गरेर पनि भनिन्छ नि त होइन ल अब त्यता खेततिर चाहिँ चैनपुरतिर सबै ठिक छ चैनपुरवासी सब एकदम ठिकठाक राम्रो हुनुहुन्छ ल ठिक छ यहाँको खानपिन भयो भन्नुभयो कि छैन हाम्रो मनोजीले बाँकी नै छ ल ठिक छ बाँकी छ भन्दै हुनुहुन्छ कार्यक्रम सुन्दै व्यापार बिजनेसलाई पनि अलि ध्यान दिएर गर्नु होला
0: दिदीको प्रोग्राम पनि सुनिन्छ खाना बनाइन्छ आका ग्राहकलाई पास गरिन्छ तिनवटा काम
1: ल सबै काम एकैचोटि गर्नुहुँदो रहेछ एकदमै भनेपछि हाम्रो मनोजीको हात पनि त्यस्तै दिमाग पनि त्यस्तै चल्छ जस्तो छ
0: ठिकै छ दिदी त्यस्तै भन्नु
1: ल ठिक छ अलिक छिटो छिटो त हुनै पर्यो नि जस्तै कि काम गरिसकेपछि हामीले हुन्छ भनेर ढिलो गर्ने भन्दा छिटो नै सकौँ छिटो नै गरौँ भन्ने हुन्छ नि त होइन ल ठिक छ हामीलाई पनि सुन्नुहोस् व्यापार बिजनेसलाई पनि भव्यताका साथ गर्नुहोस् होइन बेच्नुहोस् पैसा लिनुहोस् कहिलेकाहीँ हामीलाई पनि यसो खाजा खाना आउनुहोस् भनेर हामीलाई मनोजले बोलाउनुहुन्छ है
0: मैले बोलाइरहेको
1: म आउँछु मनोजी चिन्ता नगर्नुहोस् न त्यो बाटो हामी हरेक समय हिँडिरहेका हुन्छौँ हिजो आज हिँड्ने बाटो नपरेर पो हो त त्यो बाटो परेपछि त्यो बाटोमा आएपछि हामी यता चैनपुरतिर हाम्रो मनोजीको घर छ व्यापार छ भन्नुहुन्थ्यो कहाँनिर रहेछ भनेर हामी यसो सोध्दै खोज्दै हाम्रो मनोज कार्कीजीको यता पसलको उता छ भनेर त्यता आएपछि खोज्छौँ है त हामी सम्भवत आउने कोसिस गर्छौँ यति बेला चाहिँ हामी कार्यक्रमतर्फी लागौँ त्यसो भए रमाइलो मिठो कुराकानी छँदैछ एउटा मिठो गीत बज्छ साथीहरूलाई सम्झनुहोस् न
0: ध्रुव पाण्डे सबिना र मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई भन्नुलाई छुट्टिन्छ दिदी नमस्ते
1: हस्तो नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मनोज कार्कीजी हुनुहुन्थ्यो यता सुन्दुली झागाजुली चैनपुरदेखि हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु कार्यक्रममा आउनुभएको थियो यति बेला मनको साथी जीवन कार्कीजी पनि कमेन्टमा लेख्नुहुन्छ हजुर शुभ बिहानै पोखरी नमस्कार सन्चै हुनुहुन्छ होला कार्यक्रम सुनिरहेको छु है पोखरा बाचा भन्दै हुनुहुन्छ कार्यक्रम राम्रो लाग्छ रेडियो परिवारलाई आजको भेटसँग रहोस् साथै सम्पूर्ण साथीलाई सम्झिरहेको छु नेपाली लोकगीत संगीतको जय होस् भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे अलि सालिम बोजेले पनि हेलो नमस्कार शिवा है शिवा म चाहिँ यता पाँच थर घर भई हाल चाहिँ काठमाडौँबाट इलिसाल लिम्बू आज जन्मदिन मनाउनु हुने प्यारी दिदी मोनाल लिम्बूलाई चाहिँ जन्मदिनको भव्य शुभकामना भने अनि सबै साथीहरूलाई माया भन्दै छुट्टी ल भन्दै हुनुहुन्छ उहाँको दिदीलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौं त्यसै गरी यति बेला अर्को कमेन्ट हामीलाई प्राप्त भएको छ देवेन किशोर अन्जानजी, उहाँ पनि लेख्नुहुन्छ, जिन्दगीमा साथ भनेको अन्तिम क्षणसम्म निभाउन सक्नुपर्छ। जहाँ अब भोलिले त जसले पनि आकाशको तारा झार्ने कुरा गर्छन् तर हात पाउँदैमा साथको दुरूपयोग कतापि गर्नुहुन्न, किनकि त्यो भन्दा खतरनाक अरू केही हुँदैन भनेर लेख्नु भएको छ। पक्कै पनि सम्बन्धका कुराहरू यहाँले लेख्नु भएको छ, यो विषयमा मैले खास केही बोलिन, यहाँको त्यो शब्दहरूले नै सबै कुरालाई छिचोलिसकेको छ। त्यसपछि उहाँले लेख्नुहुन्छ, प्रभातकालीन दर्शन, नमस्ते हजुर, मेच्छो सम्झना साथी, तपाईँको आजको दिन हाँसी खुसी र उमङ्गका साथमा विदोष, शुभ दिनको कामना, साथै सबै साथीहरूलाई दुरुस्तै उस्तै मुद फुट्ने गरी सम्झना देवीन किशोर अन्जान प्रभासी भनेर लेख्नु भएको छ। देवीनजीलाई हरेक समय मिठा शब्दहरू लेखेर आउनुहुन्छ, विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी विवश कुलुङ पृथकजी पनि लेख्नुहुन्छ, नमस्कार, अब विवश कुलुङ पृथक दरानबाट भन्दै हुनुहुन्छ, मिल्छ भने रेविका उहाँले लेख्नु भएको छ, हाम्रो विवशजीले मिल्छ भने रेविका सफी उल्लाको स्वरमा तिरिरे मुरली बज्यो बनैमा भन्ने बोलको गीत बजाइदिनुहोस् न भन्दै हुनुहुन्छ। सकेसम्म तिरिरे मुरली बज्यो बनैमा भन्ने लोकगीत छ भने हामी बजाउँछौ। त्यसै गरी उहाँले साथीहरूलाई सम्झाउनु भएको छ, राजखले मगर, अमिना सुनवार, शमशेर लिम्बू, सुमे लिम्बू, त्यसै गरी राई अनिता, दिलसा राई, दिवेश कार्की लगायत सबैलाई सम्झिरहेको छु है। अब भजन गीत मार्फत भन्नुभएको छ, यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो
2: हेलो हजुर, नमस्कार।
1: नमस्कार हजुर, यो आवाज कहाँदेखि?
2: पुलुङ्गबाट निश्चल राई।
1: के राई भन्नुभयो?
2: निश्चल राई।
1: निश्चल, निश्चल भन्नुभयो?
2: हजुर हजुर,
1: निश्चल
2: हजुर।
1: के छ हाम्रो निश्चलजीको खबर?
2: समग्रमा सबै ठिकै छ भन्नुपर्छ। मौसमको बारेमा कुरा गर्नुपर्दाखेरि हाम्रो खोलडुङ्गा ढुङ्गिएको छ, मजाले पानी पर्न लागेको छ, त्यस्तै छ भन्नुपर्छ हजुर।
1: पानी पर्न लागेको छ
2: हजुर, पर्न मात्रै लागेको छ, झरेको चाहिँ छैन, परेन भनौँ न।
1: ल, अहिलेसम्म पानी परेको छैन, पर्न लागेको छ भन्दै हुनुहुन्छ। पानी परेछ भने पनि केही छैन, मौसम शीतल हुन्छ होइन, अब गर्मी गर्मी नै छ होला त्यतातिर पनि। अनि अब हाम्रो निश्चल जे ओखलढुङ्गातिर हुनुहुन्छ, त्यता अब पोखली झरनातिर अन्य झरनाहरू कतिको छन्
2: अहिले? छन्, पानी परेको परेछ, जोस राम्रै छ भन्नुपर्छ हजुर अहिले।
1: भनेपछि झरना हेर्न जान रम्न रमाउन एकदमै खाँचो भएको छैन अहिले?
2: छैन त्यसरी।
1: ल ठिक छ, गर्मी मौसममा चाहिँ हाम्रो निश्चल जिल्लालाई पौडी खेल्न कतिको आउँछ?
2: खासै मलाई पौडी खेल्न त आउँदैन भन्दा पनि त्यति मनै लाग्दैन, खासै हाम्रो खोलडुङ्गातिर त्यति साह्रै गर्मी छैन, हल्का हल्का, जो साह्रै धेरै पनि होइन, थोरै पनि, हल्का हल्का मात्रै छ भनौँ न है, खोलडुङ्गातिर गर्मी अहिले।
1: ल ठिक छ ठिक छ, त्यसो भए हाम्रो निश्चलजीलाई पनि पौडी खेल्न चाहिँ आउँदैन?
2: आउँदैन भन्दा पनि अब मनै लाग्दैन भनौँ न है,
1: मनै नलाग्ने। कति साथीहरूलाई त पौडी खेल्न एकदमै मन लाग्छ नि त, जस्तो कि अब गर्मीले नभए पनि पानीमा खेल्ने, पानीमा रमाउने साथीहरूलाई चाहिँ विशेष मनपर्छ, त्यही भएर मैले हाम्रो निश्चलजीलाई चाहिँ सोधेको है त।
2: हजुर हजुर,
1: ठिक छ। अब हाम्रो निश्चलजी पहिलोचोटि आउनुभयो कि कार्यक्रममा? योभन्दा अगाडि तपाईँ मेरो कुरा भइसकेको छ, पहिलोचोटि हुनुहुन्छ, यहाँलाई कार्यक्रममा धेरै धेरै स्वागत गर्छु है त। त्यसो भए
2: धन्यवाद हजुर।
1: अनि योभन्दा अगाडि चाहिँ यहाँले कार्यक्रम सुन्ने मात्रै गर्नुहुन्थ्यो कि के हो त, कि कार्यक्रम नै हजुरको रेडियो नै सुन्नुहुन्थेन?
2: हजुर, कार्यक्रम सुन्ने गर्थे तर होइन, फोनै नलाग्ने, सुनिरहने कार्यक्रम जहिले पनि, तर फोन नलाग्ने भनौँ न है, हप्ता पत्ता फोनै लाग्दैन। अब आज पनि फेरि बल्ल बल्ल बल्ल सुरु ट्राई गरेको, फोन लागिदियो, रिसिभ गरिदिनु भयो, तपाईँसँग बोल्न पाइयो, धेरै लाग्यो भन्नुपर्छ हजुर।
1: ल, हाम्रो निश्चलजीसँग बोल्न पाउँदा मलाई पनि एकदमै खुसी लाग्यो, अब पहिलोचोटि बोल्न पाइयो, मिठो आवाजमा कुनै दिन गीत सङ्गीत पनि हामीले सुन्न पाउँछौँ होला भन्ने आशा लागेको छ। ओखलढुङ्गातिरको धेरै साथीहरू हुनुहुन्छ, धेरै साथीहरूसँग हामी कार्यक्रममा पनि बोलिरहेका छौँ, अब यहाँ पनि आउनु भएको छ, यहाँको फोन आज लागेको छ, भोलिका दिनहरूमा पनि प्रयास गर्नुहोस्, फटाफट तपाईँको फोन लाग्छ है त। ल, हामी कार्यक्रमतर्फै लाग्छौँ यति बेला चाहिँ, यसो गीत राख्छु भन्दै हुनुहुन्छ हाम्रो सम्झनाजीले, बस्छ, यहाँले साथीहरूलाई सम्झनुहोस् न।
2: सर्वप्रथम त तिमी मिठो आवाजमा कार्यक्रम सञ्चालन गर्नुहुने रहेछ, तपाईँको हजुरलाई भन्छु, अनि जति पनि अहिले कार्यक्रम सुनेर बसिरहनु भएको छ सम्पूर्णको लागि भन्न चाहन्छु, साथीहरू त धेरै हुनुहुन्छ, एकै मुष्टमा सबैलाई सम्झेको छु, बिर्सेको छुइनँ भन्न चाहन्छु भन्दै अहिले बिदा हुन्छु। नमस्ते अनि नमस्कार।
1: हस् नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो लेप्चल राईजी हुनुहुन्थ्यो गलढुङ्गादेखि, उहाँले पनि आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। तपाईँ पनि फोन डायल गर्दै गर्नुहोस्। तर त्योभन्दा अगाडि चाहिँ हामी कार्यक्रममा एकदमै मिठो अनि रमाइलो गीततर्फ लाग्छौं। गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि जानेछौं, विश्रामपछि फेरि आउँछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, साथसाथै तपाईँले इन्टरनेट अनलाइनतिर हुनुहुन्छ भने कमेन्टहरू पनि पठाउनुहोस्। तपाईँका लेख रचना सहितका कमेन्टहरूलाई पनि आजको विषयमा हामीले वाचन गरिरहेका छौं भन्दै यति बेला झाले रुमाला भन्ने बोलको गीत रहेको छ, रामजी खान अनि सिजा तामाङको आवाजमा रहेको गीत तपाईँको माझमा यति बेलाको विषयमा।

0: हजुरको रेडियो 102.1 मेगा।
1: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलानी मगर, मनिका पुलानी मगर। सम्पर्क नम्बर 98692544।
3: 98472793। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
4: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।

0: Hello.
1: Let's go.
2: 6.9 inch को शानदार display, AI powered camera, 2 वर्ष को warranty सहित Redmi A7 में 5200 mAh तथा Redmi A7 Pro में 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
3: हावा हुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावा हुरी चलेको बेला के नगर्ने,
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने.
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश. सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ.
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा.
3: हाम्रा विशेषताहरू:
5: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
5: आवश्यक कागजातहरू:
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप.
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com. आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्. सीमित समयको अफर नछुटाउनुहोस्.
6: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
7: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि.
8: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली. सम्पर्क नम्बरहरू 0475211158, 9854045755, 9841906669, 9864417188.
9: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
8: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि.
10: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
11: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, ताई विदेश जाने रे, खै नेपालमा केही भएन?
12: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने, उफ म त दिक्क भइसके.
10: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने ढेर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि.
12: ए हो र भन्यो, अनि फाइदा होला र है?
10: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौँ. पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो.
12: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु. खै खै नम्बर दिए त,
10: एकैछिन है त म हेरिहाले. ल टिप्नुहोस् त, 9540404239.
12: कति रे, 9540 अनि
10: 9540404239. फोन नम्बर चाहिँ 0485402390.
12: 0485 चालिस दुई तिन नौ
0: हेलो पिराज सप्लायर्स भन्नुहोस् न के सेवा गरौं
12: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुस् न है अनि रगनीबाट राम भाइले 10 बाक्सा अण्डा पठाएको छ उसको पनि दाना बसमा हालिदिनुस् न है
0: हस् हुन्छ दाई म दाना हालेपछि हजुरलाई फोन गर्नेछु हजुरको चल्ला पनि अर्डर टिपे चल्ला आउने दिन फोन गर्छु है
10: पोषक दाना कुखुराले पनि मज्जाले खानी अनि 36 सेम्मे कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने अनि भएन त गजब
12: विराज किसानको साथी

0: आमा मामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845410043, 9863024322।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: वैदेशिक रोजगार बोर्डले वीर अस्पतालसँगको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
2: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
1: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
2: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998 0485403998।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।

0: कार्यक्रम लोकको सेटिङमा राखिएको मेच्यो गीत गीत बसे हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गएका थियौं। विश्रामपछि फेरि आइसकेका छौं। आजको बसाइमा हामीले तपाईँको टेलिफोनको साथसाथै तपाईँका रमाइला मिठा कमेन्टहरू वाचन गरिरहेका छौं। यति बेला सम्पर्कमा अर्को साथी आइसक्नु भएको छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो, नमस्ते। नमस्कार हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ? के बस्नेत भन्नुभयो? सुधीरजीको खबर के छ? पानी पर्न पर्न लागेको छ, पानी परिसकेको छैन, यता त घाम लाग्दैछ त सुदीपजी। ल, मधुरो मधुरो घाम लागेको छ। अब मधुरो घाममा पनि केही कामहरू गर्दै हुनुहुन्छ कि के हो त नि? बस्दै हुनुहुन्छ? ल ठिक छ, खानपिन भयो अथवा बाँकी नै छ त हाम्रो सुदेवजीको?
1: खानपिन त भइसक्छ।
0: ल, भइसकेको छ। कार्यक्रम मजाले सुन्दै हुनुहुन्छ कि सुन्नु भएको छैन त अनि? ल, सुन्दै हुनुहुन्छ। विशेष गरी हाम्रो सुदीपजीलाई लोकगीतहरू चाहिँ कतिको मनपर्छ? मनपर्छ। लोकगीत गाउन चाहिँ कतिको आउँछ हाम्रो सुदीपजीलाई? गाउन चाहिँ आउँदैन, सुन्न मनपर्छ। ल ठिक छ, अहिले पनि मैले हाम्रो सुदीपजीलाई गाउन लगाउँदिनँ, गाउने दिनहरू पनि छन्। आज लगभग कार्यक्रमको समय पनि कम छ, सकिन सकिन लागिसकेको छ। म सुदीपजीलाई आज चाहिँ गीत गाउन लाउँदिनँ। गीत गाउने दिन चाहिँ हाम्रो सुदीपजीले मिठो गीत गाउनुहुन्छ है? ल, शनिबारको बसाइको लागि अर्थात बिहिबार पनि यहाँले अब गीत गाउन आउँछ भने गीत पनि गाउन पाउनुहुन्छ, हामी प्रतीक्षा गर्छौँ है त। ल हुन्छ, कार्यक्रम पनि सुन्दै गर्नुहोस्। आउनु भएको छ, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। के सल्लाह सुझावहरू छ भने पनि भन्न सक्नुहुन्छ है सुदेवजी? त्यस्तो केही पनि छैन। ल, छैन भने हामी कार्यक्रम तर्फै लागौ। एउटा मिठो गीत बोल्छ, यहाँले साथीहरूलाई सम्झन सक्नुहुन्छ।
1: सर्वप्रथम दिदीहरू के लागि भन्न चाहन्छु, मेरो जीवन साथी आरती बस्नेको लागि, उदय ध्यानमा लागि, पानी खाना खान्जाको लागि, रुटिका खान्जाको लागि, दिदी उता काठमाडौँमा हुनुहुन्छ, देवी बस्नेको लागि, वृक्षी बस्नेको लागि भन्न चाहन्छु कि अन्डा उता विदेशमा हुनुहुन्छ, पटकपटक।
0: नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सुदीप बस्मेजी पवतीबाट, उहाँले आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। अब कार्यक्रमको लगभग समय धेरै छैन, थोरै मात्र बाँकी छ। अब सम्भवत हामी एकजना साथीलाई लिने कि भन्ने प्रयत्न गर्नेछौ, किनकि तपाईँको धेरै कमेन्ट छ वाचन गर्नको लागि। भने आजको बसाइमा कमेन्ट वाचन भएन भने साथीहरू रिसाउनुहुन्छ, त्यही भएर कमेन्टलाई वाचन गर्नेतर्फ लाग्छु म। आजको कार्यक्रमको लागि अन्तिम साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्ते, गुड मर्निङ। हजुर निर्मलाजी, के छ खबर? मेरो पनि एकदम ठिक छ भन्नुपर्छ। अनि के गर्दै हुनुहुन्छ सिन्धुलीतिर? बसिराख्नु भएको छ। मौसम कस्तो छ सिन्धुलीतिर आज?
2: आज त घाम लागेछ न, ढुम्म ढुम्म छ भन्नुपर्छ।
0: पानी परेको छैन, पानी पर्यो भने चाहिँ के गर्नुहुन्छ त अनि निर्मलाजीले?
2: पानी पर्यो भने त अब अहिले त मकैलाई चाहिएको थियो, पानी परे त राम्रै हुन्थ्यो।
0: खुसी हुनुहुन्थ्यो त्यसो भए?
2: हजुर।
0: ल, कोहीलाई घाम लागेको छ, घामले पोलेर काम गर्न गाह्रो भइरहेको छ भन्ने हुनुहुन्छ। अब हाम्रो निर्मलाजी जस्तै अब खेतीपाती लगाउनेहरूलाई चाहिँ पानी आवश्यक छ है भन्ने पनि छ। अब हामीलाई चाहिँ पानी पर्छ, बाटो हिलो छ, हिँड्न नै गाह्रो छ, पानी नपरेको भए हुन्थ्यो भन्ने हामीलाई फेरि अर्को चिन्ता छ।
2: छैन फेरि धेरै पानी त नपर्ला नि त।
0: मकैलाई पानी चाहिएको छ भन्नुभएको छ, मकैलाई पानी चाहिएको छ भनेपछि त मकैको जरासम्म पुग्ने अगाडि त फेरि पानी पर्नै पर्यो होला भनेर चाहिँ खाना खाइसक्नु भयो?
2: खाना बाँकी नै छ भन्नुभयो भयो त
0: मेरो भइसकेको छ। अब ठिकै छ, हामी यदि सेन्दु ल्याएछौँ भने हामी निर्मलाजीलाई पनि भेट्नेछौँ है।
2: हस् हुन्छ
0: ल, सिन्धुली बजार आसपासै छु भन्नुभएको छ। अब त्यति ठुलो बजारमा हाम्रो निर्मलाजीलाई चाहिँ मैले कसरी खोजी गर्ने होला?
2: मेरो नम्बर अब त्यहाँ माउमा छ नि त।

0: टिपाउनुहोस् दिनुहोस् आउँदाखेरि हामी सम्झिन्छौं होइन, हामी एउटा न एउटा कामले काहीँ न काहीँ कुनै ठाउँ हामी पुगिरहेका हुन्छौँ पक्कै पनि। अब जस्तो कि अब हाम्रो निर्मलाजीले आजै आउनुहोस् भन्नुभयो भने आज हाम्रो कुनै पनि काम छैन, हामी आफ्नो काम बिना चाहिँ हामी बाहिर त्यति हिँडिँदैन, त्यो हुँदाखेरि ठ्याक्कै अब भनिहाल्न अर्थात् नम्बर लिइहाल्न पनि गाह्रो, अनि त्यहाँ जाँदाखेरि चाहिँ कहाँ होला, हाम्रो साथीहरू पनि यता हुनुहुन्थ्यो, चिनेको साथी हुँदा त हामीलाई पनि त्यहाँ आएर काम गर्न चिनजान गर्न सहज हुन्थ्यो भन्ने चाहिँ लाग्दो रहेछ कि निर्मला
1: चाहिँ।
0: त्यही भएर अब जस्तो कि अब हाम्रो निर्मलाजी चाहिँ रामेछाप आउनुभयो भने रामेछापमा अब हामी सबैलाई हाम्रो श्रीराजजीलाई सम्झनाजी निशाजी होइन लगायत सबै हुनुहुन्छ, तपाईँले यहाँ आउनुभयो भने घुम्न काहीँ लगिदिनुहोस् न पुर्याइदिनुहोस् न भन्नुभयो भने तपाईँलाई हामीले पुर्याउन सहज भयो नि त होइन, त्यसै गरी हामीलाई पनि त्यता आउँदा सहज हुन्थ्यो कि भन्ने एउटा कुरा मात्रै है निर्मलाजी।
1: हजुर हजुर भइहाल्छ नि, त्यसलाई सजिलो हो नि त, चिनेको ठाउँमा घुम्न र नचिनेको ठाउँमा घुम्न फरकै हुन्छ नि त।
0: त्यही भएर मैले यो कुरा राखेँ होइन, मेरो मनको कुरा निर्मलाजी चाहिँ छु व्यक्त मात्र गरेको भावनाहरूलाई उथल पुथल पारेको मात्र ल ठिक छ हुन्छ, हामी समय मिलेर आउँछौँ भाइ, लगभग धेरै कुराकानी गर्न मन छ, समय अभाव छ। एउटा मिठो गीत बज्छ, यहाँले आफ्नो साथीहरूलाई छोटो मिठोमा सम्झनुहोस् न।
1: हुन्छ, विशेष गरेर दिदीहरूलाई भन्न चाहन्छु, त्यसो दिदी दुवैजनाको लागि भन्न चाहन्छु, हजुर अल फ्यामिलीको लागि भन्न चाहन्छु, मेरो घर छोरा सम्पूर्णको लागि भन्न चाहन्छु, मेरो प्यारी छोरी प्रतीक्षा पौडेलको लागि भन्न चाहन्छु, रामेश्वर पुरानो गाउँ माइती परिवार सम्पूर्णको लागि भन्न चाहन्छु, मेरो प्यारी बहिनी अस्मिता गिरी सरिता गिरी अनि मेरो प्यारो दाइदेव पाण्डेको लागि भन्न चाहन्छु, साथी देव माझीलाई रितासिनालाई आफ्नोलाई नविन्दाको लागि उर्मिला मगलाई रमिला तामाङको लागि
0: हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सिन्धुलीदेखि निर्मला पौडेलजी हुनुहुन्थ्यो, अब चाहिँ म टेलिफोन लिदिन, समय अभाव छ, धेरै साथीको कमेन्ट छ, आज भाषण गर्नै पर्छ हामीले, कुराकानी भन्दाखेरि म तपाईँको कमेन्टतर्फ नै लाग्छु। यति बेला सुमित यादव शनिवार कि रातजीले नमस्ते हैदी हजुर, खाना खानुभयो त, रामेछाप देउराली घर भइहाल चाहिँ काठमाडौँबाट कार्यक्रम सुन्दैछु, अब बस्ने गीत मेरो घर परिवार लगायत मलाई सिम्पल सुमित यादव किरात भनेर चिन्ने सबैको लागि समर्पण गर्छु भन्दै हुनुहुन्छ, उहाँको लागि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी देउसा राईले पनि लेख्नु भएको छ, उहाँ लेख्नुहुन्छ, हेलो शिवा, म देउसा राई ग्रीन सिटी इलामबाट, विशेष गरी मिठो माया प्यारो साथी मित्र आले, त्यसै गरी प्यारी मोटो फूलमाया राई, अनिसा राई, अलिसा लिम्बु, सरोज छेत्री, माथा अनि विपना राई, सुपना तामाङ मुक्तान भन्दै हुनुहुन्छ भने सुनिता कुलुङको राई लागे, आदरणीय दाई आशिष नयन बस्नेत, जीवन पविनको लागि ढकाल धर्मराज, त्यसै गरी शमशेर लिम्बु, पिवस कुलुङ पृथक, प्यारी नानाहरूमा लक्ष्मी बान्तबा, जुनिता चामलिङ राई, भावना मगर, त्यसै गरी रचना चौहान विष्टको लागि चन्द्रमाया तामाङ, भावना चामलिङ राई लगायत सबैको लागि भन्दै छुट्टिन्छु भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी निशा ठोकरजी पनि लेख्नुहुन्छ, नमस्कार कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, सिर्जना मुखियाजीले पनि नमस्ते छ है कार्यक्रम सुनिरहेको छु भन्दै हुनुहुन्छ, त्यसै गरी यति बेला धनु गजमेरजी पनि लेख्नुहुन्छ, नमस्ते हाई दिदी, आरामै हुनुहुन्छ, खाना लिनुभयो, सुन्दैछु ल म उखल ढुङ्गाबाट भन्दै हुनुहुन्छ, मेरो खाना भइसकेको छ, यहाँको पनि भयो होला आशा गरे, सम्झनु पर्दा चाहिँ लेख्नुहुन्छ उहाँले सर्वप्रथम मेरो घर परिवारको लागि, त्यसै गरी सबै साथीहरूमा भनेर उहाँले धेरै साथीहरूको नाम पठाउनु भएको छ, कृष्ण सुनवार, कुमार श्रेष्ठ, राजघले मगर, अविनाश मगर, मौसम अछामी, वीरेन्द्र विष्ट, ईश्वर बस्नेत, शिला अधिकारी, जिनिसा श्रेष्ठ, सुना कन्दमा, हिमाली छेत्री, त्यसै गरी छेत्री कल्पुको लागि भन्नुभएको छ, अनु मगर, कविता खतानी, अविनाश सुनवार, सिम्पल शेर्पा, निशा श्रेष्ठ, अभिषेक कुलुङ, धनु अभिषेक कुमार धनु के, त्यसै गरी केशव सेन्चुरी लगायत सबैको लागि भन्दै हुनुहुन्छ, धनुजीलाई पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी गीता लिम्बुजीले पनि नमस्ते है हजुर कार्यक्रम सुन्दैछु म यता इलामबाट भन्दै हुनुहुन्छ, अब बस्ने गीत सबैलाई ल भन्नुभएको छ भने, यति बेला अर्को साथी हुनुहुन्छ मनोज सुन्दासले, उहाँ पनि लेख्नुहुन्छ, हेलो दिदी नमस्ते, गुड मर्निङ, के छ खबर, म पनि कार्यक्रम सुन्दैछु सिन्धुलीको झाँगाझुली रातमाटा बजारबाट हो, अब बस्ने गीत सबैको लागि समर्पण गरे भन्दै हुनुहुन्छ, कार्की दिपेन्द्रजीले पनि सुन्दैछु ल भन्नुभएको छ, निश्चल राईले पनि नमस्कार हजुर कार्यक्रम सुन्दैछु यता उखल ढुङ्गाबाट, निश्चल राई हो, अब बस्ने गीत सबैको लागि भन्नुभएको छ, मित्र आर्यजीले पनि मेरो पनि सबैलाई मिठो माया सम्झनाको

कसैलाई पनि बिर्सेको छैन भनिदिनुहोस् भन्दै हुनुहुन्छ। त्यसै गरी यति बेला अर्को साथी हुनुहुन्छ हामीलाई, अर्को साथीको कमेन्ट यति बेला प्राप्त भएको छ। बबिता मगरजी उहाँ पनि लेख्नुहुन्छ, हेलो नाना झोरले है नमस्ते, म पनि कार्यक्रम सुन्दैछु यता सिन्धुलीबाट, फेसबुक लाइभबाट कार्यक्रम सुनेको जानकारी गराए भन्दै हुनुहुन्छ। त्यसै गरी शर्मिला हायुजीले पनि नमस्कार दिदी, कार्यक्रम सुन्दैछु सिन्धुलीबाट, शर्मिला हायु हो, अब बस्ने गीत सबैको लागि भन्नुभएको छ। रामजी घिमिरेजीले पनि नमस्कार, म पनि आए है भन्दै हुनुहुन्छ सिधुनदेखि। त्यसै गरी एङ्जी जीले पनि लेख्नु भएको छ, एङ्जी कामेजी हुनुहुन्छ, नमस्ते दिदी, म ओखलढुङ्गा पोकोलीबाट, उहाँले लेख्नु भएको छ, उहाँको नाम चाहिँ अर्कै छ, मैले उहाँको नामलाई अघि मिस्टेक गरेको छु, त्यसको लागि चाहिँ म प्रार्थी छु। अङ्कमय शेर्पा भएको छ उहाँको नाम, उहाँले चाहिँ अर्कै नामले राख्नु भएको छ टाइटल नाम, त्यही भएर मैले जे लेख्नु भयो त्यही भने, त्यसको लागि क्षमा प्रार्थी भने। त्यसै गरी अब बस्ने गीत हजुर लगायत सबैलाई भन्दै छुटिन्छु भन्दै हुनुहुन्छ, उहाँको लागि विशेष धन्यवाद व्यक्त गरे। टु बहादुर पिलामीजीले पनि नमस्कार हजुर भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै विनोद बरुवालजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु है सालुबाट, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै। अब चाहिँ कार्यक्रमको समय लगभग सकिसकेको छ, कार्यक्रमबाट अब चाहिँ विदा माग्ने बेला भइसकेको छ। आजको कार्यक्रममा हामीले पाँचजना साथीहरूसँग कुराकानी गरेका थियौं, हरिराम विश्वकर्माजी हुनुहुन्थ्यो, मनोज कार्के, डिसल राई, त्यसै गरी सुदेव बस्नेतजी, निर्मला पौडेलजी हुनुहुन्थ्यो, उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँले तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने, सबैलाई धेरैभन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै कार्यक्रम लोककुशेली अवधि बर्बजीका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै, यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना खड्गे, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा एकदमै मिठो अनि रमाइलो अर्को गीत छोड्दै आजको लागि कार्यक्रम लोकको सेलीको बसाईबाट म तपाईँकी साथी ललिता हाई पनि विदा हुन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला, हवस् त, नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको एप र तामाकोस एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद बैठक आह्वान गर्नुभएको छ। आज दिउँसो 4 बजे सिंहदरबारमा बस्ने गरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। बैठकमा समसामयिक विषय र सरकारको काम कारवाही तथा अन्य विषयमा छलफल हुने बताइएको छ। सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न विपक्षी दलहरूले समयमा गरेका छन्। आज बिहान बसेको संसदीय चुनाव समितिको बैठकमा विपक्षी दलका सदस्यहरूले समयमा गरेका हुन्। नेकपा र एमालेका सदस्यहरूले हतार नगरी प्रक्रियागत रूपमा अगाडि जानुपर्ने बताएको हुन्। बैठकमा एमाले संसदीय दलकी उपनेता पद्मा आर्यले संसदीय चुनावको प्रक्रियामा निकै हतार गरिएको भन्दै आपत्ति जनाउनु भएको छ। त्यस्तै नेकपाका सांसद वर्षमान पुनले प्रस्तावित प्रधान न्यायाधीशको संसदीय चुनाव प्रक्रियालाई परिपक्व, पारदर्शी र जवाफदेही बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। सांसद नर बहादुर विष्टले प्रस्तावित प्रधान न्यायाधीशको संसदीय चुनाव प्रक्रियामा अत्याधिक हतारो गरिएको भन्दै आपत्ति जनाउनुभयो। तर सत्तारूढ रासोपाका सांसदहरूले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर शर्माको संसदीय चुनाव प्रक्रियालाई थप विलम्ब नगरी वस्तुनिष्ठ र द्रुत गतिमा अगाडि बढ़ाउन माग गरेका छन्। रासोपाका प्रमुख सचेतक कविन्द्र बुढाकोटी सहित सांसदहरू डाक्टर लेखचन्द थापा र राजीव खत्रीले चुनाव प्रक्रियालाई प्रभावकारी बनाउन विभिन्न सुझाव प्रस्तुत गर्नुभएको छ। बैठकमा संसदीय चुनाव समितिका सभापति बोध नारायण श्रेष्ठले प्रस्तावित प्रधान न्यायाधीश शर्माको चुनाव प्रक्रियालाई निष्कर्षमा पुर्याउन ढिलाइ गर्न नहुने बताउनु भएको छ। न्यायालयमा देखिएको अन्यल अन्त्य गर्न समयमै निर्णय लिनुपर्नेमा उहाँको जोड़ छ। प्रधान न्यायाधीशमा सिफारिश डाक्टर शर्मामाथि संसदीय चुनाव प्रक्रिया आज बिहानदेखि शुरू भएको, उहाँमाथि परेका उजुरीको विवरण र शर्माका कार्ययोजना सदस्य वितरण गरिएको छ। शर्मा विरूद्ध 16 वटा उजुरी परेका छन्। मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि प्राविधिक समिति टास्क फोर्स गठन गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको पहलमा वन्यजन्तुबाट हुने क्षति नियन्त्रण, नीति तथा कार्यक्रम सुधार र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति टास्क फोर्स गठन भएको। मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विशेषज्ञको संयोजकत्वमा 15 सदस्यीय टास्क फोर्स गठन गरिएको हो। टास्क फोर्सले वन्यजन्तुबाट हुने क्षतिको अध्ययन, वर्तमान अवस्थाको समीक्षा तथा आवश्यक नीति र कानून संशोधनका लागि सिफारिश गर्नेछ। त्यस्तै सूचकका आधारमा 20 वटा ओडामा नमूना परियोजना छनौट गरी कार्यान्वयन, प्राविधिक सहयोग तथा अनुगमन गर्ने जिम्मेवारी पनि टास्क फोर्सलाई दिएको छ। संघ प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै कार्यक्रम कार्यान्वयन गरिने तथा क्षतिग्रस्त बालीको राहत प्रणालीलाई सरल, प्रभावकारी र समय सापेक्ष बनाउन सुझाव दिने व्यवस्था पनि गरिएको छ। मन्त्री चौधरीले मानव वन्यजन्तु द्वन्द व्यवस्थापनमा आफू गम्भीर रहेको बताउँदै टास्क फोर्सले दिएको सुझावका आधारमा कार्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो। अमेरिकी डलरको भाव अहिलेसम्मकै उच्च भएको छ। नेपाल राष्ट्र ब्याङ्कले आजका लागि $1 खरिद मूल्य 153.86 रूपियाँ र बिक्री मूल्य 154.46 रूपियाँ तोकेको छ, जुन अहिलेसम्मकै उच्च भाव हो। यसअघि हिजो अमेरिकी डलर 1 को खरिद दर 153.25 रूपियाँ र बिक्री दर 153.85 रूपियाँ थियो। भारतमा डलरको मूल्य बढेसँगै स्रोत नेपालमा पनि बढ़ने गर्छ। डलरको भाव बढ़दा विदेशी मुद्रामा हुने आमदानी बढ़छ। रेमिट्यान्स, निर्यात, विदेशी पर्यटन मार्फत हुने आमदानी बढ़ने गर्छ, तर आयात महँगो पर्छ। आज युरोपियन युरो 1 को खरिद दर 178.95 रूपियाँ र बिक्री दर 189.64 रूपियाँ, युके पाउण्ड स्टर्लिङ 1 को खरिद दर 205.48 रूपियाँ र बिक्री दर 206.28 रूपियाँ, स्विस फ्रैंक 1 को खरिद दर 196.64 रूपियाँ र बिक्री दर 196.40 रूपियाँ कायम गरिएको छ। अस्ट्रेलियन डलर 1 को खरिद दर 110.38 रूपियाँ र बिक्री दर 110.45 रूपियाँ, क्यानेडियन डलर 1 को खरिद दर 111.89 रूपियाँ र बिक्री दर 112.32 रूपियाँ, सिंगापुर डलर 1 को खरिद दर 120.18 रूपियाँ र बिक्री दर 120.65 रूपियाँ तोकिएको छ। जापानी एन 10 को खरिद दर 9.68 रूपियाँ र बिक्री दर 9.72 रूपियाँ
हुँदा चिनिया युएन एकको खरिदर 22.63 रुपियाँ र बिक्री दर 22.71 रुपियाँ साउदी अरेबियन रियल एकको खरिदर 41 रुपियाँ र बिक्री दर 41.16 रुपियाँ कतारी रियाल एकको खरिदार 42.21 रुपियाँ र बिक्री दर 42.38 रुपियाँ कायम भएको छ। चितवनमा जंगली च्याउ खाँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ। चितवनको इच्छा कामना गाउँपालिका एक कुलबाङमा जंगली च्याउ खाँदा गम्भीर बिरामी परेका 3 जना मध्ये मनिता चेपाङको पनि आज बिहान उपचारका क्रममा मृत्यु भएसँगै मृतकको संख्या 3 पुगेको राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङका प्रधानाध्यापक लोक बहादुर मगरका अनुसार मनिताको आज बिहान 6 बजे भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको। यसअघि च्याउ खाँदा गम्भीर बिरामी परेका 9 वर्षीय नमुना चेपाङको यही जेठ 1 गते घरमा नै मृत्यु भएको थियो भने 11 वर्षीय सञ्जय चेपाङको गत शनिबार राति उपचारका क्रममा मृत्यु भएको थियो। उनीहरू एउटै परिवारका सदस्य हुन्। वैशाख 29 गते श्यामबहादुर चेपाङको 5 जनाको परिवारले जंगलबाट ल्याइएको च्याउ पकाएर खाँदा उनीहरू गम्भीर बिरामी परेका थिए। बाल बालिकाका बुबा आमा भने सकुशल छन्। नमुना र सञ्जयको दाह संस्कार भइसकेको छ भने आज मृत्यु भएका मनिताको शव बुझ्न तयारी भइरहेको छ। समाचार कार्यक्रम अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाड़ीका देशहरूको आग्रहमा इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको दावी गर्नुभएको छ। उहाँले कतार साउदी अरब र युएईका नेताहरूको आग्रहमा आफूले सैन्य कदम रोकेको र अहिले गम्भीर रूपमा वार्ताको पहल भइरहेको जानकारी दिनुभएको बीबीसीले जनाएको छ। ट्रम्पले इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको सामाजिक सञ्जाल ट्रुथ सोशलमा उल्लेख गर्नुभएको छ। यसैबीच इरानका एक वरिष्ठ सैन्य कमाण्डरले अमेरिकालाई फेर रणनीतिक गल्ती र गलत काम नगर्न चेतावनी दिनुभएको छ। गएको फेब्रुअरी 28 तारीकमा इजरायली र अमेरिकी सेनाले इरानमाथि हवाई आक्रमण शुरू गरेका थिए। जवाफमा इरानले खाड़ी क्षेत्रका देशहरूमा रहेका इजरायली र अमेरिकी सैन्य लक्ष्यमा ड्रोन र मिसाइल प्रहार गरेको थियो। पाकिस्तानी मध्यस्थकर्ताहरू मार्फत अमेरिकासँग कुराकानी भइरहेको भए पनि इरानले जनाएको छ अस्ति मात्रै ट्रम्पले इरानका लागि समय घर्किँदै गएको र उनीहरू चाँडै अघि नबढेमा केही पनि बाँकी नरहने चेतावनी दिनुभएको थियो। र खबरको अन्त्यमा खेल खबर। इङ्ग्लिस प्रिमियर लीग फुटबलमा आर्सेनलले बर्नलीलाई हराएको छ। उपाधि नजिक पुगेको आर्सेनलले गए राति भएको खेलमा बर्नलीलाई 1-0 हराएको। खेलमा एकमात्र गोल काई हार्भर्टेजले गर्नुभयो। यो जितसँगै आर्सेनलले शीर्ष स्थानमा 5 अङ्कको अग्रता बनाएको छ। आर्सेनलको 37 खेलमा 82 अङ्क भएको छ। दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको 36 खेलमा 77 अङ्क छ। सिटीले आज राति हुने खेलमा बर्नमाउथलाई हराउन नसकेमा आर्सेनल लीग च्याम्पियन हुनेछ। अन्तिम खेलमा आर्सेनलले क्रिस्टल प्यालेससँग खेल्नेछ। हवस् त बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। त्यति जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: Agora o banano com lagrot, cimento, josta, patata, chine, cabatelão no lá, perio mantele uma textura voadora que possa secar o lavadir.
1: Caca, timla etini tachaina? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
2: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर, गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0485403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली,
8: सम्पर्क नम्बर 0475904662, 9896965998।
7: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
10: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 9841826910।
11: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
12: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टप अफ द पप मा कार्यक्रम प्रस्तुत श्रोता आज महत उपस्थित भइसकेको छु तपाईँकोमा आजमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पालि आज विशेष बनाउनको लागि नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टप अफ द पप हामी हप्ताको छ दिन आउँछौ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबर पछि लगभग 12 बजेसम्म तपाईँकोमा आजमा रहने गर्दछौ नम्बर 0848 40 0026 रहेको छ कुराकानी गर्न सक्नुहुन्छ आउन सक्नुहुन्छ होइन कुराकानी गर्नेछौँ पनि भन्न चाहन्छु साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा तपाईँले हजुरको रेडियो सर्च गर्नुपर्नुहुन्छ त्यहाँ अडियो लाइभ भेटाउन सक्नुहुनेछ त्यसमा तपाईँले म्यासेजहरू पठाउनु भयो भने हामी वाचन गर्नेछौँ पनि भन्न चाहन्छु फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 मेगाहर्ज तामाको सीएफएम 95 मेगाहर्ज अनि अनलाइनका माध्यम भनेको हाम्रो पात्र नेपाली पात्र हजुरको एप हजुरको news.com सामाजिक सञ्जाल फेसबुक लगायतका थुप्रै माध्यमबाट यति बेला देश तथा विदेशमा रहेर सुनेर साथ दिइराख्नु भएको छ भन्ने आशा छ सुनेर साथ दिनुहोला कता हुनुहुन्छ काम गर्दै हुनुहुन्छ होला कार्यालयतिर हुनुहुन्छ होला व्यापार बिजनेस गर्दै हुनुहुन्छ होला जहाँ जसरी जस्ता अवस्थामा रहेर जुन जुन माध्यमबाट सुनेर साथ दिँदैनुहुन्छ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु अनि मौसममा परिवर्तन भइराखेको छ अब विस्तार विस्तार गर्मी बढ्दैछ स्वास्थ्य ख्याल गर्नुहोला अनि प्रशस्त मात्रामा उठिनुहोला पनि भन्न चाहन्छु यात्रामा निस्कनु अगाडि मौसमको अनि स्वास्थ्य बाटोको अवस्थाको बारेमा जानकारी लिएर मात्र यात्रा गर्नुहोला पनि भन्न चाहन्छु पनि भन्न चाहे भने हामीलाई सुन्दै हुनुहुन्छ भने सुनेर साथ दिनुहोला रेडियोको भोल्युम अलिकति ठुलो पार्नुहोस् किनकि अब रमाइला रमाइला नेपाली पप गीतहरू बच्छन् अनि साथमा रमाइला रमाइला कुराकानीहरू हुन्छन् कार्यक्रममा सो आउनुहोस् फोन गर्नुहोस् अनि रमाइला कुराकानी गरौँ सुनेर साथ दिनुहोस् पनि भन्न चाहन्छु यति बेला तपाईँको माझमा गीत राख्न चाहन्छु मिठो गीत छ कार्यक्रमको सुरुवात गरिहाल्छ त्यसपछि आउँछ रेडियो सुन्दै गर्नुहोला फोन मेसेज गर्दै गर्नुहोला है त्यहाँ

0: ठिक छ, राम्रो छ, रमाइलो छ। खाल टेसको छ, खबर मौसम कस्तो छ?
1: मौसम
0: धुम्मा छ, जे होस् रमाइलो छ भनौँ न।
1: ठिकै छ भन्नु, गर्मी भन्दा गर्मी पनि खासै छैन, हावा पनि चलाइ छैन,
0: यो भनेको मौसम रमाइलो। तपाईँको बेसरी गर्मी भयो भने बस्ती खान सक्दैन, पानी पर्यो भने न पानी परेको छ भन्ने हुन्छ होइन?
1: तर अहिले अहिले त घाम लाग्यो दाइ।
0: ठिक छ ठिक छ, यस्तै मौसमको भर छैन, कति बेला के हुन्छ त्यस्तै। यो जसरी यो भनिन्छ नि, अब भन्न त नहुने हो होइन, त्यही पनि यो जियाफ रिसा जस्तै हो, जियाफ हुनुहुन्छ कि हुनुहुन्न? छैन है, साथीले त्यही भन्थ्यो, एकैछिनमा रिसाउने भाइ, अनि फेरि एकैछिनमा आएर फकिने के, कसरी फकिने हो पनि भन्ने होइन, त्यस्तै है। कति बेला रिसाउँछ नि पत्ता पाइँदैन अरे क्या,
1: आकाशको
0: नियम प्रकृतिको नियम यस्तै। ठिक छ, अनि के छ खाना अब? भइसक्यो, मेरो पनि भर्खर खाना खाएर उपस्थित भएको छ नि साजी, होइन यस्तो होइन, किन यस्तो भन्नुभएको, आक्षेप लगाउने भन्नुहुन्छ क्या? हामी केटाकेटाको कुरा मिल्छ, फेरि केटीको कुरा मिल्दैन, यस्तै छ।
1: दाइको एसएमएसलाई थाहा पाइन्छ नि त, बोली कस्तो चल्ने, को मान्छेसँग कस्तो बोल्ने, को मान्छेदेखि के हो नि भन्ने
0: मेरोबाट।
1: हजुर, सुनेर बस्नु छ, म त 10-11 बजे नै निन्द्रै लाग्दैन दाइ, त्यही भएर
0: ए रातिको कार्यक्रम
1: राति दिन 24 घन्टा हजुरको आउनु मात्रै पर्छ।
0: ठिक छ, यो मायाको लागि विशेष रूपमा धन्यवाद। तर यसमा चाहिँ फेरि अर्को एउटा कुरा पनि भन्न चाहन्छु, एउटा साथीले भन्थ्यो गफै त हो सोल्टी भनेको जस्तै हो, गफै त हो के गर्नु। अब हेर्नु न, मायामा परेको छैन तर मायाको कुराकानी गर्न मन लाग्छ।
1: अब
0: हो त्यो चाहिँ हो है, फेरि हजुरको हाजिरामा कुरा सुन्दा उहाँहरूको कुरा गर्दा चाहिँ मलाई पनि त्यो ठिक लाग्छ जस्तो लाग्छ, कुनै कुनै हिसाबले, जुन हिसाबले अहिले सम्बन्ध टिकेका छैनन् त्यो हिसाबले त मलाई त्यो पालाको रिलेसनसिपहरू राम्रो लाग्छ। त्यो भएर म आफूलाई अहिलेको भन्दा पनि पुरानो सोच खालको मान्छे हुँ जस्तो लाग्छ म पनि, त्यसमा चाहिँ सही भन्ने।
1: पहिलाको बुढा मान्छेले भन्ने र तपाईँ हाम्रो कुरामा लेभलै मिल्दैन क्या, बुढापाकाले नै जित्नु,
0: त्यस्तो लाग्छ।
1: त्यही कुराले हेर पुगिरह पनि राखेको
0: छ होइन, उहाँहरूले भनेका कुराहरू एक एक सब कुरा नमिले पनि 60-70% मिलिरहेछन्, सबै प्राय जस्तो मिलेर
1: भन्छन् नि त बुढापाको। तिमीहरूलाई त अहिले हामीले कुरा गर भने त तिमीहरू युवा केटाकेटीहरूलाई त कथा
0: भन्नुहुन्छ,
1: अब
0: छ विश्वास हुँदैन होइन, हामी आफ्नो पारामा छौँ, 21औं शताब्दीका मान्छे तपाईँ यस्तो लाग्छ हुन्छ, यहाँ मान्छे के गरिसक्यो, कसो कसो भइसक्यो, पहिलाको कुरा ल्याएर हुन्छ भन्छन् होइन, अहिलेको जमाना अनुसार पो चल्नुपर्छ त भन्नुहुन्छ, अब भन्छौँ हामी, अब त्यस्तै हो कुरा मिल्दैन त्यो चाहिँ हो, तपाईँले पनि त्यस्तै महसुस गर्नुभएको रहेछ, मैले पनि ठ्याक्रकै त्यही गर्छु होइन, महसुस चाहिँ त्यो हुन्छ। सम्बन्धमा होला नि केही कमी कमजोरी पहिला थियो होला, तर त्यसमा चाहिँ हल्का सुधार भएर चाहिँ अनि त्यसलाई फलोअपमा लगेको भए राम्रो हुन्थ्यो, तर हामीले पुराना सोच होइन, हजुरबा हजुरआमाको कुरा सुन्न छोडेर नयाँ त्यो बाहिरी परिवेश संसारमा जति भनौँ न सम्बन्धमै कुराकानी गर्ने हो भने पनि जति एउटा हेरे पनि हुन्छ, आफ्नो चोइस त हो नि भन्ने खालको होइन, पहिला हजुरबा हजुरआमाले एउटा हो जे हुन्छ त्यसमा ऊ गर्नुपर्छ, अडिक हुनुपर्छ होइन, लङटङसम्म जानुपर्छ, ऊ नै सप्थको भन्ने हुन्थ्यो, अब त्यसमा होला नि फेरि त्यसमा कुनै रूढीवाडी होइन, त्यो के भन्छ नि पेलिन्छ अथवा दुःख सहनुपर्ने त्यस्तो त्यस्तो कुराहरूमा चाहिँ त्यसमा चाहिँ बरू परिमार्जित हुनुपर्ने हो, के हो कसो हो, बरू त्यसमा चाहिँ त्यो चेतना वृद्धि गर्नुपर्ने, तर हामी त्यस्तोतिर लागेनौँ कि बाहिरको देखासेखी गर्न थाल्यौँ, बाहिर अरूको देशमा त जतिवटा ल्याए पनि हुन्छ, जतिसँग रिलेसनसिपमा बसे पनि हुन्छ, जतिवटासँग माया गाँसे पनि हुन्छ भन्ने थालेपछि हामी पनि त्यतातिर गयौँ, यसले चाहिँ बिगारेको छ। यी कुराहरूमा चाहिँ म फेरि होइन मायामा परौँ कि नपरौँ, म जहाँ गएर बोल भने पनि बोल्छु, मायामा त खै के पर्नु र 14-15 पुगेको छ भर्खर, उमेर यस्तो छ है। ठिक छ, मुनाजी मिठो कुराकानी गर्न पाए खुसी लाग्यो।

0: सिटी हो जस्तो लाग्यो तपाईँसँग कुरा गर्ने चाहिँ
1: पहिलो नै भन्नुपर्छ हजुरसँग चाहिँ अरू धेरै
0: भइसक्यो अनि किन त हिजो जस्तैसम्म आउनु भएन म आएको त धेरै भयो तपाईँको आवाज आज
1: होइन जस्तै हजुरको रेडियो हामीले अलिकति टिप्नलाई अलिक गाह्रो मान्थ्यो कि अनि त्यही भएर पनि अलिकति के अरे यो रेडियो माध्यम नमिलाएको कि जस्तो लागिरहेछ कि अब चाहिँ मिल्छ
0: ए तामाको सिया 95 मेगा हर्ट्ज पनि सुनिँदैन
1: 95 95 थोप्लो चल्छ
0: 95
1: थोप्लोबाट यो हजुरहरूको प्रोग्राम छैन नि त अरू माध्यम छ त्यही भएर नि हो सुन्नको सुनिन्छ
0: होइन 95 मेगा हर्ट्जबाट पनि हामी अनियर भइराखेका हुन्छौँ कि सुनिँदैन है त्यतिर ठिक छ ठिक छ कुराकानी गर्न पाइयो आउँदै गर्नु होला अब यति मिठो आवाज छ कुराकानीहरू पनि पक्कै होइन अब हेर्नुहोस् न मिल्छ जस्तो लाग्छ कुराकानी मिलिसकेपछि स्पष्टसँग बोल्नुपर्छ भन्ने बानी हो मेरो होइन दिल खोलेर बोल्नुपर्छ बोल्दै गरौँला होइन अझै अब होइन कार्यक्रम हजुर पक्कै पनि यो मेरो प्रत्यक्ष होइन कार्यक्रमहरू दस रातिको अनि अहिलेको छ ठिक छ अन्य कार्यक्रमहरू पनि छन् होइन हजुर हजुर प्राय जस्तो म आइरहेको हुन्छु यसमा ठिक छ खुसी लाग्यो जस कुराकानी गर्न पाइयो नयाँ श्रोतासँग आउँदै गर्नु होला माया चाहिँ नमार्नु होला स्पेसल दुईजना मनमुटुका साथीलाई सम्झिदिनुहोस् न
1: स्पेसल साथीहरू भन्नुपर्दा मेरो साथीहरू सम्पूर्णलाई भन्दै छु त्यही सम्झिरहने साथीहरू धेरै छन् अन्य कार्यक्रममा सम्झ्यौँ
0: ओके हस् आइदिनु भयो विशेष रूपमा धन्यवाद दिन चाहन्छु मनोज कार्की हुनुहुन्थ्यो मलाई विशेष रूपमा धन्यवाद पालो तपाईँ 1848 40 26 म सर्टेन सिट कुराकानी गर्छु भनेको थिएँ हेर्नुहोस् न कहाँबाट कुरा लम्बिन्छ थाहा हुन्न कि माया प्रेमको कुरा आइसकेपछि त मलाई ओहो के भनौँ र कसो भनौँ भन्ने हुन्छ त्यही भएर पनि के गर्नु कसै कसैले त यो रेडियोको कार्यक्रम सुनेर मात्र पनि मलाई जज गर्दै हुनुहुँदोरहेछ यो त लभ गुरु भनेपछि लभै गुरु है लभ गुरु भन्नु हुँदो रहेछ त्यस्तो त सायद छैन म तैपनि खै के भनौँ र होइन अनि म प्राय जसो मनोजीले पनि याद गर्नुभएको रहेछ होइन हजुरबुवा हजुरआमाका पालाका कुराकानीहरू प्राय जसो गीतहरू पनि उकाली ओह्रालीमा समावेश हुन्छन् कुराकानीहरू पनि हुन्छन् पुराना होइन कुराकानी अनि साथसाथै गीत सङ्गीतहरू पनि पुराना बज्छन् उकाली ओह्राली कार्यक्रममा तर म त्यहाँ मात्र गर्नुपर्छ पुराना कुराहरू यसमा गर्नुहुन्न अथवा यो कार्यक्रमलाई पप शैलीमै लानुपर्छ डाल्नुपर्छ भन्ने खालको सोच भएको मान्छे चाहिँ होइन म एक घण्टा लगभग 45 मिनट जस्तो तपाईँको माझमा आउँछु म हर तरिकाका कुराकानी गर्छु जस्तोसुकै कुराकानी पनि समय सान्द्रो कुराहरू चाहे रिलेसनसिप होस् होइन जस्तोसुकै कार्य भनौँ न कुराहरू गरिरहेको हुन्छ अनि ती कुराहरूले चाहिँ तपाईँहरू बोर नहुनुहोस् भन्ने मेरो ऊ म यो समय अवधिसम्म तपाईँको माझमा रहँदाखेरि इन्ट्रेस्टिङ पाराले होइन त्यो हुन्छ नि अब यसले के भन्छ कि भन्ने हिसाबले होइन कान ठाडो पारेर सुन्नु होला भन्ने मेरो इच्छा हो अथवा त्यो निराश पारेर बसिन्छ नि अल्छी लाग्यो त्यस्तो नहोस् है भन्ने एकदम रमाइलो क्या रमाइलो है आवाज मनमा धेरै कुरा छन् बाहिर आएन यति बेला कोही हुनुहुन्छ कामहरू को हुनुहुन्छ हजुर नमस्कार हेलो नमस्कार रमिलाजी हो ए हो हजुर अनि कार्यक्रममा स्वागत गरे रमिलाजी
2: धन्यवाद तपाईँलाई
0: अनि केही भन्न मन छ अरू कुरा आफ्नो कुरा राख्नुहोस् न होइन म राखिरहेको हुन्छु कुरा हेर्नुहोस् न म धेरै मनोजीसँग पनि धेरै कुराकानी भयो अब तपाईँसँग पनि छोटो कुराकानी गरौँ कि भनेको अब खोइ मन मान्दैन फेरि धेरै कुराकानी गर्न मन लाग्यो कार्यक्रमको फर्मेटमा त थोरै 2 मिनट कुराकानी गर धेरै साथीसँग कुराकानी गर के छ खाना खानु
2: भयो
0: भइसक्यो मेरो किन ढिलाने ठिक छ काम सकेको छैन विस्तार गर्ने जे काम पनि विस्तार गर्नुपर्छ तर राम्रो तरिकाले गर्नुपर्छ होइन
2: राम्रो टिपिकको बुट्टा
0: हानेर मान्छेहरू हतार हतार हतार हतार गर्छन् अनि त्यो एकछिनपछि लाङफाङ लाङफाङ हुन्छ अनि त्यसपछि भएन भन्ने हुन्छ. हामी विस्तार गर्नुपर्छ. म पनि त्यही सोचको मान्छे, विस्तार गरौँ तर पर्फेक्ट गरौँ न होइन. त्यही त मैले भने त, अनि हाम्रो कुरा पनि मिल्छ, मन पनि मिल्छ होइन.
2: त्यही भएर माया धेरै बढ्ने रहेछ क्या साथी. उताले भसन बोल्दा बोल्दै लपर्न भनेको थियो, फेरि त्यस्तो भयो भने खत्तम होला.
0: ठिक छ त. अनि अब दाजुबहिनीको माया बढ्नु पनि पर्छ होइन, गहिरो हुनु पनि पर्छ होइन.
2: तपाईँ मेरो दाजु हुनुहुन्छ त्यही भएर भनिदिएको नि सबै कुरा
0: होइन, खुलास्ता हुनु पनि पर्छ जस्तो लाग्छ. ठिक छ, माया चाहिँ हो सर. रमिला चाहिँ अरूले जसरी भन्ने भनौँ गरौँ, हाम्रो हाम्रो सम्बन्ध हामीलाई थाहा हुन्छ, जस्तो गहिरो हुनुपर्छ जस्तो लाग्छ होइन. हजुरको रेडियो चाहिँ सुन्छु, फोन गरिहाल्छु म जसरी भए पनि, भन्न चाहिँ छोड्नुहुन्न. ठिक छ, यो मायाको लागि धन्यवाद दिन चाहन्छु. एकदम मिठो गीत छान्नु भएको छ नि सजिलो. आत्मामा आत्मामा म छुट्टी छैन हेर न त्यो आत्मामा है. अब तपाईँको मान्छे हुनुहुन्छ कि हुनुहुन्न हेर्नु भन्नुहोस् ल. हो र हो, त्यो पनि हो. मैले त्यही भएर
2: उसले के सोध्नु भएको छ अनि उसको मनमा के छ मेरो मनमा के छ भने जस्तै
0: हो कि मनको कुरा बुझ्नु.
2: त्यो म्यासेन्जर हेरे मात्र थाहा हुन्छ कि
0: यसो छड्के चेक गर्नु भएको छ भनेपछि.
2: अनि मलाई चाहिँ मेरो चाहिँ सबै फर्मेट गरेपछि म चाहिँ गर्दैन त नि
0: त्यो शङ्का शङ्का हुनुपर्छ मायामा. हल्का फुल्का शङ्का भएन भने हल्का राति भएन भने त अनि ठ्याक्क ठुक्क भएन भने त कसरी चल्छ रे. माया झन् हुँदै हुँदैन र नि होइन. बेला बेलामा ठ्याक्क ठुक्का हुनुपर्छ भन्छन् यस्तो. जे शङ्का हुनुपर्छ माया, जहाँ शङ्का छ हल्का फुल्का शङ्का हुनुपर्छ. त्यही फेरि धेरै शङ्काले त गइहाल्यो सम्बन्ध नै. हल्का फुल्का शङ्काले झन् सम्बन्धलाई मजबुत बनाउँछ अरे भन्छन्. ठिक छ, खुसी लाग्यो जे होस् कुराकानी गर्न पाइयो. आइदिनुहुन्छ, रमाइलो लाग्छ जे होस् बोल्न पाउँदा. एउटा मिठो गीत राख्छ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न.
2: पहिला प्रथम अब मिठो भोइसमा कार्यक्रम चलाउनुहुन्छ, नसुने नि सुनम सुनम गर्नुहुन्छ तपाईँको लागि. अनि प्राविधिक दिदी दुईजना साथी भन्नुपर्दा
0: हस् धन्यवाद. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. पहिला तपाईँको 0848 40 0026 को माध्यमबाट आउन सक्नुहुन्छ. 0848 40 0026 हल्का छोटो मिठोमा कुराकानी गर्छु है, कुराकानी गर्छु है भन्दा भन्दा लामो भइसकेको छ. आउनु होला फटाफट. मेसेजहरू पनि केही छन्, म वाचन गरिहाल्छु. मुना राई लिम्बुन हुनुहुन्छ, धनकुटाबाट सुन्दैछु. सबैमा सम्झना छ भन्नुहुन्छ. मनको साथी जीवन कार्की हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ. पोखराबाट मनको साथी लामो समयपछि कमेन्ट गरेको छु भन्नुहुन्छ. हजुरको रेडियो परिवारलाई आजको दिन शुभ रहोस् भन्न चाहन्छु भन्नुहुन्छ. भने नेपाली पप गीतको जय होस् शुभ दिन भन्नुहुन्छ सबैमा साथीहरूमा. त्यस्तै गोली आपाको छोरी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ. राम्रो लाग्छ. दोलखाबाट संगीता लामो सबैमा सम्झना आएको छ भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद. यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार.
3: हेलो दाई, नमस्ते. नमस्कार.
0: नमस्ते. नमस्कार हजुर, शुभ नाम.
3: म त सिमेली विद्यालयबाट समीर परियार.
0: समीर परियार
3: हजुर. समीर.
0: समीर
3: हजुर.
0: ए ठिक छ. कहिले काहीँ खै आँखाले पनि कम सुन्छ कि. समीरजी के छ खबर?
3: मेरो लगायत यता सिमेली विद्यालयतिर ठिक छ. अनि दाई हजुर म राम्रो छतिर के छ?
0: ठिक छ, राम्रो छ, रमाइलो छ. के गर्दै हुनुहुन्छ? खानपिन भयो? मेरो भइसक्यो, किन ढिलानी? ठिक छ, बिस्तारो खानु होला, मिठो मिठो बनाएर खानु होला भन्नु भन्न चाहन्छु. रेडियो सुन्दै हुनुहुन्छ? ठिक छ, सुनेर साथ दिनु होला भन्नु भन्न चाहन्छु. केही भन्न मन छ सर, सल्लाह सुझाव?
3: खासै केही छैन दाइ भगाएकोले हुन्छ नि
0: के बिजी हुनुहुन्छ जस्तो छ है
3: हजुर काम गर्दै बोल्दैछु भन्नु पर्यो
0: ओके ल ठिक छ व्यस्तताको बावजुद सम्झिदिनु भयो माया गरिदिनु भयो विशेष रूपमा धन्यवाद एउटा गीत राखिहाल्छु दुईजना स्पेसल त्यो मनमुटुको मान्छेलाई सम्झिदिनुहोस् त
3: हुन्छ हजुर भाइ प्राविधिकमा को हुनुहुन्छ उहाँको लागि र घर परिवार सम्पूर्णको लागि मलाई चिन्ने नचिन्ने सम्पूर्णको लागि भन्नु दादाजी बाबाई
0: हस् धन्यवाद उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु यति बेला चाहिँ अब गीत राख्छौँ होइन धेरै बोल्यो बोल्यो बोल्यो कति बोल्छ यो भन्ने पनि होला लाग्न सक्छ यति बेला निशाजीलाई ठिक पारिसक्नु भएको छ आत्मामा म छु कि छैन रन आत्मा भन्ने गीत छ कमल खत्री अनि बबिता मानन्दरको आवाजमा रहेको गीत तपाईँको माझमा यति बेलाको समयमा राख्छौँ त्यसपछि आउँछौँ फटाफट फोन गर्नुहोस् म्यासेज पठाउँदै गर्नुहोस् हामीलाई सुन्दै गर्नुहोस् है त

0: एक मिनट के तपाईँको माझमा राख्यौं कार्यक्रम टपक दिपक पनि भइराखेको छ। प्राविधिक पाटोमा रहेर साथी राख्नु भएको छ निशाजीले, साथमा तपाईँ हुनुहुन्छ यति बेला, देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ। कार्यक्रम के कस्तो लाग्दैछ सरसल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु। रमाइलो लागिरहेको छ भन्ने आशा छ, बोर त लागेको छैन नि, कस्तो बोर लाग्यो भन्ने त भएको छैन नि, भयो भने भन्नुहोस् ल। त्यति बेला कोही हुनुहुन्छ, कहाँबाट कोही हुनुहुन्छ? हजुर नमस्कार। नमस्ते नमस्कार
1: हजुर,
0: तपाईँलाई मैले किन चिन्न सकिनँ अहिलेसम्म भनेको, चिन्नु पर्ने हो। अब त यति मिठो आवाज छ, त्यहाँमाथि मिठो गीत गाउनुहुन्छ, मधुर स्वरको धनी हुनुहुन्छ, मलाई थाहा छ होइन, त्यो चाहिँ याद छ मलाई। तर सुरुवातमै नाम चाहिँ भन्न अलिकति मलाई कन्फ्युज जस्तो, अलि भन्छ नि हिजका कि हिजकाउले त्यो अलिक के भन्छ, मलाई एक्ज्याक्ट आएन, जस कन्फ्युज हुन्छ क्या, मन सोध्छ त्यो भनौँ न, हिचकी हिचकी त्यो हाट होइन, त्यो हुन्छ नि, यस्तो छ। ठिक छ, व्यवस्थित छ, खबर भन्नुहोस् न, के गर्दैन हुन्छ, खानपिन भयो कि नै?
1: एकदम ठिकै छ हजुर, खानपिन भर्खर भयो मेरो
0: हजुर,
1: अनि यता हो त हल्का घर मनी खानेमा व्यस्त चाहिँ, यता यो आत्मा पछि यता चाहिँ कार्यक्रम सुन्न सुन्दैछु हजुर।
0: ए ठिक छ, सुनेर साथ दिनु होला, होइन कुखुराहरू व्यस्त छन् कि क्या, भाली भाषाको भाषै छ त?
1: हजुर हजुर, त्यति धेरै त छैन हजुर, यो लोकल कुखुरा है, अलिक बढी आवाज ठुलो हुँदो रहेछ हजुर अलि।
0: ठिक छ ठिक छ, अनि सुन्दै हुनुहुन्छ, खुसी लाग्यो। मौसम कस्तो छ आजको?
1: मौसम हजुर यतिखेर चाहिँ अलिक धुमाधुमै छ, तयारी पनि अलिक कस्तो अलिक गर्मी गर्मी महसुस भइरहेको छ हजुर।
0: यो धुम्म धुम्मा मौसम भइसकेपछि चाहिँ मलाई खालि एउटैको याद आउँछ, खै किन किन, अब जसको छैन त्यसलाई चाहिँ यस्तो महसुस हुन्छ है जस्तो लाग्छ विवासजी, होइन? यो अलि स्थिर र हावा चलोस्, साथमा कोही होस् होइन, हावा सर र चलेर त्यो डाँडामा अथवा होइन कोही नजिक भएर कुराकानी, ऊ मुस्कुराओस् म पनि मुस्कुराउँदै कुराकानी गरेको, त्यो सर र त्यो सिर सिर सिर हावा बसेर कुराकानी गर्नको मजा अर्कै हो कि जस्तो लाग्छ। भन्न खोजेको मैले
1: हजुर, एकदम एकदम रमाइलो हुन्छ नि हजुर, त्यो बतासँगै उडेर कहाँ कहाँ बादल होइन,
0: खै अम्मा हेर्नु न, कल्पनामा रमाउने परे, कल्पनामा यसरी डुब्छु, रियालिटीमा खै अहिलेसम्म के भनौँ तपाईँलाई।
1: अब यो फेरि यसो भन्छन् हजुर, कहिले संसार जितिन्छ भन्छ होइन, कल्पनामा रमाउनु नि हुन्छ, राम्रै
0: राम्रो कुरा त्यो
1: पनि रमाउने
0: गर्छु। मलाई यो चिस अब गर्मी बेसरी भयो भने गर्मी बेसरी के गर्ने कसो गर्ने हुन्छ, पानी पर्यो भने पानी पर्यो, यस्तोमा के भिज्नु के रुज्नु के जानु कता के काम गर्नु भन्ने हुन्छ, अनि सर हावा चलोस् त्यसपछि होइन, आज त्यो यस्तो कुहिरो लाग्यो जस्तो सिमसिम भनौँ न सिमसिम पानी जस्तो सर परोस्, अनि कोही साथ नहोस् अथवा अलिक नजिक नहोस्, अलिकति ओल्लो डिल पल्लो डिल गाउँमा होइन, अनि केही कुरा यताबाट भनौँ, केही उताबाट आओस्,
1: त्यो समयको परिस्थिति अनि त्यो ठाउँमा पुग्नु भएको छैन त, मेरो तर्फबाट शुभेच्छा हजुर।
0: होइन कल्पनामा हो, अब हेरौँ, लभ गरौँ गरौँ जस्तो लाग्छ केटाहरूले, फेरि होइन ब्रेकअप पछि तनाव हुन्छ नगर भन्छन् त मात्र,
1: अब यो लभ लभ भनेको माया होइन, माया अब यो भनेको अन्तरिदेखि भावना अरे होइन, अब यसलाई कसरी व्याख्या चाहिँ गरिन्छ, अब ठ्याक्कै मलाई पनि भन्न आएन, ठ्याक्कै मनमा भयो है हजुर, भन्नुभयो
0: बाहिर ठाक्रेको भन्ने बेलामा आएन, ठिक छ त्यस्तै हो, खुसी लाग्छ कुराकानी गर्न पाउँदाखेरि, विवासजी आउनुहुन्छ, रमाइलो कुराकानी हुन्छ, त्यहाँ माथि मिठो स्वर छ, अनि झन् मिठो गीत गाउनुहुन्छ, म फिदा छु यो आवाजमा, हजुरको जस्तो आवाज भएको भयो दुईवटा तिनवटा मोरीहरू त सेन्टी फ्ल्याट पनि थियो जस्तो लाग्छ।
1: धेरै तारिफ गरिदिनु भयो, धेरै धन्यवाद, तर हजुरको पनि आवाज मलाई एकदम राम्रो लाग्छ हजुर।

0: मनका कुराहरू सुनाउने बानी हेर्नुहोस् न, कल्पनामै भयो नि भन्न के अरे के एउटा गीत पो याद आयो लोकदोरी होइन, डुब्छु भनेको कि हराउँछु भनेको यस्तो यस्तो थियो, के गर्न लाए शब्द शब्द बिगार्दै जस्तो लाग्यो। यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार।
1: नमस्कार,
0: म डुब्दै थिएँ होइन, तपाईँलाई पनि सम्झिँदै थिएँ मनमनै, पक्कै पनि आज आउनुहुन्छ होला भनेर सोच्दै थिएँ, आइहाल्नु भयो। विक्रमजी के छ खबर?
1: एकदम ठिकठाक हजुर, ठिकठाक। आज माया प्रेमको कुराहरू बेसी चल्यो अनि त्यही भएर
0: तपाईँ पनि मायामा होइन यस्तो हराउने मान्छे भनेपछि
1: हजुर हजुर
0: ठिक छ, मनमा पर्नुपर्छ। अब मन न हो होइन, अब माया प्रेम गर्नलाई कुरा गर्नलाई केले छेक्छ र छेक्छ र अनि मायाका कुरा गर्न मन लाग्यो, गरेर आए भन्नु तपाईँलाई पनि केही भन्न मन लागेको छ है?
1: अहिले त्यस्तो खासै केही पनि छैन सिद्धार्थ, राम्रो ट्राफिक राम्रै लाग्यो, राम्रो छ। अब किनभने कुनै बेला अब हामी पनि माया माया प्रेमी भइयो
0: होला पनि। म यस्तो कुरा गर्छु कुनै कुनै, आफू परेको छैन तर यसो फिल गर्छु कि अनि सोध्छु, कुनै न कुनै त व्यक्ति पर्नु भएको छ होला पक्कै पनि, यसले कुरा चाहिँ सही गर्यो होला है, यस्तै भन्नुहुन्छ होला भन्ने सोच आउँछ कि भन्नु।
1: हजुर हजुर, कुनै कुनै बेला त यस्तो कुराहरू पनि एकदम घट पर्छ कि, एकदम सुनो सुनो लाग्ने घट पर्छ। कुनै कुनै बेला चाहिँ के गरेर
0: यस्तो कुरा के गरेर हुँदैन कुरा गर्ने भन्नु। ठिक ठिक ठिक,
1: कतिजना साथी त अब सबै हुनुहुन्छ, यताहरू हुनुहुन्छ, उहाँ भन्नु भयो सायद आज गाडी पनि सक्नुहुन्थ्यो होला आजको प्रस्तुत।
0: लगभग कार्यक्रमको समय सकिन लागिसक्यो, पछि जस सुन्दै हुनुहुन्छ होला भन्ने जस्तो गरौँ। अनि खानपिन भयो?
1: खानपिन भर्खरै भयो सिर सर, अनि कार्यक्रम पनि सुनिरहेको छु, कामतिर पनि अलिक भयो, स्कुलको काम
0: हो,
1: त्यसले गर्दाखेरि आज चाहिँ एकदम मन पनि छ्याङ उज्यालो भएको छ, फिल भयो क्या यो हाम्रो कार्यक्रम।
0: ठिक छ ठिक छ, होइन ठिक छ, खुसी लाग्छ मलाई पनि यस्तो भनिदिनुहुन्छ, मलाई चङ्गा चङ्गा भयो मेरो पनि। अब तपाईँहरूको त्यो भनौँ, तपाईँहरूले पनि यसो भनिसकेपछि भनेपछि त्यहाँ कोही यसो अगाडि पछाडि कोही हुनुहुन्छ भने उहाँहरू पनि हाँस्दै हुनुहुन्छ होला जस्तो लाग्यो यस्तो कार्यक्रम सुन्दा।
1: एकदम हँसिला रसिला मान्छेहरू मात्रै छन् है, अब पकाइ गरेर भन्न सक्छु, अब राम्रो छ, रमाइलो कार्यक्रम घन्किरहेको छ गाउँ गाउँमा, म कहाँको अरूले सुन्छन् अरूको मैले सुन्छु, त्यो अनुसारले राम्रैसँग चलिरहेको छ सिरा
0: सर। ए ठिक छ, माया गरिदिनुहुन्छ, कस्तो लाग्छ जस हजुरको रेडियोलाई भनौँ न त्यहाँ गाउँसम्म होइन विभिन्न ठाउँसम्म पुर्याउने काम गरिराखिदिनु भएको छ, माध्यम भनिदिनु भएको छ, खुसी लाग्छ। अनि मौसम चाहिँ कस्तो छ त?
1: मौसम त आज खानी मुलुक भनौँ भने खानी मुलुक भयो, एकदम कस्तो पकेर गर्मी हावा पनि नचलेको है, अनि कस्तो
0: केटी मान्छे रिसाए जस्तो
1: मात्रै भयो,
0: कहिलेकाहीँ केटी मान्छेहरू त्यस्तै गर्छन् न, र रिसाएको जस्तो महसुस, न बोल्न चाहने न केही भन्न चाहने।
1: खानादेवीमा यस्तो हुन त अचानकै हो, तर पनि आज त के भयो के भयो
0: के हो के, यस्तै मौसमको कुराकानीहरू। ठिक छ, मलाई यति बेला धेरै मित्रहरूले कराउँदै हुनुहुन्छ होला, मरीहरूले मलाई कराउँदै हुनुहुन्छ, म जहिले पनि लगेर धाजिहाल्छु, यसले कुरा गर्छ के भन्न खोज्यो भन्नुहुन्छ होला, मेरो तर्फबाट के भन्न चाहनुहुन्छ तपाईँ?
1: श्री सर भन्नु त,
0: मैले जहिले पनि लगेर मरीहरूलाई यस्तो केही भनिराखेको हुन्छु कि, कहिलेकाहीँ यस्तो के भनिरहेको हुन्छु, अनि कतिले त कराइराख्नु भएको छ होला, यस्तो केही कुरा भनिदिनुहुन्छ है, तपाईँको मुखार बिन्दुबाट पनि सम्झाउने कोसिस गर्नुहुन्छ है भनेको।
1: होइन होइन, त्यो एकदम ठिक ठाक कुरा छ, अब भन्ने कुरो केही पनि छैन, बोल्नुहुन्छ राम्रो हुनुहुन्छ, ज्ञान गुणका कुराहरू घुसाएर भन्नुहुन्छ, राम्रो गर्नुहुन्छ, ठिक छ, सबै ठिक छ नि।
0: याद एउटा कुरा सोधिहाल्छु, पर्सनल चिजै हो, कहिले कहिले रमाइलो लाग्छ मलाई चाहिँ, अब कस्तो लाग्छ कि म्याम कतिको रिसाउने गर्नुहुन्छ? विक्रम सर
1: हजुर,
0: म्याम कतिको रिसाउने गर्नुहुन्छ?
1: ए हाम्रो त्यस्तो छैन किरा सर,

0: त्यस्तो छैन।
1: ए राम्रो पो हुनुहुन्छ रहेछ भाइ, नत्र त रिसाउनुहुन्छ नि, केरा फकाउनै गाह्रो छ भन्ने पनि सुनेको थियो कि, त्यो भएर
0: होइन होइन त्यस्तो हुनुहुन्न, त्यस्तो हाम्रो त्यस्तोमा चल्दैन है। अब अब म चाहिँ त्यस्तो हुँदै होइन भनेर सबै सामग्री पनि म भन्दिनँ तर होइन केही मात्रामा त हुन्छ तर त्यस्तो छैन, बढी कम मात्रामा रिसाउनु।
1: हुन त तपाईँको आवाज यस्तो बुलन्द छ, मिठो बोलिदिनुहुन्छ के रिसाउनु म्याम। हो यो आवाज एकदम किन मिठो लाग्छ, एकदम सुरीलाई एकदम बुलन्द पारेको छ, यसै फर्किनुहुन्छ जस्तो लाग्छ। त्यही पनि सोधिहालेको होइन, प्रायः जस्तो भन्नुहुन्छ रिसाएर केरा फकाउनु पर्ने हुन्छ भने ठिक छ भनेपछि
0: नरिसाउनु भन्दामा पनि यस्तो के दुईजना खुल्ला किताब कार्यक्रममा रिसाउनु पर्ने बाध्यता हुनु हुन्छ कि, अब कुनै कुराहरू फपाउने लुकाउने यो पनि अब रिसाउने बाध्य हुनु पर्दो रहेछ। खुल्ला अब आफ्नो स्वच्छताले खुल्ला मान्ने गर्यो भनेदेखि त त्यसमा रिसाउनु कुरै छैन नि।
1: पक्कै पनि त्यहाँमाथि हल्का रिसाउनु खोज्नु भयो भने पनि के र भनेर यसो फकाउनुहुन्छ जस्तो लाग्छ, आवाज सुन्दा चाहिँ मलाई किन किन लाग्छ कि ठिक छ। अनि खुसी लाग्यो, धेरै कुराकानी गर्न मन थियो, अब लगभग कार्यक्रमको समय अघि सकिनु लागेको छ, कुनै बेला अन्य समयमा सुन्नेछु गर्नेछु पनि भन्न चाहे। दुईजना स्पेसल मान्छेलाई सम्झिदिनुहोस् न,
0: स्पेसल सम्झनु पर्दा
1: विशेष गरी हजुरहरूको टिम है, अब विशेष तपाईँ मात्रै हो। धन्यवाद विक्रम सेवा हुनुहुन्थ्यो खानादेवीबाट, मैले सधैँ भन्ने गरेको छु उपस्थित हुनुहुन्छ रूप टेलर्स रहेका छौँ उहाँको, अनि मैले भन्ने गरेको छु यहाँहरूले कार्यक्रम सुन्नुहुन्छ होइन, कार्यक्रममा आउनुहुन्छ, आइसकेपछि मिठा कुराकानी गरिन्छ भनेपछि तपाईँले पनि कतै व्यापार बिजनेस गरिराख्नु भएको छ गर्दै हुनुहुन्छ भने भन्नुहोस् है, कार्यक्रममा आएर हामी भन्छौँ होइन। यसो विक्रम सरको चाहिँ रूप टेलर्स रहेको छ, पहिला पहिला हजुरहरूले जिङ्गल पनि सुन्नुहुन्थ्यो अरे, तर अहिले छैन, कार्यक्रममा म कहिलेकाहीँ भनिरहेको हुन्छु, रमाइलो कुराकानी हुन्छ। मैले भने नि बुलन्द आवाज छ, म्यामलाई पनि यस्तो रिसाउनु भयो होला भगवान्, यस्तो मनमनै भन्दा पनि मिठो पाराले फकाउनुहुन्छ जस्तो लाग्छ, त्यो भएर मैले भनिदिइहाल्छु, फेरि कुनै कुनै कुराहरू म स्पष्ट भनिदिन्छु, कुनै कुराहरू नरिसाउनुहुन्छ कि भनेर म भन्ने बानी छैन। 10:57 भइसकेको छ, एकेन्द्र बहादुर भण्डारी हुनुहुन्छ, 97008048 नम्बर रहेको छ, 9700804848 नम्बर रहेको छ, सायद उहाँले साथीको लागि नम्बर छोड्नुभएको, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु, साथी भन्न सक्नुहुन्छ एकेन्द्र बहादुर भण्डारीजीसँग, रमाइलो मान्छे हुनुहुन्छ उहाँ पनि। त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ मलाई, म्यासेज केही छन् होइन, आयुष फेरि हुनुहुन्छ, उहाँले पनि सुन्दैछु भन्नुहुन्छ, मन्थली नगरपालिका नौ पुरानो गाउँ सिमले घर भइहाल्छ ललितपुरबाट कार्यक्रम सुन्दैछु, सबैमा सम्झना माया छ भन्नुहुन्छ, विष्णु परियारले पनि सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै आङकामी आइडी रहेको छ, सुन्दैछु भन्नुहुन्छ, यता ओखलढुङ्गा पोकली पोखरी डाँडातिरबाट है भन्नुहुन्छ, हो र खै त म त्यहाँ गएको थिएँ, त्यो डाँडामा त देखिनँ, घरतिर घरै थिएन नि त फेरि है, ठिक छ, हामी माथि चढेनौँ, तलतिरबाट मात्र हेरौँ, सो त्यो भएर पनि हुनसक्छ भोकली। अनिशा सिंहले पनि सुन्दैछु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद, कार्यक्रमको लगभग समय अवधि सकिन लागिसकेको छ, आङ कामी शेर्पा भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई अब सुनाउन चाहन्छु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद, प्राविधिक पाटामा रहेर साथ दिनुभयो अनिशा भण्डारी, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, फोन गरेर साथ दिनुभयो, म्यासेज गरेर साथ दिनुभयो, कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो, सम्पूर्णलाई विशेष रूपमा धन्यवाद। कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला, नम्बर 0840400026 रहेको छ, सुन्दै गर्नुहोला कार्यक्रम होइन, हजुरको रेडियो 102.1 MHz भन्दै अन्तिममा तपाईँको माझमा मिठो गीत राख्थे, आजको वसाइबाट कार्यक्रम प्रस्तुत श्रीराज महाछुटे, हवस् त नमस्कार।

अध्ययन गर्न विपक्षी दलले समय मागे। आजै उजुरीकर्तासँग छलफल गरी शर्मालाई बोलाउने सुनवाई समितिको तयारी। मानव वन्यजन्तु द्वन्द अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन, आवश्यक नीति र कानून संशोधनका लागि सिफारिस गर्ने। चितवनको पुलवाङमा जंगली च्याउ खाँदा बिरामी मनिता चेपाङको पनि ज्यान गयो, ज्यान गुमाउने बाल बालिकाको संख्या 3 जना पुग्यो। अमेरिकाको सिमी भ्यालीमा ठूलो डडेलो, हजारौं नागरिक विस्थापित हुन सक्ने जोखिम। र आईपीएल क्रिकेटमा आज राजस्थान र लखनऊ खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न संसदीय सुनवाई समितिको बैठकमा विपक्षी दलहरूले समय माग गरेका छन्। आज बिहान बसेको समितिको बैठकमा विपक्षी दलका सदस्यहरूले समय माग गरेका हुन्। नेकपा र एमालेका सदस्यहरूले हतार नगरी प्रक्रियागत रूपमा अगाडि जानुपर्ने बताएका हुन्। बैठकमा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले संसदीय सुनवाईको प्रक्रियामा निकै हतारो गरिएको भन्दै आपत्ति जनाउनुभयो। नेकपाका सांसद वर्षमान पुनले प्रस्तावित प्रधान न्यायाधीशको संसदीय सुनवाई प्रक्रियालाई परिपक्व, पारदर्शी र जवाबदेही बनाउनु पर्नेमा जोड़ दिनुभयो। सांसद नरबहादुर विष्टले प्रस्तावित प्रधान न्यायाधीशको संसदीय सुनवाई प्रक्रियामा अत्याधिक हतारो गरिएको भन्दै आपत्ति जनाउनुभयो। तर सत्तारूढ़ रासोपाका सांसदहरूले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर शर्माको संसदीय सुनवाई प्रक्रियालाई थप विलम्ब नगरी वस्तुनिष्ठ र द्रुत गतिमा अगाडि बढ़ाउन माग गरेका छन्। रासोपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित सांसदहरू डाक्टर लेखजङ थापा र राजीव खत्रीले सुनवाई प्रक्रियालाई प्रभावकारी बनाउन विभिन्न सुझाव प्रस्तुत गर्नुभएको छ। बैठकमा संसदीय सुनवाई समितिका सभापति बोध नारायण श्रेष्ठले प्रस्तावित प्रधान न्यायाधीश शर्माको सुनवाई प्रक्रियालाई निष्कर्षमा पुर्याउन ढिलाइ गर्न नहुने बताउनु भएको छ। न्यायालयमा देखिएको अन्यल अन्त्य गर्न समयमै निर्णय लिनुपर्नेमा उहाँको जोड़ छ। प्रधान न्यायाधीशमा सिफारिश डाक्टर शर्मामाथि संसदीय सुनवाई प्रक्रिया आज बिहानदेखि शुरू भएको हो। उहाँमाथि परेका उजुरीको विवरण र शर्माका कार्ययोजना सदस्यहरूलाई वितरण गरिएको छ। शर्मा विरूद्ध 16 उजुरी परेका छन्। संसदीय सुनवाई समितिले आजै उजुरीकर्तासँग छलफल गरेर आजै दिउँसो प्रस्तावित प्रधान न्यायाधीश शर्मालाई बोलाउने तयारी गरेको छ। प्रतिनिधि सभाको बैठक बसिरहेको छ। बैठकमा आउँदो आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेकमा छलफल भइरहेको छ। यो प्रस्तावमा हिजोदेखि छलफल शुरू भएको थियो। भएको वैशाख 31 गतेको बैठकमा अर्थमन्त्री डाक्टर सोणी मुवाग्लेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो। छलफल सकिएपछि मन्त्री डाक्टर वाग्लेले जवाब दिने तालिका छ। आजको प्रतिनिधि सभाको बैठकमा पनि श्रम संस्कृति पार्टीका अध्यक्ष अर्क साम्पाङले विरोध जनाउनुभयो। आज दिउँसो सभा 1 बजे राष्ट्रिय सभाको बैठक पनि बस्दैछ। कृषि वन तथा पर्यावरण मन्त्रालयले मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि प्राविधिक समितिको कार्यदल गठन गरेको छ। वन्यजन्तुबाट हुने क्षति नियन्त्रण, नीति तथा कार्यक्रम सुधार र पालिकामा प्रभावकारी कार्यान्वयनका लागि कार्यदल गठन गरिएको हो। मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विशेषज्ञ सहितको 15 सदस्यीय टास्क फोर्स गठन गरिएको छ। कार्यदलले वन्यजन्तुबाट हुने क्षतिको अध्ययन अनुसन्धान, वर्तमान अवस्थाको समीक्षा तथा आवश्यक नीति र कानून संशोधनका लागि सिफारिश गर्नेछ। सूचकको आधारमा 20 वडामा नमूना परियोजना छनौट गरी कार्यान्वयन, प्राविधिक सहयोग तथा अनुगमन गर्ने जिम्मेवारी पनि कार्यदललाई दिइएको छ। संघ प्रदेश र पालिकासँग समन्वय गर्दै कार्यक्रम कार्यान्वयन गरिने तथा क्षतिग्रस्त बाली नालीको राहतलाई सरल, प्रभावकारी र समय सापेक्ष बनाउन सुझाव दिने व्यवस्था गरिएको छ। कार्यदलले दिएको सुझावको आधारमा मानव वन्यजन्तु द्वन्द व्यवस्थापन कार्य गरिने मन्त्रालयले जनाएको छ। पछिल्लो समय जंगली जनावरहरू बस्तीमा पुगेर आक्रमण तथा बाली नाली नोक्सानी गर्ने घटना बढ़न थालेका छन्। चितवनको इच्छा कामना गाउँपालिका 1 कुलवाङमा जंगली च्याउ खाँदा बिरामी मनिता चेपाङको पनि ज्यान गएको छ। 13 वर्षीय मनितासहित ज्यान गुमाउने बाल बालिकाको संख्या 3 जना पुगेको छ। यसअघि 9 वर्षीय नमूना

0: चेपाङ 11 वर्षीय सञ्जय चेपाङको ज्याङ गएको थियो। नमुना सञ्जय र मनिता एकै परिवारका हुन्। राष्ट्रिय माध्यमिक विद्यालय हात्तीवाङका प्रधानाध्यापक लोकबहादुर मगरका अनुसार नमुनाको जेठ एक गते घरमा, सञ्जयको शनिबार राति उपचारको क्रममा र मनिताको आज बिहान भरतपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो। गएको वैशाख 29 गते श्यामबहादुर चेपाङको 5 जनाको परिवारले जंगलबाट ल्याएको च्याउ पकाएर खाएका थिए। त्यसपछि 3 जना बालबालिका गम्भीर बिरामी परेका थिए। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पोखरा महानगरले अमरसिंह माविको जग्गामा रहेका अनधिकृत संरचनामा डोजर चलायो, आज सुन चाँदीको भाव सामान्य बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
1: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856711314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले प्रस्तावित प्रधान न्यायाधीश शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न विपक्षी दलले समय मागे। आजै उजुरीकर्तासँग छलफल गरी शर्मालाई बोलाउने सुनवाई समितिको तयारी, कृषि तथा वन मन्त्रालयद्वारा मानव वन्यजन्तु द्वन्द अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कास्कीको पोखरा महानगरपालिकाले अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका अनधिकृत संरचना हटाउन डोजर परिचालन गरेको छ। आज बिहान महानगरको टोलीले सुरक्षाकर्मीको सहयोगमा विद्यालयको जग्गा मिचेर बनाइएका घरटहरा भत्काएको हो। विद्यालयको जग्गामा लामो समयदेखि अवैध रूपमा विभिन्न भौतिक संरचना निर्माण गरी प्रयोग हुँदै आएका थिए। सार्वजनिक र शैक्षिक संस्थाको जग्गा संरक्षण गर्ने महानगरको नीति अनुरूप ती अनधिकृत टहराहरू हटाएको पोखरा महानगरपालिकाले जनाएको छ। आज सुन चाँदीको भाव सामान्य बढ़ेको छ। सुनको भाव आज तोलामा 500 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन आज तोलाको 2,95,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,94,800 रूपियाँ रहेको थियो। त्यस्तै आज चाँदीको भाव तोलामा 45 रूपियाँले बढ़ेको हो। हिजो तोलाको 5,040 रूपियाँमा कारोबार भइरहेको चाँदी आज तोलाको 5,085 रूपियाँ पुगेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिकाको लस एन्जलस नजिकै सिमी भ्याली क्षेत्रमा ठूलो डडेलो फैलिएको छ। घाँसे तथा झाड़ी क्षेत्रमा लागेको डडेलो तीव्र हावाका कारण फैलिँदा हजारौं बासिन्दा विस्थापित हुने जोखिम छ। कतिपयले घर छोड्नुपर्ने अवस्था छ। डडेलो फैलिएसँगै निभाउन अग्नि नियन्त्रक लागि परेका छन्। लस एन्जलसको डाउनटाउन क्षेत्रबाट झण्डै 40 माइल अर्थात 60 किलोमिटर उत्तर पश्चिममा रहेको सिमी भ्यालीमा डडेलो लागेको हो। 1,25,000 जनसंख्या रहेको त्यस क्षेत्रमा आगो फैलन थालेपछि स्थानीय प्रशासन र अग्नि नियन्त्रक निकायले उच्च सतर्कता अपनाएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। क्यालिफोर्नियाको अग्नि नियन्त्रण निकायले अहिलेसम्म मानवीय क्षति नभएको जनाएको छ। त्यसै गरी उत्तरी लस एन्जलसका विभिन्न आवासीय क्षेत्रमा पनि मानिसलाई सुरक्षित रहन र पूर्व तयारी गर्न भनिएको छ। पछिल्ला वर्ष जलवायु परिवर्तन, लामो खडेरी र अत्यधिक गर्मीका कारण वन तथा झाड़ीजन्य डडेलो र आगलागीका घटना बढ़दै गएका छन्। क्यालिफोर्निया हरेक वर्ष आगलागीको चपेटामा पर्ने क्षेत्रका रूपमा चिनिँदै आएको छ। अब खेल खबर। आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्सले खेल्दैछन्। यो खेल नेपाली समय अनुसार बेलुका 7:45 जयपुरमा शुरू हुनेछ। अंक तालिकामा राजस्थान 12 खेलमा 12 अंकका साथ 5औं र लखनऊ समान 12 खेलमा 8 अंकसहित अंक तालिकाको पुछारमा छ। यसअघि हिजो भएको खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई हराउँदै प्लेअफमा पुगेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्रस्तावित प्रधान न्यायाधीश शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न विपक्षी दलले समय मागे। आजै उजुरीकर्तासँग छलफल गरी शर्मालाई बोलाउने सुनवाई समितिको तयारी। मानव वन्यजन्तु द्वन्द अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन, आवश्यक नीति र कानून संशोधनका लागि सिफारिश गर्ने। चितवनको कुलबाङमा जंगली च्याउ खाँदा बिरामी मनिता चेपाङको पनि ज्यान गयो। ज्यान गुमाउने बालबालिकाको संख्या 3 जना पुग्यो। अमेरिकाको सिमी भ्यालीमा ठूलो डडेलो, हजारौं नागरिक विस्थापित हुन सक्ने जोखिम। र आईपीएल क्रिकेटमा आज राजस्थान र लखनऊ खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालोअनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो काठमाडौँमा हाम्रो एक मेगा
1: क्वालिटीमा नम्बर वान दाममा सबैभन्दा कम
2: ओ प्रकाश कपूर

0: नंबर वन बना
1: हे पोषक दाना नंबर वन दम्मा सब भन्ना कम
2: होनी
3: देखे माँ कांति आयो नचो अब चम चम चम चम
4: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
5: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
4: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
6: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ सबै हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
7: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
8: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
7: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
8: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596 0447590453।
7: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
9: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
10: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
9: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
10: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
9: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
10: सम्पर्क नम्बर 0485410043, 9863023422।
11: गर्मियामा आयो हजुर सुकी सक्यो घाँसा, वनमा आगो लाग्यो भने जीव जन्तुको नासा, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
2: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
0: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
2: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
0: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाउ।
2: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
0: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
2: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
0: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
2: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
3: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
0: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
5: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
0: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
5: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
0: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम सिने सौगातमा। कार्यक्रमको साथमा उपस्थित छु म सम्झना खड्गी। प्रविधि संयोजनमा हुनुहुन्छ ललिता हायो। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोशी एफएम 95.5 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर तपाईँले कार्यक्रमलाई सुनेर साथ दिनुहुन सक्नुहुनेछ र कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम साताको सातै दिन सुन्दै आइराख्नु भएको छ। हामी फरक भार फरक प्रस्तुति लिएर उपस्थित भइराखेका छौं। आज पनि यसै क्रम जारी रहेको छ। आजको व्यवसायमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि म जानकारी गराउन चाहन्छु। आज मंगलबारको बसाई आज चाहिँ विशेष दिन रहेको छ। तपाईँले देश तथा विदेशमा हुनुहुन्छ, इन्टरनेटको पहुँचमा हुनुहुन्छ, कोही साथीहरूले चाहिँ अब फोन मार्फत सहभागिता जनाउन नसक्ने होइन अलि व्यस्त भएको साथीहरूको लागि चाहिँ तपाईँले एसएमएस छोड्न सक्नुहुनेछ र आफ्नो साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। र तपाईँलाई कुनै गीत मनपर्छ भने तपाईँले एसएमएस मार्फत पनि रोसाइमा पार्न सक्नुहुनेछ। अन्य बसाइमा फोन मार्फत रोजाइमा बस्थ्यो भने तपाईँले आजको बसाइमा रोजाइमा पार्नुपर्ने गीत मनपर्ने सुन्न मनपर्ने गीत छ भने तपाईँले रोजाइमा पनि पार्न सक्नुहुनेछ। कार्यक्रम समय अवधिभर एकदमै मिठा र माइला चलचित्र गीतहरू हामी कार्यक्रममा राख्ने नै छौं र तपाईँले पनि कार्यक्रममा सहभागिता जनाउनुहोला। कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव प्रतिक्रिया पनि दिन हुन अनुरोध गर्दछु। तपाईँ यो मध्याह समय छ, एकदम गर्मी पनि भइरहेको छ, तपाईँकोतिर के कस्तो छ हामीलाई जानकारी पनि गराउनुहोला भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एकदमै मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीतबाट चाहिँ कार्यक्रमको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ। 0840400026 तपाईँले फोन गरेर आउन सक्नुहुनेछ अनि सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो साथी संगीलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। तपाईँलाई कुनै गीत सुन्न मन छ भने एसएमएस मार्फत पनि पठाउनुहोला पनि भन्न चाहन्छु। यो मध्याह्न समय छ, एकदम गर्मी महसुस भइरहेको छ, होइन गर्मी मौसम होइन महसुस भएको छ। कतै तपाईँ यात्रा गर्दै हुनुहुन्छ होला, कतै शीतल चौतारीमा हावा खाँदै होइन हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ होला। तपाईँ जहाँ हुनुहुन्छ अवस्थामा हुनुहुन्छ स्वस्थ अवस्था मस्त रहेर हामीलाई सुन्दै हुनुहुन्छ भने पक्कै पनि हामीले धेरै विश्वास गरेका छौं। यति बेला फोन सम्पर्कमा पनि साथी आइसक्नु भएको छ भन्दै हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, हजुरको आवाज एकदमै मैले सानो सुने।
1: नमस्ते
0: नमस्कार हजुर, ल अहिले चाहिँ मैले ठुलो आवाज सुने है त। कहाँदेखि को बोल्दै हुनुहुन्छ? खाल्टे सैनपुरबाट। हाम्रो के भन्नुभयो थियो, हिजो पनि बोल्नु भएको जस्तो लागिरहेको थियो है। मनोजी हो?
1: हजुर दिदी।
0: मनोजीको खबर के छ?
1: ठिक छ। सम्झनाजीको के छ?
0: मेरो पनि एकदम ठिक ठाक छ, राम्रो रमाइलो छ, तर एकदम गर्मी महसुस भइरहेको छ, यस्तै छ भन्नुपर्छ। त्यता के कस्तो छ?
1: यतातिर गर्मी भन्ने ठिकै छ दिदी, जाडामा बस्नु मान्छे होला नि, गर्मी हुन्छ दिदी।
0: ल आज मलाई एकदम आज भन्दा पनि भयो दुई तिन दिन होइन, भित्र त ठिकै छ, बाहिर निस्क्यो भने यस्तो हावा चल्ने ठाउँमा पनि गर्मी महसुस भइरहेको छ, अचम्म लागेको छ क्या मलाई चाहिँ। अचम्मकै कुरा, त्यही त सबैले मन पराउँछ रामेछाप डाँडा भने, न चिसो होइन न गर्मी होइन यस्तो ठाउँ हो भनेर भन्छन्, तर पनि गर्मी महसुस भइरहेको छ मनोजी यता। ल ठिक छ, अब मौसमले पनि हामीलाई परिवर्तन गरिदिएको होला नि त, अब कति हामी एउटै सीमित होइन, गर्मी पनि महसुस नहुने अनि अब चिसो जाडो पनि महसुस नहुने, कति भनौँ अब गर्मी नै बनाइदिउँ सबैतिर भनेर भने कि अब जस्तो लागेको छ।
1: होइन दिदी, तपाईँलाई गर्मी भयो भन्नुहुन्छ, ल चिसो पानी खाना आयो चिसो
0: ल ठिक छ। अनि खाना त भइसक्यो होला है? मेरो पनि खाना भइसकेको छ, भर्खरै भनौँ न अब 11:30 बजेतिर भयो होइन, अहिले त तन्नै छौँ हामी एकदम, अब खाना खाइवरी हजुरसँग यति मिठो कुराकानी गर्नको लागि हामी उपस्थित भइसकेका छौँ। आजको बसाइमा पनि एकदमै मिठो गीतहरू बज्छ अनि हजुरले आफ्नो साथीसँगलाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ है त।
1: ठिक छ दिदी, सन्देश भन्ने त सबै कुराहरू राम्रै छ भन्नुपर्छ, साथीहरू सम्झिनु पर्छ, साथीहरू सम्झिन पाउँछ होइन दिदी?
0: सम्झिनुहोस् न।
1: फर्स्ट अफ अल म हजुर दिदी हजुरलाई नै भन्नुपर्छ, एक मेगा परिवार सबैलाई भन्नुपर्छ, र साथीहरू भन्नुपर्दा हिसा लामा, दुर्गा मगर, कविता मगर, सविता मगर, रोशन श्रेष्ठ, ध्रुव पाण्डे, पासाङ डोलमा तामाङ, र देवनाथजी, र सबिना मलाई नचिन्ने सम्पूर्णलाई भन्दै खुसिन्छु। हस्त दिदी
0: हस्त नमस्ते। उहाँ हुनुहुन्थ्यो हाम्रो मनोजी हुनुहुन्थ्यो, एकदमै मिठो कुराकानीको साथमा छुटिसक्नु भएको छ, यस्तै मिठा कुराकानी गर्न अनि आफ्नो साथी सङ्गीलाई सम्झना राख्न तपाईँ पनि आउन सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ, जो साथी नयाँ हुनुहुन्छ उहाँको लागि फेरि पनि म भन्न चाहन्छु 0840400026 फोन गरेर फटाफट आउन सक्नुहुनेछ। यति बेला अर्को साथी पनि आइसक्नु भयो है भन्दै हुनुहुन्छ हाम्रो प्राविधिक मित्रले, उहाँको हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्ते नमस्कार हजुर, यो आवाज पहिले पनि सुने जस्तो लाग्यो, ठ्याक्कै नाम चाहिँ के पर्यो होला त?
2: हजुर म सिन्धुली तिनकन्याबाट अनिता तामाङ।
0: अनिताजीको खबर के छ?
2: हजुर मेरो खबर सबै एकदम ठिकठाकै छ भन्नुपर्छ दिदी, अब लागिरहेको छ अनि यति बेलाको समयमा हजुरको प्रोग्राम सुनेर फोन ट्राई गरेको, फोन पनि लागिहालेकै सालमा एकदम खुसी छु भन्नुपर्छ है। अनि हजुर लगायत रामसा डाँडातिर के छ सुनाउनु?
0: म लगायत हाम्रो रामेछापतिर पनि ठिक छ, एकदम चर्को घाम लागेको छ होइन, मैले अघि पनि भने हाम्रो के अरे मनोजीसँग पनि कुरा गरेँ होइन, अलिक गर्मी महसुस भइरहेको छ मलाई चाहिँ होइन, अब मलाई भन्दा नै सबैलाई चाहिँ अलिक गर्मी नै छ है केही दिनपछि भन्दै हुनुहुन्छ, यस्तै छ। अनि अब समग्रमा त धेरै खुसी त म छु, मेरो होइन यति माया गरेर प्यारो साथीहरू आउनुहुन्छ हामीसँग कुराकानी गर्न, कार्यक्रमलाई सुनिदिनुहुन्छ, माया गरिदिनुहुन्छ, अब झन् धेरै खुसी छु, योभन्दा हामीलाई अरू के चाहियो है?
2: हजुर।
0: अनि अब खाना त खानु भइसक्यो होला, केमा व्यस्त हुनुहुन्छ कि फुर्सदिलो हुनुहुन्छ?
2: हजुर, मेरो खाना भइसके भन्नुपर्छ। अनि अब समयमा चाहिँ अब खासै त्यति काम गरेको छैन, बसिरहेको छु भन्नुपर्छ है।
0: बसी बसाई अनि कार्यक्रम पनि सुन्दै हुनुहुन्छ है।
2: हजुर,
0: अनि हाम्रो अनिताजीलाई कार्यक्रममा केही सल्लाह सुझाव दिनुपर्छ भने भन्नुहोस्। नयाँ नौलो खबर यस्तो थियो दिदी, सुनाउन पाए हुन्थ्यो भन्ने लाग्छ भने पनि सुनाउनुहोस् है त।
2: हजुर, खासै त्यस्तो त छैन, मलाई त एकदमै अब मनपर्छ, अब फेरि समयले भ्याएसम्म एकदम सुन्ने गर्छु, मन पनि पर्छ। अब भएको बेलामा यसो फोन ट्राई गर्छु, कहिले लाग्छ कहिले लाग्दैन, नलाग्दा त अब नलाग्दामा पनि एकदम सुनेर साथ दिन्छु, लाग्यो भने हजुरसँग एकदम बोल्नलाई पनि अब एकदम खुसी पनि लाग्छ भन्छ है। अब खासै त्यस्तो अब
0: हजुरलाई विशेष धन्यवाद, यति मिठो कुराकानी गर्नुभयो। अब कार्यक्रममा नि होइन, यसरी कुराकानी गर्न पाउँदाखेरि साथीहरू हामी एकै ठाउँमा रहेर पनि विभिन्न ठाउँमा हुनुहुन्छ हजुरहरू होइन, त्यहाँको मौसम कस्तो छ, त्यहाँ के भइरहेको छ भन्ने कुराहरू पनि हामीलाई जानकारी गराउनुहुन्छ, एकदमै खुसी छु। हजुरलाई विशेष धन्यवाद। फेरि पनि कार्यक्रममा अर्को मिठो गीत बज्छ, हजुरले आफ्नो साथी सङ्गीलाई सम्झना राख्नुहोस् है त।
2: हुन्छ, अब फर्स्ट मिठो स्वरमा अब कार्यक्रम सञ्चालन गर्नुहुन्छ विशेष गतिविधि हजुरकै लागि भन्न चाहन्छु। अनि त्यसै गरी चारको लागि भन्न चाहन्छु, हजुरको रेडियो होल परिवारको लागि, मेरो घर परिवारको लागि पनि, अब मम्मीको लागि, दाइ भाउजूको लागि भन्न चाहन्छु। अनि आज यता सिन्धुली सिन्धनादेखिको उता सेकेन्डसम्मको यात्रामा हुन्छ, त्यो भाइलाई त्यस्तो यात्रा राम्रो सञ्चालन होला भन्न चाहन्छु। अनि त्यसै गरी साथीहरू भन्नुपर्दा चाहिँ निशा श्रेष्ठ, अनि त्यसै गरी मनोज सुन्दरको लागि भन्न चाहन्छु, अनि अञ्जना सुन्दरलाई पनि एकदम सम्झिरहेको छु भन्न चाहन्छु, अनि श्रेष्ठको लागि भन्न चाहन्छु, अनि त्यसै गरी अनिल थापालाई पनि एकदम चाहिरहेको छु भन्न चाहन्छु। अनि साथीहरू त अब धेरै त हुनु नै थोरै हुनुहुन्छ, यसरी जतिहरूले हजुरको रेडियोलाई माया गरेर सुनेर बसिराख्नु भएको छ, उहाँहरू सम्पूर्णको लागि भन्दै खुसी दिनुहोस्।
0: हस्त नमस्ते, उहाँ हुनुहुन्थ्यो अनिता तामाङजी हुनुहुन्थ्यो, उहाँसँग मिठो कुराकानी भइसकेको छ। यति बेला भने हामी अर्को मिठो गीततर्फ जान्छौँ, त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जानेछौँ, विश्रामपछि फेरि आउनेछौँ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्याङ्कन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
2: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
1: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
2: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
1: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
2: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
1: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
3: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
4: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: निकु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिट सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तीनकुने काठमाडौँ
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
3: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट
3: सजिलो मासिक किस्ता सुविधा
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू
3: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255 0845410106 इमेल scfinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
5: हजुरको आवाज हजुरकै साथ

0: कार्यक्रमको साथमा सम्झना खड्गी छु र साथमा तपाईँ विभिन्न ठाउँमा रहेर हामीलाई के साथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, तपाईँले धेरै माध्यम अप्नाएर हाम्रो कार्यक्रमलाई चाहिँ सहजै सुन्न सक्नुहुनेछ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, यो आवाज बबिताजीको हो कि जस्तो लाग्यो कि होइन?
1: हजुर
0: हो है।
1: हजुर,
0: के छ नि बबिताजीको खबर?
1: हजुर ठिक छ भन्नुपर्छ नि दिदी लगायत रामे साहबतिर के छ खबर?
0: हाम्रो रानी साहबतिरको पनि खबर राम्रो छ, रमाइलो छ भन्नुपर्छ। अनि हाम्रो बबिताजीको गाउँतिरको खबर के छ सुनाउनुहोस् न।
1: म लगायत बिटिजरतिर चाहिँ अब सबै ठिकै छ भन्नुपर्छ। अहिले चाहिँ हल्का घाम पनि लागिरहेको छ अनि धुम्म पानी पनि पर्ला जस्तै भइरहेको छ, यस्तै भन्नुपर्छ है त।
0: ल, घाम पनि छ, पानी पर्ला जस्तो पनि छ, यता चाहिँ एकदम चर्को घाम लागेको छ रामे साहबतिर चाहिँ, यस्तै छ, अलिक फरक रहेछ है।
1: हजुर, अब यहाँ घाम नलागे तापनि धेरै नै तातो हुनुपर्छ है त।
0: ल, यता त घाम लागेको छ, अब घाम नलाग्दा त्यस्तो खासै तातो हुँदैन, तर घाम लागेको छ, बेसरी तातो छ, गर्मी महसुस भइरहेको छ। के छ अनि नयाँ नौलो खबर? खाना त अब खानु भइसक्यो होला, के गर्दै हुन्छ यो समय?
1: यति बेला चाहिँ हजुरको प्रोग्राम सुन्दै बारीमा मकै गर्दैछु भन्नुपर्छ है त।
0: ल, अब मकै गर्दै हुनुहुन्छ, गर्मी छ, आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला, प्रशस्त मात्रामा पानीहरू पिउनुहोला होइन। अब जति अब हामीले काम गरिसकेपछि त हामीले काम नगर्दा त होइन, दैनिक 3 लिटर पानी प्रशस्त खानुपर्छ, काम गर्दा त अब धेरै नै पिउनुपर्ने हुन्छ है।
1: हजुर,
0: ल, आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला, कार्यक्रमलाई सुन्दै गर्नुहोस्, अनि एकदमै मिठा गीतहरू कार्यक्रमबाट बस्छ, गीतको तालमा काम गर्नुहोस् तपाईँलाई होइन, अलिकता हुन्छ नि थकाइ पनि महसुस हुँदैन है त। ल, त्यसो भए हामी कार्यक्रमतर्फै लागौ, आफ्नो साथीसँगलाई सम्झना राख्नुहोस् न त।
1: हजुर, त सम्झिनु पर्दामा चाहिँ यति मिठो भएछ प्रोग्राम चलाउनुहुन्छ दिदीहरू लागि भन्छु, अनि टेक्निसियनमा रहनुहुने मित्रको लागि, अनि रेडियो हजुर हजुरको रेडियो युनिटको लागि भन्छु, मेरो घर फ्यामिली सम्पूर्णको लागि, यहाँ सुनिराख्नु भएको छ भौडा मगरको लागि, अनि साथीहरू सम्पूर्णको लागि, कोही कसैको नाम लिएन भनेर नरिसाउनु होला भन्दैछु, थ्याङ्क यू, नमस्ते, बाबाई।
0: हस्त नमस्ते, उहाँ हुनुहुन्थ्यो सिन्धुलीबिटिजोरबाट हाम्रो बबिता मगरजी हुनुहुन्थ्यो, उहाँसँग मिठो कुराकानीको साथमा होइन, कति माया गर्नुहुन्छ क्या, व्यस्त हुनुहुन्छ, मकै गोड्दैछु भन्दै हुनुहुन्छ, तर पनि कामलाई थाहा दिने राखेर हामीसँग कुराकानी गर्नुहुन्छ, कार्यक्रमलाई माया गरिदिनुहुन्छ। यो तपाईँहरूको माया साथ सपोर्टले हामीलाई होइन कहिले पनि कतै पनि जान दिँदैन होइन, तपाईँसँगै रहनलाई हामीलाई चाहिँ एकदम जगाइरहेको छ होइन, तपाईँसँगै बस्नलाई चाहिँ रुचि चाहना बढ़िरहेको छ। ठिकै छ, यसरी माया गर्दै जानुहोला, तपाईँको साथ सपोर्ट हामी पनि छोड्ने छैनौ, हामीलाई पनि साथ छोड्नु हुँदैन भने एकदमै आशा लिएका छौँ। फटाफट फोन गर्नुहोस्, केही समय अझै बाँकी छ, तपाईँ एकै ठाउँमा भएर पनि विभिन्न ठाउँमा छरेर बस्नुभएका आफन्त आफन्तजन साथीसँगलाई पनि तपाईँले सम्झना सन्देश राख्न सक्नुहुनेछ। हाम्रो आवाज सुन्दै हुनुहुन्छ होला, तपाईँको गाउँ बस्तीतिर गुन्जिरहेको छ होला होइन, डाँडा काँडातिर पनि हजुर।

0: साथी भन्छु, दाई भन्दिन ल, के छ श्री दाई, के भन्न मिल्ने हो? हाम्रो दाईले, तिमीले चाहिँ दाई भन, अरूले चाहिँ मिल्दैन भन्नुभएको छ, पक्कै पनि मैले भने मिल्दो रहेछ। ठिकै छ, अब मलाई आशा लाग्छ हाम्रो श्री दाईको छिट्टै नै बिहेमा मजाले चाहिँ झेजन्ती जान पाइन्छ। हामी अवश्य पनि, तपाईँहरू पनि आउनु होला होइन, भन्दै हामी कार्यक्रम कालीबुढालीको बसाईमा छौँ। आजको बसाईको बारेमा पनि तपाईँहरूलाई भनिसकेका छौँ होइन, ट्र्याक लिएर आएका छौँ, सो ट्र्याक तपाईँहरूले चिन्नु पर्ने हुन्छ भनेर। कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, हेलो हेलो। कोही साथी हुनुहुन्थ्यो, उहाँसँग भने कुराकानी गर्न सकेनौ होइन, ठिकै छ, सुरुवात हो, तपाईँ फेरि पुनः आउन सक्नुहुन्छ होइन, तपाईँ तपाईँको हामी एकदमै प्रतीक्षामा बसिरहेका छौँ, पक्कै पनि तपाईँ आउनुहोला पनि भन्न चाहन्छु भन्दै, यति बेला भने अर्को कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार।
1: नमस्कार हजुर।
0: नमस्कार देवजी, के छ हाल खबर?
1: एकदम ठिक छ नि हजुर, हिजो त आउनु भएन हजुर, अनि के छ हजुरको खबर?
0: मेरो पनि एकदमै ठिकै छ नि देवजी। मलाई हिजो तपाईँको मायाले एकदमै तानेको थियो देवजी, के गर्नु, मलाई अलिकति रेडियोमा ल्याएर छोडेन क्या तपाईँको मायाले।
1: मलाई पनि हजुर आउनु मन आउनु भएन, रुनु मात्रै जान्दिन भन्नुहोस्
0: है। आहा, नि रुनी, यस्तो कुरा त गर्नै हुँदैन नि देवजी, तपाईँ रोएपछि त फेरि म कसरी हाँस्नु।
1: हजुर, कसो कसो, अनि हाम्रो पुना दिदीले कार्यक्रम लिएर आउनु भएर, अनि हाँसी हाँसी उहाँको कार्यक्रममा भए पनि फोन लागेको थियो, एकदम खुसी भएर कुराकानी गरे भन्नुभयो है त।
0: पक्कै पनि हाम्रो सम्झना आशिष पनि एकदमै राम्रो चलाउनुहुन्छ होइन त।
1: हजुर हजुर।
0: पक्कै पनि, अब कहिले काहीँ होइन, विशेष कामले गरेर अथवा आफ्नो समस्याले गरेर मेरो अलिकति घाँटी दुखिरहेको छ देवजी,
1: हजुर,
0: त्यो भएर पनि म हिजो उपस्थित हुन नसकेको है त। पक्कै पनि तपाईँहरूको मायाले मलाई आज एकदमै फिट एन्ड फाइन बनाइदिएर होइन, आज फेरि तपाईँहरू माझ रङ्ग रमाइलो गर्न उपस्थित भइसके नि त। पक्कै पनि मेरो अलिकति पुरै सन्चो चाहिँ अलि भएको छैन होइन, स्वरहरू बोल्न चाहिँ अलिकति स्वरै फरक भइरहेछ कि म आफैलाई पनि होइन। ठिकै छ, तपाईँहरूले मलाई जसरी बोलेको धेरै धेरै धन्यवाद देवजी, तर म खुसी छु नि त तपाईँहरूले म जसरी बोले पनि, जुन आवाजमा बोले पनि तपाईँहरूले मलाई चिनिहाल्नुहुन्छ नि होइन त।
1: हजुर।
0: पक्कै पनि देवजी, निकै नै मिठो कुराकानी गरियो, खाजा खानुभयो त?
1: मेरो आज चाहिँ भइसक्यो भन्नुपर्छ है त।
0: भइसक्यो है? मेरो भन्ने भएको छैन देवजी, आज छोडेर पो खानु भएछ त।
1: हजुर, आज चाहिँ अलिकति अगाडि नै भयो, अब साथीहरू पनि त्यही बेलामा खायो भनेर भन्नुभयो, त्यही भएर आज सम्झिनु पाइनँ, माइन्ड नगर्नु होला है त।
0: पक्कै पनि गर्नु।

0: किनभने देवजी आज के आज नखाएर के हो त हामी कुनै न कुनै दिन त मिठोसँग होइन हाम्रो देवजीसँग बसेर अवश्य खान्छौँ नि होइन
1: हजुर हजुर
0: पक्कै पनि एकदमै निकै नै मिठो कुराकानी हुन्छ हाम्रो देवजी आएपछि होइन हाम्रो रेडियो नै उज्यालो अनि यो मन पनि उज्यालो छर्लङ्ग हुन्छ क्या तपाईँको आगमन पछि ठिक छ खुसी लाग्यो आउनुभयो आज भने हामीले तपाईँलाई ट्र्याक सिन आउँछौँ है त
1: सुन्छ अब तिमी प्रयास गर्छु अब सधैँ सुनिन्छ भन्ने ऊ पनि छ होइन अब म तिमी ट्र्याक चाहिँ गर्छु भन्नुभएको
0: छैन पक्कै पनि ट्र्याक सिनाउँछौ तपाईँको मध्येमा एउटा ट्र्याक राख्छौ हामीले तपाईँले सुन्नु होला है त
1: हुन्छ

0: हदीप जी
1: हजुर एकदम मजाले सुन्ने चिनी पनि भन्नुपर्छ है त
0: चिनी पनि हो
1: हजुर मजाले चिन्ने अब चिनी पनि है मेरो गलबन्दी बिस्यो अथवा मेरो पछ्यौरी बिस्यो भन्ने गीतको भाका रहेको छ भने गायक गायक गायिका तिमीले आज अलि मेरो मनमा आफ्नो मुखमा आएन भन्नुपर्दा आज के भइरहेको छ मलाई
0: है पक्कै पनि मनमा आएछ मुखमा आएछैन है
1: हजुर हजुर हजुर धेरै भयो सुन त सुनिरहेकै गीत हो हुन्छ सर आजलाई गीतको बोल चाहिँ हजुरलाई जारो भयो होला मेरो गलबन्दी लिस्यो अथवा मेरो पछ्यौरी लिस्यो भन्ने छ अब गायक गायिका चाहिँ किन आजलाई सरी भन्छ है त
0: ठिकै छ देवजी अब यो हो होइन भनेर चाहिँ म तपाईँलाई केही छिनमा भनि नै हाल्नेछु होइन अहिलेको लागि भने छुट्यो है त
1: हस्तो नमस्ते
0: नमस्कार देवजी आउनु भएको थियो होइन उहाँको लागि हामीले ट्र्याक राखिसकेका छौँ एकदमै सजिलो अनि एकदमै रमाइलो म आएपछि नरमाइलो भन्ने चिज हुँदैन होइन मलाई यस्तो रुने रुहाउने खाले भन्दा पनि एकदम हाँस्ने हँसाउने नचाउने खाले मनपर्छ सो त्यही भएर पनि मैले अलिकति नाच्ने टाइपको मात्रै गीतहरू लिन्छु तपाईँहरूलाई थाहा नै छ होइन म टेक्निसियन बस्दा पनि मैले प्रायः त्यस्तै मात्रै गीतहरू बजाइरहेको हुन्छु होइन अलिकति चुलबुले पाराएको भन्छन् होला कि होइन त श्रीजी पक्कै पनि मैले यहाँ सबैलाई उस्तै बनाइसकेकी छु तपाईँहरू ढुक्क हुनुहोस् पक्कै पनि यति बेला भने अर्को साथी लिन पर्ने हुन्छ हामीले लिख्छौ नमस्कार हेलो हजुर नमस्कार नमस्कार कहाँदेखि कसको नमस्कार
2: आयुष गिरीको नमस्कार पर्यो नि
0: के गिरी भन्नुभयो
2: आयुष गिरीको
0: के छ आयुष के हाल खबर
2: केटीहरूको अवस्थामा
0: कार्यक्रम सुनेर बसिराख्नु भएको छ है
2: हजुर कार्यक्रम कार्यक्रम आएर
0: कति लक्की मान्छे है गर्ने बित्तिकै लागिहाल्ने पक्कै पनि हाम्रो आयुषी सोची भन्दा पनि एकदमै लक्की हुनुहुन्छ है मलाई पनि सिकाइदिनु न कसरी हो लक्की हुने त्यसो भए मेरो छैटीमा चाहिँ हाम्रो आयुषीकै भाग्य लेख्नमा व्यस्त हुनुहुन्छ कि अब भगवान्जी पनि पक्कै पनि हुन सक्छ है ठिक छ अब भाग्य भनेको अब अरूको देखेर पनि हुँदैन होइन आफ्नै हुनपर्छ होइन त ठिक छ म आयुष हाम्रो आयुषी खुसी रहेको सुखी रहेको एकदमै हरेक कुरामा सफल बनेको देख्न पाएँ म यत्तिकै खुसी है त पक्कै पनि यति भन्दा अरू के चाहियो होइन अनि हाम्रो आयुषीले खाजा खानुभयो कार्यक्रम त छुटाउनै भएन नि है कहिले काहीँ छुटिहाल्छ है होइन त ठिक छ आयुषी म तपाईँको आवाज एकदमै सानो सुनिरहेको छु खै किन अब हाम्रो यतै समस्या होला
2: है
0: पक्कै पनि मेरो भन्ने भाषा छैन नि आयुषी भएको छैन अब केही समयपछि हुन्छ हाम्रो आयुषीले बोलाउनु भएको छ मलाई आउन मन त रुक्कै यो कार्यक्रम यत्तिकै छोडेर जाउँ कि जस्तो भइसक्यो तर के गर्नु अलि टाढा छु कि त बाइक पछाडि राखेर लिएर जानुहुन्छ है मलाई पक्कै पनि हाम्रो आयुषीको पछाडि बस्ने मलाई रहर लागिरहेछ के त श्रीजी जाउँ त हाम्रो श्रीजीले हुँदैन हुँदैन हामी एक्लै हुन्छौँ भन्नुहुन्छ ठिक छ त्यसो भए श्रीजीलाई मनाउनुहोस् अनि लैजानुहोस् है त ठिक छ आयुषी जाउला खाउला होइन के छ र तपाईँहरू हाम्रो हामी तपाईँको त हो नि होइन र पक्कै पनि निकै नै मिठो अनि रमाइलो कुराकानी गर्न पायो हाम्रो आयुषजीसँग खुसी पनि लाग्यो अब भने कार्यक्रमतर्फ जाउँ एउटा मिठो ट्र्याक बजाउँछौ तपाईँको कुन गीतको ट्र्याक भनेर चिन्नुहोस् है त
2: हुन्छ बजाइदिनु न

0: आयो जी
1: हजुर
0: कुन गीतको ट्र्याक रहेको थियो के छ हाम्रो आयुषजीले अलिअलि चिटिङ गर्नु भएको छ कि क्या हो मैले त अनि कुन हो भने मात्रै सुनिरहेको छु त ठिक छ आयुषजी अनि कसले गाउनु भएको त्यो गीत हो होइन मैले भन्दिनँ तपाईँलाई कसले गाउनु भएको
1: मलाई
0: आएन है
1: हजुर
0: ठिक छ आयुषजी अब के गर्नु है आएन ठिक छ मिठो कुराकानी गर्न पाइयो खुसी लाग्यो केही हुँदैन एक दिन आएर अर्कोचोटि आइहाल्छन् होइन त पक्कै पनि आयुषजी निकै नै मिठो कुराकानी गर्न पाइयो आउनुभयो तपाईँ आउँदै गर्नुहुन्छ भन्ने आशा राख्छु फेरि पनि उहाँ आयुषजीसँग मजा आएर मिठो कुराकानी गर्न पाइन्छ भन्ने आशा राख्दै अहिलेको लागि भने छोड्छु है त नमस्कार आयुषजी आउनु भएको थियो उहाँले खै किन भन्नै डराउनु भयो कि भन्नु भएन जस्तो लाग्यो होइन उहाँले चिन्न पनि चिन्नु भएन पनि जस्तो लाग्यो अब के गर्नु सबै चिज सबैले सुनिन्छ भन्ने हुँदैन अब प्राय केटा मान्छेहरूले त अझै दोहोरी अलिक कम सुन्नुहुन्छ होला जस्तो पनि लाग्छ मलाई ठिक छ केही हुँदैन अब कहिले चिनिन्छ कहिले सबै हरेक दिन सफलता मात्रै पाइन्छ भन्ने हुँदैन तपाईँहरू ढुक्क हुनुहोस् यहाँ केही प्रतिस्पर्धा होइन हामी एकदमै रमाइलोको लागि मात्रै आउँछ तपाईँहरूसँग तपाईँहरूलाई थाहा नै छ ठिकै छ नचिने पनि एकदमै राम्रो होइन अवश्य एकछिनमा हामीले गीत बजाउँछौँ त्यसपछि हाम्रो आयुषजीले पक्कै पनि चिनिहाल्नुहुन्छ यति बेला भने कोही साथी हुनुहुन्छ नमस्कार नमस्कार कहाँदेखि कसको नमस्कार
2: यो चैनपुरदेखि मनोज कार्कीको नमस्कार
0: के छ हाम्रो मनोजीको हाल खबर अनि चैनपुरतिरको हाल खबर
2: ठिक छ एकदम ठिक छ रामेछापतिर के छ
0: हाम्रो रामेछापतिरको पनि एकदमै ठिक छ मनोजी हाम्रो यो चैनपुर भनेर चाहिँ कता हो यतै नजिकै हो
2: नजिकै हो
0: हजुर भनेपछि हाम्रो मनोजीसँग भेटघाट हुँदो रहेछ होइन त
2: किन नहुनु
0: ठिक छ तर अहिलेसम्म भएको छैन मैले आशा राखेँ है त
2: ठिक छ काठमाडौँ जाने बाटो यस्तै हो भेट्न सक्नुहुन्छ
0: पक्कै पनि हामी चाहिँ काठमाडौँ जाँदा पस्नुपर्ने तपाईँ चाहिँ रामेछाप नआउने
2: हामी मन्थलीसम्म आउँछ नि त दिदी
0: पक्कै पनि हामी अब मन्थलीमा भेट्नुपर्छ है त के छ अनि हाम्रो मनोजीले खाजा खानुभयो त
2: बाँकी नै छ हजुर सँगै हुन्छ कि जस्तो लागिरहेको छ है हजुरलाई पनि मैले बोलाउँदैछु है
0: पक्कै पनि आज मनोजीले मलाई पर्खेर बस्नु भएको छ है
2: अब झाँगा झोली रातमाटादेखि कसैले बोलाउन सक्नु भएन त अब त्यो अघि के आयुषले बोलाउनु भएको रहेछ त्योभन्दा बढी मैले नै बोलाएको त्योभन्दा नजिक मेरै छ
0: आयुषजीले त मलाई बाइकको पछाडि राखेर पो लान्छु भन्नुहुन्छ त
2: हामी पनि नै ट्याक्सी नै रिजर्भ गरौँ न हो
0: मलाई फेरि कस्तो बाइकमै आनन्द लाग्छ मनोजी
2: त्यसो भए स्कुटरै खोज्नु पर्ने
0: स्कुटर त फेरि म आफै चलाएँ भने के गर्नु पक्कै पनि स्कुटर पठाउनु म अवश्य पनि पछाडि हाम्रो श्री सरलाई राखेर आउँछु है त
2: भइहाल्छ दाजुभाइसँग भइसकेछ
0: पक्कै पनि हामी दाजु बहिनी दिदी सबैजना मिलेर मजाले आनन्दले होइन मिठो मिठो खानेकुरा खानुपर्छ है त मनोजी भइहाल्छ पक्कै पनि है ठिक छ हामीले एउटा ट्र्याक बजाउँछौँ सङ्गीतको ट्र्याक भनेर चिन्नु पर्ने हुन्छ है त मनोजी
2: हुन्छ हुन्छ बजाइदिनु

0: mana je?
1: Ada tu, cili sahaja tu, apa ni?
0: Ah, cili sahaja tu.
1: Ada. Ada lagi jadu bu, nai bang, ni buat kau bual rahe kau sa?
0: Ada lagi jadu bu, mana lagi buat kau bual rahe kau sa?
1: Kal bandi ni tu.
0: Agit kau bual sa kisah?
1: Ada lagi jadu bu.
0: Ada lagi jadu bu ni sa ta?
1: Yo kal bandi ni tu bani ni yo.
0: हाँ पक्की पनी कौसले गाउनु भएको
1: यो गाई भन्नु पर्छ प्रकाश सपुत्र श्री शान्ति श्री परिवार भन्नु पर्छ कि
0: हाँ पक्की पनी ठीक छ अब हो हैन भनेर मैले के समयमा भनिहाल्छ है त
1: हुन्छ
0: अहिलेको लागि भने छुट्टी भयो त मनोज जी
1: हस्त बाई नमस्ते
0: नमस्कार हामीले एउटा एकदमै मिठो हैन हाम्रो ट्र्याक राखेका थियौँ तपाईँहरू हामी तीन जनालाई ट्र्याकमा प्रतिस्पर्धा गरायौं एकदमै रमाइलो भयो हामीलाई पनि हैन तपाईँहरूलाई पनि अवश्य नै रमाइलो भइरहेको छ सुन्दाखेरिमा पक्कै पनि हाम्रो मनोजी आउनु भएको थियो गलबन्दी लिस्यो पछ्यौरी लिस्यो जाडो भावला भन्नुभयो यसको गीतको बोल चाहिँ पछ्यौरी लिस्यो मात्रै थियो तपाईँको मिल्यो अब त्यतिलाई नमिल्यो भनेर मैले तपाईँलाई भन्न मिल्दैन तर गायक गायिका भनी हाम्रो शान्ति र प्रकाश चाहिँ होइन समीक्षा अधिकारी अर्जुन सापकोटाले गाउनु भएको यो गीत हो हाम्रो आयुषजीले केही पनि भन्नुभएको थिएन तपाईँलाई विशेष धन्यवाद छ हाम्रो देवजीले गीत भने मिलाउनु भएको थियो गायक गायिका भने चिन्न सक्नु भएको थिएन केही छैन ठिकै छ अब भने पालो तपाईँको एउटा मात्रै सत्य हाम्रो अझै एउटा ट्र्याक बाँकी नै छ तपाईँहरूलाई देखाउनको लागि तपाईँहरूलाई मनोरञ्जन दिनको लागि तपाईँहरूसँग अलिकति लुक्की छुपी खेल्नको लागि अझै एउटा ट्र्याक बाँकी नै छ हामीसँग तपाईँहरू आउनुहुन्छ अनि तपाईँहरूसँग म मजाले त्यो ट्र्याकको बारेमा डिस्कस गर्छु भन्ने आशा राख्दै तपाईँहरू भने आउँदै गर्नुहोला धेरै समय छैन हामीसँग तपाईँहरूलाई थाहा नै छ भन्दै यति बेला भने हाम्रो देवजी आयुषजी र मनोजीको प्रतिस्पर्धामा रहेको यो मिठो गीत तपाईँहरूको लागि

0: पछ्यौरी लिस्यो एकदमै मिठो गीत तपाईँहरूको माझ राखिसकेका छौँ होइन. समयले नेटवर्क काटिसकेको छ, अब भने तपाईँहरू छिटो छिटो आउनुहोला. हामीसँग अझै एउटा ट्र्याक बाँकी छ, तपाईँहरूलाई थाहा नै छ. सोही ट्र्याक तपाईँहरूमा आज राख्ने नै छ. तपाईँहरू भने आउँदै गर्नुहोला पनि भन्न चाहन्छु. 0440 40 00 26 रहेको छ नम्बर, भने तपाईँहरू आउन सक्नुहुन्छ पक्कै पनि. तपाईँहरू भने ढिला नगरिकन आउँदै गर्नुहोला. यति बेला भने कोही साथी हुन्छ, उहाँलाई स्वागत गरौँ. हजुर नमस्कार.
1: हेलो, नमस्ते.
0: नमस्कार विक्रमजी, हुनुहुन्छ?
1: हजुर होइन, म मनोज सुन्दास बोल्दैछु. हजुर
0: को भन्नुभयो?
1: मनोज सुन्दास, झागाझुरीदेखि.
0: के छ हाम्रो मनोजजीको हाल खबर? मनोजसँग मात्रै कुरा गर्न पाएको त म आज. के हो?
1: हजुर हजुर, एकदमै अब मनोज धेरै हुनुहुन्छ नि त नेपालमा.
0: मलाई मुहानी लाउने हुनुभयो कि मनोज नामले है.
1: त्यस्तै नै होला
0: पक्कै पनि, त्यस्तै नै होला. के छ अनि हाम्रो मनोजीको हाल खबर?
1: ठिकै छ भन्नुपर्छ. मेरो त लगायत के छ रामेसापतिरको?
0: हाम्रो यता पनि सबैको ठिकठाकै छ. मेरो भन्ने अलिकति बेठिक छ, रामेसापको त एकदमै ठिकठाक छ है त.
1: हजुर बेठिक त सरी भएर
0: मलाई अलिअलि घाँटी दुखेर आएको छ त्यही भएर.
1: ए
0: पक्कै पनि. के छ अनि हाम्रो मनोजीको नयाँ हाल खबर?
1: एकदमै नयाँ नौलो पुरानो एकदमै सबै ठिकै छ भन्नुपर्छ.
0: सबै ठिकै छ है,
1: पानी पर्न सकेको छैन भन्नुपर्छ.
0: पक्कै पनि निकै नै मिठो कुराकानी गर्न पाइयो मनोजी, खुसी लाग्यो. अब भने तपाईँको माझमा हामीले एउटा ट्र्याक राख्छौँ, सो ट्र्याक कुन गीतको भनेर चिन्नु पर्ने हुन्छ है त.
1: ओके,

0: মানত জি
1: আজ
0: কোন গীত কো ট্র্যাক রয়ে গেছে
1: গালবন্দী জাতীয় তিমলে তানের ভাই হল
0: হোলা
1: হাজুর হাজুর হো নাই ভন্নপর্ছ
0: হো নাই ভন্নপর্ছ হাই কসলে গাউনু ভাগো থাহা ছ
1: প্রকাশ সাবুত্র শান্তি শ্রী চাহিঁ ভাগো
0: হো হইন ত মলাই নি থাহা ছৈন হাই
1: হাজুর মলাই ত থাহা ছ
0: তপাইলে থাহা রহেছ আব তপাইকো জট্টারো ঠ্যাক্ক ঠাউমা পুগ্ছ কি পুগ্দৈন ভনের ম কেই সময়মা ভনিহালছু হাই ত यति मिठो कुराकानी मान्छेसँग होइन आज छुट्टिनु पर्यो दुखी त छु तर के गर्नु छुट्नै पर्यो होइन त पक्कै पनि तपाईँले त मेरो यो त एकतर्फी पो हुने भयो त मनोजी तपाईँले मेरो सुन्ने मैले तपाईँको सुन्न नपाउने भए त पक्कै पनि पाइराखिन्छ हाम्रो मनोजी आइराख्नुहुन्छ भन्ने आशा राख्दै आजको लागि भने छुट्टी भयो त बाई बाई मनोजी आउनु भएको थियो निकै नै हँसिलो अनि हुन्छ नि हँसिलो हुनुहुँदो रहेछ अब अरू त नभनौ होइन निकै नै राम्रो मान्छे हुनुहुन्छ जस्तो लाग्यो बोल्दा नै खुसी लाग्यो कुराकानी गर्नु पर्यो सायद मेरो उहाँसँग पहिलोचोटि कुराकानी हो खुसी लाग्यो उहाँले पनि ट्र्याक को भनिएर गइसक्नु भएको छ अब मिल्यो मिलेन भनेर म केही समयपछि अवश्य नै भने नै छु यति बेला भने अर्को साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौँ हजुर नमस्कार नमस्कार कहाँदेखि कसको नमस्कार विक्रमजी मैले हाम्रो मनोजीलाई विक्रमजी भने यसपछि त फेरि मैले विक्रमजीको आवाज सुन्न पाइहालेँ नि है
2: हजुर हजुर मलाई नाम लिने हो अनि खुसी पनि लाग्यो
0: मेरो त विक्रमजीको नाम त मेरो मुखमा नै झुन्निरहेको छ नि विक्रमजी अनि के छ खाजा खानुभयो
2: एउटा कुरो सरी पनि माग्नु अरे त्यो दिन हामीले गीत गाइयो गाइसकेपछि बित्तिकै ठ्याक्कै फोन कार्ड चाहिँ मलाई कस्तो नराम्रो लाग्यो कि अब श्रोता सुन्ने श्रोताहरूलाई पनि अलिक मजा
0: आयो पक्कै पनि विक्रमजी हाम्रो शनिबारको कुराकानी गर्नु भएको छ होइन ठिकै छ अब त्यो कहिले काहीँ हुन्छ हामीले त्यति नराम्रो पनि लिन हुँदैन होइन सधैँभरि सबै कुरामा कहिले काहीँ आफ्नो पनि अब हाम्रो यहीँबाट प्रब्लम भएर पनि तपाईँहरूको फोन काटिरहेको हुन्छ है त्यो हामीले बुझ्छौँ त्यो हामीले नि बुझ्छौँ र हाम्रो रेडियो सुन्ने सम्पूर्णले यति बुझ्ने हुनुहुन्छ है सबैजनाले बुझिहाल्नुहुन्छ नि
2: हजुर हजुर
0: पक्कै पनि विक्रमजी अनि अरू के छ नयाँ हालखबर
2: एकदम
0: के छ हाम्रो विक्रमजी एकदमै खुसी हुनुहुन्छ नि है शनिबारको कार्यक्रमले पक्कै पनि मैले तपाईँको इच्छालाई पूरा गर्न मैले जानी नजानी गाएकी छु है पक्कै पनि आउनुहुन्छ हाम्रो धेरै श्रोताहरू होइन शनिबार दोहोरी खेल्न भने अवश्य नै आउनुहुन्छ है ठिक छ विक्रमजी निकै नै मिठो कुराकानी गर्न पाइयो समय अलिकति थोरै

0: देखाउनु भयो होइन तपाईँलाई विशेष धन्यवाद छ। म अवश्य पनि अब यति माया पाएपछि त म अवश्य नै सन्चो भएर आउँछु है त। हुन्छ विक्रमजी, छुट्यौँ है। विक्रमजी आउनु भएको थियो, निकै नै मिठो हँसिलो हुनुहुन्छ होइन, एकदमै मिठो कुराकानी गर्न पाइन्छ हाम्रो विक्रमजीसँग भने। अब भने हामी धेरैसँग कुराकानी गर्न सक्दैनौँ, यदि तपाईँहरू आउनुहुन्छ भने एकजना भने मैले अवश्य नै लिग्नेछु, किनभने आज मैले ट्र्याक दिन आउनु नै पर्ने हुन्छ होइन। फेसबुक कमेन्टहरू पढ्न भ्याइ नभने पनि तपाईँहरूले मन नदुखाउनु होला पनि भन्न चाहन्छु, तर समय अनुकूल म दुइटै नै भ्याउने प्रयास गर्ने नै छु। तपाईँहरू भने फोन डायल गर्दै गर्नुहोला। सौरभजी हुनुहुन्छ, हेलो सिस, गुड आफ्टरनुन, म बाँच्छु नगरपालिका आठको मान्छे, हाल भारतको गुजरातदेखि सुन्दैछु भन्नुभएको छ। बुढीलाई छोरालाई सम्झन चाहन्छु भन्नुभएको छ, विशेष भन्नुभएको छ गोली आपाकी छोरी। हेलो नमस्ते, नमस्कार, सन्चै हुनुहुन्छ दिदी, हजुर म पनि सुन्दैछु है प्रोग्राम, राम्रो लाग्छ दुलखाबाट। सङ्गीता लामा भन्नुभएको छ, तपाईँलाई विशेष धन्यवाद। शुक्रराज हुनुहुन्छ, हेलो नमस्कार साङ्गीतिक अभिवादन, म पाँच थर हिल्याङ गढ भई हाल फिदिम चार डब्लुबाट शुक्रराज र साइडी निर्देश भन्नुभएको छ। अब बज्ने गीत भनेर धेरै साथीहरू सम्झिनु भएको छ, तपाईँहरूको नाम भन्ने वाचन गर्न मैले आज समय अनुकूल सकिनँ, यसको लागि माफी चाहन्छु। धेरै साथीहरू हुनुहुन्छ, तपाईँहरूलाई हाम्रो तर्फबाट पनि धेरै माया। विनोदजी हुनुहुन्छ, हेलो हजुर नमस्ते, म पनि सुन्दैछु सालुबाट भन्नुभएको छ, धन्यवाद छ। विष्णु परियारजी हेलो नमस्ते दिदी, खाजा खानुभयो त, म नि सुनिरहेको छु भन्नुभएको छ, म भने खाएको छैन, मन्थलीबाट सुन्नुभएको रहेछ, तपाईँलाई विशेष धन्यवाद भन्न चाहन्छु। निशाजी हुनुहुन्छ, हेलो सिस नमस्ते, नमस्कार, मिस यु अल भन्नुभएको छ, विशेष धन्यवाद छ निशाजी। जीवनजी हुनुहुन्छ, हजुर पोखरेली नमस्कार, सन्जी हुनुहुन्छ, हजुर सुनिराखेको छु कार्यक्रम कालीवडा अली पोखराबाट, मनको साथी कार्यक्रम एकदमै राम्रो लाग्छ, नेपाली गीत संगीतको जय होस्, सम्पूर्ण साथीलाई सम्झेको छु, रेडियो परिवारलाई आजको दिन शुभ रहोस् भन्नुभएको छ, विशेष धन्यवाद छ। एक केन्द्र बहादुर भण्डारीजीले 97620078 उहाँको सम्पर्क नम्बर छोड्नु भएको छ, तपाईँहरू यति साथी भन्न चाहनुहुन्छ भने उहाँलाई सम्पर्क गर्न सक्नुहुन्छ पक्कै पनि। जीवनजी हुनुहुन्छ, दिदी नमस्ते, सन्ची हुनुहुन्छ, अनि खाजा खानुभयो, एकदम राम्रो चलाउनु भएको छ कार्यक्रम, कतारबाट सुनिरहेको छु भनेर भन्नुभएको छ। निकै नै मिठो गीत खोज्नु भएको, पठाउनु भएको छ, तर हामीले यो गीत भने आज राख्न सक्दैनौँ, माफ गरिदिनु होला भन्दै यति बेला भने कोही साथी आउनु भएको छ, हामीले उहाँलाई छोटो मिठोमा स्वागत गर्छौँ भनिरहेको थियो, तर समय अनुकूल भएर अथवा उहाँको फोन कट भइसकेको छ, यसैले मैले उहाँलाई भन्ने दिन सकिनँ, यसको लागि माफी चाहनुहोला भन्दै निकै नै मिठो कार्यक्रम होइन आज कार्यक्रम चलाउँदा चलाउँदा एकदमै रमाइलो पनि भयो, मनोरञ्जन पनि लियौँ होइन, कसैलाई कसैसँग अलिकति धेरै कुरा नि भयो होला होइन, अब रङ्ग रमाइलो भन्ने बुझ्नुहुन्छ भन्ने आशा राख्दै अब भने समयले नेटो काटिसकेको छ, अब जुन छुट्नु पर्ने हुन्छ। आज हामीले दुईवटा ट्र्याक लिएर आएका थियौँ, सो अन्तिमको ट्र्याक चाहिँ हाम्रो मनोजी र विक्रमजी दुवैजनाले मिलाउनु भएको छ, गलबन्दी रहेको थियो गीतको बोल भने प्रकाश सपुत्र शान्ति श्री परियारज्यूले गाउनु भएको थियो। तपाईँलाई दुवैजनालाई धेरै विशेष अघिल्लो पछौरी लिस्यो समीक्षा अधिकारी र अर्जुनजीले भनेर हामीले तपाईँलाई जानकारी गराइसकेका थियौं भन्दै अब भने हामी छुट्नु पर्ने हुन्छ होइन। तपाईँहरू आफ्नो ख्याल राख्नुहोला, हामीलाई माया नमारिदिनुहोला, भोलि भने अवश्य नै तपाईँहरूकोमा आज आउने नै छु। मलाई यतिन्जेलसम्म प्राविधिकमा बसेर साथ दिने हाम्रो प्यारो दाई होइन, एकदमै सहनशील, माया प्रेममा अलिकति धेरै डुब्न खोज्ने तर नजान्ने हाम्रो प्यारो दाजु श्री राज महतजीलाई एकदम विशेष धन्यवाद व्यक्त गर्दै आज कार्यक्रममा सहभागिता जनाउने साथीहरू देव, आयुष, मनोज, विक्रम, तपाईँहरू सम्पूर्णलाई विशेष धन्यवाद। जसको फोन लागेन उहाँहरूलाई पनि तपाईँले गर्न कोसिस गर्नुभयो, त्यसको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै निकै नै मिठो गीत गलबन्दी गीत तपाईँहरूकोमा आज राख्दै र भोलि आउने बाचा राख्दै आजको लागि पनि कार्यक्रम कालीवडा आलीको बसाईबाट म निशा भण्डारी पनि बिदा हुन चाहन्छु। नमस्कार, बाबाई।
1: आमा बाबा कस्तो हुनुहुन्थ्यो?

0: Bueno, nada más, va a costar un indio.
1: हे लसुर गरम गरम हे भेटा भैयो।

0: केटाले फकाउन नसकेको छ है।
1: अहिले साँझको 5 बज्यो।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
4: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
5: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
4: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
5: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
8: दाँत दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भएछ
9: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
10: ए काका काकी, के को गन्थन मन्थन हो?
8: ए बाबु पो बस नै यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त।
10: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यहीँ गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवै जनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
5: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98540403005, 048543305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली रामेछाप।
10: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
4: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्षभन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली रामेछाप।
11: मंगल सूत्र झुमका र पाउजू कहाँ बनाएर ल्याउनु भो ए भाउजू, कति राम्रो स्वाको।

0: हजुर, यहाँ आधुनिक परम्परागत गरगहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गरगहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशा गहतराज, सम्पर्क नम्बर 9855069 80 9924443 42। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएस लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: यसरी फलिरहेछ। तर देशमा छ छैन, नगरपालिकाले के गर्ने, कृषिले के गर्ने,
2: गाडी भाडा कताको, अब जम्मा फाइदा भनेको 2 रुपियाँ अब 5 रुपियाँ हद्दाम बस्यो, त्यति बस्ने
1: त्यसको भाउ छ। त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति गरेछ।
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा।
4: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ।
5: गत वर्षको रेकर्ड तरकारी पनि आलु 3 करोडको बिक्री भएको छ। एउटा कालो बुढारी आलुको बिउ भनिन्छ, 6 करोडको आलु बिक्री भएको थियो।
0: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
1: टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु, जुन टमाटर लगाएर भजन गर्ने मेरो काम त्यो थियो। किसानमुखी बजेट ल्याउनु पर्दैन देशमा, किसान उयो नलाग्यो भने देशमा लाग्दैन।
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री दिन तपाईँ अगाडि बढ्छु।
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल।
7: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सार्पडा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz शंखुवा सभा, रेडियो लालीगुराँस 105.2 MHz धनकुटा, रेडियो खबरपालिका 88.7 MHz धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ, रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा, रेडियो बैतेश्वर 94.5 MHz मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 MHz दोलखा, रेडियो रामेछाप 95.8 MHz रामेछाप, हजुरको रेडियो 102.1 MHz रामेछाप, रेडियो मेलम 107.2 MHz सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 MHz कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 MHz धादिङ, रेडियो चिम्पेश्वर 90.9 MHz बिजुर नुवाकोट, रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट, रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ सेक्जा, रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 MHz कावसती नवलपुर, रेडियो कावसती 102.6 MHz कावसती नवलपुर, दाउन्नी एफएम 103.4 MHz बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 MHz अर्घाखाँची, भेरी एफएम 105.4 MHz नेपालगंज बाँके, रेडियो डोटी 98.5 MHz डोटी, रेडियो रामारसन 92 MHz अछाम, रेडियो नयाँ नेपाल 104.5 MHz दार्चुला, रेडियो प्रभु 102.6 MHz कञ्चनपुर, रेडियो बुङ्गल 98.3 MHz बझाङ, सौगात एफएम 103.6 MHz बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 MHz मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 MHzबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ। आजको श्रृङ्खलामा हामीसँग एउटा यस्तो विषय छ, हामीसँग सन्देश गैरेसँग गरेको कुराकानीलाई हामी रिपोर्ट मार्फत प्रस्तुत गरेका छौँ। इको कन्दुक भेन्चर प्रालिका प्रबन्ध निर्देशक तथा संस्थापक हुनुहुन्छ सन्देश गैरेले गर्दै गरेको कृषि कर्म, यसमा पनि विशेष गरी प्राकृतिक स्रोत साधनको चाहिँ सदुपयोग गरेको कुरा, जुन हामीले पटक पटक देखेको, पटक पटक खेर फालिराखेको चाहिँ केराको थम्बाबाट चाहिँ रेसा निकालेर विभिन्न खालका सामग्रीहरू बनाएर चाहिँ स्वदेशी तथा विदेशी बजारमा बेच्दै गरेको प्रसङ्गलाई चाहिँ आजको श्रृङ्खलामा साथै प्रेस गरेका छौँ। र हामीले एउटा युवाको प्रेरणाको कथा जुन रिपोर्ट मार्फत प्रस्तुत गर्ने प्रयास गरेका छौँ र आजको श्रृङ्खलामा चाहिँ यो रिपोर्ट राख्छौँ। रिपोर्टभन्दा पछाडि अन्तिम खण्डमा फेरि पनि आउनेछौँ, हामीसँग रहनुहोला। नेपाल प्राकृतिक स्रोत र साधनले धनी छ, तर कतिपय अवस्थामा हामीले हाम्रै आँखा अगाडि रहेका ती स्रोतहरूलाई फोहोर ठानेर मिल्काइरहेका हुन्छौ। के तपाईँले कहिले सोच्नु भएको छ, केरा खाइसके पछाडि बाँकी रहने त्यो थाम अथवा जंगलमा त्यत्तिकै उम्रिने अल्लो र गाँजाको रेसाबाट विश्व स्तरको ब्याग, कार्पेट र चप्पलहरू बनाउन सकिन्छ? आज हामीसँग एकजना यस्ता युवा हुनुहुन्छ जसले मेकानिकल इन्जिनियरिङको पढाइ सकेर जागिरको पछाडि लाग्नु भन्दा आफ्नै माटोमा सुगन्ध पछ्याउनु भयो। शुरूआतमा धेरैले उहाँलाई पढे लेखेर केराको थाम बोकेर हिँड्ने भन्दै गिज्याए, असफल भएको त्याग समेत विराए। तर आज उहाँले तिनै खेर गइरहेका वस्तुबाट सयौंलाई रोजगारी र नेपाललाई अन्तर्राष्ट्रिय बजारमा चिनाउँदै हुनुहुन्छ। उहाँ हुनुहुन्छ इको कन्दुक भेन्चरका संस्थापक सन्देश गैरी। आउनुहोस् कार्यक्रमको शुरूआत सँगै उहाँकै परिचय र उहाँकै व्यवसायको उद्देश्य बारे थप चर्चा गरौं।
8: हामीले चाहिँ इको कन्दुक भेन्चरमा के गर्छौँ भन्दाखेरि नेपालको प्राकृतिक रेसाहरू जस्तै केरा, अग्नो, हिम, जुट लाई प्रशोधन गरेर त्यसबाट विभिन्न वातावरण मैत्री सामानहरू बनाइरहेका छौँ। जस्तै कार्पेट्सहरू, रग्सहरू, ब्यागहरू, स्लिपर्सहरू। यो हामीले सुरुवात गरेको चाहिँ लगभग 3 वर्ष भएको छ। हामी इन्जिनियरिङ पढ्दै गर्दा सुरु गरेको। आज चाहिँ 3 वर्षपछि फाइनल्ली हामीले फर्स्ट आउटलेट चाहिँ पाटन ढोकामा खोलेको छौँ। नेपालको केसेसमा हेर्ने हो भने चाहिँ केरा भनेको एउटा वान अफ द मेजर क्यास क्रप हो। तर 6 महिना लगाएर एउटा किसानले केरा उत्पादन गर्छ अनि 6 महिनापछि चाहिँ फ्युजहरू चाहिँ मार्केटमा जान्छ। तर त्यसको सिडो स्टिमहरू चाहिँ यत्तिकै फालिन्छ जसले गर्दाखेरि चाहिँ कुहिने क्रममा तिनीहरूले चाहिँ कार्बन डाइअक्साइड र मिथेन जस्तो हार्मफुल ग्यासहरू प्रड्युस गरिरहेको हुन्छ। त्यो कुरालाई मिटिगेट गर्नको लागि चाहिँ हामीले त्यो कुहिनु अघि नै त्यसबाट निस्किने ग्यासहरूलाई रोक्नको लागि चाहिँ हामीले त्यो बनाएको सिउरो स्किनलाई चाहिँ फाइबरमा कन्भर्ट गरेर त्यसबाट विभिन्न इको फ्रेन्डली प्रडक्ट्सहरू बनाइरहेका छौँ, जसबाट चाहिँ प्लास्टिकको र पोलिस्टरको अल्टरनेटिभको रूपमा चाहिँ जसलाई युज गर्न सकिन्छ। अनि अर्को भनेको चाहिँ हाम्रो नेपालको एकदम ग्रामीण भेगको कुना काप्चामा पाउने हेम्प, अल्नो जस्तो फाइबरहरू जुन चाहिँ यत्तिकै खेरा गइरहेको हुन्छ वा त्यसको सही सदुपयोग भएको छैन, त्यसलाई चाहिँ भ्यालु एडिसन गरेर त्यसबाट हाई एन्ड प्रडक्टहरू पनि बनाइरहेको छौँ। यो व्यवसाय सुरु गर्ने इन्सपिरेसन चाहिँ हामीलाई हाम्रो युनिभर्सिटी डेजमा जब हामी लास्ट सेमिस्टरमा पढिरहेको थियौँ त्यसमा चाहिँ हामीले एउटा बनाना फाइबर एक्सट्राक्टरको प्रोजेक्ट गरेको थियौँ बनाउने। अनि त्यो गर्दा चाहिँ हामीलाई के भयो भन्दाखेरि जसरी एउटा विश्व नै वातावरण मैत्री सामानतर्फ गइरहेको छ, प्लास्टिकको युजलाई घटाउनतर्फ गइरहेको छ, अनि त्यही बेलामा चाहिँ नेपालमा भइरहेको एग्रिकल्चर वेस्ट एग्री वेस्टहरूलाई नै युटिलाइज गरेर त्यसबाट केही नयाँ कुरा बनाउन सकिन्छ कि भन्ने क्रममा चाहिँ हामीले यो कुरा डिस्कभर गरे हो। अनि त्यसपछि हामीले काम गर्दै जाँदाखेरि चाहिँ यसको डिमान्ड चाहिँ एकदमै धेरै रहेछ क्या। अनि जसरी एउटा वर्ल्ड नै सस्टेनेबिलिटीतिर सिफ्ट भइरहेको छ त्यसले गर्दा चाहिँ यसको युजेसहरू मजाले बढिरहेको रहेछ। अनि जुन यसले एउटा इन्भाइरोमेन्टलाई पनि एउटा पोजिटिभ इम्प्याक्ट दिइरहेको छ अनि त्यसले गर्दाखेरि चाहिँ एकदम इन्सपिरेसन भएको छ। हामीले चाहिँ यो प्राकृतिक रेसाहरूमा काम गर्दै गर्दाखेरि चाहिँ एकदमै फाइदा देखेका छौँ। हाम्रो व्यवसायलाई मात्र नभएर जुन हामी समुदायसँग काम गर्छौँ त्यो समुदायदेखि लिएर जुन सिप सिकेर बस्नुभएको दिदी बहिनी छ सिलाई बुनाइको उहाँहरूसम्म एउटा होल इकोसिस्टमले नै फाइदा पाउने गरेको छ। सो नेपालको केसेसमा हेर्ने हो भने चाहिँ नेपालमा जुन हामीले काम गरिरहेको केराहरू छ तिनीहरू चाहिँ एउटा फोहोरको रूपमा युज भइरहेको छ। यत्तिकै मान्छेहरूले किसानहरूले यत्तिकै फालिरहेको छ। सो फोहोरलाई मोहरमा कन्भर्ट गर्ने भने जस्तै त्यो फोहोरलाई कन्भर्ट गर्दै गर्दाखेरि चाहिँ त्यसको खासै पैसा लाग्दैन अनि त्यही भएको हुनाले चाहिँ एउटा कस्ट रिड्युस गर्नको लागि नै एकदम फाइदा भएको छ। त्यसमाथि पनि अझै नेपालमा पाउने प्राकृतिक रेसाहरूलाई अझै हाई भ्यालु एडेड प्रडक्टमा गर्दै गर्दाखेरि चाहिँ यो नेपालमा मात्र कति फाइबरहरू चाहिँ नेपालमा मात्र पाउने भएको हुनाले हाम्रो जुन एउटा प्रडक्टको युएसपी जेनेरेट गर्न पनि एकदमै फाइदा भएको छ। हामीले चाहिँ नेचुरल फाइबरहरूमा काम गर्दै गर्दाखेरि चाहिँ हामीले काम गर्ने प्राकृतिक रेसाहरू प्रायः सबै एउटा एग्रिकल्चर वेस्ट भएको र तिनीहरू डिकम्पोज हुने क्रममा चाहिँ तिनीहरूले ग्रिन हाउस ग्यास इमिट गर्ने भएको हुनाले हामीले चाहिँ तिनीहरूले एउटा कार्बन डाइअक्साइड र मिथेन प्रड्युस गर्नुभन्दा अगाडि नै तिनीहरूलाई फाइबरमा कन्भर्ट गरेर त्यसबाट जुन वस्तुहरू बनाउँछौँ तिनीहरू चाहिँ इको फ्रेन्डली छ र तिनीहरूलाई चाहिँ एज अ प्लास्टिक र पोलिस्टरको अल्टरनेटिभको रूपमा युज गर्नु सक्ने भएकोले चाहिँ हामीले ती रेसाहरूलाई चाहिँ एउटा प्रकृतिलाई इम्प्याक्ट नेगेटिभ इम्प्याक्ट नगर्ने कुराहरूको रूपमा चाहिँ एउटा युज गरिरहेको छौँ। हामीले चाहिँ हाम्रो थ्रु आउट द प्रोसेसमा रेसा सङ्कलनदेखि लिएर जब एउटा फाइनल प्रोडक्ट युटिलाइज पठाउँछौँ मार्केटमा त्यो बेलासम्म पनि प्लास्टिकको एकदमै मिनिमम युज गर्छौँ। अनि त्यो भएको हुनाले पनि एउटा राम्रो इकोसिस्टम क्रिएट गर्नको लागि पनि हामीले एउटा राम्रो भूमिका खेलिरहेको छौँ।
7: हो, पाटन ढोकामा सञ्चालित उहाँको यो व्यवसायले अचम्मको काम गरिरहेको छ। विशेष गरी केराको खेती गर्ने किसानहरूको लागि यो एउटा वरदान साबित भएको छ। फल बेचिसकेपछि बाँकी रहने केराको थाम अर्थात् स्टिम जो कुहिएर वातावरणमा मिथेन ग्यास उत्सर्जन गरिरहेको हुन्छ, त्यसलाई कसरी उपयोग गर्ने त सुनौ सन्देश लिखे शब्दमा।
8: हामीले चाहिँ यो प्राकृतिक रेसाहरूमा काम गर्दै गर्दाखेरि चाहिँ जुन केराको थामहरू चाहिँ खेता गरिरहेको थियो त्यसबाट चाहिँ एउटा कम्युनिटीहरूले चाहिँ पैसा जेनेरेट गर्न सकिरहनु भएको थियो। सो जुन केरा हार्भेस्ट पछि जुन सिडो स्टिमहरू यतिकै कुहिएर जान्थ्यो त्यसलाई चाहिँ हामीले फाइबरमा कन्भर्ट गर्दै गर्दाखेरि चाहिँ हामीले चाहिँ कम्युनिटीसँगै काम गर्ने भएको हुनाले हामीले चाहिँ बन्ना फाइबर एक्स्ट्र्याक्ट र उहाँकोमा लगेर छोडिदिन्छौँ र फाइबर एक्स्ट्र्याक्ट भएपछि त्यो पनि किनिदिन्छौँ। त्यसले गर्दाखेरि चाहिँ उहाँहरूले पनि आफै एउटा पैसा जेनेरेट गर्न सकिरहनु भएको छ जुन कम्युनिटीहरूसँग हामी काम गरिरहेका छौँ। अनि एउटा चाहिँ नेपालमा चाहिँ व्यवसाय सुरु गर्दै गर्दा सबभन्दा ठुलो कुरा भनेको चाहिँ मार्केटको छ, मार्केट एसेसिबिलिटीको छ होइन। अनि त्यो कुरालाई पनि हामीले सल्भ गर्दै उहाँहरूले जुन प्रडक्टहरू जुन फाइबरहरू निकाल्नुहुन्छ त्यो पनि हामी आफै किनिदिने भएको हुनाले उहाँले पनि जुन पहिला केरा मात्र बेचेर पैसा कमाउनुहुन्थ्यो त्योभन्दा धेरै भएको छ। अनि जुन अल्लो अनि हजुरको हेम्पको डाँठहरू यत्तिकै खेरा गइरहेको थियो त्यसबाट पनि उहाँहरूले धागो बनाएर फाइबर नै बेच्न सक्नुहुन्छ हामीलाई। त्यसले गर्दाखेरि चाहिँ स्थानीय तहमा आफै रोजगारीको सृजना भएको छ।
7: वातावरण संरक्षण मात्र होइन, सन्देशीको यो अभियानले ग्रामीण महिलाहरूको हातलाई सिप्र गोजीमा आमदानी पनि दिएको छ। उहाँहरूले व्यवसाय मात्र गर्नुभएको छैन, नो प्लास्टिक ब्याग च्याम्पियन मार्फत बेचेको प्रत्येक झोला बराबर एउटा रुख रोपेर पृथ्वीलाई गुण पनि लाउँदै हुनुहुन्छ। यो सामाजिक उत्तरदायित्व र सामुदायिक फाइदाको पाटो कस्तो छ त?
8: प्राकृतिक रेसाहरू चाहिँ नेपालको लागि कहिले पनि नयाँ थिएन, किन भन्दा यो हामीले 18 शताब्दीदेखि प्रयोग गर्दै आएको हो। तर यसपालि हामीले गर्दाखेरि चाहिँ त्यसमा लाइक न्यू इनोभेसनहरू के थप्न सकिन्छ त्यो कुराहरू सबै एड अन गरेका छौँ। सो पहिला चाहिँ मान्छेहरूले हातले नै जुन कुराहरू एक्सट्र्याक्ट गर्ने गर्नुहुन्थ्यो त्यसलाई चाहिँ हामीले अटोमेटेड गरेर अहिले मसिनको थ्रु चाहिँ फाइबरहरू एक्सट्र्याक्ट गर्न सकिन्छ। त्यसमध्ये पनि पहिला ह्यान्ड ओभन थ्रेडहरू मात्र निस्किन्थ्यो भने अहिले मसिनबाट निस्किने अनि त्यसमा विभिन्न ब्लेन्डिङ गरेर नयाँ नयाँ सामानहरू बन्ने भएको हुनाले एउटा हाम्रो ट्रेडिसनलाई समातेर हाम्रो एउटा हिस्ट्री जुन छ त्यसलाई समातेर त्यसमा इनोभेसन एड गरेर ट्रेडिसन र इनोभेसनको न्यू फ्युजन बनाएर चाहिँ हामी अघि बढिरहेका छौँ। हामीले प्राकृतिक रेसाहरू सङ्कलन गर्दै गर्दाखेरि चाहिँ त्यहाँ धेरै चुनौतीहरू पनि छन्। फर्स्ट त जुन हामीले कम्युनिटीहरूसँग काम गर्छौँ त्यसमा चाहिँ युथहरू धेरै विदेश जानुभएको हुनाले जुन एउटा युथ मेन पावर चाहिने हो हामीलाई त्यो युथ मेन पावरको चाहिँ कमी छ। त्यही भएर हामीले चाहिँ जुन युथ मेन पावरको चाहिँ मजाले युटिलाइज गर्न पाइरहेका छैनौँ। र अर्को चुनौती भनेको चाहिँ हामीलाई नयाँ टेक्नोलोजी लाइक कम्युनिटीमा रुरल कम्युनिटीहरूमा सिकाउनको लागि त्यो पनि चुनौती भइरहेको छ। र जुन अरू अल्दो हेम जस्तो जुनबाट एकदमै राम्रो

0: कुरा गर्ने भने चाहिँ इन्टरनेसनल मार्केटमा चाहिँ एकदमै राम्रो छ, मान्छेहरू एकदमै इन्भाइरोमेन्टल कन्सियस भएर होइन अब हामीले पोल्युसर वा इन्भाइरोमेन्टलाई इम्प्याक्ट गर्ने कुराहरू भन्दा इको फ्रेन्डली प्रडक्ट्सहरू चाहिँ युज गर्नुपर्छ, होइन हामीले क्लाइमेट चेन्जलाई कम गर्नुपर्छ भन्ने एउटा कन्सियस भएको हुनाले इन्टरनेसनल मार्केटमा चाहिँ एकदमै राम्रो छ। अनि त्यसमाथि पनि नेपालको ह्यान्डमेड, नेपालको नेचुरल फाइबरबाट बनेको सामानहरू भनेको चाहिँ इन्टरनेसनल मार्केटमा पहिल्यैदेखि बिक्री आएको कुराहरू हो, त्यसले गर्दाखेरि चाहिँ इन्टरनेसनल मार्केटमा चाहिँ डिमान्ड एकदमै राम्रो छ। त्यो भन्दै गर्दा नेपाली मार्केटको कुरा गर्ने हो भने चाहिँ डिमान्ड नराम्रो भएको होइन, तर इन्टरनेसनल मार्केटको जस्तो छैन, तर एउटा ग्रोइङ ट्रेन्डमा चाहिँ छ, मान्छेहरूले चाहिँ कन्सियस हुँदै हुनुहुन्छ, लाइक हामीले चाहिँ अब इन्भाइरोमेन्टल फ्रेन्डली प्रडक्टहरू युज गर्नुपर्छ, नेचुरल फाइबरबाट बनेको प्रडक्टहरू युटिलाइज गर्नुपर्छ भन्ने कन्सियसनेस चाहिँ दिन प्रतिदिन बढ्दै गएको छ। त्यही अनुसार हाम्रो पनि लोकल मार्केटमा पनि हाम्रो सेल्सहरू त्यही अनुसारको बढिरहेको छ। नेपाललाई चाहिँ ल्यान्ड अफ नेचुरल फाइबर भन्छ कि, नेपालमा चाहिँ एकदमै धेरै प्राकृतिक रेसाहरू पाइन्छ जुन चाहिँ मजाले एक्सप्लोर भएको छैन। सो फर्स्ट थिङ चाहिँ गभर्मेन्टले के गर्नुपर्छ भन्दाखेरि यसको रिसर्चमा चाहिँ अलिकति बजेट छुट्याइदियो भने र रिसर्चको कामहरू भइरह्यो भने, किन भन्दा नेचुरल फाइबर भनेको त हामीले 18th century 17th century युज गरिरहेको कुरा हो, हामी चाहिँ ट्रेडिसनली जसरी युज गरिरहेको छौँ अझै पनि त्यसरी नै युज गरिरहेको छौँ कि। सो अरू कन्ट्रीहरूले यसमा रिसर्च गरेर कहाँ पुगिसक्यो, हामी चाहिँ त्यही लेभलमा छौँ होइन। सो गभर्मेन्टले चाहिँ यो क्षेत्रमा ग्रान्टहरू छुट्याएर रिसर्चको पाटोतिर हेरिदियो भने चाहिँ अझै राम्रो हुन्थ्यो। अनि त्यसमाथि पनि हेम्प जुन चाहिँ नेपालको कन्टेक्स्टमा अझै पनि इलिगल मानिन्छ, यत्तिकै ट्रान्सपोर्टेसन गर्न पनि इलिगल छ, तर त्यसबाट चाहिँ कति राम्रो प्राकृतिक रेसा बन्छ जसको चाहिँ हाई मेडिसिनल भ्यालु हुन्छ, एन्टिब्याक्टेरियल एन्टिफङ्गस हुन्छ होइन। हेम्पको कपडाहरूले लगाउनु भयो भने चाहिँ गर्मीमा चिसो हुन्छ, जाडोमा न्यानो हुन्छ। सो यति धेरै मेडिसिनल भ्यालु भएको प्लान्टलाई चाहिँ हामीले इलिगल बनाइरहेको छौँ। सो त्यसलाई चाहिँ एउटा पोलिसी लेभलमा हेरेर कसरी अगाडि लान सकिन्छ होइन, त्यसको नेगेटिभ इम्प्याक्टहरूलाई कसरी कम गरेर त्यसको जुन पोजिटिभ इम्प्याक्टहरू छ त्यसलाई चाहिँ युटिलाइज गर्न सक्यो भने अझै राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ।
1: इन्जिनियरिङ पढेको छोरो गाउँ गाउँमा गएर केराको थाम र झारपातको रेसा संग्रहण गर्दै हेर्दा समाजले हेर्ने दृष्टिकोण पक्कै पनि सहज थिएन, तर चुनौतीलाई चिर्दै आज उहाँ सफल हुनुभएको छ। अन्त्यमा सन्देशजी आफ्नो संघर्ष र नयाँ पुस्तालाई यस्तो भन्दै हुनुहुन्छ।
0: बनाको कुरा गर्ने हो भने चाहिँ जुन कम्युनिटी लेभलमा हामीले काम गरिरहेको छौँ कम्युनिटीलाई इम्पावर गर्नको लागि, त्यो चाहिँ अब सरकारले पनि सर्टेन बजेटहरू छुट्याएर कम्युनिटी इम्पावरमेन्टको लागि काम गरिदियो भने, जुन बनानाको सिउडो स्किम यत्तिकै फालिएको छ त्यसमा चाहिँ एउटा कम्युनिटीमा लगेर एउटा बन्ना फाइबर एक्सट्राक्टरको एउटा राखेर त्यहाँबाट फाइबर कलेक्सन सेन्टरहरू बनाइदियो भने पनि हामी एज अ होल एउटा बनानाको चाहिँ जिरो वेस्ट स्ट्राटेजीमा काम गर्न सक्छौँ। अनि अर्को कुरा भनेको चाहिँ गभर्मेन्टले जुन छ नि आफूले युज गर्ने प्रडक्टहरूमा चाहिँ नेपालमै बनेको त्यसमाथि पनि प्राकृतिक रेसाहरूबाट बनेको सामान आफैले प्रयोग गर्न थाल्यो भने, गभर्मेन्ट अफिसहरूदेखि लिएर हरेक निकाय सरकारको हरेक निकायमा युज भयो भने चाहिँ सरकारबाट नै प्रमोसन सुरु भएपछि अझै मार्केट ट्याप गर्नको लागि अनि नेपाली प्रडक्टहरूको भ्यालु पनि अझै बढ्ने थियो जस्तो लाग्छ। हामीले चाहिँ रिसर्च गर्दै गर्दाखेरि के भेट्यौँ भन्दाखेरि जुन जङ्गलमा फल्ने केराहरू हुन्छ वाइल्ड बनाना, त्यसबाट निस्केको फाइबरहरू चाहिँ अलिकति मोर स्ट्रङ्गर अरू फाइबरको कम्पेरिजन नहुने भएको हुनाले हामीले चाहिँ एउटा यसको चाहिँ सुरुको सप्लाई चेनमा काम गर्दाखेरि चाहिँ हामीले आफ्नै इकोकन्टु भेन्चर प्राइभेट लिमिटेडले आफ्नै फार्म बनाएर जुन चाहिँ एग्रोफोरेस्ट्री मोडलमा फार्म बनाएर त्यो चाहिँ जङ्गलमा चाहिँ केराहरूको खेती पनि गरेको छ। त्यसले गर्दाखेरि चाहिँ आउने दिनहरूमा हामीले जुन केराहरू युज गर्नेछौँ त्यो चाहिँ एग्रोफरेस्ट्री मोडलमा बनेको केराहरू पनि युज गर्नेछौँ। त्यसले गर्दाखेरि चाहिँ एउटा अफोरेस्टेसनमा चाहिँ हामीले जुन एउटा रुख रोप्ने अनि एउटा जङ्गललाई संरक्षण सहित जङ्गललाई चाहिँ बढाउनेमा पनि एउटा राम्रो भूमिका खेलिरहेको छौँ। हामीले चाहिँ आजभन्दा 8-9 महिना अगाडि चाहिँ एउटा क्याम्पेन पनि स्टार्ट गरेका थियौँ जसमा चाहिँ हामीले एउटा नो प्लास्टिक ब्याग भन्ने जुन एउटा प्लास्टिक अल्टरनेटिभको रूपमा युज गर्न सकिन्छ त्यो ब्याग निकालेर हाम्रो जतिवटा ब्याग बिक्छ त्यसको बापत चाहिँ हामीले त्यतिवटा नै रुख रोप्ने एउटा क्याम्पेन चलाएको थियौँ। त्यस क्याम्पेन अन्तर्गत चाहिँ हामीले लगभग 800 रुख चाहिँ अल ओभर नेपाल रोपेको छौँ। अनि केराको कुरा गर्ने भने चाहिँ केरा त आफैमा हामीले केरा फाइबरको लागि केरा काट्ने होइन, केरा त काटेर फालेपछि जुन ग्रिन हाउस ग्यास इमिट गर्छ त्यसलाई रोक्नको लागि चाहिँ जुन फालिएको थामलाई चाहिँ युटिलाइज गर्ने हो। त्यसले पनि एउटा कार्बन डाइअक्साइड र मिथेन जस्तो हार्मफुल ग्यासेसहरू प्रड्युस हुनुबाट चाहिँ जोगाउँछ। प्राकृतिक रेसाहरूमा काम गर्दै गर्दाखेरि चाहिँ जुन

0: र हेम जस्तो प्लान्टहरू छ, यिनीहरू चाहिँ एकदमै यिनीहरूले पैसा नकमाएको भए, रेभिन्यू जेनेरेट नगरे भए मान्छेहरूले तिनीहरूलाई काटेर फाल्थे. सो यसले गर्दाखेरि चाहिँ मान्छेले एउटा के भइरहेको छ भन्दा हाम्रो ग्रामीण भेगको समुदायलाई चाहिँ यसबाट चाहिँ पैसा जेनेरेट हुन्छ है भनेर पनि मान्छेहरूको एउटा त्यसलाई प्रिजर्भ गर्नको लागि चाहिँ एउटा कन्सियस भएको छन् र त्यसलाई प्रिजर्भ गर्न वा बढाउनको लागि पनि मान्छेहरू लागि परेको छन्. त्यसले गर्दाखेरि चाहिँ एउटा डिफोरेस्टेसन पनि रोकिएको छ र जुन ग्रामीण भेगमा भएको प्लान्टहरू छ त्यो चाहिँ तिनीहरू चाहिँ आज काटे पनि 5-6 महिनामा चाहिँ उम्रेर सेम नै लेभलमा आउँछ. त्यही भएको हुनाले त्यसबाट चाहिँ एउटा ग्रामीण समुदायलाई एउटा रेभिन्यूको सोर्स पनि भएको छ र यसलाई एउटा प्रिजर्भ गर्नुपर्छ, यसलाई जोगाउनुपर्छ भन्ने एउटा कन्सियसनेस पनि मान्छेहरूमा डेभलप भइरहेको छ. मलाई चाहिँ के कुरामा खुसी लाग्छ भन्दाखेरि हाम्रो जुन प्रोडक्टहरू बनाएको छन् त्यो चाहिँ जो विदेश जाँदै हुनुहुन्छ नि उहाँले चाहिँ एउटा नेपालको चिनोको रूपमा लानुहुन्छ, त्यो गर्दाखेरि चाहिँ एकदम खुसी लाग्छ.
1: अत्यन्तै ओजप्रो शब्द अभावमा अवसर देख्नु नै सफल उद्यमीको परिचय हो. यदि तपाईँहरू पनि सन्देशजीको यो अभियानमा जोडिन चाहनुहुन्छ अथवा उहाँका उत्पादनहरू हेर्न चाहनुहुन्छ भने सामाजिक सञ्जालमा कान्दुक सर्च गर्न सक्नुहुन्छ वा वेबसाइटमा www.kanduk.com अर्थात् kanduk.com जान सक्नुहुन्छ. यो एउटा प्रेरणादायी कुराकानीका लागि सन्देश गैरेजीलाई धेरै धेरै धन्यवाद.
0: 100% मेड इन नेपाल. हामीले अरू केही कुराहरू विदेशबाट ल्याएर नेपालमा बनाउने होइन कि, हामीले चाहिँ सुरुबाट रेसा निकालेर अनि यही गाउँको दिदीबहिनीहरूले त्यसलाई ह्यान्डलुम गरेर त्यसपछि यहीँको दिदीबहिनीहरूले सिलाइ बुनाइ गरेर बनाउनु भएको प्रोडक्ट हो. त्यसले गर्दाखेरि चाहिँ जुन एउटा नेपालीपन हुन्छ त्यो चाहिँ मजाले झल्किने भएको हुनाले जो विदेश जानुहुन्छ उहाँहरूले चाहिँ हाम्रो प्रडक्टहरू एज अ सोभिनियर एज अ आफ्नो साथीहरूलाई गिफ्ट गरिरहनु भएको छ. अझै मेनली त जो स्टुडेन्टहरू पढ्न जानुहुन्छ उहाँहरूले चाहिँ हाम्रो आफ्नो प्रोफेसरलाई चाहिँ मेड इन नेपालको नेचुरल फाइबरबाट बनेको नेपालमा ह्यान्डलुम भएर बनेको भनेर लानुहुन्छ. सो त्यो कुराले पनि एउटा काम गर्ने मोटिभेसन चाहिँ दिइरहेको छ. नयाँ पुस्तालाई चाहिँ मेरो म्यासेज चाहिँ के भन्दाखेरि नेपालको कुरा गर्नु भने नेपालमा स्कार्सिटी त धेरै छ तर त्यो स्कार्सिटीभित्र लुकेको अपर्च्युनिटिजहरू पनि धेरै छ. सो त्यो चाहिँ हामी इन्डिभिजुअलमा डिपेन्ड गर्ने हो कतिको ट्याब हामीले ट्याब गर्न सक्छौँ भनेर. सो नेपालमा चाहिँ यति धेरै नेचुरल रिसोर्सेसहरू छ, यति र मटेरियलहरू छ जुन चाहिँ अनट्याप कन्डिसनमा छ र त्यसलाई त्यसमा चाहिँ एकदमै धेरै पोटेन्सियल छ. नेपालमा केही छैन भन्ने मेन्टालिटी भन्दा पनि नेपालमा के गर्न सकिन्छ भन्ने मेन्टालिटीले हामी अगाडि बढ्यौँ भने चाहिँ अवश्य पनि नेपालमै केही गर्न सकिन्छ भन्ने म्यासेज चाहिँ म हाम्रो यङ्स्टर्सहरूलाई दिन चाहन्छु. मैले चाहिँ ब्याचलर इन मेकानिकल इन्जिनियरिङ गरेँ हो. सो मैले चाहिँ इन्जिनियरिङ सक्ने बित्तिकै जब छोडेर यो व्यवसाय सुरु गरे हो. सो इनिसियल डेजहरूमा चाहिँ मलाई एउटा इक्जाम्पल अफ पेरियड लिन्थ्यो. सो एउटा इन्जिनियरिङ पढेको मान्छे अनि एउटा कम्युनिटीहरूमा गएर केटाको थाम बोक्दैछ, प्राकृतिक रेसाहरू कलेक्ट गर्दैछ भनेर यसले केही गर्न नसकेको भनेर नसकेर यो गरेको भनेर एउटा इक्जाम्पल अफ फेलियर लिन्थ्यो. मलाई धेरै क्रिटिसाइज पनि गरिन्थ्यो इनिसियल डेजहरूमा. सो हामीले चाहिँ यसपालिदेखि चाहिँ के गरेको छौँ भन्दाखेरि जुन कलेज पढिरहेको स्टुडेन्टहरू हुनुहुन्छ उहाँहरूले चाहिँ एउटा इन्डस्ट्रीको एक्सपोजर पाइरहेको हुनुहुन्न, बाहिरी कुरामा एक्सपोजर अलिकति कम हुन्छ. सो उहाँहरूलाई मध्यनजर गर्दै एउटा कलेज एम्बेसेडर भन्ने प्रोग्रामहरू चलाइरहेको छन् जसले गर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ हामीसँग आफै काम गरेर रेभिन्यू पनि जेनेरेट गर्न सक्नुहुन्छ. त्यसमाथि पनि नेपालमा स्टार्टअपहरू कसरी रन हुन्छ, सानसानो कम्पनीहरू कसरी रन हुन्छ, हामीले कम्युनिटीसँग कसरी काम गर्ने भन्ने कुराहरू पनि उहाँहरूले त्यो मार्फत चाहिँ सिक्न सक्नुहुन्छ. सो त्यही कारणले चाहिँ हामीले कलेज एम्बेसेडर पनि चलाएका छौँ. सो त्यसमा हजुरहरू कोही इन्ट्रेस्टेड हुनुहुन्छ भने कलेज पढिरहनु भएको तर एउटा म्यानुफ्याक्चरिङ कम्पनीको एक्सपोजर लिएर आफ्नो कम्युनिटीमा केही गर्न चाहनुहुन्छ वा केही कुराहरू सिक्न चाहनुहुन्छ भने हजुरहरू हामीसँग जोडिन पनि सक्नुहुन्छ. र फर्दर डिटेल्सको लागि चाहिँ हजुरले हाम्रो इन्स्टाग्राम र फेसबुकमा कन्दुक भनेर सर्च गर्नुभयो भने त्यहाँ पनि छ र www.kanduk.com पनि हाम्रो इन्फर्मेसनहरू मजाले भेटिन्छ. मलाई चाहिँ के कुरामा खुसी लाग्छ भन्दाखेरि हाम्रो जुन प्रोडक्टहरू बनाएको छौँ त्यो चाहिँ जो विदेश जाँदै हुनुहुन्छ नि उहाँले चाहिँ एउटा नेपालको चिनोको रूपमा लानुहुन्छ, त्यो गर्दाखेरि चाहिँ एकदम खुसी लाग्छ. नयाँ पुस्तालाई चाहिँ मेरो म्यासेज चाहिँ के भन्दाखेरि नेपालको कुरा गर्नु भने नेपालमा स्कार्सिटी त धेरै छ तर त्यो स्कार्सिटीभित्र लुकेको अपर्च्युनिटिजहरू पनि धेरै छ. सो त्यो चाहिँ हामी इन्डिभिजुअलमा डिपेन्ड गर्ने हो कतिले भन्दा यो ओभरअल 100% मेड इन नेपाल. हामीले अरू केही कुराहरू विदेशबाट ल्याएर नेपालमा बनाउने होइन कि, हामीले चाहिँ सुरुबाट रेसा निकालेर अनि यहीँ गाउँको दिदीबहिनीहरूले त्यसलाई ह्यान्डओभर गरेर त्यसपछि यहीँको दिदीबहिनीहरूले सिलाइ बुनाइ गरेर बनाउनु भएको प्रोडक्ट हो। त्यसले गर्दाखेरि चाहिँ जुन एउटा नेपालीपन हुन्छ त्यो चाहिँ मजाले झल्किने भएको हुनाले जो जो विदेश जानुहुन्छ उहाँहरूले चाहिँ हाम्रो प्रडक्टहरू एज अ सोभिनियर एज अ आफ्नो साथीहरूलाई गिफ्ट गरिरहनु भएको छ। अझ मेनली त जो स्टुडेन्टहरू पढ्न जानुहुन्छ उहाँहरूले चाहिँ हाम्रो आफ्नो प्रोफेसरलाई चाहिँ मेड इन नेपाल नेपालको नेचुरल फाइबरबाट बनेको नेपालमा ह्यान्डओभर भएर बनेको भनेर लाग्नुहुन्छ। सो त्यो कुराले पनि एउटा काम गर्ने मोटिभेसन चाहिँ दिइरहेको छ यसको ट्याब हामीले ट्याब गर्न सक्छौँ भनेर। सो नेपालमा चाहिँ यति धेरै नेचुरल रिसोर्सेसहरू छ यति र मटेरियलहरू छ जुन चाहिँ अनट्याप कन्डिसनमा छ र त्यसलाई त्यसमा चाहिँ एकदमै धेरै पोटेन्सियल छ। नेपालमा केही छैन भन्ने मेन्टालिटी भन्दा पनि नेपालमा के गर्न सकिन्छ भन्ने मेन्टालिटीले हामी अगाडि बढ्यौँ भने चाहिँ अवश्य पनि नेपालमै केही गर्न सकिन्छ भन्ने म्यासेज चाहिँ म हाम्रो यङ्स्टर्सहरूलाई दिन चाहन्छु। मैले चाहिँ ब्याचलर इन मेकानिकल इन्जिनियरिङ गरेँ हो। सो मैले चाहिँ इन्जिनियरिङ सक्ने बित्तिकै जब छोडेर यो व्यवसाय सुरु गरेँ हो। सो इनिसियल डेजहरूमा चाहिँ मलाई एउटा इक्जाम्पल अफ फेलियर दिन्थ्यो। सो एउटा इन्जिनियरिङ पढेको मान्छे अनि एउटा कम्युनिटीहरूमा गएर केटाको थाम बोक्दैछ प्राकृतिक रेसाहरू कलेक्ट गर्दैछ भनेर यसले केही गर्न नसकेको भनेर नसकेर यो गरेको भनेर एउटा इक्जाम्पल अफ फेलियर लिन्थ्यो। मलाई धेरै क्रिटिसाइज पनि गरिन्थ्यो इनिसियल डेजहरूमा। सो हामीले चाहिँ यसपालिदेखि चाहिँ के गरेको छौँ भन्दाखेरि जुन कलेज पढिरहेको स्टुडेन्टहरू हुनुहुन्छ उहाँहरूले चाहिँ एउटा इन्डस्ट्रीको एक्सपोजर पाइरहेको हुनुहुन्न बाहिरी कुरामा एक्सपोजर अलिकति कम हुन्छ। सो उहाँहरूलाई मध्यनजर गर्दै एउटा कलेज एम्बेसेडर भन्ने प्रोग्रामहरू चलाइरहेको छौँ जसले गर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ हामीसँग आफै काम गरेर रेभिन्यू पनि जेनेरेट गर्न सक्नुहुन्छ। त्यसमाथि पनि नेपालमा स्टार्टअपहरू कसरी रन हुन्छ सानसानो कम्पनीहरू कसरी रन हुन्छ हामीले कम्युनिटीसँग कसरी काम गर्ने भन्ने कुराहरू पनि उहाँहरूले त्यो मार्फत चाहिँ सिक्न सक्नुहुन्छ। सो त्यही कारणले चाहिँ हामीले कलेज एम्बेसेडर पनि चलाएका छौँ। सो त्यसमाथि त्यसमा हजुरहरू कोही इन्ट्रेस्टेड हुनुहुन्छ भने कलेज पढिरहनु भएको तर एउटा म्यानुफ्याक्चरिङ कम्पनीको एक्सपोजर लिएर आफ्नो कम्युनिटीमा केही गर्न चाहनुहुन्छ वा केही कुराहरू सिक्न चाहनुहुन्छ भने हजुरहरू हामीसँग जोडिन पनि सक्नुहुन्छ। र फर्दर डिटेल्सको लागि चाहिँ हजुरले हाम्रो इन्स्टाग्राम र फेसबुकमा कन्दुक भनेर सर्च गर्नुभयो भने त्यहाँ पनि छ र www.kanduk.com पनि हाम्रो इन्फर्मेसनहरू मजाले भेटिन्छ।
1: तपाईँको यो इको कन्दुक अभियानले अझै उचाइ लियोस् हाम्रो तर्फबाट पनि धेरै धेरै शुभकामना। आजको श्रृङ्खलाको समय सकिनै सकेको छ। यहाँहरूको कुनै पनि समस्या जिज्ञासा गुनासाहरू छन् अनिहरू छन् भने हामी पक्कै पनि सिधा हटलाइन नम्बरबाट रिपोर्ट गर्ने गरेका छौँ। हामीसँग अलिकति समय रहेको हुनाले आज हामीले अनधि चामलको विशेषता महिमाको विषयमा एउटा विशेष रिपोर्ट पनि तयार पारेका छौँ। यो रिपोर्ट राख्छौँ। रिपोर्ट भन्दा पछाडि खण्डमा फेरि पनि आउनेछौँ। हामीसँगै रहनुहोला। अनधि चामल नेपालको रैथाने कृषि प्रणालीको एक बहुमूल्य रत्न सांस्कृतिक पहिचान र आधुनिक अर्थतन्त्रमा उच्च मूल्य वृद्धि गर्न सक्ने एक विशिष्ट रणनीतिक उपज हो। विशेष गरी नेपालको मध्य पहाड़ी भेग र सिमसार क्षेत्रमा परम्परागत रूपमा खेती गरिँदै आएको यो चामल यसको चिपिक्क टाँसिने अर्थात स्टिक्ली र नरम गुणका कारण विश्वका अन्य महँगा चामलका प्रजातिहरूभन्दा पृथक देखिन्छ। ऐतिहासिक र सांस्कृतिक रूपमा माघे संक्रान्ति लट्टे खाने पर्व र विभिन्न धार्मिक अनुष्ठानहरूमा मात्र सीमित रहेको यो बारीलाई वर्तमान समयको व्यावसायिक दृष्टिकोणबाट हेर्दा यसले नेपाली कृषि क्षेत्रमा प्रिमियम ब्रान्डको रूपमा स्थापित हुने प्रचुर सम्भावना बोकेको छ। आधुनिक बजारमा उपभोक्ताहरू स्वास्थ्यप्रति अत्यन्तै सचेत हुँदै गएको सन्दर्भमा अनधि चामललाई केवल एउटा खाद्य वस्तुको रूपमा मात्र नभई सुपर फूड र औषधीय आहारका रूपमा बजारमा ल्याउनु आजको व्यावसायिक आवश्यकता र अवसर दुवै हो। अनधि चामलको पोषणगत संरचना र स्वास्थ्य लाभहरूको विश्लेषण गर्दा यो व्यावसायिक रूपमा अत्यन्तै आकर्षक देखिन्छ। साधारण चामलको तुलनामा अनधि चामलमा एमाइलो पेक्टिनको मात्रा उच्च हुने भएकाले यो पकाउँदा प्राकृतिक रूपमै स्वादिलो र पाचनका लागि सुपाच्य हुन्छ। विशेष गरी अनधि चामलमा प्राकृतिक एन्टी अक्सिडेन्ट आइरन क्याल्सियम र प्रोटिनको मात्राले यसलाई रक्त अल्पता कम गर्न हड्डी मजबुत बनाउन र शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मदत गर्छ। नेपालको परम्परागत चिकित्सा पद्धतिमा यसलाई शारीरिक कमजोरी हटाउने र दम जस्ता समस्यामा लाभदायक मानिन्छ। विश्वव्यापी रूपमा बढ्दो ग्लुटेन फ्री आहारको मागलाई सम्बोधन गर्न सक्ने यसको प्राकृतिक गुणले गर्दा यसलाई अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्यमा निर्यात गर्न सकिने आधारहरू प्रशस्तै छन्। यदि यसलाई वैज्ञानिक ढंगले परीक्षण गरी यसको पोषण तालिका सहित ब्रान्डिङ गरियो भने यसले पश्चिमा मुलुकहरूमा हिमालयन अर्ग्यानिक स्टिक्ली राइसको रूपमा ठूलो बजार दिन सक्छ। यसको उत्पादन कम क्षेत्रमा हुने र यसको माग उच्च रहने भएकाले यसको बजार मूल्य सामान्य चामलको तुलनामा 2-3 गुणासम्म कायम गर्न सकिन्छ। हाल शहरी क्षेत्रका ठूला डिपार्टमेन्ट स्टोर, अर्ग्यानिक आउटलेट र 5-स्टार होटलहरूमा यसको माग बढ्दो छ, तर व्यवस्थित आपूर्ति श्रृङ्खला अर्थात् सप्लाई चेनको अभावले गर्दा यो माग आपूर्तिसँग सन्तुलित हुन सकेको छैन। कर्पोरेट क्षेत्रले यसको व्यावसायिक उत्पादनका लागि किसान समूहहरूसँग करार खेती अर्थात् कन्ट्राक्ट फार्मिङको मोडलमा काम गर्नुपर्ने देखिन्छ। यसो गर्दा एकातिर किसानहरूले उचित मूल्य र बजारको सुनिश्चितता पाउँछन् भने अर्कोतर्फ कम्पनीले गुणस्तरीय र निरन्तर कच्चा पदार्थ प्राप्त गर्न सक्छन्। चामललाई दानाको रूपमा मात्र बिक्री नगरी यसबाट अनदीको पिठो, रेडी टु इट स्न्याक्स र पौष्टिक शिशु आहार जस्ता भ्यालु एडेड उत्पादनहरू तयार पार्नु आर्थिक रूपले अझ बढी लाभदायक पनि निश्चित छ। यद्यपि यसको व्यावसायिक मात्रामा केही चुनौतीहरू पनि विद्यमान छन्। परम्परागत खेती प्रविधि, उत्पादकत्वमा हुने उतार चढाव र आधुनिक प्रशोधन मिलहरूको कमीले गर्दा यसको लागत मूल्य केही बढी हुन सक्छ। यी चुनौतीहरूलाई चिन्नका लागि उन्नत बिउको छनौट, सिंचाईको व्यवस्था र सहकारी वा निजी क्षेत्रको सहकारीमा आधुनिक प्रेसिजन फार्मिङको अवलम्बन गर्नु आवश्यक छ। साथै अनदी चामलको भौगोलिक पहिचान अर्थात् जीआई ट्याग अर्थात् जियोग्राफिकल इन्डिकेसन दर्ता गरी यसको बौद्धिक सम्पत्तिको संरक्षण गर्नु पनि उत्तिकै जरूरी छ। राण्डीका क्रममा यसको प्याकेजिङमा नेपाली कला र संस्कृतिको झलक देखिने डिजाइनहरू प्रयोग गरी यसलाई उपहार सामग्री अर्थात् गिफ्ट आइटमका रूपमा समेत प्रबन्धन गर्न सकिन्छ। डिजिटल मार्केटिङका माध्यमबाट विश्वभर रहेका नेपाली र स्वास्थ्य सचेत विदेशी ग्राहकहरूलाई लक्षित गरी ई कमर्स प्लेटफर्महरूमा यसको उपस्थिति बलियो बनाउनुपर्छ। समग्रमा अनदी चामल नेपालको ग्रामीण अर्थतन्त्रलाई आधुनिक विश्व बजारसँग जोड्न सक्ने एक सशक्त माध्यम बन्न सक्छ। यसको मौलिकता, दुर्लभता र पोषणगत क्षमता नै यसको सबैभन्दा ठूलो पुँजी हो। सरकारले व्यक्तिगत रूपमा यसको अनुसन्धानमा सहयोग गर्ने र निजी क्षेत्रले आक्रात्मक रूपमा यसको बजारीकरण र प्रशोधनमा लगानी गर्ने भने अनदी चामलले नेपालको निर्यात व्यापारमा नयाँ आयाम थप्न सक्छ। यसलाई केवल चाड पर्वको परिकारमा मात्र सीमित नराखी आधुनिक भान्साको अपरिहार्य र स्वस्थकर हिस्सा बनाउन सकेमा यसले राष्ट्रिय गौरव र आर्थिक समृद्धि दुवैलाई एकैसाथ अगाडि बढाउने निश्चित छ। तसर्थ व्यावसायिक घरानाहरूका लागि अनदी चामलमा आधारित कृषि व्यवसाय आगामी दिनको एक सुरक्षित र नाफा मूलक लगानीको क्षेत्र भन्ने निश्चित देखिन्छ। हजुर, यिनै सामग्रीहरू सँगसँगै आजको श्रृङ्खलाको समय सकिने सकेको छ। यहाँहरूका कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू, अन्यहरू छन् भने हामी सिधा हटलाइन नम्बरबाट रिपोर्ट गर्ने गरेका छौँ, जसको लागि 98510-97192 98510-97192 टेलिफोन, एसएमएस अथवा वाट्सएप मार्फत पनि आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ, पठाउन सक्नुहुन्छ भन्ने असीम साहबबाट यहाँहरूको माझबाट विदा हुने अनुमति माग्छु। स्वदेशमै रहौ, कृषि कर्म गरौं, नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864174188।
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि। रामेछाप नगरपालिकाको अनुरोध,
4: घरेलु हिंसा महिला हिंसा फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
3: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक

0: सम्पर्क नम्बर 0 48 45 398 0 48 45 398
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
0: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल

0: तिर राम्री पो देख्छु त कसरी
1: के जिसके किनी सुगजीवन हस्पिटल खुर्कुटमा छ महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
2: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
0: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भ जाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
3: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
5: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
0: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 9892695998
6: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
8: डस्ना बनाएको एक वर्ष नि भएको छैन साह्रै ढाड दुखाएर हैरान पार्यो सिरप पनि उस्तै छ यता पोका उता पोका डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो उफ हैरान भए म त
9: के गर्नु त बुढी ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई
10: हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ
8: प्रोप्राइटर ओम बहादुर पुलामी मगर मनिका पुलामी मगर सम्पर्क नम्बर 9869422444
10: 9840378793 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली

0: नमस्कार, साँझ छ बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रुराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.npका साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको FM 95 MHz पनि सुनिरहनु भएको छ। संसदीय चुनाव समितिले सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिश गर्नुभएका न्यायाधीश डाक्टर मनोज कुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। प्रधान न्यायाधीशमा सिफारिश हुनुभएका शर्माको नाम समितिको आज बसेको बैठकले अनुमोदन गरेको संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली 2080 नियम 26 उपनियम 5 बमोजिम शर्माको नाम सर्वसम्मत रूपमा स्वीकृत भएको समितिका सभापति बोधन नारायण श्रेष्ठले जानकारी दिनुभएको छ। चुनाव प्रक्रियाका क्रममा प्रस्तावित प्रधान न्यायाधीश विरूद्ध परेका उजुरीहरूको सन्दर्भमा समेत समितिले निर्णय गरेको छ। सभापति श्रेष्ठका अनुसार प्राप्त उजुरीहरूलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्ने, वर्गीकरण गर्ने र आवश्यक अध्ययनका लागि सम्बन्धित निकायमा पठाउने सहमति भएको छ। विशेष गरी ती उजुरीहरूलाई समीक्षासहित अभिलेखका लागि संवैधानिक परिषदमा नै फिर्ता पठाइने समितिले जनाएको छ। संवैधानिक परिषदले वैशाख 24 गते शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। संसदीय चुनाव समितिबाट नाम अनुमोदन भएसँगै राष्ट्रपतिद्वारा प्रधान न्यायाधीश नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ। संसदीय समितिबाट प्रधान न्यायाधीशमा अनुमोदन भएका डाक्टर मनोज कुमार शर्माको आज शपथ ग्रहण हुने भएको छ। यसैबीच प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा विरूद्ध 16 जना उजुरीकर्ताहरूले उजुरी दर्ता गराएका छन्। संसदीय चुनाव समितिले उजुरीकर्तासँग छलफल गर्दै आरोपका आधार र प्रमाणबारे जानकारी लिएको छ। उजुरीकर्ताहरूले शर्मामाथि सर्वोच्च अदालतमा न्यायाधीश रहेता बेन्च फिक्सिङ गरेको आरोप लगाएका छन्। राजनैतिक प्रभाव र पहुँचका आधारमा संवेदनशील मुद्दाको सुनाइ प्रभावित बनाएको उहाँमाथि आरोप छ। केही उजुरीकर्ताले शर्मालाई नेपो बेबी भन्दै पारिवारिक शक्ति र पहुँचको भरमा न्यायिक क्षेत्रमा उक्लिएको आरोप समेत लगाएका छन्। शर्मा न्यायाधीश नियुक्तिपछि नेकपा एमालेसँग निकट बनेको र राजनैतिक प्रभावमा काम गरेको आरोप पनि छ। यसले न्यायपालिकाको निष्पक्षता र स्वतन्त्रतामाथि प्रश्न उठाएको उजुरीकर्ताहरूको भनाइ छ। त्यस्तै काठमाडौँ महानगरपालिकाको फोहोर व्यवस्थापन सम्बन्धी विवादित मुद्दामा रिट खारेज गरी झण्डै 2 अर्ब रूपियाँ बराबरको भ्रष्टाचारमा संलग्न भएको आरोप समेत शर्मामाथि लागेको छ। उजुरीकर्ताहरूले एमसेल कर फिर्ता सम्बन्धी विवादास्पद प्रकरणमा पनि शर्माले सहयोगी भूमिका खेलेको दावी गरेका छन्। राष्ट्रको आर्थिक हित विपरीत निर्णय प्रक्रियामा प्रभाव पारेको आरोप उजुरीमा समेटिएको छ। डाक्टर शर्माले प्रधान न्यायाधीश बन्न आवश्यक संवैधानिक योग्यता पूरा नगरेको दावी उजुरीकर्ताहरूको छ। शर्माले 15 वर्ष निरन्तर कानून व्यवसाय नगरेको तथा उच्च अदालतमा 5 वर्ष न्यायाधीशको अनुभव पनि नपुगेको आरोप छ। उजुरीमा शर्मा पूर्व न्यायाधीश दामोदर प्रसाद शर्माका भतिज भएको उल्लेख गर्दै पारिवारिक पहुँचकै आधारमा न्यायाधीश नियुक्ति भएको दावी छ। शक्तिको दुरूपयोग र न्यायपालिकामा परिवारवाद मौलाएको आरोप समेत उजुरीमा समावेश छ। उजुरीकर्ताहरूले पूर्व न्यायाधीश चोलेन्द्र शमशेर जबराको कार्यकाल स्मरण गर्दै विवादित व्यक्तिलाई पुनः प्रधान न्यायाधीश बनाइए न्यायपालिका फेरि संकटमा फस्न चेतावनी दिएका छन्। विवादित पृष्ठभूमिका व्यक्तिलाई पूर्ण कार्यकालका लागि प्रधान न्यायाधीश बनाउँदा देशले न्यायिक संवैधानिक र आर्थिक रूपमा ठूलो क्षति बेहोर्नुपर्ने अवस्था हुन सक्ने उजुरीकर्ताहरूको भनाइ छ। प्रतिनिधि सभाको आजको बैठकमा पनि विपक्षी दल श्रम संस्कृति पार्टीले प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएको छ। बैठक शुरू भए लगतै पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरूले आफ्नो ठाउँबाट उठेर प्लेकार्ड देखाउँदै विरोध प्रदर्शन गरेका हुन्। संसदमा बोल्नका लागि समय नपाएपछि साम्पाङ संसद बैठक छाडेर जानुभएको छ। त्यसअघि संसदको कार्यवाही अगाडि बढ़िरहँदा श्रम संस्कृति पार्टीका सांसदहरूले विभिन्न माग अंकित प्लेकार्ड सहित उभिएर सदनको ध्यान आकर्षण गराएका थिए। श्रम संस्कृति पार्टी ले हिजोको बैठकमा पनि यसै गरी विरोध प्रदर्शन गरेको थियो। लगातार दोस्रो दिन आज पनि संसद बैठकमा पार्टीले आफ्नो असन्तुष्टि व्यक्त गर्दै विरोधलाई निरन्तरता दिएको हो। यसैबीच सांसदहरूले सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन, महँगी नियन्त्रण, तत्काल राहत प्याकेज ल्याउन माग गरेका छन्। यस्तो मापदण्ड विपरीतका अस्पतालमाथि कार्यवाही गर्न उनीहरूको माग छ। प्रतिनिधि सभामा सरकारको आउँदो आर्थिक वर्षको नीति कार्यक्रममाथि छलफल चलिरहेको छ। मन्त्री परिषद बैठकले विभिन्न 7 वटा निर्णय गरेको छ। मंगलबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले विभिन्न 7 वटा निर्णय गरेको। नगरपालिका राजस्व अभिवृद्धि परियोजनाको लागि स्विजरल्याण्ड सरकारबाट प्राप्त हुने 6.16 मिलियन स्विस फ्रांक अनुदान स्वीकार गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। यस्तै अरणीको राजमार्गको मर्मत सुधार गर्न चीन सरकारले प्रदान गर्ने 79.36 मिलियन आरएमबी अनुदान स्वीकार गर्ने, यस्तै काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका जोखिममुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजू गरी प्रति परिवार पुनर्स्थापना खर्च बापतहरू 25,000 एकमुष्ट रूपमा प्रदान गर्ने, जोखिममुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहन गर्न 5 सदस्य भएको प्रति परिवार राहत रकम रू 15,000 प्रति महिनाको र सोभन्दा बढ़ी सदस्यका लागि प्रति सदस्य थप रू 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च प्रदान गर्ने, वृद्ध अशक्त असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा राख्ने, बालबालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता, स्थानीय तहसँगको समन्वय तथा सहकार्य गर्ने, प्रत्यायन नियमावली 2083 स्वीकृत गर्ने, सैनिक सेवा 6 संशोधन नियमावली 2083 स्वीकृत गर्ने, नेपाल राष्ट्र ब्याङ्क 2058 संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृत दिने र नेपाल सरकारका विभाजन नियमावली 2083 अनुसार हुने गरी राजपत्रांकित विशिष्ट श्रेणीका सचिवको दरबन्दी मिलान गर्ने र पदस्थापन गर्ने सरकारले निर्णय गरेको छ। नेपाल बार एसोसिएशनको नेतृत्वमा कानून व्यवसायीहरूले आज सर्वोच्च अदालत परिसरमा दिउँसै लालटिन बालेर सांकेतिक प्रदर्शन गरेका छन्। सर्वोच्च अदालतमा पछिल्लो समय विकसित घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै उनीहरूले न्यायालयमा देखिएको अवरोध र अन्यलको विरोध गरेका हुन्। एसोसिएशनको अस्ति आइतबारको बैठकले अदालतमा रिट निवेदन समेत दर्ता हुन नसक्ने अवस्था सिर्जना भएको निष्कर्ष निकाल्दै विरोध कार्यक्रम घोषणा गरेको थियो। त्यो निर्णय अनुसार आज दिउँसो 1 बजे बारको कार्यालय प्राङ्गणमा कानून व्यवसायीहरू भेला भएर लालटिन बाल्दै विरोध गरेका हुन्। नेपाली कंग्रेसको संस्थापन इतर समूहले काठमाण्डुमा सम्पर्क कार्यालय स्थापना गरेको छ। काठमाण्डुको अनाम नगरमा पार्टीको निवर्तमान सभापति शेरबहादुर देव समूहले सम्पर्क कार्यालय खोलेको, नेताहरू गुरू बराल, जितुजङ बस्नेत, जित शेरचन, कुन्दन काफले, केदार कार्की लगायतको सक्रियतामा सम्पर्क कार्यालय खुलिएको बताइएको छ। बराल बस्नेत र काफले निवर्तमान केन्द्रीय सदस्य हुन्। त्यस्तै शेरचन बागलुङका सभापति, गण्डकी प्रदेश सरकारको अर्थमन्त्री तथा कार्की कोशी प्रदेश सरकारको पूर्व मुख्यमन्त्री हुन् भने काफले बागमती प्रदेशका पूर्व अर्थमन्त्री हुन्। सम्पर्क कार्यालयमा बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, गिरिजा प्रसाद कोइराला, सुशील कोइराला, शेरबहादुर देवा र खुमबहादुर खड्काको तस्विर लहरमिलाएर राखिएको छ। नेता बरालले पार्टीको 15 औं महाधिवेशनलाई एकता महाधिवेशन बनाउने तयारीका लागि सम्पर्क कार्यालय स्थापना गरिएको बताउनु भएको छ। पछिल्लो 24 घण्टामा विभिन्न 11 स्थानमा आगलागी हुँदा 1 जनाको मृत्यु भएको छ भने 2 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार काठमाडौँ सहित ललितपुर, झापा, मोरङ, धनुषा, बारादाङ, डडेलधुरा र अछाममा आगलागीका घटना भएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार काठमाडौँमा मात्रै 3 ठाउँमा रामघाट, चन्द्रगिरी र 3 चुलीमा आगलागीका घटना भएको छ। 3 चुली स्थित सिन्धुली खाजा घरमा ग्यास चुहिएर भएको आगलागीमा 1 जना घाइते भएका छन्। यसै गरी दाङको गिठे पानीमा रहेको एक किराना पसल र मासु पसलमा आगलागी हुँदा 1 जना घाइते भएका छन्। अछामको मंगलसेन स्थित घर नजिकै खेतमा बालिएको आगोमा पर्न गई एक 2 वर्षीय बालकको माकर्नोला 2 वर्षीय बालिकाको मृत्यु भएको प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणका अनुसार पछिल्लो 24 घण्टामा आगलागी सहितका 18 विपज्जन्य घटनामा 3 जनाको मृत्यु भएको छ भने 5 जना घाइते भएका छन्। अछाममा आगलागीबाट 1 बारामा सर्पले डसेर 1 र डोल्पामा लेक लागेर 1 जनाको मृत्यु भएको छ। यसैगरी विभिन्न जिल्लामा विपज्जन्य घटनामा परेर 5 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार ती विपदका घटनाबाट 77,92,000 बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ। सबैभन्दा बढ़ी 12 को जितपुरमा दाल बोकेको लु 2 ख 59 41 नम्बरको ट्रकमा तार सट भई आगलागी हुँदा 70,00,000 बराबरको क्षति भएको प्राधिकरणले आज सार्वजनिक गरेको क्षतिको विवरणमा उल्लेख छ। दुर्गा प्रसादमाथि अनुसन्धान गर्न प्रहरीले थप 3 दिनको अनुमति पाएको छ। सोमबार राति वीरगंज स्थित होटल सिद्धार्थ दियालोबाट पक्राउ परेका प्रसादलाई मंगलबार पर्सा जिल्ला अदालतमा उपस्थित गराएर म्याद लिइएको। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सामाजिक सञ्जाल मार्फत उत्तेजक अभिव्यक्ति दिएको, सामाजिक सद्भावमा असर पर्ने गतिविधि सञ्चालन गरेको तथा राज्य विरूद्ध उक्साउने प्रकृतिका गतिविधिमा संलग्न रहेको भनी उजुरीका आधारमा उहाँमाथि अनुसन्धान अघि बढ़ाइएको छ। पर्सामाथि विद्युतीय कारोबार ऐन तथा सार्वजनिक शान्ति विरूद्धको कसुर अन्तर्गत अनुसन्धान भइरहेको जनाइएको छ। अनुसन्धानका क्रममा उहाँका अभिव्यक्ति, सार्वजनिक कार्यक्रम तथा सामाजिक सञ्जाल गतिविधिबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिनुभएको छ। राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयं सेवा भन्ने नाराका साथ शुरू भएको बागमती सफाई महाअभियान आजदेखि 13 वर्ष पूरा गरी 14 वर्षमा प्रवेश गरेको छ। विक्रम सम्बत 2070 जेठ 5 गते काठमाडौँको सभ्यताको स्रोत बागमतीलाई स्नान गर्न योग्य बनाउने उद्देश्यका साथ सफाई महाअभियान शुरू भएको थियो। पहिलो चरणमा पशुपति क्षेत्रसम्मको नदी सफा गर्ने लक्ष्य राखिएको थियो। 50 हप्ताको कार्यक्रममा तत्कालीन राष्ट्रपति डाक्टर रामवरण यादव लगायत विशिष्ट व्यक्तित्वले गौरीघाटमा मुख धुनुभएको थियो। सफाई महाअभियानको नेतृत्व तत्कालीन मुख्य सचिव लीलामणि पौडेलले गर्नुभएको थियो। अहिलेसम्म पनि उहाँको नेतृत्व छ। त्यस बेलादेखि प्रत्येक हप्ता शनिबार बिहान गर्मीमा 7 बजेदेखि 9 बजेसम्म र जाडोमा 7 बजेदेखि 9:30 बजेसम्म बागमती नदीका विभिन्न ठाउँको किनारमा सफाई हुने गरेको छ। महाअभियान आउँदो शनिबारदेखि 680 हप्तामा प्रवेश गर्दैछ। बागमतीबाट अहिलेसम्म 22,000 मेट्रिक टन भन्दा धेरै फोहोर व्यवस्थापन भएको छ। महाअभियानमा 15,00,000 जना भन्दा धेरैले नदीमा गएर फोहोर उठाएका छन्। सफाईमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सरकारी एवं सामुदायिक संस्थाले पनि योगदान गरेका छन्। धेरै मानिसले महाअभियानलाई सहयोग गरे पनि उद्देश्य अनुसार उपलब्धि हुन नसकेको गुनासो सुनिने गरेको छ। तपाईँ यति बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
1: रामेछाप नगरपालिकाको अनुरोध,
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाऊ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692695998।
0: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध,
1: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
0: फोहोर, मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
1: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
0: एउटै तेलमा खानेकुरा पटक पटक नतारौ, नपकाऊ।
1: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
0: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
1: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैं सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
0: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
1: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214। हावाहुरी चलेको बेला के गर्ने?
0: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
0: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
0: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
0: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
0: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
0: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
7: हजुरको रेडियो 102.1 MHz
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। पाङ्की समाचार। प्रहरीले अनुमति बिना सञ्चालनमा रहेका 32 एजुकेशन कन्सल्टेन्सीलाई मुद्दा चलाएको छ। मुद्दा चलाइएका 32 कन्सल्टेन्सीले दर्ता वा अनुमति बिना शैक्षिक परामर्श सञ्चालन गर्नुका साथै प्रचलित कानूनको उल्लंघन हुने अन्य कसुर गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जानकारी दिनुभएको छ। एसएसपी खड्काका अनुसार उनीहरूमाथि शिक्षा एवं बमोजिम मुद्दा चलाइएको, अनुमति बिना संस्था सञ्चालन, अनुमति लिएकै संस्थाहरूले विद्यार्थीका कृत्य लगत खड़ा गर्ने, त्यस क्रममा सही छाप सम्बन्धी कानूनको उल्लंघन जस्ता कसुरमा थप 37 कन्सल्टेन्सीमाथि अनुसन्धान भइरहेको एसएसपी खड्काले जानकारी दिनुभएको छ। मुद्दा नचल्याइएका कन्सल्टेन्सीले भने दर्ताका निम्ति प्रक्रिया थालेको निष्ठा पेश गरेका छन्। यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको संख्यामा वृद्धि भइरहेको छ। पर्यटन विभागका अनुसार सन् 2026 वसन्त ऋतुमा हिमाल आरोहणका लागि 79 देशका 1181 आरोहीले अनुमति लिएका छन्। विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिनुभएको छ। अहिलेसम्म सगरमाथा आरोहणका लागि 55 देशका 494 जना आरोहीले अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै 109 चिनिया नागरिकले अनुमति लिएका छन्। यस्तै अमेरिकाका 77, भारतका 61, बेलायतका 32, रूसका 18, अस्ट्रेलियाका 15, जापानका 14, नेपालका 12, ब्राजिलका 10 जनाले अनुमति लिएका छन्। लोत्सेका लागि 143, आमादब्लमका लागि 111, निप्सेका लागि 56, हिमलुङका लागि 46, कञ्चनजङ्घाका लागि 36, धौलागिरीका लागि 30 जनाले अनुमति लिएका छन्। यस्तै अन्य हिमाल आरोहणका लागि पनि अनुमति जारी भएका छन्। पर्यटन विभागले 6,500 मिटर भन्दा माथिका हिमाल आरोहणका लागि अनुमति दिँदै आएको छ। 5,800 देखि 6,500 मिटरसम्मका हिमाल आरोहणको अनुमति भने नेपाल पर्वतारोहण संघले दिने गरेको छ। विभागले यस वर्ष विभिन्न हिमाल आरोहणका लागि अनुमति प्रदान गरे बापत 1,25,84,60,554 रूपियाँ राजस्व संकलन गरेको छ। गाउँमै रहेको अस्पतालमा डाक्टरबाट नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा होइन मुख हेर्न समेत नपाउने, तर पूर्वी रामेछाप महाकुण्डमा सञ्चालन भएको एकीकृत स्वास्थ्य शिविरमा झनै 800 बिरामीले विशेषज्ञ सहितका चिकित्सकहरूबाट स्वास्थ्य परीक्षण गराउने र औषधि उपचार पाएका छन्। बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरको नेतृत्वमा जनस्वास्थ्य कार्यालय रामेछापको संयोजकत्वमा पुगेको विशेषज्ञ सहितका स्वास्थ्य कर्मीको टोलीले शनिबार र आइतबार उमाकुण्डको बामती र प्रतिमा 2 दिने स्वास्थ्य शिविरको आयोजना गरी दुर्गमका बासिन्दालाई सेवा दिएको थियो। सिन्धुलीको घ्याङले गाउँपालिकामा सञ्चालन गरिएको दुई दिन निशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविर तथा आँखा परीक्षण शिविरको समापन भएको छ। घ्याङले दुईको कार्यालयमा सञ्चालन भएको शिविरबाट पालिकाका 52 जनाले मोतियाबिन्दुको सफल शल्यक्रिया गराउन सफल भएका पालिकाले जानकारी दिएको छ। गाउँपालिकाभित्रका स्थानीयहरूलाई मोतियाबिन्दु शल्यक्रिया गर्न र आँखा परीक्षण गर्न घण्टौं हिँड्न नपरोस्, थोरै भए पनि सहज होस् भन्ने उद्देश्यले घ्याङले गाउँपालिकाको समन्वय र तिलगंगा आँखा अस्पतालको आयोजनामा शिविर गत आइतबार र सोमबार दुई दिनसम्म सञ्चालन गरिएको पालिकाले जानकारी दिएको छ। ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिका 8 सलेरीमा 80 घरधुरीका स्थानीयवासीले स्वच्छ तथा सुरक्षित खानेपानी सेवा पाएका छन्। लामो समयदेखि खानेपानी समस्याबाट प्रभावित क्षेत्रका लागि सञ्चालन गरिएको काफले खानेपानी तथा सरसफाई योजनाको उद्घाटन सिद्धिचरण नगरपालिकाका नगर प्रमुख तेजन खनालले गर्नुभएको। नेपाल स्वास्थ्यका लागि पानी नेवा र सिद्धिचरण नगरपालिकाको साझेदारीमा सञ्चालन गरिएको उक्त योजना काफले खानेपानी तथा सरसफाई उपभोक्ता समिति मार्फत कार्यान्वयन गरिएको थियो। योजना निर्माणमा कुल 37,07,131 रूपियाँ खर्च भएको जनाइएको छ। योजना मार्फत अब स्थानीयवासीले स्वच्छ तथा सुरक्षित खानेपानीमा सहज पहुँच पाउने नगर प्रमुख खनाले बताउनु भएको छ। देशभर तापक्रम बढ़दै गएको छ। विशेष गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई जिल्लामा गर्मी उल्लेख्य रूपमा बढ़दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो सबैभन्दा धेरै तापक्रम कैलालीको धनगढ़ीमा 37.7 डिग्री सेल्सियस मापन भएको छ। यस्तै नेपालगंजमा 36.7, भैरवमा 34.8, विराटनगरमा 33 डिग्री तापक्रम मापन भएको छ। पछिल्ला केही दिन यता नेपालगंज, धनगढ़ी, भैरवा, टिकापुर, अतरिया र महेन्द्र नगर लगायत पश्चिम तराईका ठाउँहरूमा तापक्रम लगातार बढ़िरहेको छ। पश्चिम तथा स्थानीय वायुको प्रभावका कारण तराई क्षेत्रमा तापक्रम तीव्र रूपमा बढ़िरहेको हो। विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आगामी केही दिन अझै गर्मी बढ़ने अनुमान छ। सर्वसाधारणलाई दिउँसो 11 बजेदेखि 4 बजेसम्म सकेसम्म घाममा बाहिर ननिस्कन महाशाखाको अनुरोध छ। साथै प्रशस्त पानी र झोलिलो पदार्थ खान तथा बाल बालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष ध्यान दिन स्वास्थ्य कर्मीहरूको आग्रह छ। तत्काल देशभर ठूलो वर्षा हुने सम्भावना नरहेको मौसमविदले बताएका छन्। आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँमा हल्का वर्षाको सम्भावना रहेको र उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। ताइवानले चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको बताएको छ। चिनिया नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमान वाहक युद्धपोत ल्याओनिङ पठाएको घोषणा गरेसँगै ताइवानले यो प्रतिक्रिया दिएको हो। ताइवानका प्रधानमन्त्री चो जङ ताईले चीनको निरन्तर सैन्य गतिविधि क्षेत्रीय शान्ति र अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको बताउनु भएको समाचार संस्था रोइटर्सले जनाएको छ। लोकतान्त्रिक रूपमा शासित ताइवानलाई चीनले आफ्नो क्षेत्र मान्दै आएको छ र राजनैतिक दबाव बढ़ाएको छ। यस्तै चीनले ताइवानका राष्ट्रपतिलाई चीन ते पृथकतावादी भएको आरोप लगाउँदै उहाँसँगको वार्तालाई अस्वीकार गर्दै आएको छ। राष्ट्रपति तेले पदभार ग्रहण गरेको दोस्रो वार्षिक उत्सवको पूर्व सन्ध्यामा राजधानी ताइपेमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ताईले चीनको गतिविधिबारे चिन्ता व्यक्त गर्नुभएको खबरमा उल्लेख छ। चीनले ताइवान स्ट्रेट क्षेत्र, इण्डो पेसिफिक क्षेत्र, दक्षिण चीन सागर र जापान वरिपरि पनि विभिन्न स्तर र प्रकारका सैन्य अभ्यासहरू सञ्चालन गरिरहेकोले नेभिगेशन सुरक्षालाई असर गरिरहेको उहाँले बताउनु भएको छ। र समाचारको अन्त्यमा खेल समाचार। अस्ट्रेलियाको बिग ब्यास लीग बीबीएल 2026-27 को उद्घाटन खेल आउँदो डिसेम्बरमा भारतको चेन्नईमा आयोजना गर्ने तयारी भएको छ। बीबीएलको आउँदो 16 संस्करणको उद्घाटन खेल चेन्नईको एमए चिदम्बरम रंगशालामा हुने तयारी भएको क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिकेट इन्फोले जनाएको छ। क्रिकेट अस्ट्रेलियाले गएको फेब्रुअरीमा चेन्नईको मैदानलाई सम्भावित स्थलका रूपमा पहिचान गरेको थियो। लगत्तै तमिलनाडु क्रिकेट संघ टीएनसीए र भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईसँगको सकारात्मक छलफलपछि चेन्नईमा बीबीएलको उद्घाटन खेल आयोजना गर्ने योजना अघि बढ़ेको खबरमा उल्लेख छ। हिजो क्रिकेट अस्ट्रेलियाको 5 सदस्यीय टोली चेन्नईको मैदान निरीक्षणका लागि पुगेको थियो। यद्यपि चेन्नईमा हुने बीबीएलको उद्घाटन खेलमा कुन टोलीबीच प्रतिस्पर्धा हुने भन्ने टुङ्गो लागेको छैन। सिडनी थन्डर, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स लगायतका टोलीहरू इच्छुक देखिएका छन्। सरकारी तहमा छलफल बाँकी नै रहेकाले उद्घाटन खेलको मिति घोषणा हुन समय लाग्नेछ। हवस् त, साँझ 6 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा हुने नै छ। तिनजेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीनकुने काठमाडौँ।
1: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
2: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
1: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
2: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
1: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
2: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
1: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
3: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराऊ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
4: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
5: किन आँखा मिचेकुमिचे गरेको
6: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाएपछि क्या
6: हो भने, यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
6: बुझेँ।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सुन्दर समृद्ध र विकसित उमाकुण्डको आधार कृषि पर्यटन जलस्रोत र सम्पन्न पूर्वाधार। नमस्कार, रामेछापको उमाकुण्ड गाउँपालिकाको सम्पूर्ण गतिविधि समेटिएको रेडियो कार्यक्रम हाम्रो उमाकुण्डमा हार्दिक स्वागत छ। म नवदास श्रेष्ठ। रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकासँगको सहकार्यमा युनिभिजन मीडिया ग्रुप रालीले तयार गरेको रेडियो कार्यक्रम हाम्रो उमाकुण्ड हरेक मंगलबार साँझ 36 देखि 7 बजेसम्म प्रसारण हुँदै आएको छ। यो कार्यक्रम रामेछापबाट प्रसारित 5 वटा रेडियोहरू रेडियो इनर्जी, हजुरको रेडियो, रेडियो तिफरी, रामेछाप रेडियो र झंकार एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ। 7 वटा वडाहरू रहेको रामेछापको उमाकुण्ड गाउँपालिकाले भौतिक र सामाजिक विकासमा उल्लेखनीय प्रगति गरेको छ। सुशासन, पारदर्शिता, नागरिक सहभागिता र समावेशितालाई प्राथमिकता दिँदै गाउँपालिकाले पूर्वाधार, शिक्षा, स्वास्थ्य र अन्य विकासात्मक कामलाई गतिशील बनाएको छ। जनताको सक्रिय सहभागिता र उत्तरदायी नेतृत्व मार्फत उमाकुण्डले समावेशी र दिगो विकासतर्फ फड्को मारिरहेको छ। नागरिकलाई गाउँपालिकाका सबै गतिविधिबारे जानकारी गराउने उद्देश्यले उमाकुण्ड गाउँपालिकाको सहयोगमा रेडियो कार्यक्रम हाम्रो उमाकुण्ड प्रसारणमा ल्याइएको हो। यस कार्यक्रम मार्फत जनतासम्म प्रत्यक्ष सूचना पुर्याउँदै पारदर्शिता, जवाबदेहिता र नागरिक गाउँपालिका बीचको आपसी सम्बन्ध अझ मजबूत बनाउने उद्देश्य लिएको छ। कार्यक्रम हाम्रो उमाकुण्डको आज 40 अंक हो। आजको कार्यक्रममा उमाकुण्ड गाउँपालिकामा एक हप्ताभित्र सञ्चालन भएका विभिन्न कार्यक्रमहरू समेटिएको गाउँपालिकाको गतिविधि र कार्यक्रमको अन्त्यमा रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर 6 गुप्तेश्वर स्वास्थ्य चौकीको सेवा प्रवाहको अवस्था, मातृ तथा बाल स्वास्थ्य जनचेतना र गाउँपालिकाको सहयोग लगायतका बारेमा स्वास्थ्य चौकीकी अयव रेणुका सुरुवातसँग गरिएको कुराकानी प्रस्तुत गर्नेछौ। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला। श्रोता, रामेछापको हिमाली क्षेत्रमा अवस्थित उमाकुण्ड गाउँपालिका 7 वडामा फैलिएको छ। शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटन र खेलकुद जस्ता क्षेत्रको दिगो विकासका लागि यो गाउँपालिका स्पष्ट दीर्घकालीन दृष्टिकोणसहित अघि बढ़िरहेको छ। स्थानीय आवश्यकताको पहिचान गर्दै योजनाहरू निर्माण गर्ने र त्यसलाई प्रभावकारी कार्यान्वयनमा जोड़ दिने क्रममा गाउँपालिका निरन्तर सक्रिय छ। कार्यक्रम हाम्रो उमाकुण्डमा अब सुनौ गाउँपालिकाको गतिविधि प्रस्तुत गर्दै हुनुहुन्छ हाम्रा सहकर्मी शंकर बरुवाल।
1: रामेछापको दुर्गम हिमाली गाउँपालिका उमाकुण्ड गाउँपालिका पूर्णखोप सुनिश्चित गाउँपालिका बनेको छ। गत शनिबार आयोजित विशेष कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर र जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभु कुमार झाले गाउँपालिकालाई पूर्णखोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गरेसँगै उमाकुण्ड गाउँपालिका औपचारिक रूपमा पूर्णखोपयुक्त गाउँपालिका घोषणा भएको हो। गाउँपालिकाले 2082 चैत 12 भित्र सबैवटालाई पूर्णखोप सुनिश्चित गर्ने लक्ष्य लिएको थियो। सोही लक्ष्य अनुसार 7 वटा वडामा रहेका 155 जना जन्मेदेखि 15 महिनासम्मका बालबालिकाले पाउनुपर्ने सबै खोप नियमित रूपमा प्राप्त गरेका छन्। त्यस्तै 16 देखि 59 महिनासम्मका 468 जना बालबालिकाले 15 महिनाभित्र लगाउनुपर्ने सम्पूर्ण खोप पूरा गरेको सुनिश्चित भएपछि गत चैत 18 गते नै सबैवटालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको थियो। उमाकुण्ड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अभिजित सुनारका अनुसार दुर्गम बस्तीका घर घरमा पुगेर बालबालिकालाई खोपको पहुँचमा ल्याउने काम सह थिएन र निरन्तर प्रयासपछि लक्ष्य हासिल भएको हो। उहाँले महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य कर्मी, जनप्रतिनिधि र अभिभावकको भूमिकालाई निर्णायक भएको भन्दै उल्लेख गर्नुभएको छ। यो उपलब्धिलाई निरन्तर कायम राख्नु नै मुख्य चुनौती रहेको उहाँले बताउनुभयो। गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनारले यो उपलब्धि कुनै एक व्यक्तिको नभई सम्पूर्ण समुदायको साझा प्रयासको प्रतिफल भएको बताउनुभयो। कुनै समयमा सामान्य स्वास्थ्य सेवा समेत कठिन रहेको उमाकुण्ड गाउँपालिकाका सबै बालबालिका खोप सेवामा समेटिनु ठूलो उपलब्धि रहेको उहाँको भनाइ थियो। स्वास्थ्य मन्त्री थापा मगरले समृद्ध प्रदेश निर्माणका लागि शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रलाई समान रूपमा अघि बढ़ाउनु पर्नेमा जोर दिनुभयो। उहाँले तीनै तहका सरकारी प्रभावकारी समन्वय भए मात्रै दुर्गम क्षेत्रका नागरिकले वास्तविक परिवर्तनको महसुस गर्न सक्ने बताउनुभयो। प्रदेश राजधानीबाट टाढा र भौगोलिक रूपमा विकट मानिने उमाकुण्डको विकासका लागि बागमती प्रदेश सरकारले विशेष कार्यक्रम बनाएर अघि बढ़ने उहाँले प्रतिबद्धता जनाउनुभयो। साथै अलपत्र परेका योजनालाई अघि बढ़ाउन उहाँले सम्बन्धित मन्त्रालयसँग समन्वय गर्ने पनि बताउनुभयो। दुर्गम हिमाली क्षेत्र उमाकुण्ड गाउँपालिकामा सञ्चालन गरिएको एकीकृत जनस्वास्थ्य शिविरबाट 2 दिनमा 856 जना नागरिकले विशेषज्ञ चिकित्सक सहित गाउँमै स्वास्थ्य सेवा पुगेपछि स्थानीय नागरिक उत्साहित भएका छन्। बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गत सञ्चालन गरिएको विकट क्षेत्रमा विशेषज्ञ चिकित्सक सहितको जनस्वास्थ्य शिविर तथा पोषण प्रबन्धन अभियान अन्तर्गत गत शनिबार प्रीति अस्पताल र आइतबार बान्ती भण्डारको स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको हो। जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभु कुमार झाका अनुसार शनिबार प्रीति अस्पतालमा सञ्चालन गरिएको शिविरबाट 494 जना र आइतबार बान्ती स्वास्थ्य चौकीमा 362 जनाले सेवा लिएका छन्। उहाँका अनुसार दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा पहुँचभन्दा बाहिर रहने अवस्थालाई ध्यानमा राख्दै गाउँमै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यसहित शिविर सञ्चालन गरेको हो। शिविरमा हाड जोर्नी, बालरोग, दन्त, आँखा, भिडियो एक्सरे तथा महिलाहरूका लागि भिआईए स्क्रिनिङ सेवा प्रदान गरिएको थियो। विशेषज्ञ चिकित्सकबाट प्रत्यक्ष जाँच र परामर्श पाउँदा स्थानीयलाई राहत महसुस भएको छ। उमकुन्ना गाउँपालिका जिल्लाकै दुर्गम हिमाली गाउँपालिका भएकाले यहाँका नागरिकलाई नियमित विशेषज्ञ सेवा लिन समस्या छ। आर्थिक अवस्था र स्वास्थ्य संस्थामा जनशक्तिको अभावका कारण उपचारका लागि बाहिर जानुपर्ने बाध्यता रहेको छ।
0: रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर 6 रहेको गुप्तेश्वर स्वास्थ्य चौकी विकट भौगोलिक अवस्थाका बीच स्थानीय नागरिकको आधारभूत स्वास्थ्य सेवाको मुख्य केन्द्र बनेको छ। सीमित स्रोत साधन, जनशक्ति र कठिन भूगोलका बावजूद स्वास्थ्य चौकीले दैनिक उपचार सेवा, गर्भवती तथा सुत्केरी सेवा, बालबालिकाको खोप अभियानदेखि मौसमी रोग नियन्त्रणसम्मका सेवा प्रवाह गर्दै आएको छ। ग्रामीण क्षेत्रमा स्वास्थ्य सचेतना अभिवृद्धि, सुरक्षित मातृत्व, पोषण तथा सरसफाईका विषयमा समेत स्वास्थ्य चौकीले समुदायसँग नजिकिएर काम गरिरहेको छ। कार्यक्रम हाम्रो उमाकुण्डमा अब सुनौ रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर 6 गुप्तेश्वर स्थित गुप्तेश्वर स्वास्थ्य चौकीको सेवा प्रवाहको अवस्था, मातृ तथा बाल स्वास्थ्य जनचेतना र गाउँपालिकाको सहयोग लगायतका बारेमा स्वास्थ्य चौकीकी अयव रेणुका सुनवारसँग गरिएको यो कुराकानी।
2: सर, अब हाम्रो यस गुप्तेश्वर स्वास्थ्य चौकीबाट चाहिँ अब निशुल्क दिइने अहिले जुन सेवाहरू छ नि सर, अब त्योहरू चाहिँ अब दिइनै राखेको छ। अब जस्तै अब हामी दिनमा चाहिँ अब हामीले चाहिँ अब 8-10 जति चाहिँ सेवाग्राहीहरू हुनुहुन्छ। अनि त्यसपछि अब हामीले चाहिँ अब हाम्रो स्वास्थ्य संस्थाहरूबाट चाहिँ अब जस्तै भयो खोप सेवा, पोषण सेवाहरू भयो, अनि झाडा पखाला सम्बन्धी सेवाहरू पनि भयो, अनि स्वास्थ्य सम्बन्धी सेवा पनि अब त्यो रोगको सेवाहरू पनि दिइन्छ सर। अनि सुरक्षित मातृत्व सेवाहरू भए, अब जस्तै परिवार नियोजनका सेवाहरू पनि छन् सर त्यसमा। अनि त्यसपछि अब सामुदायिक स्तरमा प्रदान गरिने सेवाहरू पनि छन् सर। अब हामीले चाहिँ अब सामुदायिक स्तरमा पनि गएर अब हाम्रो स्वास्थ्य संस्थामा मात्रै नभइकन समुदाय स्तरमा पनि गएर हामीले चाहिँ अब हाम्रो समुदायमा भएको मानिसहरूलाई चाहिँ हामीले अब सेवा दिने पनि त्यो व्यवस्थापन पनि छ सर हाम्रो यो गुप्तेश्वर स्वास्थ्य चौकीबाट चाहिँ।
3: हजुर, अब जस्तो त्यहाँ स्वास्थ्य चौकीमा आवश्यक मात्राको दक्ष जनशक्तिको कतिको व्यवस्था रहेको छ, अभाव छ कि छैन, भौतिक पूर्वाधारको हिसाबले हामी कतिको सम्पन्न छौँ, हामीलाई आवश्यक छ कि छैन, यस विषयमा चाहिँ स्थानीय सरकार अथवा अन्य निकायबाट चाहिँ केही त्यस्तो सहयोगहरू पहल कदमहरू भएको अवस्था छ कि छैन, के छ म्याम यसको अवस्था पनि भनिदिनुहोस् न।
2: अब हाल त यस हाम्रो गुप्तेश्वर स्वास्थ्य चौकीमा अब हाम्रो जनशक्तिको त अब अहिले त हामी अब पर्याप्तमा नै छौँ सर। तर पनि अब हाम्रो चाहिँ अहिले हाम्रो एचए पदमा चाहिँ पदपूर्ति नभएको कारणले गर्दाखेरि उहाँ चाहिँ अब वैदेशिक रोजगारीको लागि चाहिँ अब उहाँ चाहिँ अब यहाँबाट उहाँ चाहिँ विदाई भएर जानुभएको कारणले गर्दाखेरि अब हाम्रो अहिले एचए पदपूर्तिमा चाहिँ खाली नै हुनुहुन्छ। अनि अब हाम्रो अयवमा चाहिँ हामी अब दुईजना स्टाफ छौँ नै, हामी त्यसको चाहिँ पदपूर्ति नै छ। अनि सी अनमी हुनुहुन्छ एकजना, अनि त्यसै गरी अनमी पनि दुईजना हुनुहुन्छ, अनि काँसाहरू पनि दुईजना हुनुहुन्छ। अब अरू त सबै पदपूर्ति त अब जनशक्ति त अरू त पदपूर्तिमा छ सर। अलिकति अहिले हाम्रो यस गुप्तेश्वर स्वास्थ्य चौकीमा चाहिँ अयव पदमा चाहिँ पदपूर्ति नभएको कारणले गर्दाखेरि अब कतिपटक चाहिँ अलिकति
3: हजुर। अब यो जस्तो निशुल्क पाउने औषधिको कुरा छ होइन, यो औषधि व्यवस्थापनलाई लिएर चाहिँ यो स्वास्थ्य संस्थाहरू अलिकति विवादमा आउने गर्छन्, कति कुराहरू पर्याप्त भएन, कहीँ के भएन भन्ने खालका गुनासोहरू पनि आउने गर्छ। विशेष गरी यो औषधिको दिगो व्यवस्थापनका लागि चाहिँ यहाँहरूले के कस्ता योजना बनाउनु भएको छ, पालिका यसमा कतिको गम्भीर छ, यसबारे पनि भनिदिनुहोस् न।
2: हजुर सर, अब अहिले हालसम्म हेर्दाखेरि चाहिँ सर हाम्रो गुप्तेश्वर स्वास्थ्य चौकीमा चाहिँ त्यस्तो औषधिहरूमा चाहिँ कुनै पनि अब त्यस्तो समस्याहरू आएको अवस्थाहरू छैन सर। पर्याप्त मात्रामा नै अब हामीले पाउने अब सेवाग्राहीहरूलाई दिनुपर्ने अब जति औषधिहरू उपलब्ध गराउनु पर्ने छ त्यो औषधिहरू सबै चाहिँ हाम्रो पालिकाहरूले चाहिँ हामीलाई दिनुभएको छ। र कति औषधिहरू हामीले स्टकमा पनि राखेको हुन्छौँ, अनि सकिँदाखेरि पनि अब कुनै औषधिहरू सकिँदाखेरि पनि अब उहाँहरूले चाहिँ हाम्रो पालिकाबाट चाहिँ हामीलाई अब समयमा नै उहाँहरूले उपलब्ध गराउनुहुन्छ। अब सेवाग्राहीहरूलाई चाहिँ औषधि सेवाहरूमा हामीले जति औषधिहरू दिनुपर्ने हुन्छ तर त्यो औषधिहरूमा चाहिँ हामीलाई कुनै पनि अप्ठ्यारो चाहिँ अहिलेसम्म परेको छैन सर। कहिलेकाहीँ कुनै कुनै औषधिहरू त अब सकिएको बेलामा पनि अब उहाँहरूले अब गाह्रो हुन्छ कुनै कुनै बेलामा चाहिँ अब त्यो बेलामा पनि उहाँहरूले अब हाम्रो पालिकामा हामीले भन्यौँ भनेदेखि चाहिँ उहाँहरूले समयमा नै हामीलाई त्यो औषधिहरू उपलब्ध गराउनुहुन्छ सर।
3: हजुर, अब यहाँले जस्तो यो स्वास्थ्य चौकीसम्म आउने बिरामीलाई हेर्दा अथवा तपाईँहरू जुन सामुदायिक कार्यक्रम मार्फत विभिन्न क्याम्प मार्फत पनि गाउँमा पुगिराख्नु भएको छ, गाउँ गाउँमा घुमिराख्नु भएको छ, त्यसको आधारले हेर्दा हाम्रो गुप्तीकरण स्वरमा चाहिँ विशेष गरी के कस्ता स्वास्थ्य समस्याहरू भएका देखिन्छ धेरै मात्रामा? अनि अर्को कुरा विशेष गरी पछिल्लो समय अलिकति सर्ने भन्दा पनि नसर्ने रोगको एउटा जुन खालको एउटा जोखिम बढ्दै गएको अवस्था छ समाजमा, यसको अवस्था के छ, यसबारे पनि भनिदिनुहोस् न।
2: यो हाम्रो गुप्तेश्वर स्वास्थ्य चौकीबाट चाहिँ हामीले जसरी यो समुदायमा भएका अब जतिजना अब सेवाग्राहीहरू हुनुहुन्छ

0: हालसम्म देखि हेर्दाखेरि अनि समुदाय स्तरमा पनि हामीले गएर हामीले जाँचबुझ गर्दाखेरि पनि जस्तै अब हामीले चाहिँ महिनाको चाहिँ अब जस्तै मासिक महिनामा चाहिँ हामी 21-22-23 चाहिँ हामीले जस्तै गाउँघर क्लिनिकहरू चलाउँछौँ। अब यो चाहिँ समुदाय स्तरमा गएर हामीले चाहिँ मासिक रूपमा चाहिँ हामीले चलाउने यो कार्यक्रम हो सर। अन्त यसमा पनि हेर्दाखेरि चाहिँ धेरै जसो प्राय जसोमा चाहिँ हामीले चाहिँ अब उच्च रक्तचाप भयो, मोटोपना भयो, अनि जस्तै यो सुगरको रोगीहरू चाहिँ अब दीर्घ रोगीहरू चाहिँ बढी भेटिन्छ सर।
1: हजुर, अब जस्तो उहाँहरूले सेवन गर्ने औषधि जुन खालको छ होइन, अब यो विशेषतः अब यही सदरमुकामकै स्वास्थ्य संस्थाहरूमा समेत यो चाहिँ ठ्याक्कै पाइएन भन्ने खालको गुनासोहरू नागरिकले गरिराखेको अवस्था छ। अब यो नसर्ने खालका रोगका बिरामीहरूले पाउने औषधिहरूको व्यवस्थापन चाहिँ हाम्रो स्वास्थ्य संस्थाहरूले अथवा पालिकाहरूले कसरी गरिराखेको अवस्था छ, यसबारे पनि भनिदिनुहोस् न।
0: अब यो नसर्ने रोगको चाहिँ विशेष गरेर सर अब अहिले हाम्रो अब स्वास्थ्य संस्थाबाट चाहिँ खाइरहने भनेको औषधि चाहिँ हाम्रो अब प्रेसरको हो, ब्लड प्रेसरको। अब त्यसमा चाहिँ हाम्रो चाहिँ विशेष गरी चाहिँ 5 mg हुन्छ एउटा एम्लोडिपिन भन्ने ट्याब्लेट। अब त्यो ट्याब्लेट हामीले चाहिँ धेरै उहाँहरूलाई अब सेवाग्राहीहरूलाई हामीले दिने उहाँहरूलाई सप्लाई गर्ने औषधि नै भनेको यो एम्लोडिपिन हो एउटा चाहिँ। तर यो औषधि पनि हामीले चाहिँ अब पालिका स्तरबाट चाहिँ स्तरीयबाट चाहिँ हामीले पर्याप्त मात्रामा नै हामीले यो औषधि चाहिँ उपलब्ध गराउन सकिएको छ सर। अहिलेसम्म त्यसको चाहिँ कुनै पनि अभाव त्यस्तो भएको छैन। कुनै कुनै समयमा चाहिँ अब हामीले चाहिँ अब यो औषधि बरु अरू रोगहरूको चाहिँ औषधिहरू अब हामीले त्यसलाई टुटाउन मिल्यो, तर यिनीहरूलाई चाहिँ हामीले स्टकमा पनि राखेको हुन्छौँ सर। अब किनभने यो चाहिँ अब तपाईँको अब यसले चाहिँ अब दैनिक रूपमा चाहिँ उहाँहरूले दिनदिनै प्रयोग गर्नु परेको कारणले गर्दाखेरि हामीले खासै यो औषधिहरूलाई चाहिँ हामीले स्टकमा पनि राखेको कारणले गर्दाखेरि हामीले औषधि हेर्छौँ सर। अनि त्यही अनुसारले फेरि हामीले पालिकालाई पनि त्यो सकिनुभन्दा अगाडि नै त्यो स्टकमा राखेको औषधिहरू पनि सकिनुभन्दा अगाडि नै हामीले उहाँहरूलाई चाहिँ जानकारी दिन्छौँ। अनि त्यसपछि उहाँहरूले जानकारी पाइसकेपछि पालिकाबाट पनि हाम्रो स्वास्थ्य शाखाबाट पनि त्यो औषधिहरू चाहिँ हामीलाई टाइममा नै उपलब्ध गराउनुहुन्छ सर। अब यो नसर्ने रोग सम्बन्धी पाइने औषधिहरूको बारेमा पनि खासै हामीलाई त्यस्तो अप्ठ्यारो चाहिँ छैन सर अहिलेसम्म यसो हेर्दाखेरि सर।
1: हजुर, अब पछिल्लो समय विशेष गरी यो नसर्ने रोगको चाहिँ एउटा जुन खालको जोखिम छ, यो एउटा यो चिन्ताको विषय स्वास्थ्य क्षेत्रमै एउटा ठूलो चिन्ताको विषय पनि भएको अवस्था छ। त्यसैले अब यो नसर्ने रोगको चाहिँ विशेष गरी अब यसको कम गर्न निराकरण गर्नका लागि चाहिँ हाम्रो स्वास्थ्य संस्थाहरूको भूमिका के रहन्छ? यहाँहरूले जस्तो आफूले रेगुलर दिने चाहिँ सेवा सुविधा बाहेक यसका लागि चाहिँ सेवा प्रभाव बाहेक यसका लागि के गरिराख्नु भएको छ? अब कस्तो पनि कुरा हुन थाल्यो भने अब स्वास्थ्य कर्मीहरू अथवा स्वास्थ्य संस्थाहरूले बिरामी भएर अस्पतालमा आएर उपचार गर्नुभन्दा त्योभन्दा पहिला बिरामी हुन नदिनकै लागि पनि भूमिका निर्वाह गर्नुपर्छ भन्ने खालको चाहिँ अब सार्वजनिक फ्लोरहरूमा त्यो खालका कुराहरू पनि उठ्न थालेको छ। त्यसैले यो अब सबै क्षेत्रले हेर्दाखेरि सबैको नजरबाट ठूलो चुनौती छ त भनिराखेका छौँ हामीले, तर यसका लागि हामी कसरी मुभमेन्ट भएका छौँ भन्ने विषयमा चाहिँ एउटा प्रश्न छ। त्यसैले यो जुन नसर्ने रोग हाम्रो समाजमा बढ़िराखेको नसर्ने रोगको चाहिँ एउटा निराकरणका लागि त्यसलाई कम गर्नका लागि चाहिँ जस्तो यहाँहरू जस्तो स्वास्थ्य कर्मी यहाँहरूले काम गर्ने जस्तो स्वास्थ्य संस्थाहरूको भूमिका चाहिँ कस्तो हुनुपर्छ र कसरी यहाँहरूले भूमिका निर्वाह गरिराख्नु भएको छ यसबारे पनि भनिदिनुहोस् न।
0: अब यो अहिले हेर्दाखेरि त सर अहिले सर्ने रोग भन्दा पनि यो नसर्ने रोगको अब रोग त धेरै लाग्ने व्यक्तिहरू त धेरै नै देखिएको छ सर, देखिन त होइन। अब यसको निराकरण गर्नको लागि चाहिँ सर अब हामीले चाहिँ उहाँहरूलाई अब लाग्नुभन्दा अगाडि लाग्नुभन्दा अगाडि नै हामीले योबाट चाहिँ हामी कसरी टाढा रहने भनेर चाहिँ अब हामीले चाहिँ अब मासिक रूपमा अब हामी एउटा आमा समूह अब जस्तै स्वास्थ्य स्वयंसेविका दिदीहरू मार्फत चाहिँ एउटा आमा समूह गठन भएको हुन्छ अनि त्यसमा पनि गएर हामीले चाहिँ मासिक रूपमा चाहिँ हामी आमा समूहमा गएर चाहिँ हामीले उहाँहरूको स्वास्थ्य जाँचहरू गर्ने जस्तै ब्लड प्रेसरहरू नाप्ने अब उहाँहरूको सुगरहरू टेस्ट गर्ने यस्ता कार्यक्रमहरू पनि हामीले सञ्चालन गरेका छौँ। अनि त्यसपछि अब उहाँहरूलाई त्यसमा गइसकेपछि चाहिँ अब भौगोलिक विकटताको कारणले गर्दाखेरि अब स्वास्थ्य संस्थाबाट घर भोलि धेरै टाढा भएको कारणले गर्दाखेरि कतिजना चाहिँ उहाँहरू चाहिँ स्वास्थ्य संस्थामा आएर सेवाहरू लिन नसक्नु भएको अवस्थाहरू पनि छ। त्यो हिसाबले हेर्दाखेरि चाहिँ हामीले चाहिँ स्वास्थ्य आमा समूहमा जाँदै महिनाको हामीले चाहिँ अब 9 आमा समूहमा नै गएर अब हामीले चाहिँ उहाँहरूको स्वास्थ्य जाँचहरू गर्छौँ अनि उहाँहरूको स्वास्थ्य अवस्था कस्तो छ, के छ उहाँहरूको अब प्रेसरको अवस्थाहरू कस्तो छ, सुगरको अवस्थाहरू कस्तो छ, त्यही अनुसारले चाहिँ हामीले उहाँहरूलाई जाँच गरिसकेपछि चाहिँ उहाँहरूलाई त्यही अनुसारको हामीले सल्लाह सुझावहरू उहाँहरूलाई दिने त्यो एउटा हामीले यो माध्यम हामीलाई चाहिँ यो चाहिँ हाम्रो स्वास्थ्य शाखाबाट नै हामीलाई यो उपलब्ध गराउँछ।

0: बस्नु भएको कारणले गर्दाखेरि हामीले महिनै पछि गएर हामीले यो पनि गर्ने गरेको छौँ, त्यो जाँचहरू पनि गर्ने गरेका छौँ सर। अनि त्यसपछि त्यहाँनिर गएर अब उहाँहरूलाई के कस्तो अवस्था समस्याहरू छन् त्यो अनुसारको अब तपाईँहरूले चाहिँ आफ्नो स्वास्थ्यमा तपाईँहरूले चाहिँ अब सुधार ल्याउनुपर्छ भनेर हामीले विभिन्न स्वास्थ्य शिक्षाहरू पनि दिने गरेका छौँ सर।
1: हजुर, अब अलिकति यो गर्भवती महिला र सुत्केरी सेवाको अवस्थाको पनि कुरा गरौँ। अब जस्तो यो राज्यले विशेष गरी अब यो स्वास्थ्य संस्थाभन्दा बाहिर घरमै सुत्केरी हुने प्रचलन बढ़िसकेपछि त्यसलाई चाहिँ शून्यमा झार्ने, जुन आमा र बच्चाको स्वास्थ्य अवस्था मृत्युदर घटाउने भनेर जुन खालको एउटा अभियान स्वरूप लामो समयदेखि विभिन्न नाराबाट कार्यक्रमहरू सञ्चालन भइराखेको अवस्था छ, अब यहाँको संस्थाले पनि यो सेवा प्रवाह गरेको अवस्था छ, अब घरमै सुत्केरी हुने प्रचलन दर यो दर कस्तो छ, के छ, अब कति सेवा लिन त्यहाँ आउँछन् उहाँहरूले, जुन यो जुन महिलाहरूमा अथवा उहाँको परिवारमा जुन एउटा अवेरनेस, जुन यो सुत्केरी हुने बेला अथवा गर्भवती बेलाको नियमित जाँचका कुराहरू होइन सबै कुराहरू यसलाई हेर्दाखेरि चाहिँ कस्तो छ त्यहाँ त्यो बारे पनि जानकारी गराइदिनुहोस् न।
0: हाल हेर्दाखेरि सर हाम्रो यस गुप्तेश्वर स्वास्थ्य चोकीमा चाहिँ जस्तै अब यो गर्भवती जाँचको कुराहरू आयो, अनि सुत्केरी जाँचको कुराहरू आयो, यो हेर्दाखेरि चाहिँ अब जस्तै अब घरमा नै सुत्केरी हुने अवस्थाको कुराहरू पनि आयो। अहिलेसम्म हाल हेर्दाखेरि चाहिँ हाम्रो गुप्तेश्वर स्वास्थ्य चोकीमा चाहिँ पछिल्लो वर्षमा चाहिँ हाम्रो अब जस्तै पछिल्लो वर्षतिर चाहिँ अब जस्तै कुनै कुनै ठाउँहरूमा अलि टाढा हेल्थ स्वास्थ्य संस्थाबाट धेरै टाढा भएको ठाउँहरूमा चाहिँ कुनै कुनै ठाउँमा त्यस्तो भए तापनि हाल चाहिँ सर त्यस्तो अवस्थाहरू चाहिँ छैन। जस्तै घरमै डेलिभरी हुने त्यस्तो चाहिँ अब सुत्केरी हुने अवस्थाहरू चाहिँ छैन सर। अनि अब त्यसको लागि चाहिँ घरमै सुत्केरी नहुनको लागि अब जस्तै स्वास्थ्य संस्थामा नै आएर नै उहाँहरूले चाहिँ आफ्नो गर्भ जाँच गर्नको लागि चाहिँ अब हामीले विभिन्न अब हाम्रो स्वास्थ्य शाखाबाट पनि विभिन्न सेवा सुविधाहरू उहाँहरूलाई उपलब्ध गराउनु भएको छ। त्यो बमोजिम हामीहरूले चाहिँ अब सुत्के गर्भवती आमाहरूलाई चाहिँ त्यही अनुसारको स्वास्थ्य शिक्षाहरू दिँदै उहाँहरूले चाहिँ अब नेपाल सरकारले तोके बमोजिम उहाँहरूले कति पटक चाहिँ उहाँहरूले गर्भ जाँच गर्नुपर्छ सुत्केरी हुनुभन्दा अगाडि त्यो अनुसारले उहाँहरूलाई सुरुमा नै हामीले स्वास्थ्य शिक्षा दिएर सबै गर्भवतीहरूलाई चाहिँ स्वास्थ्य संस्थामा नै आएर तपाईँहरूले गर्भ जाँच गराउनुपर्छ, यदि तपाईँहरूले अब गर्भ जाँच गराउनु भएन भने विभिन्न प्रकारको स्वास्थ्य समस्याहरू आउँदछन् भनेर यस्ता शिक्षाहरू पनि दिएको छौँ सर। अनि अर्को कुरा अब सुत्केरीको कुराहरू आयो, सुत्केरीको कुरा पनि अब तपाईँहरूले चाहिँ सुत्केरी गराउने बेलामा चाहिँ तपाईँहरूले चाहिँ स्वास्थ्य संस्थामा नै आएर तपाईँहरूले गर्भ जाँच गराउनुपर्छ, स्वास्थ्य संस्थामा नै आएर तपाईँहरूले चाहिँ सुत्केरी गराउनु भयो भनेदेखिलाई चाहिँ तपाईँहरूले चाहिँ अब यातायात खर्चहरू पनि पाउनु हुनेछ। अनि त्यसपछि अब सुत्केरी चाहिँ अब जस्तै उहाँहरूले तपाईँहरूले चाहिँ घरमा नै सुत्केरी गराउनु भयो भनेदेखिलाई चाहिँ अब तपाईँले चाहिँ नेपाल सरकारबाट पाउने विभिन्न सेवा सुविधाहरू पनि तपाईँहरूले पाउनु हुने छैन, त्योबाट चाहिँ तपाईँहरूलाई वञ्चित गराइनेछ भनेर चाहिँ अब जस्तै उहाँहरूलाई चाहिँ अब स्वास्थ्य संस्थामा नै आएर चाहिँ उहाँहरूले चाहिँ अब सुत्केरी गराउनुहोस् भनेर यस्ता जनचेतनामूलक अब कुराहरू पनि उहाँहरूलाई भनेका छौँ। जस्तै अब उहाँहरूले पाउने अब जस्तै नेपाल सरकारबाट पाउने जस्तै अब जन्म दर्ताहरू भयो यस्ता कुराहरू चाहिँ तपाईँहरूले चाहिँ उपलब्ध हुँदैन, तपाईँहरूलाई चाहिँ यस्तो सेवाहरू तपाईँले पाउनु हुने छैन यदि स्वास्थ्य संस्थामा आएर गर्भवती सुत्केरी गराउनु भएन भनेर यस्ता जनचेतनामूलक कार्यक्रमहरू चाहिँ हामीले उहाँहरूलाई चाहिँ फैलाएको छौँ सर भनेका छौँ। र उहाँहरू चाहिँ अब हामीले चाहिँ अब अहिलेको हालको अवस्था हेर्दाखेरि हाम्रो गुप्तेश्वर स्वास्थ्य चौकीमा चाहिँ सबै गर्भवती आमाहरू चाहिँ आएर स्वास्थ्य संस्थामा जाँच्ने अब प्रोटोकल अनुसार उहाँहरूले चाहिँ आठै पटक उहाँहरूले चाहिँ गर्भवती गर्ने र सुत्केरी हुन पनि उहाँहरू स्वास्थ्य संस्थामा नै आउने यस्ता अहिले चाहिँ सबै यस्ता कार्यहरू चाहिँ भइरहेको छन् सर।
1: हजुर, अलिकति पोषणको कुरा पनि गरौँ न, जस्तो पोषण सुधारका लागि अब जस्तो पोषणको अवस्था के छ त्योबाट सुरु गरौँ होइन, त्यस्ता समस्याहरू देखिएका छन् कि छैनन्, जस्तो अब बच्चा अब गर्भवती अब सुत्केरी महिलाहरूका कुराको पोषणका कुरा पनि जोडेर आउँछन् होइन, त्यस्ता अभियानहरू हामीले के सञ्चालन गरेका छौँ, पालिका तहबाट पनि सञ्चालन भएका छन् अथवा यहाँको स्वास्थ्य संस्थाबाट भएका छन् के छ यसबारे पनि भनिदिनुहोस् न।
0: यो पोषणको कुरा आउँदाखेरि चाहिँ सर अब जस्तै अब हामीले चाहिँ मासिक रूपमा हामीले चाहिँ अब जस्तै हामीले खोपहरू सञ्चालन गर्छौँ, अनि खोपहरू सञ्चालन गर्दाखेरि चाहिँ अब हामीले चाहिँ अब जन्मेदेखि 23 महिनाको बच्चाहरूलाई चाहिँ हामीले अब टोल अनुगमन गर्छौँ पोषणको लागि। अनि त्यसपछि अब उहाँहरू अब खोप लाउन आउँदाखेरि पनि उहाँहरूले आफ्नो बच्चाहरूलाई चाहिँ अब लेखाजोखा अब गर्नुहुन्छ अब जस्तै पोषण सेवाको सम्बन्धीमा चाहिँ अब हामीले जस्तै अब भिटामिन ए का कुराहरू भयो आइरनहरू भयो एल्बेन्डाजोलका ट्याब्लेटहरूका कुरा भयो जुटाको औषधिहरूको कुराहरू भयो यस्ताहरू कुराहरू पनि हामीले उहाँहरूलाई चाहिँ सेवा पुर्याइराखेको नै अवस्थाहरू छन्। अनि जस्तै अब जन्मेदेखि 23 महिनासम्म त अब बच्चाको टोल लिनु नै पर्छ भनेर अब नेपाल सरकारले पनि टोल नै दिनुभएको छ। अनि कतिपटक अवस्थामा चाहिँ आमाहरू चाहिँ कस्तो गर्ने भने उहाँहरूको जति बच्चालाई जति खोप लगाउनु पर्नेछ त्यो समयमा मात्रै उहाँहरूले आउने अनि आफ्नो बच्चालाई चाहिँ टोल अनुगमन गर्ने आफ्नो बच्चाको अब पोषण अवस्था कस्तो छ भनेर चाहिँ अब उहाँहरूले चाहिँ अब खोप लाउन आउँदाखेरिको समयमा मात्रै उहाँहरूले चाहिँ अब पोषण लेखाजोखाको लागि आउने त्यसपछि फेरि उहाँहरू नआउने भएको अवस्था त्यो अवस्थाहरूलाई देख्दाखेरि चाहिँ त्यो अवस्था सिर्जना भएको कारणले गर्दाखेरि चाहिँ जस्तै अब हाम्रो पालिकाबाट चाहिँ हाम्रो पालिका स्तरीयबाट चाहिँ हाम्रो स्वास्थ्य शाखाबाट चाहिँ अब जस्तै जन्मेदेखि 23 महिनाभित्रसम्म चाहिँ अब टोल अनुगमन गर्नुपर्छ सबै आमाको बच्चाहरूले आमाहरूले चाहिँ आफ्नो बच्चाहरूलाई चाहिँ टोल अनुगमन गर्नुपर्छ भनेर हो उहाँहरूलाई चाहिँ अब उत्प्रेरित गर्नको लागि चाहिँ अब जस्तै उहाँहरूले चाहिँ अब 23 महिनासम्म चाहिँ उहाँहरूले पोषण लेखा जोखा गरे बापत चाहिँ उहाँहरूले चाहिँ अब 1150 चाहिँ उहाँहरूले चाहिँ त्यो एउटा अब उहाँहरूलाई चाहिँ प्रोत्साहन स्वरूप उपहार जस्तै मानेर उहाँहरूलाई चाहिँ अब त्यो पनि अब उहाँहरूले सेवा प्रदान गर्नुभएको छ। अनि उहाँहरूले चाहिँ अहिलेको अवस्था हेर्ने हो भने चाहिँ उहाँहरूलाई त्यो कुराहरू भन्दाखेरि चाहिँ उहाँहरूले चाहिँ अब पोषणको लागि चाहिँ अब उहाँहरूले चाहिँ सधैँभरि चाहिँ अब महिनैभरि चाहिँ उहाँले 23 महिनाभित्रसम्म चाहिँ आफ्नो बच्चाहरूलाई चाहिँ अब टोल अनुगमनको अनुगमनमा ल्याउने पनि गर्नुहुन्छ। र अहिले कुनै पनि बच्चाहरू चाहिँ अब जस्तै अब पोषणको कारणले गर्दाखेरि अब कुपोषण हुने अब शीघ्र कुपोषणमा जाने त्यस्तो अवस्थाहरू चाहिँ अहिले हाम्रो गुप्त शिशु स्वास्थ्य चौकीबाट चाहिँ त्यस्तो देखिएको छैन। सर सबैले चाहिँ आफ्नो बच्चाहरूलाई चाहिँ अब पोषण लेखाजोखाको लागि उहाँहरूले चाहिँ अब स्वास्थ्य संस्थामा ल्याउने जोख्ने उहाँहरूको आफ्नो बच्चाको पोषण अवस्थाहरू थाहा पाउने अब उत्साह उहाँहरूलाई पनि बढेको छ सर अहिले चाहिँ।
1: हजुर अब केही दिन अगाडि नै यहाँहरू विशेष गरी अब पालिका नै पूर्ण खोपयुक्त पालिका घोषणा भइसकेको अवस्था छ यो तपाईँहरू सबैजना बधाईको एउटा पात्र पनि भन्नुभएको छ। प्रयासपछि लामो यहाँहरूले जुन खालको एउटा सूचक थियो त्यो सूचक मेट गरिसकेपछि यहाँहरूले त्यो घोषणा भएर अहिले पक्कै पनि कार्यक्रम मार्फत घोषणा गरेको केही दिन मात्रै भयो। विशेष गरी अब यसको दिगोपना सुनिश्चितताका कुरा पनि जोडेर आउँछ। यो एउटा घोषणा भइसकेपछि हाम्रा अभियानहरू बन्द भयो भन्ने बुझिँदैन, झन् चुनौतीपूर्ण झन् प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने अवस्था हुन्छ। अब यो बालबालिकाको खोप अभियानलाई चाहिँ प्रभावकारी रूपमा सञ्चालन

0: उहाँहरूलाई अब जनचेतनामूलक अब उहाँहरूलाई सेवा जनचेतनामूलक सूचनाहरू पनि उहाँहरूलाई प्रदान हामीले चाहिँ अब उहाँहरूलाई प्रदान गर्छौँ र उहाँहरूले चाहिँ आफ्नो बच्चाहरूलाई चाहिँ नियमित रूपमा अब खोप लगाउन पनि ल्याउनुहुन्छ। अनि जस्तै अब ल्याइसकेपछि अब महिनावरी लगाउनु पर्ने कतिवटा खोपहरू हुन्छन्, अब त्यो खोप लगाइसकेपछि पनि यति महिनाभित्रसम्ममा चाहिँ तपाईँको सबै बच्चाहरूलाई चाहिँ खोप लगाउनु पर्छ। यदि तपाईँहरूले त्यो लगाउनु पर्ने खोपहरू सबै लगाउनु भएन भने चाहिँ त्यो खोप विरुद्ध चाहिँ विभिन्न प्रकारको रोगहरू लाग्छन्। अब त्यो खोप लाग्न नदिनको लागि चाहिँ तपाईँहरूले चाहिँ आफ्नो बच्चाहरूलाई चाहिँ खोप लगाउनु पर्ने हुन्छ भनेर हामीले त्यो पनि उहाँहरूलाई पनि भन्छौँ, उहाँहरूको आमा अभिभावकहरूलाई पनि। अब कति अभिभावकहरू चाहिँ यस्तो पनि हुनुहुन्छ कि अब कुनै कुनै खोपहरू लगाउँदाखेरि चाहिँ अब बच्चाहरू धेरै रुने अब त्यस्तो अवस्थाहरू पनि हुन्छ, अनि त्यो अवस्थाहरू चाहिँ आफ्नो अभिभावकले देख्न नसकेर होइन यो खोप त अब यो खोप त धेरै गाह्रो हुने रहेछ बच्चालाई अर्को महिना त हामी नलगाउँ क्या हो भन्ने खालको कुराहरू पनि आउँछन्। तर तपाईँहरूले त्यस्तो गर्नु हुँदैन, यो खोप भनेको अब तपाईँहरूले जस्तै अब आज लगाउनु भयो भनेदेखिलाई अब उसलाई ज्वरो आयो भने पनि 24 घन्टाभित्र मात्रै आउने हो, 12 घन्टा 24 घन्टाभित्र मात्रै त ज्वरो आउने हो, त्यसपछि आउँदैन। कति आमाहरू चाहिँ अब त्यसरी डराउनु पनि हुन्छ र उहाँहरूले त्यो पनि हामीलाई भन्नुहुन्छ, अनि त्यो अवस्थामा चाहिँ हामीले चाहिँ उहाँहरूलाई होइन त्यस्तो होइन तपाईँहरू डराउनु पर्ने अवस्था हुँदैन, त्यो चाहिँ खोपकै कारणले गर्दाखेरि आएको हो, त्यसले कुनै पनि असर हुँदैन, कुनै पनि असर गर्दैन त्यसले बच्चालाई, अब यो त्यो खोप लगाउँदाखेरि चाहिँ त्यो हल्का ज्वरो आउने त्यस्तो हुन्छ नै, बच्चाले हल्का ज्वरो आउने त्यस्तो समस्या देखानै पर्छ सबैलाई नै, अब त्यसमा डराउनु पर्ने कुनै पनि अवस्था हुँदैन। तर नेपाल सरकारले दिएको जतिवटा खोपहरू छ निशुल्क रूपमा, तर त्यो खोपहरू चाहिँ तपाईँले सबै खोपहरू तपाईँले पुरा गर्नुपर्छ भनेर चाहिँ हामीले उहाँहरूलाई अब त्यो सल्लाह सुझाव पनि दिन्छौँ र उहाँहरूले चाहिँ अब ल्याउनु पनि हुन्छ नियमित रूपमा। अहिले कुनै पनि बच्चाहरू जस्तै हाम्रो अब उमाकुण्डामा त अब अघि भन्नु पर्दाखेरि अब पुनः खोप सुनिश्चित घोषणा पनि भइसक्यो भन्ने कुराहरू, अब त्यो सबै कुराहरू अब त्यही सबै कुराहरू चाहिँ अब हाम्रो गुप्तेश्वर स्वास्थ्य चौकी पहलले गर्दाखेरि, हाम्रो स्वास्थ्य शाखाको पहलले गर्दाखेरि पनि यो कुराहरू भएको हुन्, अनि कुनै पनि बच्चाहरू चाहिँ अहिले चाहिँ अब खोपहरू लगाउन ल्याउनु पर्छ लानुपर्छ, अब यो खोप चाहिँ दिनुपर्ने रहेछ है भन्ने खालको अब अभिभावक हरूलाई पनि त्यो खालको चाहिँ अब चेतनाहरू उहाँहरूको अब त्यस्तोहरू उहाँहरूलाई पनि भइरहेको छ। त्यही भएको कारणले गर्दाखेरि अब मासिक रूपमा अब हामीले विभिन्न अब टोल टोलमा गएर महिनावरी रूपमा चाहिँ हामीले टोल टोलमा गएर पनि बच्चाहरूलाई उहाँहरूको सहज होस् भनेर चाहिँ अब जस्तै अब उहाँहरू स्वास्थ्य संस्थामा नै आउन पनि धेरै टाढो हुन्छ, त्यही भएको कारणले गर्दाखेरि अब हामीले अब टोल टोल छुटाएर पनि हामीले यो खोप लगाउने कार्यक्रमहरू सञ्चालन गर्ने गर्दछौँ महिनामा त्यस्तो गर्दछौँ, अनि अब छुटेकोहरूलाई अब स्वास्थ्य संस्थामा ल्याएर पनि हामीले खोप लगाउने गर्छौँ, यस्तै यस्तै कार्यहरू भइराखेको छ सर।
1: हजुर म्याम, जस्तो अब जस्तो स्वास्थ्य संस्थाको जुन स्वास्थ्य चौकीको सेवालाई अझै प्रभावकारी बनाउनको लागि गाउँपालिका अथवा गाउँपालिकाको स्वास्थ्य शाखाको सहयोग समन्वय चाहिँ कस्तो छ यसबारे पनि भनिदिनुहोस् न।
0: अब स्वास्थ्य संस्थालाई हाम्रो अझै राम्रो बनाउने अझै दिगो रूपमा लानको लागि त हाम्रो अब स्वास्थ्य शाखा हाम्रो अब पालिकाबाट त धेरै नै अब उहाँहरूले धेरै नै सहयोग गर्नुभएको छ, हामीलाई अब चाहिने विभिन्न प्रकारको अब सामानहरू पनि उपलब्ध गराउनुहुन्छ, अब औषधिहरू पनि समयमा नै उहाँहरूले अब उपलब्ध गराउनुहुन्छ। जस्तै अब त्यो चाहिँ अब हामीले चाहिँ हाम्रो स्वास्थ्य संस्थाबाट नै हामीले अब टाइममा नै अब उहाँहरूलाई समयमा नै हामीले यो सूचनाहरू दियौँ भनेदेखिलाई उहाँहरूले पनि हामीलाई समयमा नै त्यो कुराहरू पुऱ्याइदिनुहुन्छ नि त। अब जस्तै अब हामीले नै उहाँहरूलाई भन्न ढिलो गऱ्यौँ भनेदेखि चाहिँ कतिपटक अब गाह्रो त हुन्छ नै, तर पनि अब हामीले पनि अब हामीसँग कति के छ त भनेर अब हामीले चाहिँ त्यो हेरेर हामीले हाम्रो स्वास्थ्य शाखालाई चाहिँ हामीले चाहिँ उहाँहरूलाई चाहिँ सूचना दियौँ भनेदेखिलाई अब उहाँहरूले चाहिँ टाइममा नै हामीलाई चाहिने सामग्रीहरू अब औषधिका कुराहरू भयो चाहिने विभिन्न अब भौतिक कुराहरू भयो यो सबै कुराहरू चाहिँ उहाँहरूले समयमा नै जुटाइदिनुहुन्छ, त्यो सम्बन्धमा चाहिँ हामीलाई कुनै पनि गाह्रो त छैन र उहाँहरूले हामीलाई चाहिने खण्डमा उहाँहरूले चाहिँ आफ्नो समयमा नै सबै कुराहरू जुटाइदिनुहुन्छ सर।
1: पछिल्लो समय अब यो मौसमी समस्याहरू चाहिँ के भएका बिरामीहरू आउने गर्छन् स्वास्थ्य संस्थामा, यसबारे जानकारी गराइदिनुहोस् न।
0: पछिल्लो समयमा चाहिँ हामीले चाहिँ अब कुन कुन खालका अब बिरामीहरू चाहिँ अब आउने गर्छन् भनेदेखिलाई अस्ति यही आर्थिक वर्षमा चाहिँ अस्ति यो कार्तिकतिरको समयमा चाहिँ अलिकति यो रुगा खोकीको बिरामीहरू चाहिँ एकदम भाइरल रूपमा त्यो चाहिँ अब कोरोना जस्तै फैलिरहेको अवस्थाहरू थियो, धेरै नै एकदम गुप्तेश्वर स्वास्थ्य चौकीले चाहिँ अब बिरामीहरूलाई चाहिँ धानै गाह्रो भएको अवस्थाहरू थियो, जस्तै अब हस्पिटलमा बेडहरू सुत्ता बिरामी राख्ने बेडहरू नभएको नभएको एकदम अभाव भएको त्यस्तो हामी पनि झेल्नु पर्यो त्यो बेलाको समयमा चाहिँ एकदम यो रुगाखोकीले गर्दाखेरि एकदम भाइरल फैलिरहेको थियो। तर अहिले चाहिँ यसो हेर्दाखेरि अहिलेको उसमा

0: बाघकुण्डको आजको समय सकियो। कार्यक्रमको आजको अंक तपाईलाई कस्तो लाग्यो? आफ्ना सुझाव सल्लाह र प्रतिक्रिया अवश्य दिनुहोला। यस्तै उमाकुण्ड गाउँपालिकाका विषयगत शाखाहरू र वडा कार्यालयहरूले सम्पादन गरेको कामका बारेमा कुनै प्रश्न वा जिज्ञासा छन् भने तपाईले हाम्रो फोन नम्बर 0485900018 फोन गरेर रेकर्ड गराउन वा टिपाउन पनि सक्नुहुनेछ। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। कार्यक्रमको अर्को अंकमा यहाँका सुझावहरू समेतलाई समेटेर नयाँ विषयवस्तुका साथ आउने नै छौं। आजको कार्यक्रमबाट मनवराज श्रेष्ठ सहित कार्यक्रम उत्पादक टीमलाई पनि बिदा दिनुहोस्। अर्को कार्यक्रममा फेरि भेटौंला। नमस्कार।
1: अहिले साँझको 7 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ। कहाँबाट ल्याउनु भयो दाजु?
3: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
2: हुर्केकै गिरिराज चल्ला 150मा?
3: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
4: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
3: विराज किसानको साथी,
4: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
3: प्रोप्राइटर जय मानन्दर। फोन 0485402439, 0485402533 र 98540420239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
5: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ,
8: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
7: हाम्रा विशेषताहरू
8: 40% मात्रै डाउन पेमेन्ट,
7: सजिलो मासिक किस्ता सुविधा,
8: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
7: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
8: आवश्यक कागजातहरू,
7: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
8: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

6.9 inch को standard display, AI powered camera, reverse को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले, तपाईंको मन जित्छ बारम्बार

0: हजुरको रेडियो 102.1 MHz।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845410043, 98 63 023 422।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्नी।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
4: मंगलसूत्र झुम्का र पाउजु कहाँ बनाएर ल्याउनु।

0: हजुर, यहाँ आधुनिक परम्परागत घर गहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुन चाँदीको घर गहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशा गहतराज, सम्पर्क नम्बर 9855069604 98 29 044 342। सुबिना सुन चाँदी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएस लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
2: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
1: फोहोर मैला तथा झुङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
2: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
1: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
2: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
1: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
2: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
1: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
2: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447 5214।
3: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीनकुने, काठमाडौँ।
4: लौ चट्याङ पर्न आँटो, सबैजना यता आउ त, यता यो ठुलो रुखको फेदमा बसौ।
5: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
6: हो र?
5: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
5: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड,
0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
8: शासन, अभिभावक र नागरिक समाज सबैको साझा दायित्व हो। विद्यालय शिक्षाको संवैधानिक जिम्मेवारी बोकेका स्थानीय तहहरूले विद्यालयमा आफ्नो स्वार्थ लाद्ने कार्य बन्द गरी गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड़ दिनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
9: नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ। शपथपछि आजै उहाँले सर्वोच्च अदालतमा पदभार ग्रहण गर्ने हुनुभएको छ। शर्मालाई संसदीय सुनवाई समितिले आज सर्वसम्मत रूपमा अनुमोदन गरेपछि राष्ट्रपतिबाट औपचारिक नियुक्ति भएको हो। त्यसअघि सुनवाईका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै शर्माले एनसेल कर विवादमा कानून अनुसार फौजदारी जरिवा वाना मात्र हटाइएको र बाँकी कर तथा शुल्क असुल गरिएको स्पष्ट पार्नुभयो। उहाँले बार बेन्च बीच कुनै दण्ड नरहेको, रिट दर्ता रोकिएको, आरोप निराधार रहेको तथा वरिष्ठता मात्र प्रधान न्यायाधीश नियुक्तिको आधार नहुने बताउनुभयो।
10: मुद्दाहरूको दर्पणको आदेश इत्यादि रोकिएको हो कि भन्ने कुराहरू गर्नुभएको छ। अब मैले त्यसलाई चाहिँ कसरी लिएको छु भनेर भन्दाखेरि चाहिँ रिट दर्ता र दर्पणको सम्बन्धमा चाहिँ त्यो गर्ने सबै प्रशासनै जिम्मेवार रहने कुरा हो र प्रशासन त्यसमा आफ्नै नै स्वतन्त्र रहेको अवस्था छ। त्यसकारण चाहिँ प्रशासनबाट चाहिँ आफ्नो विवेक प्रयोग गरेर नै त्यसको चाहिँ भएको होला भन्ने लागेको छ र मैले त्यसमा थप टिप्पणी गर्न चाहिँ चाहिँ।
9: न्यायालयमा बिचौलिया र विकृति रोक्न ई कोड तथा प्रत्यक्ष प्रसारण प्रणाली लागू गरिएको उहाँको भनाइ छ। साथै अदालतहरूको प्रगति विवरण चौमासिक रूपमा सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनुभयो। संवैधानिक परिषदले, न्याय परिषदले पठाएका 6 जनाको नाम मध्ये हाल सर्वोच्च अदालतमा 4थो वरियतामा रहेका न्यायाधीश शर्मालाई प्रधान न्यायाधीश बनाउने निर्णय गरेको थियो। संवैधानिक परिषदले विगतको वरिष्ठता क्रमको परम्परा मिच्दै शर्माको नाम सिफारिश गरेपछि न्यायालयको स्वतन्त्रता र स्वच्छतामाथि प्रश्न उठाउँदै नेपाल बार लगायतले विरोध पनि गरिरहेका छन्। सरकारले काठमाडौँ उपत्यकाका नदी किनारमा जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित भएका परिवारलाई पुनस्थापना खर्च स्वरूप प्रति परिवार 25,000 रूपियाँ दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले प्रभावित परिवारको विवरण रुजू गरी एकमुष्ट रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। यस्तै जोखिमयुक्त बस्तीबाट हटाएकालाई वैकल्पिक बसोबास आफै गर्न प्रोत्साहन स्वरूप 3 महिनासम्म प्रति महिना 15,000 रूपियाँ राहत उपलब्ध गराइने भएको छ। 5 भन्दा बढ़ी सदस्य भएका परिवारलाई थप प्रति सदस्य 2,000 रूपियाँ दिइने मन्त्री पोखरेलले बताउनुभयो।
11: काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजू गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत रू 25,000 एकपुष्ट रूपमा प्रदान गर्ने, जोखिममुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न, 5 सदस्य भएको प्रति परिवार राहत रकम रू 15,000 प्रति महिनाको र 100 भन्दा बढ़ी सदस्यका लागि प्रति सदस्य थप रू 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने, वृद्ध अशक्त असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्था गर्ने, बालबालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहको समन्वय तथा सहकार्यमा गर्ने।
9: प्रतिनिधि सभाका सांसदहरूले आगामी आर्थिक वर्ष 2083-84 को बजेट वास्तविकतामा आधारित बनाउन सरकारलाई सुझाव दिएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरूले राष्ट्रिय गौरवका आयोजना साना किसानले हित, स्वास्थ्य पूर्वाधार र खानेपानी समस्या समाधानलाई बजेटको प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्। सांसद गणेश बहादुर विश्वकर्माले कम आय भएका नागरिकको जीवनस्तर सुधारमा केन्द्रित बजेट आवश्यक रहेको बताउनुभयो भने सांसद ध्रुवराज राईले साना किसानलाई प्राथमिकता दिन माग गर्नुभयो। सांसद विपिन कुमार आचार्यले खानेपानी समस्यालाई राष्ट्रिय चुनौतीको रूपमा उठाउँदै स्वास्थ्य र पूर्वाधार क्षेत्रमा लगानी बढ़ाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। वहाँले दाङको टरी गाउँ विमानस्थल विस्तारलाई पनि प्राथमिकतामा राख्न माग गर्नुभयो। ग्रामीण विकास र स्थानीय आवश्यकतालाई आधार बनाएर बजेट बाँडफाँड गर्नुपर्ने आवाज पनि संसदमा उठेको छ। सांसद लक्ष्मी प्रसाद पोखरेलले कर्मचारीको पारिश्रमिक वृद्धि, सामाजिक न्याय र दैलेखको ग्यास परियोजना अघि बढ़ाउन सरकारसँग आग्रह गर्नुभयो।
12: यो बजेटको प्राथमिकता विनियोजन म यसलाई एक्सेप्ट गर्न सक्दैन। म सत्ताधारी सांसद हो तर मेरो अगाडि जनताको अनुहार देखिरहेको छु। संयोगले अर्थमन्त्री बुढानीकरण स्कूलको प्रयोग हो, एउटा पनि आवासीय विद्यालयको कल्पना पनि गरेका छैन। त्यहाँ
13: यसरी शुरूमा महत्वाकांक्षी ठूलो बजेट ल्याएर मध्यावधि समीक्षाको नाममा बजेट घटाउने अभ्यासको अन्त्य गरिनुपर्छ।
14: गाउँमा कम विद्यार्थी छ भने पनि उसले आधारभूत तहको शिक्षा आफ्नै भूगोलमा पाउनुपर्छ, यसका लागि पनि सरकारको ध्यान आकर्षण गराउँदछु।
15: अनुदान र ऋणको भेद अन्तरलाई थाहा हुनुपर्छ र दिनुपर्छ। माननीय अर्थमन्त्रीज्यू, वैदेशिक सहायता भन्ने एकल शब्दमा ग्रान्ट, कन्सेसनल लोन र नोन यी सबैलाई एकै टोकरीमा राख्नु भएको यो कन्सेप्चुअली गलत मात्र होइन, यो राजनीतिक रूपमा खतरनाक छ।
16: सिद्धान्त प्राथमिकता त्यस्तो देखिएन, के भयो यस्तो? तपाईँलाई थाहा भएन गाउँमा भुइँ मान्छे छ, 83% भूभाग भएको, 54% जनसंख्या भएका मान्छेहरूको विकासको निम्ति, आर्थिक समृद्धि, शिक्षाको निम्ति के हुन्छ? त्यसैले गर्दा म सभामुख मार्फत अर्थमन्त्रीजीकोलाई निवेदन गर्न चाहन्छु, त्यो ठाउँको विकास गरिएन भने अब जटिल मुलुकको समस्या बन्दैछ।
9: संविधानमा भएको व्यवस्था अनुसार जेठ 15 गतेसम्म आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्नुपर्नेछ। अब बजेटको तयारी गर्न 10 दिन मात्रै बाँकी छ। वैदेशिक ऋणको भार बढ़दै गएको, रोजगारी र आयको स्रोत खुम्चिँदै गइरहेको अवस्थामा सरकारले कस्तो बजेट ल्याउनु पर्ला? सीआईएनसँग कुरा गर्दै अर्थविज्ञ दिल्लीराज खनाल,
17: एउटा बजेटको रूपमा पनि नहुने जुन अवस्था छ, अर्थतन्त्रलाई तत्कालिक रूपमा कसरी माथि उठाउने भन्ने कुराको एउटा ठोस कार्ययोजना र एक्सन प्लान सहित त्यसमा टेकेर गुणात्मक हिसाबले आर्थिक वृद्धि र विकासको कार्यक्रमलाई अगाडि बढाउँछौ भन्ने ढंगले अगाडि आउनुपर्ने खाँचो र आवश्यकता छ भन्ने मलाई लाग्छ।
18: बेरोजगारी बढेको छ, मध्य पूर्वको द्वन्द्वका कारण पेट्रोलियम पदार्थ लगायतका धेरै त्यस्ता वस्तुहरू महँगिएका छन् र त्यो सँगै सांसदहरूले पहिलाको जस्तै टुक्रै साना साना आयोजनाहरूको माग गरिरहेको भन्ने कुरा पनि यता कता सुनिन्छ। यो हिसाबले पनि बजेट ल्याउँदाखेरि यस्ता कुरालाई कसरी रोक्न सक्छ?
17: तपाईँले एकदम होस मूलको कुरा उठाउनुभयो। अब मैले त्यसैले पनि अनुत्पादक खजुर खर्च भनेको कारणले त्यो यति धेरै छ, जुन ढंगले बेरोजगारी बढेको छ, आर्थिक अनुशासन छैन, बजेटमा राख्नुहुन्छ, भोलि गएर अब अर्को हिसाबले ट्रान्सफर गर्नुहुन्छ, अनि बजेट जस्किलबाट चाहिँ मालिका परीक्षकै प्रतिवेदनले भने जस्किलबाट तपाईँले मेगा प्रोजेक्टहरू के अरे ठुला प्रोजेक्ट हुनुहुन्छ जसको कुनै सम्भाव्यता अध्ययनै भएको छैन, सँगै अझ यतिसम्म कि चाहिँ त्यो मालिका परीक्षकले पनि उल्लेख गरेको तपाईँले राष्ट्रिय गौरवको आयोजनाको रकम अर्कोतिर रकमान्तरण नगर्ने भन्नुहुन्छ, त्यो रकमान्तर गरिरहनु भएको छ, छुटको पनि एउटा रेक कसरी छुट दिनुभएको कला दिनुभएको भन्ने रेकर्ड छ, यो जुन किसिमको व्यतिथिपूर्ण यो डिस्टोर्सनकारी होइन विसङ्गतिपूर्ण जुन किसिमको विकृतिपूर्ण जुन किसिमको बजेट परिपाटी छ त्यो परिपाटीलाई सदाको निम्ति चाहिँ तपाईँको समाप्त गर्ने र सिङ्गो एउटा जवाबदेहीको परिपाटीलाई होइन सुनिश्चित गरेर लिएर जाने त्यो नयाँ ढङ्गले बजेट आउनुपर्ने खाँचो र आवश्यकता छ।
9: विगतमा ठूलो आकारका बजेट आए पनि पुँजीगत खर्च कम हुने आयोजना अधुरा रहने र विकास योजनामा राजनैतिक प्रभाव बढ़ने आलोचना हुँदै आएको छ। यसैबीच प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको समिति बैठकले आर्थिक वर्षको बजेट तर्जुमाका सन्दर्भमा सरकारलाई सुझाव तथा निर्देशन दिने सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय भएको समिति सभापति डाक्टर कृष्ण हरि थोकीले जानकारी दिनुभयो। सर्वोच्च अदालतले नेपाल चिया विकास निगमको स्वामित्वमा रहेको इलाम र झापाका करिब 5201 चिया बगान लीजमा दिने निर्णयमा अनियमितता भएको भन्दै डायरी रिटमा सरकारसँग लिखित जवाब मागेको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासले आज सरकारका नाममा लिखित जवाब पेश गर्न आदेश दिएको हो। उक्त रिटमा दावी गरिए अनुसार चिया बगान लीज प्रक्रियामा अरबौं रूपैयाँको भ्रष्टाचार र नीतिगत अनियमितता भएको छ। रिट निवेदन भेषराज लुइटेलले लीज सम्झौता खारेज गर्न तथा संलग्न उच्च पदस्थ अधिकारीहरूमाथि अनुसन्धान गर्न माग गर्नु भएको छ। यसैबीच सो रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा जेठ 19 गते लागि पेशी तोकिएको छ। निर्वाचन आयोगले फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा विनियोजित बजेट भन्दा करिब 1,75,00,000,00,000 रूपियाँ भन्दा कम खर्च भएको छ। निर्वाचन आयोगका अनुसार निर्वाचन खर्च अपेक्षा भन्दा कम खर्चमा सम्पन्न भएको हो। सरकारले निर्वाचनका लागि 6,71,92,78,200 रूपियाँ उपलब्ध गराएको थियो। साझा खबरमा अब विदेशका खबर। दक्षिणी र मध्य चीनमा लगातार परेको भारी वर्षापछि आएको बाढ़ी र पहिरोमा परि कम्तीमा 10 जनाको मृत्यु भएको छ। चीनका मौसमविदका अनुसार यो वर्षा प्रणालीले 1,000 किलोमिटर भन्दा बढ़ी क्षेत्र प्रभावित पारेको छ। अब खेल खबर। काठमाडौँमा 16 केन्द्रीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता जेठ 20 गतेदेखि शुरू हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजनामा हुने प्रतियोगिता विभिन्न 6 वटा खेल विधालाई समावेश गरिएको छ। प्रतियोगिता निर्धारित मितिदेखि शुरू भई 3 दिनसम्म सञ्चालन हुनेछ। बाँकेका 5 पालिकामा कुपोषणको गम्भीर समस्या।
19: झन्डै 300 जति चाहिँ बाल बालिकाहरू शीघ्र कुपोषित अवस्थामा हुनुहुन्छ, त्यस्तै गरी 1100 जति चाहिँ मध्यम कुपोषित अवस्थामा हुनुहुन्छ भनेपछि ठूलो संख्या हो।
20: 1400 भन्दा बढ़ी बाल बालिका प्रभावित। रिपोर्ट सँगै सुखा मौसम सहन सक्ने धानको बिउ कुन होला। सम्वाद श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
21: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
20: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। नवप्रवर्तन इमान्दारिता र तत्परता मार्फत प्रहरी सेवामा रूपान्तरण गर्ने लक्ष्यसहित नेपाल प्रहरीले त्रिवर्षीय रणनीतिक योजना सार्वजनिक गरेको छ। प्रहरी प्रधान कार्यालयमा आज भएको एक कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले रणनीतिक योजना सार्वजनिक गर्नुभएको हो। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ अनुमतिका विषयमा आगामी सोमबार छलफल गर्ने भएको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासले यस्तो आदेश दिएको हो। बाँकी जिल्लाका पाँच पालिकामा गम्भीर कुपोषणको समस्या देखिएको छ। कुल 20,725 बालबालिका मध्ये 1400 भन्दा बढ़ी बालबालिकामा मध्यम तथा गम्भीर कुपोषणबाट प्रभावित छन्। गत मंगिरदेखि पुष महिनामा बाँकीमा दुई महिनादेखि 59 महिना मुनिका बालबालिकाको कुपोषणको अवस्था थाहा पाउन अध्ययन

0: 54 जनाको स्क्रिनिङ गर्दा अति शीघ्र कुपोषणमा 14 जना आमा चाहिँ हामीले फेला पायौँ। त्यो भनेको एकदमै भयावह स्थिति, जसमा शीघ्र कुपोषणमा चाहिँ 62 जना आमा चाहिँ फेला पर्नुभयो।
1: डुडुवा गाउँपालिकामा 3845 बाल बालिका मध्ये 264 मध्यम र 80 जना गम्भीर कुपोषणको अवस्थामा भेटिएको अध्ययनको निष्कर्ष छ। डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख स्वास्थ्य अधिकृत सीताराम चौधरी,
2: जति हुन्छ सानैमा वृद्धि विकास हुन्छ, दुई वर्ष मुनि नै 80% वृद्धि मस्तिष्क विकास हुने भएको पनि हामीले समयमा पत्ता लगाएर समयमा उपचार गर्नुलाई।
1: राप्ती सुनारीमा 4706 मध्ये 184 मध्यम र 31 गम्भीर कुपोषण देखिएको छ। बैजनाथ गाउँपालिकामा 4399 मध्ये 168 जना मध्यम र 43 गम्भीर कुपोषित भेटिएका छन् भने जानकी गाउँपालिकामा 4120 मध्ये 175 जनामा मध्यम र 36 जनामा गम्भीर कुपोषण देखिएको छ। बैजनाथ गाउँपालिका नौबस्ता स्वास्थ्य चौकीका इन्चार्ज दिलबहादुर बिक,
3: तयारी उपचारात्मक खाना हुन्छ, त्यो खानाको माध्यमबाट हामीले चाहिँ बच्चाको तौल अनुसारको त्यो दिन्छौँ। अलिकति चाहिँ गम्भीर खालका त्यस्ता मेडिकल जटिलताहरू भएका त्यस्ता केसलाई चाहिँ हामीले पोषण पुनर्स्थापना केन्द्र भेरी अस्पतालमा चाहिँ रिफर गर्ने गर्छौँ।
1: कुपोषण न्यूनीकरण गर्न स्थानीय सरकारसँगै गैर सरकारी निकायहरूले पनि विभिन्न कार्यक्रम गरिरहेका छन्। बी ग्रुप नामक संस्थाले पोषण सुधारका लागि पोषण परियोजना अन्तर्गत आमा समूह मार्फत समुदायका आमाहरूमा जागरूकता ल्याउन काम गरेको बताउनुहुन्छ कार्यकारी निर्देशक डम्बर सुनार।
4: केयर नेपाल र आईडी नेपालसँग साझेदारी गरेर बाँके जिल्लाको 5 गाउँपालिकामा पोषण सुधार कार्यक्रम गरिरहेको छौ र यो कार्यक्रमको मुख्य उद्देश्य भनेको अब 1000 दिनका आमा र बच्चाको पोषण अवस्था सुधार गर्ने भन्ने छ। अब हाम्रो निष्कर्ष के हो भन्दाखेरि पोषणको अवस्था चाहिँ अलिकति भयावह अवस्था नै हो। 20400 बाल बालिकाहरूको पोषणको अवस्था जाँच गर्दै गर्दाखेरि झन्डै 300 जति चाहिँ बाल बालिकाहरू शीघ्र कुपोषित अवस्थामा हुनुहुन्छ, त्यस्तै गरी 1100 जति चाहिँ मध्यम कुपोषित अवस्थामा हुनुहुन्छ भनेपछि ठूलो संख्या हो।
1: स्थानीय सरकारले पनि पोषण सुधारका लागि विभिन्न कार्यक्रम चलाउँदै आए पनि प्रभाव कमजोर देखिएको छ। यसको कारणका बारेमा बताउँदै राप्ती सुनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारू,
0: स्वजन्म भनेर चाहिँ छोरा बुहारीलाई पनि अनि त्यसपछि त बच्चाले पनि पोषणयुक्त खानेकुरा फलफूलहरू हरेक कुराहरू चाहिँ बोली खुवाउने, तर छोरी त अर्थको घर जाने जात हो, यसले किन चाहिँ राम्रो खुवाउनु पर्यो र भन्ने हिसाबले चाहिँ छोरीले चाहिँ अलिकति पोषणयुक्त खानाहरू कम खुवाउने भएको हुनाले त्यहाँ छोरीहरूमा चाहिँ त्यो पोषण समस्या देखिएको चाहिँ हाम्रो त्यो तथ्याङ्कले भेट।
1: कुपोषण घटाउन कतिपय स्थानीय सरकारले परिवारलाई मासु अण्डामा आत्मनिर्भर बनाउने योजना कार्यान्वयनमा ल्याएका छन्। खोज अध्ययनका क्रममा मध्यम खालको कुपोषणमा अभिभावकलाई सल्लाह दिइन्छ भने कड़ा कुपोषण देखिँदा स्वास्थ्य संस्थामा राखेर बालबालिकाको तौल सुधारका लागि उपचार प्रक्रिया शुरू गर्ने गरिएको छ। निशु जोशी, सीआईएन, कृष्णसार एफएम, नेपालगंज, बाँके।
5: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सुक्खा मौसममा पनि धान खेतीबाट उत्पादन लिन सकिने।
6: बहुगुणी धान 1, बहुगुणी धान 2, हर्दीनाथ 3, हर्दीनाथ 2, हर्दीनाथ 5 छन्। पश्चिमी नेपालको लागि सर्जु 52 छ, त्यसै गरी राधा 4 छ। यी जातहरू चाहे अरू धानहरू भन्दा तुलनात्मक रूपमा सुक्खा सहन सक्छन्।
5: कम पानीमा खेतीका लागि उपयुक्त धानको बिउबारे विज्ञ संघको कुराकानी संवाद श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
9: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको, अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको

0: खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब साप्ताहिक श्रृंखला हेलो मौसम।
1: सुक्खा मौसमका लागि उपयुक्त धानको बिउ कुन होला अनि यस्ता धानका बिउ कहाँ पाइन्छ होला? नमस्कार, हेलो मौसममा स्वागत छ। म सन्तोष गन्धर्व। जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसून कमजोर हुन सक्ने र वर्षा औसत भन्दा कम हुने पूर्वानुमान गरेको छ। पानी कम पर्दा यसको सीधा असर धान खेतीमा पर्न सक्छ। आजको हेलो मौसममा हामी कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने केही धानका जातका विषयमा कुरा गर्दैछौ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नारका कृषि वैज्ञानिक डाक्टर उज्जवल प्रसाद शाह कुशुहा।
2: यसमा चाहिँ नेपाल सरकारले अहिलेसम्म 6 जात रिलिज गरेको छ। सुखा धान 1, सुखा धान 2, सुखा धान 3, सुखा 4,
3: सुखा 5
2: र सुखा 6 छ। त्यसै गरी हामीसँग दुईटा अरू छन्, बहुगुणी धान 1, बहुगुणी धान 2। त्यसै गरी हामीसँग 1-2 अरू भेराइटीहरू छन्, जस्तै यहाँ यो हर्दीनाथ 3, हर्दीनाथ 2, हर्दीनाथ 5 छन्। यी भेराइटीहरू नेपाल सरकारले उन्मोचन गरेका छन्। केही भेराइटीहरू दर्ता भएका छन्, जस अन्तर्गत पश्चिमी नेपालको लागि यो सर्जु 52 छ, त्यसै गरी राधा 4 छ। यी जातहरू चाहिँ अरू धानहरू भन्दा कम्पेरिटिभली तुलनात्मक रूपमा सुक्खा सहन सक्छन् र सामान्य वर्षाको आधारमा पनि यिनीहरूले बढी भन्दा बढी उत्पादन दिन्छ।
3: यहाँले भन्नुभएको सुक्खा 1-6 त्यसपछि हर्दीनाथको कुरा गर्नुभयो, यी धानको बिउहरू चाहिँ किसानले अहिले मैले छर्न चाहे भनेदेखि त्यो सजिलैसँग पाउन सकिन्छ कि सक्दैन?
2: यो धानका जातका बिउहरू राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रमले उत्पादन गर्ने गर्छन्। त्यसै गरी नारका विभिन्न रिसर्च स्टेशनहरू छन्, कृषि अनुसन्धान केन्द्रहरू छन्, देशका विभिन्न ठाउँमा छरिएर बसेका छन्, तिनी ठाउँहरूमा यसको बिउ उत्पादन हुन्छ। त्यसै गरी किसानका समूहहरू छन्, ती समूहहरूले केही कृषक केही कम्पनीहरू छन्, सिड कम्पनीहरू बिउ उत्पादन गर्ने कम्पनीहरू छन्, तिनीहरूले चाहे पर्याप्त मात्रामा यसको बिउ उत्पादन गर्छन् र त्यहाँबाट बिउ लिन सकिन्छ।
3: घर नजिकै चाहिँ कहाँ पाइन्छ त त्यसो भए?
2: यसको लागि त सर्वप्रथम कुनै किसानले आफ्नो धानको बिउ लिन खोज्छन्, सुक्खा धानको बिउको डिमान्ड गर्छ भने सर्वप्रथम उहाँले चाहे नजिकैको कृषि ज्ञान केन्द्रहरू अथवा नगरपालिकाको कृषि शाखा हुन्छन्, ती शाखामा कन्ट्याक्ट गर्ने, सम्पर्क गर्ने, त्यहाँबाट उहाँहरूले कृषिका जो कर्मचारी बस्नुहुन्छ उहाँहरूले समन्वय गरेपछि उहाँहरूले बिउ मगाइदिन सक्नुहुन्छ।
3: यहाँले भन्नुभएको जति पनि जातहरू थियो, ती जातहरू मध्येमा पनि सबैभन्दा राम्रो जात चाहिँ कुन हो, अझ उत्पादन बढ्ने?
2: अब सुक्खा सिरिजमा हेर्नुहुन्छ भने सबभन्दा राम्रो सुक्खा धान 3 देखिएको छ, मध्यम मसिनो किसिमको धान हो, र सुक्खा 1-2 चाहे अलि मोटो धान छ, अलिकति चकिनेस त्यसमा बढी हुन्छ, जसले गर्दा चामलको क्वालिटी सोचे जस्तो हुँदैन। जबकि सुक्खा 3 मसिनो छ, मध्यम मसिनो छ, खानालाई पनि मिठो छ, र बहुसंख्यक किसानले यस सुक्खा 3 रोजेका छन्। त्यसै गरी अर्को चाहे सुक्खा धान 6 पनि हो। सुक्खा धान 6 चाहे डुबान सहन सक्ने पनि गुण छ र यो सुक्खा सहन सक्ने पनि गुण छ, दुवै गुण छ।
3: तराईका लागि धेरै पानी परिहाल्यो भने डुबान पनि सहने भयो, बिग्रिने भएन।
2: हजुर, यी धानहरू सुक्खा सिरिजमा यो राम्रो भयो। त्यसै गरी छोटो अवधिका धानका जात भन्ने हो भने सर्वप्रथम यो यहाँसँग हर्दीनाथ 5 छ, हर्दीनाथ 2 छ, 3 छ।

0: छोटो अवधिका धानका जातहरू छान्दाखेरि हामीले राम्रो प्रतिफल पाउन सक्छौ, बढी उत्पादन पाउन सक्छौ। लामो ड्युरेसनका बढी अवधि भएका धानका पाक्ने जातहरू छान्यो भने त्यसले सुक्खामा राम्रो काम नगर्न सक्छन्, होइन, जसले गर्दा उत्पादन पनि ह्रास उत्पादनमा पनि ह्रास आउँछ र सोचे जस्तो यो म्यानेजमेन्टमा जुन हामी फार्मको म्यानेजमेन्ट गर्छौ, खेतको व्यवस्थापन गर्छौ, त्यसमा खर्च पनि हुन जान्छन्, दोहोरो किसान मालमा पर्छन्। त्यसै कारणले अहिलेको समयमा छोटो अवधिका बढी उत्पादन दिन सक्ने धानहरू छान्दाखेरि बढी राम्रो हुन्छ।
1: अब यहाँले भने जस्तै पूर्वदेखि पश्चिमसम्मको तराईको भेग हेर्दाखेरि फरक फरक छ नि त, हावा पानीको हिसाबले पनि अनि त्यहाँको कमाई गरिरहेको धानको हिसाबले, माटोको हिसाबले पनि। कोशी प्रदेश, मध्य प्रदेश, प्रदेश वाइज हेर्दाखेरि चाहिँ कुन कुन धानको बिउ चाहिँ अलिक उपयुक्त हुन्छ?
0: एकदम राम्रो क्वेशन उठाउनुभयो, कुन क्षेत्रको लागि कुन धान उपयुक्त छ भने, त्यसको लागि पूर्वतिर तरहरा एक हुन सक्छन्, त्यसै गरी सुक्खा धानहरू एक दुई तिन हुन सक्छन्, होइन, तीन सबभन्दा राम्रो हो। त्यसै गरी प्रदेशको लागि हेर्नुहुन्छ भने हरदीनाथ पाँच हुन सक्छ, हरदीनाथ तीन हुन सक्छन्, सुक्खा तीन छन्। पश्चिम तराईमा हेर्नुहुन्छ भने यो सर्जु बाहुन, सुक्खा तीन, बहुगुनी दुई, यी जातहरू छन्। अलि उचाइमा जानुहुन्छ, 500 मिटरसम्म उचाइसम्म जानुहुन्छ, पहाड़का केही भागहरू छन्, त्यो ठाउँमा जाने हो भने हामीले के गर्छौँ भने घैया धानका जातहरू छान्न सक्छौँ।
1: बिउ त सुक्खा लगाउने तर बिउ नपाएर पनि अरू बिउ छर्नुपर्ने बाध्यता पनि छ नि त किसानलाई। यहाँले भने जस्तै कृषि ज्ञान केन्द्रमै जाँदाखेरि अथवा कृषि शाखामा जाँदाखेरि पनि किसानहरूले नपाएको गुनासो गर्नुहुन्छ कि, त्यस्तो अवस्थामा चाहिँ के गर्ने?
0: अब किसानले बिउ पाउनु भएन भने उहाँसँग जुन धानको बिउ छ अथवा सक्दो छोटो अवधिका धानका जातहरू छान्ने, जसले गर्दाखेरि हामीले सानो छोटो अवधिका धान जात छान्दाखेरि हामीले सुक्खालाई धेरै हदसम्म टार्न सक्छौ। तर अब स्केप भन्छौ हामी, होइन, ड्राउट स्केप स्ट्राटेजी हामी त्यसलाई भन्छौ। तीन किसिमका स्ट्राटेजीहरू छन्, ड्राउट स्केप, ड्राउट टोलरेन्स, ड्राउट एभोइडेन्स। अनि यो ड्राउट स्केप त्यही बुझ्ने भाषामै भन्दैछु, सानो अवधिका धानका जात छान्दाखेरि हामीले श्रावणसम्म पनि, श्रावण महिनासम्म धान रोप्ने गर्छौ तराईमा, अनि श्रावणदेखि कार्तिक मनसिरसम्म धान पाक्छन्। 125 दिनमा पाक्यो भने त्यो के हुन्छ भने पम्पिङ सेटद्वारा पनि पानी निकालेर तानेर धान खेती गर्ने गरिएको पाइन्छ तराईतिर सुक्खा हुँदाखेरि, अनि थोरै पानीमा पनि राम्रो उत्पादन लिन सकिन्छ। लामो ड्युरेसनका, लामो अवधिका धानका जात छान्नुहुन्छ भने त्यसमा धेरै पानीको आवश्यकता पर्छन्। परम्परागत विधिले किसानहरूले खेती गर्ने गर्छन्, त्यस कारणले गर्दाखेरि पानीको खपत बढ्न जान्छन् र यसले जनजीवनमा असर पर्छ। तलको जुन पानीको स्रोत छ अन्डरग्राउन्डको, त्यो सुक्यो भने हामीले खाने पिउने पानीको पनि अभाव हुन सक्छ।
2: नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ। सरकारले काठमाण्डु उपत्यका नदी किनारका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित भएका परिवारलाई पुनर्स्थापना खर्च स्वरूप प्रति परिवार 25,000 रूपियाँ दिने निर्णय गरेको छ। अर्थ समितिद्वारा आगामी बजेटबारे विज्ञहरूसँग छलफल गर्ने निर्णय भएको छ। बजेटमा साना किसान, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिन सांसदहरूको जोड़ छ। र दक्षिण मध्य चीनमा बाढ़ी 10 जनाको मृत्यु, हजारौं किलोमिटर क्षेत्र प्रभावित भएको छ। 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल प्रतियोगिता आगामी जेठ 20 गतेदेखि काठमाण्डुमा हुने भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा CEO बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
2: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।

0: भएका बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
2: किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: रेडियो पावर घटना विषय को सशक्त संवाद
1: साहब म तपाईलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: हजुर नमस्कार, थ्याङ्क यू सो मच भोपाल जी। हजुर भन्नुहोस् न,
1: अब यो न्यायिक इतिहासमा तपाईँले वकालत पनि गर्नुभएको कति वर्ष हो?
2: अहिले 23 वर्ष हुन्छ मैले वकालत गरेको।
1: 23 वर्षमा पछिल्ला वर्षहरूमा जो न्यायालयमा देखिरहेको छ, खास गरी सर्वोच्च अदालतमा, यी घटनाहरू 23 वर्षमा दुर्लभै मात्रै पाइरहनु भएको छ कि पटक पटक गइरहेछ?
2: अब यो राजनीतिक भागभण्डाले चाहिँ न्यायपालिकालाई अक्रान्तै बनाएको कुरा सत्य कुरा हो होइन? आफ्नै मान्छे लान पर्ने सारा कुरा तलदेखि माथिसम्म
1: होइन। त्यो भयो, मैले तपाईँलाई सिधा सोधेको चाहिँ तपाईँले वकालत गरेको 23 वर्षमा न्यायालय मा जो किसिमको अहिले देखिएको छ प्रवृत्ति पछिल्ला केही वर्षदेखि, यो दुर्लभै यस्ता भइरहेछन् कि निरन्तर पाइरहनु
2: भएको? यो त अत्यन्तै दुर्लभ घटना हो जुन पछिल्लो अवस्थामा जुन भएको छ होइन?
1: हजुर,
2: अब हिजो पनि अब कामु प्रधान न्यायाधीशले, कायम मुकायम प्रधान न्यायाधीशले एक किसिमको त्यो एउटा विज्ञप्ति निकाल्नु भयो। अब यस्तो खालको घटनाहरू होइन, कुनै पनि मुद्दा अब दर्ता चाहिँ हुनुपर्छ, त्यो एउटा प्रक्रियामा जान्छ, त्यसमा न्यायको ढोका कहिले पनि बन्द हुनु हुँदैन भन्ने चाहिँ एउटा प्रश्न हो होइन? त्यो चाहिँ फ्याक्ट हो।
1: हजुर,
2: अब सेवाग्राही, अब पीड़ित भनिने, अब सार्वजनिक सरकारको मुद्दा लिएर जानेहरू अब न्यायालय नगए कहाँ जानु? अब त्यो रिटको माध्यमबाट, विविध माध्यमबाट अदालत आउँछन् जान्छन्, त्यो उहाँहरूको अधिकारको कुरा पनि हो र संविधान कानूनले पनि त्यो अधिकारलाई सुनिश्चित गरेको छ। न्यायालयले कुरा सुन्नुपर्छ, मुद्दा दर्ता गर्नुपर्छ होइन? नमिले अब दाबी नपुगेको कुरामा तर्पिट गर्ने अधिकार पनि सँगसँगै छँदैछ। अब अहिलेको यो पछिल्लो अवस्थाको यो मुद्दा चाहिँ अब जुन यो मिचेर एक किसिमको सिफारिस भयो होइन, प्रधान न्यायाधीशमा सिफारिस जुन संवैधानिक परिषदले गर्यो, त्यसमा अब 6 जनालाई सिफारिस यो न्याय परिषदले 6 जनाको रोस्टर बनेर बनाएर माथि पठायो। त्यस पछाडि अब संवैधानिक परिषदले अब 6 जना मध्ये 1 जनालाई चाहिँ अब चुज सिलेक्ट गरेर चाहिँ सिफारिस गरेर अहिले सुनवाई पनि भइरहेको अवस्था छ। आज बिहानबाटै शुरू भयो होइन? अब त्यो यो जुन सिफारिस हुनुभयो यो चाहिँ एउटा चाहिँ लेभल मिचेर सिनियरिटी आधारमा गर्नुपर्छ भन्ने हाम्रो परम्परा छ। त्यसो हुँदाखेरि हो त्यो परम्परालाई मिचिएको हुनाले अब त्यो चाहिँ गलत भएको छ।
1: अब सरकार भर्सेस अदालत एकातिर होइन, तपाईँले भनेको जस्तो राजनीति शिथिलीकरण, अब यो अहिलेको सत्ता र पुरानो सत्ता, पुरानो राजनीति र अहिलेको राजनीति, जसले सक्छ उसले जित्छ भन्ने जस्तो, जसको शक्ति उसको भक्ति भन्ने पारामा त गयो। हेर्नुहोस् यसले के हुन्छ त अन्त त्यो कता?
2: अब यो चाहिँ अब एक किसिमको युद्धकै अवस्था हो होइन? अब कार्यपालिका व्यवस्थापिका र न्यायपालिका बीचको चाहिँ स्पष्ट द्वन्द्व चाहिँ अब छरपष्ट चाहिँ बाहिर आयो। यो अत्यन्तै अब दुर्भाग्यपूर्ण छ, यो खेदजनक छ, यो चाहिँ यो हुनु हुँदैन थियो होइन?
1: हजुर,
2: अब हिजो जसरी आदेश आयो अब सपना प्रधान मल्ल अब कायम मुकायमको, उहाँले अब त्यो एक किसिमको त्यो गर्न सक्ने अधिकार चाहिँ प्रधान न्यायाधीशलाई अथवा कामुले त्यो हुन्छ नै।
1: तर मलाई एउटा कुरा बताउनुहुन्छ, तपाईँले उहाँको प्रसङ्ग ल्याइहाल्नुभयो।
2: हजुर,
1: प्रधान न्यायाधीश पद अथवा कायम मुकायम प्रधान न्यायाधीश पद त्यो भनेको कार्यालय प्रमुखको पनि भूमिका हो, न्यायालयको प्रमुख हो नि, दुइटै हो नि होइन? अनि कार्यालय प्रमुखले दिने निर्देशन मातहतका कर्मचारीले अठेरी गर्न पाइन्छ?
2: अब त्यो पनि एक किसिमको त्यही हुनाले यो खेदजनक एक किसिमको यो खालको एउटा परिपाटीले न्यायालयले कहाँ पुर्याउँछ?
1: अब कहाँ जान्छ त यो जो सिकाइयो नि अहिले? अब भोलि मानौ यहाँ सत्ता गठबन्धन परिवर्तन हुने, समीकरण परिवर्तन हुने, परिणामहरू परिवर्तन भयो भने अबकोमा प्रधान न्यायाधीशलाई अठेरी गरिदिने, कर्मचारीले नठेरी दिने गयो भने त्यसले के होला?
2: अब यो चाहिँ
1: सर्वोच्चमै सबभन्दा बढी यो भइरहेको छ अहिले।
2: अब कर्मचारी साथीहरूलाई पनि एक किसिमको अब प्रेसर भयो त्यहाँनिर, कसो गर्ने के नगर्ने, एउटा कायम मुकायमको आदेश छ, फेरि भोलिपल्ट उताबाट अब न्यायाधीश भएर अब फरक व्यक्तित्व सिफा उता अब सुन्नैबाट पास भएर आइरहनु भएको छ होइन?
1: हजुर,
2: त्यस्तो अवस्थामा अब के गर्ने, एउटा मोरल, एउटा कन्ट्रोभर्स, एउटा नैतिक दबाव पनि उहाँहरूले पर्यो होला अब यो होइन? र अब यो यस्तो खालको आदेश गर्ने कायम मुकायम अथवा प्रधान न्यायाधीशलाई अधिकार चाहिँ हुन्छ, तर अब हिजै किन आयो? यस्ता मुद्दाहरू त अब हजारौं आउँछन् जान्छन्, अब दरपीट हुन्छ त्यहाँ कति, फेरि दरपीट विरुद्धमा रिट जान्छ, अरू कुराहरू हुन्छ, 28,000 भन्दा बेसी मुद्दाहरू चाहिँ पेन्डिङमा छ त्यहाँ चाहिँ होइन? 10 वर्षभन्दा बेसी पुरानो चिज हो भने 8,000 भन्दा बेसी मुद्दा, 5 वर्षभन्दा कमको त्यो पुरानो मुद्दा झन् 2,500-3,000 वटा मुद्दाहरू चाहिँ पेन्डिङमा त्यस्तो छ नि त। त्यस्तो अवस्थामा चाहिँ प्रधान न्यायाधीशको अथवा कामुको कहिले पनि अब विज्ञप्ति आएन, अहिलेसम्म आएको थाहा छैन, तर अचानक हिजो चाहिँ अब त्यो किन आयो भने एउटा त्यसले शङ्का चाहिँ अब उत्पन्न गरेको छ। यसको मुख्य सरकार भनेको त अब सपना प्रधान मल्ल सहितको उहाँहरू जो त्यहाँ चाहिँ अहिले त्यो यो हाम्रो चाहिँ सिनियरिटी, मोस्ट सिनियरिटी जुन छ त्यो मिचेर गयो र हामीलाई चाहिँ यस्तो भयो भन्ने कुरा छ, उहाँहरूको असन्तुष्टि छ नि त। त्यो पनि अब एक किसिमले न्यायको दृष्टिकोणले भन्दा पनि एउटा चाहिँ अब त्यो आफू चाहिँ सिफारिसमा नपरेको भन्ने किसिमको एउटा असन्तुष्टि अब को हिसाब किताबले अब कन्फ्लिक्ट अफ इन्ट्रेस्ट भन्छ नि अब हो त्यो हिसाब किताबले चाहिँ आएको चाहिँ अब त्यो स्पष्ट देखिन्छ। कानुन दिवसकै दिन पनि उहाँले अब महाभियोगदेखि डराइन्न अब द्वितीयदेखि डराइन्न अब भन्ने किसिमले
1: होइन
2: त्यसको कसैले पनि डर त्यहाँनिर अब उहाँ अलिकति सबैले अब संयमता अपनाउनु पर्छ भन्ने कुरा हो। न्यायाधीश पोस्ट भनेको कुनै एउटा पोलिटिसियनको होइन होइन एउटा अभियन्ता पनि होइन नि त होइन एउटा संवेदनशील एउटा पद हो। न्यायाधीश सर्वोच्चको न्यायाधीश भनेको एउटा संस्था हो व्यक्ति पनि होइन सारा कुराहरू छन्। यो चाहिँ हाम्रो चाहिँ हेरिटेज हो त्यो संस्था भनेको होइन न्याय त अटल रहनुपर्छ नि त यो त आफ्नो यो यो न्यायपालिकाको न्याय गर्ने निकायको इन्टिग्रिटेड डिग्निलाई त सबैले बचाउनु पर्छ नि त होइन न्यायाधीशले एउटा पोलिटिसियन सरहले सर मैदानमा अब सर्पष्ट भएर बोल्दा कति त्यसको औचित्य कति राम्रो नराम्रो भन्ने कुरा पनि ख्याल गर्नुपर्ने हुन्छ होइन। अब युद्धको घोषणा त त्यति बेलै भयो यो कानुन दिवसमै त्यसरी आएको अवस्था हो र अहिले अब हिजोको आदेशले त अब यो त सड़कमा एक किसिमको घम्साघम्सी जस्तो नै अब अवस्था चाहिँ देखिन्छ। यो अब यो अत्यन्तै एउटा गम्भीर एउटा परिदृश्य होइन गम्भीर एउटा सिचुएसन अवस्था चाहिँ अब सिर्जना भएको यो दुर्भाग्यपूर्ण हो र यो यसलाई यो यस्तो हुनु हुँदैन थियो होइन।
1: विगतको विगतको सरकारले बिगार्यो थिल्थिलो पारो भन्ने थियो आरोप जो थियो अहिलेको सरकारले चाहिँ त्यो थिल्थिलो बनाएकोलाई निको पार्दैछ कि झन् धेरै यसलाई घिजो हुनु तपाईँलाई के लाग्छ?
2: होइन अब अहिलेको सरकारले अलिकति नयाँ सिराबाट अगाडि बढ्नुपर्छ होइन छजना चाहिँ छजनाको अघि मैले भने छजनाको रोस्टर बनाएर चाहिँ न्याय परिषदले पठायो संवैधानिक परिषदले छजनामा एकजना चाहिँ अब उता सिफारिस गरेर पठाएर सुन्नै भइरहेको अवस्था छ। त्यो छजना चाहिँ सिफारिस हुनुको मतलब के भन्दाखेरि छजनै सबैजना चाहिँ योग्य हुनुहुन्छ है संवैधानिक परिषदले जुन छजनालाई छजना मध्ये एकजनालाई सिफारिस गर्यो अब त्यो छजनै चाहिँ योग्य हुनुहुन्थ्यो क्या त्यसमा चाहिँ र संविधानको धारा 129 त्यो दफा 1 के छ भन्नुहुन्छ भने त्यसमा चाहिँ स्पष्टसँगले
1: छजना योग्यता हो तर तपाईँ न्यूनतम योग्यता र अधिकतम योग्यताको पनि त पाटो हेर्नु पर्ला मेरिट के हो भन्ने कुराको इन्डिकेटर चाहिन्थ्यो होला। यो सबै सबै चिजको पारदर्शी रूपमा बाहिर सार्वजनिक छ त तपाईँ आफै भरि एउटा अधिवक्ता भएको हिसाबले
2: अब त्यो चाहिँ संवैधानिक परिषदले पनि त्यो कुराहरू चाहिँ ल्याउनु पर्छ अब सरकारले पनि अब त्यो कुराहरू ल्याउनु पर्छ फेरि आज संसदीय शून्यमा पनि त्यो चाहिँ प्रश्नहरू उठ्ला होइन प्रक्रिया त अहिले पनि सकेको छैन नि त किनकि लक्ष्मण रेखा त चाहिँ बाँकी नै छ 16-17 चाहिँ अब उजुरी बाजुरीहरू परेको कुरा छ त्यसमा अहिले अध्ययन भइरहेको देखिन्छ त्यहाँ अब संसदीय समितिका सदस्यहरू 15 हुन्छ
1: अलग पाटो भयो तर मैले तपाईँलाई सोधिराखेको चाहिँ जो मानक चाहिन्थ्यो बाहिर सार्वजनिक रूपमा त्यो सार्वजनिक भयो त न्यूनतम योग्यता वा अधिकतम योग्यता
2: होइन उहाँहरूले अब एक दुईवटा केही अब बुधाहरूमा उहाँहरूले दिनुभएको छ
1: होइन त्यो संख्या होइन तपाईँले तपाईँ जतिको अधिवक्ता प्राध्यापक पनि हो तपाईँले त्यसलाई त भेरिफाई पनि त गर्नुहुन्छ होला नि त जस्तो उहाँहरूले एक दुईवटा दिनुभएको छ भन्ने कुरा त एउटा तर्क रह्यो तर मैले तपाईँलाई सोधिरहेको छु त्यो तर्कमा तथ्य छ कि तर्क मात्रै छ ढाँटेको कुरा आयो नि जस्तो मुद्दा छिनिएको संख्याको विषय ढाँटिएर आएको छ
2: होइन कतिपय त्यो मुद्दाको संख्याको कुराहरू पनि अब एक किसिमको उहाँहरूले त्यो जस्टिफाई चाहिँ त्यो चाहिँ हुनुपर्छ अब त्यो चाहिँ मेरो अडान र मान्यता पनि के भने कुन आधारमा चाहिँ चौथो वरियतको व्यक्तिलाई चाहिँ प्रधान न्यायाधीशमा चाहिँ नियुक्ति सिफारिस गरियो भन्ने कुरा त जस्टिफाई हुनुपर्छ लजिकली हुनुपर्छ त्यो फ्याक्टमा पनि आउनु पर्यो तथ्यमा पनि आउनु पर्यो लजिकमा पनि आउनु पर्यो अब त्यो ड्युटी भनेको चाहिँ अब सरकारको पनि हो संवैधानिक परिषदको पनि हो होइन
1: यहाँ तपाईँ त्यही म तपाईँलाई सोध्दैछु सरकार वा संवैधानिक परिषद वा अब संसदीय सुनवाई यो फेयर रूपमै गइराखेको जस्तो तपाईँलाई आभास भएको छ तपाईँ एउटा तटस्थ रूपमा तपाईँ कतै टिल नभइकन विश्लेषण गर्ने मैले तपाईँलाई त्यो रूपमा उभिरहेको छु फेयर भएर गइरहेको देख्नुहुन्छ तपाईँ
2: हजुर अब तटस्थ रूपमा कुरा गर्दाखेरि चाहिँ अहिलेको सरकारको चाहिँ अब नयाँ जिन्जीको आन्दोलनबाट चाहिँ उठेर आएको होइन अब नयाँ जनादेश एउटा इनर्जी सहित आएको भन्ने छ त्यसो हुँदाखेरि अब न्यायपालिकाले पनि अलिकति छुट्टै सिराबाट चाहिँ अब यो दशकौंदेखि यो गन्जाघोल सारा गरेर एउटा नयाँ नयाँ सिराबाट अगाडि बढौं
1: होइन मैले यो चाहिँ सरकारले वा उसको प्रवक्ताले दिने जवाफ हो मैले तपाईँलाई सोधेको तपाईँ एउटा अधिवक्ता हो प्राध्यापक हो अन्तर्राष्ट्रिय मामिलाको पनि जानकार हो नि त तपाईँ तपाईँ जतिको व्यक्तिले तपाईँलाई म सोध्दैछु तपाईँको कन्भिक्सन चाहियो कि तपाईँको धारणा मलाई यो सरकारको जवाब भन्दा नि तपाईँको तपाईँलाई यो अहिले जे भइरहेको छ यो फेयर भइरहेको छ सरकारले गरेको काम भन्ने मेरो प्रश्न
2: अब यसलाई अब एउटा प्रक्रियामा लगेर गरेको छ होइन यसलाई अब फेयरै मान्नुपर्छ यसलाई सबैले अब जे भयो भइसक्यो अब धेरै मान्नु पर्यो होइन सँगसँगै अब यसलाई चाहिँ अब सबैले मानेर नै अब जाँदाखेरि नै अब सबैभन्दा राम्रो हुन्छ संसदीय सुनवाई पनि भइरहेछ त्यो एउटा लक्ष्मण रेखा पनि क्रस गरेर उहाँले आउनै पर्ने अवस्था छ अब बेलुकासम्ममा सायद यो सकिन्छ पनि होला होइन अब अरू मनमुटाप र मनोमानीले भन्दा पनि अब कसरी अब यो द्वन्द्वलाई कम गर्न सकिन्छ न्यायिक इन्टिग्रिटीलाई कसरी बचाउन सकिन्छ होइन र यसलाई चाहिँ एउटा निरन्तर एउटा चाहिँ प्रक्रियामा कसरी लान सकिन्छ भन्ने हिसाब किताबले अगाडि बढ्नुपर्छ जे भो भइहालो होइन यसलाई अब बेसी उछालेर दुनियाँ गरेर अब त्यो खालको एउटा न्यायाधीशभित्रै पनि अब सर्वसम्म गुटबन्दी कर्मचारीभित्र गुटबन्दी छ र अब हामीले देखेको छ नि अब यो यसले अब निकास दिँदैन अब समग्रमा जे भयो अब यसरी चाहिँ अब नयाँ नेतृत्व अब आज बेलुकासम्म भोलि बिहानसम्म आउनुहुन्छ र उहाँको नेतृत्वलाई स्वीकार गरेर समग्रमा सबैले मिलेर एउटा टिमवर्कको रूपमा चाहिँ अब अगाडि बढ्दाखेरि नै न्यायालयलाई पनि राम्रो हुन्छ अब न्यायिक काम पनि अब तुष्ट हुन्छ होइन हामी सबैलाई फाइदा हुन्छ अब हामीले अब त्यतापट्टि लाग्नुपर्छ मुद्दा मामिला रिटमातिर भन्दा पनि त्यतापट्टि सोच्नुपर्ने हो कि
1: अनि अदालत त गुटबन्दीमा त गइसक्यो हेर्नुहोस् सिनियर तिनजना न्यायाधीशहरू एकातिर हुनुहुन्छ अरू एकातिर हुनुहुन्छ संवैधानिक इजलास बस्दाखेरि परम्परा उहाँहरू तिनजना बस्नै पर्ने बाध्यता होला त्यो बेलाखेरि अल्पमत र बहुमतका निर्णयमा जालान् यसले के परिणाम
2: होइन होइन यो चाहिँ अब भविष्य बाटोमा यसले त अब अहिले नै अब यहाँ अब स्पष्ट भइसक्यो
1: त सुरु भइसकेको छ हेर्नुहोस् केही मुद्दा र आदेशहरूमा आइसक्यो
2: अब अब यस्तै यस्ता कुराहरू अघि मैले भने जस्तो अलिकति अब स्पष्ट रूपमा होइन मनोमालिन्यहरूलाई कम गर्नुपर्छ अब नयाँ आउने नेतृत्वले चुस्त रूपमा समयमा अपनाएर सबैलाई मिलाएर राख्नु अब लाने हिसाब किताबले अब नयाँ नेतृत्वको जिम्मेवारीभित्र पर्छ नयाँ नेतृत्व आइसकेपछि उहाँले कसरी अगाडि बढाउनुहुन्छ भन्ने कुरा पनि हो होइन
1: उहाँहरू बीच बोलचाल बन्द भइसक्यो उहाँहरूले कसरी मिलाउनु होला
2: अँ होइन यो त बोलचाल सुरु गर्नुपर्छ अब बोलचाल बन्द भएको हो भने बोलचाल सुरु गर्नुपर्छ टिमवर्कलाई चाहिँ अब ग्राह्यता दिनुपर्छ फेरि सर्वोच्चको न्यायाधीशको न्यायाधीशहरू सबैको हैसियत बराबर हो मुद्दामा होइन एउटा को अब चिफ जस्टिस र
1: निर्णायक मतबारमा बराबर छ हो निर्णायक मतबारमा दुई मत रह्यो तर प्रश्न यो छ मैले तपाईँलाई फेरि एकचोटि सोधेको चाहिँ फेयर अनफेयरको कुरा गरिरहेको छु नि मैले जस्तो छजनाको सिफारिस त अब त्यो तीन वर्ष सर्वोच्चको न्यायाधीश भइसकेपछि प्रधान न्यायाधीशका लागि सिफारिस हुन योग्य भनेपछि त्यसको न्यूनतम क्राइटेरिया एउटा योग्यता तो सोध्यो अब स्पष्टसँग अधिकतम योग्यता केलाई हेर्ने मेरिट के हो त्यो अहिलेसम्म मैले चाहिँ थाहा पाइन म निष्पक्ष म कोही प्रति तपाईँको पक्षधरता देखाएको छैन मेरो प्रश्न चाहिँ बाहिर अहिले रूपसम्म आम रूपमा सार्वजनिक निष्पक्ष रूपमा यी मानकका आधारमा चारलाई हामीले एक नम्बरमा पठायौं उहाँको पढाइ यति उहाँले विधि शास्त्रीय नजिर यति बनाउनुभयो उहाँले यतिवटा किताब लेख्नुभयो उहाँले यतिवटा मुद्दा छिन्नुभयो अथवा उहाँको वेट यो रह्यो भन्ने कुरा सार्वजनिक हुन सकेको छैन यसकारण म तपाईँलाई यो सोध्दैछु तपाईँ यही पेसामा पनि रहेको हिसाबले मैले तपाईँलाई सोधेको ती छजना मध्ये सिफारिस भएको हिसाबले चौथो नम्बरको जो सिफारिस भएर अब प्रधान न्यायाधीश बन्दै हुन्छ उहाँ त्यहाँ भए मध्येको सुयोग्य हो तपाईँलाई पनि त्यही लागेको हो तपाईँले अघि करिब करिब त्यही हो भन्नुभयो नि
2: अब संवैधानिक परिषद भनेको अब एउटा संविधानले नै अधिकार दिएको एउटा स्पष्ट एउटा यो परिषद हो होइन अब यसैले अब त्यो अब बहुमतले चाहिँ अब निर्णय गरेर पठाइदियो बहुमतले निर्णय गरेको कुरा हो नि त त्यो उपस्थित सदस्य संघको बहुमतले अब कानून अनुसार संविधान अनुसार अब ओ अनि अब दुई तिहाईले चाहिँ गर्यो फेरि एउटा कुरा के छ भन्छ भने न्याय परिषदमा प्रधान न्यायाधीशको पनि चाहिँ अब हैसियत हुन्छ न्याय हिजो त्यो छजनाको क्लस्टर पठाउँदाखेरि त अब सपना श्रीमान पनि आफै हुनुहुन्थ्यो फेरि होइन भनेपछि अब कायम मुकायम
1: संविधानको धारा 129 पठाउनका लागि योग्य हुन्छ भनेर किटान गरेपछि त उहाँले पठाउन चाहेर पठाउने नचाहेर नहुने
2: हुनुहुन्थ्यो अब त्यो अर्थमा अब छजना पठाउनु भनेको छजना जसलाई सिलेक्ट गरे पनि ठिक छ है संविधान सम्मत हुन्छ कानून सम्मत हुन्छ भन्ने हिसाब किताबले नै त्यो चाहिँ अब त्यो आएको कुरा हो अनि अब संवैधानिक परिषदले संविधान अनुसार आफ्नो म्यान्डेट अनुसार सिफारिस गरिसकेपछि अब सबैले मान्नै पर्छ भन्ने मलाई लाग्छ यसमा रोइलो गर्नुपर्ने कसैले कुनै कारण छैन
1: भनेपछि ती छ मध्येको सर्वोत्तम र एकदम योग्य नै उहाँ हो उहाँलाई ठिक गरेर सरकारले अथवा संवैधानिक परिषदले तपाईँको मान्यता
2: दिएको मलाई त हजुर मलाई त व्यक्तिगत रूपमा एउटा क्रमभङ्ग त भएको छ
1: होइन हजुर
2: 1993 चाहिँ जन्मको आधारमा सिनियरिटीको आधारमा कपार फुलेको आधारमा दुई चार महिना बेसी जागिर खाएको आधारमा चाहिँ अब प्रधान न्यायाधीश को हुने भनेर रोल क्रम एकदम स्पष्ट भइसकेको अवस्था थियो
1: हजुर
2: अब त्यसलाई चाहिँ यसले चाहिँ क्रमभङ्ग गरेर योग्य लिड गर्न योग्य जुरिस्ट अब जो छ होइन अब जसले पनि अब भविष्य बाटोमा चाहिँ तीन वर्ष सर्वोच्चमा चाहिँ सेवा गरिसकेको व्यक्ति चाहिँ न्याय न्याय न्यायपालिकालाई लिड गर्नको लागि सक्षम हुन्छ है भन्ने एउटा नयाँ वार्ता खोल्यो नि त्यसले होइन त्यस अर्थमा यसलाई ठुलो प्रगति मान्नुपर्छ र क्रम भङ्ग भएको छ एकदम राम्रो भएको छ सबैले स्वीकारेर चाहिँ अगाडि बढ्नुपर्छ भन्ने मेरो चाहिँ मान्यता हो
1: अहिलेको रोल क्रममा रहेको एक नम्बरको कायम मुकायम प्रधान न्यायाधीश चाहिँ अयोग्य नै हुनुहुन्थ्यो भन्ने पनि पुष्टि भयो
2: होइन त्यो त अयोग्य त भन्न मिलेन क्वालिफाइड मान्छे हो विभिन्न नजिरहरू बनाउनु भएको छ उहाँले होइन अब सारा कुराहरू छन् अब कतिपय हिजोको अब पोलिटिकल अफिलिएसन पनि अब हेर्यो होला संवैधानिक परिषदले
1: हजुर
2: अब पोलिटिकल अब होइन उहाँहरू बेन्चमा गइसकेपछि त्यो राजनीतिक संलग्नता स्पष्ट नदेखिए पनि बेन्चमा त एकदम तटस्थै बसेर काम गर्नुभयो अहिलेसम्म फैसला सबै कुराहरू तर पनि हिजोको राजनीतिक संलग्नताको कुराहरू होइन अब एमालेबाट सभासद भइसकेको व्यक्ति हरिफ भुयाल श्रीमान पनि यतापट्टि अब ओलीबा प्रधानमन्त्री हुँदा महानिधि वक्ता भइसकेको व्यक्ति स्पष्ट त्यो कुराहरू र अरूको पनि अब स्पष्ट अब उता पार्टीमै संलग्नता भइसकेको कुराहरू अब त्यो कुराहरूलाई पनि अलिकति ध्यान दिएको हो कि होइन अब यस्तो अब यो यो राजनीतिमा चाहिँ संलग्नता व्यक्तिहरू
1: तर अब मनोज शर्मा श्रीमानले त्यसमा न्यायालयलाई क्रमभङ्गता गर्दै छिटो छरितो न्याय पनि दिलाउनुहुन्छ विश्वास गरौँ
2: होइन त्यो त हामीले विश्वास गर्नै पर्छ किनकि उहाँले गर्नै पर्छ त्यसबाट उहाँलाई भाग्ने छुट छैन होइन
1: ओके ल यो च्याप्टर मैले यहीँ क्लोज गरेँ अब पूर्व राष्ट्रपतिलाई एमाले रातो कार्पेट ओछ्याइदियो अन्त त पार्टीभित्र
2: हजुर हजुर हजुर हजुर
1: यसलाई तपाईँ कसरी टिप्पणी गर्नुहुन्छ यो ठिक हो वामपन्थीहरू चाहिँ एउटा किनाराकृत भइरहँदा उहाँलाई एमालेमा छिराउनुको अर्थ समग्र वामपन्थी आन्दोलनको प्राण धान्ने काम हुन्छ भन्ने व्याख्याहरू सुरु भएको छन् तपाईँ कसरी टिप्पणी गर्नुहुन्छ
2: अब यो चाहिँ अत्यन्तै अब यो यो यो जे भइरहेछ गलत भइराखेको छ किन भन्दाखेरि मैले त पटक पटक सुरुबाटै अब आर्गुमेन्ट गर्दै के बोलेको छ भने पूर्व राष्ट्रपतिहरू सामान्य राजनीतिमा कदापि पनि छिर्न हुँदैन त्यसले चाहिँ राष्ट्रपति जुन एउटा संस्था छ हाम्रो त्यो पद छ त्यसको गरिमा नै ध्वस्त पार्छ र यो कुरा चाहिँ अब संविधानमै लेखिनु पर्छ यो चाहिँ र राष्ट्रपति भइसकेको मान्छे सामान्य राजनीतिमा समाज सेवा बाहेक सामान्य राजनीतिमा फर्केर फेरि राजनीतिक दलको कार्यकर्ता बन्न हुँदैन मिल्दैन भनेर चाहिँ यो कुरा अब संशोधन भइरहेछ संविधान त्यो संविधानमै यो कुरा स्पष्ट लेखिनु पर्छ विद्यादेवी भण्डारीले जसरी उहाँहरूले फेरि अब यत्रो मतापति पछाडि अहिले आएर फेरि उहाँको सदस्यता नवीकरण गरेर निर्णय गरौ त्यो एकदमै गलत छ उहाँहरूको बुझाइ होला कि अब नयाँ सिराबाट अगाडि बढ्छ पार्टी संकटमा छ उहाँ प्रवेश गरेपछि पार्टीलाई सबैले राम्रो हुन्छ भन्ने होला त्यो भाष्य गलत हुन्छ पटक पटक हिजो अब दुईचोटि राष्ट्रपति हामीले उहाँ राष्ट्रपतिको रूपमा उहाँलाई जनताले भोगिसकेको सारा कुराहरू छन् उहाँ चाहिँ अत्यन्तै अब विवादमा पनि अब रहिसक्नुभयो सारा कुराहरू छन् त्यति बेला होइन अब त्यस अर्थमा पनि चाहिँ यसलाई चाहिँ त्यो चाहिँ गलत हुन्छ बरु एमाले के गर्न सक्यो भने सुहाङ निमाङहरू अब जस्ता व्यक्तित्वहरूलाई चाहिँ होइन त्यो चाहिँ अब पार्टी चाहिँ सुम्पेर चाहिँ अब त्यसरी अगाडि बढ्दिएको भए बरु चाहिँ पार्टीमा केही अब एक किसिमको अब इनर्जीहरू आउने र नयाँ सिराबाट अगाडि बढ्थ्यो कि होइन तर उहाँहरू त अब विद्यादेवी भण्डारी अबहरू पूर्व राष्ट्रपतिहरू ल्याएर फेरि अब पार्टी अगाडि बढ्छ दुनियाँ हुन्छ भन्ने कुरा चाहिँ अब त्यो चाहिँ मलाई चाहिँ लाग्दैन जे भएको छ त्यो गलत भएको छ र यस्तो अब यस्तो कुरालाई डिस्करेज गर्नुपर्छ भन्ने चाहिँ मेरो चाहिँ मान्यता हो
1: हस् डाक्टर साहब यो तपाईँको महत्वपूर्ण समय संवादका लागि तपाईँलाई धेरै धेरै धन्यवाद
0: रेडियो पाउ घटना विषयको सशक्त संवाद
3: हजुरको रेडियो 102.1 मेगा छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तीनकुने काठमाडौँ
4: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
4: हुर्केकै गिरिराज चल्ला 150
5: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
6: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
5: विराज किसानको साथी
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
5: प्रोभाइडर जय मानन्दर फोन 0848 540 239 0848 540 533 र 98540 40 239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
8: सूर्य ज्योति सही प्लान
9: सूर्य ज्योति लाइफ इंश्योरेंस जीवन को लागी
10: ए बुहारी सारे मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
11: ल्याउन त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
10: ए पिरले कि बुहारी रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
12: हजुर रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
13: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
14: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848 76 48 03 रामेछाप मिटसप एन्ड कोल स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
15: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज

0: हजुरको रेडियो 102.1 MHz।
1: सूचना
2: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
1: जिल्ला अस्पताल रामेछाप।
3: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
4: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
4: के तपाईलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
5: नेपालको संविधान 2072 धारा 217 नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 47 उपदफा 1 न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
4: निरूपण गर्ने प्रकृतिका विवादहरू
5: आलिधुर, बाँध, पैनी, कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
4: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
5: चरण, घाँस, दाउरा सम्बन्धी विवाद,
4: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
5: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
4: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
5: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
4: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
5: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
4: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
5: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
4: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
5: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू
4: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी, मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
5: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
4: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
5: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
4: गाली बेइज्जती सम्बन्धी विवाद,
5: लुटपिट सम्बन्धी विवाद,
4: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
5: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
4: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
5: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
4: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
5: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप।

0: डीबीसी नेपाली सेवाको साझापखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा मनोज कुमार शर्मा प्रधान न्यायाधीशमा नियुक्त संसदीय सुनवाईका क्रममा आफ्ना कार्ययोजना प्रस्तुत।
1: नेपालको संविधान प्रचलित कानून र न्यायका मान्य सिद्धान्तप्रति मेरो अटुट निष्ठा र समर्पण रहेको छ।
0: वरिष्ठताको रोलक्रम नपछ्याइकन अदालतको बागडोर सम्हाल्न लागेका प्रधान न्यायाधीशका सामु कस्ता चुनौती?
2: न्यायाधीशहरूसँग कसरी सौहार्द सम्बन्ध राख्ने, सिनियरहरूलाई उनीहरूलाई कसरी म्यानेज गर्ने भन्ने एउटा ठूलो चुनौती चाहिँ छ।
0: अनि कंगोमा आकलन गरिएको भन्दा छिटो इबोला फैलिएको डब्ल्यूएचओद्वारा जानकारी। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। इबोला भाइरसको संक्रमण फैलिएको कंगो गणतन्त्रमा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले 6 टन औषधि सहितका सामग्री पठाएको छ। डब्ल्यूएचओले मध्य अफ्रिकामा संक्रमण फैलन सक्ने भन्दै सावधानी अपनाउन भनेको छ। मानिसहरूमा परीक्षण र निगरानीलाई तीव्रता दिएका स्वास्थ्य कर्मीहरूका लागि पीपीई सहितका सामग्री पठाइएको छ। इबोलाबाट 100 मानिसहरू संक्रमित भएको र हालसम्म 130 जनाको मृत्यु भएको ठानिएको छ। बाक्लो शहरी क्षेत्रमा संक्रमण पाइएको विषयले चिन्ता बढ़ाएको विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहानोम घेहब्रेससले बताएका छन्। नैरोबीबाट बीबीसी संवाददाता थोमस मकवाना भन्छन्,
3: This current strain of the virus does not have a vaccine.
0: यो प्रजातिको भाइरसका लागि कुनै खोप उपलब्ध छैन, तर संक्रमण फैलिएको समुदायका मानिसहरू उपचारका लागि अस्पताल भन्दा धामी झाँक्री कहाँ गइरहेका छन्। संवाददाता थोमस मकवानाको भनाई। इजरायलका कट्टर दक्षिणपन्थी अर्थमन्त्री बोत्सालेल स्मोत्रिचले अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले आफू विरूद्ध पक्राउ पूर्जी जारी गरेको थाहा पाएको बताएका छन्। आफूमाथि लगाइएको आरोपबारे जानकारी नभएको र त्यसको प्रतिवाद गर्ने उनले बताएका छन्। आईसीसीले यसबारे प्रतिक्रिया जनाएको छैन। उनले वेस्ट ब्याङ्कको एउटा प्रसिद्ध प्यालेस्टिनी गाउँ ध्वस्त पार्न आदेश दिएका थिए, जसलाई आईसीसी र संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन मानेका थिए। भारतमा एकै सातामा 2 पटक इन्धनको मूल्य बढ़ाइएकोमा विपक्षी पार्टीहरूले विरोध जनाएका छन्। कांग्रेस नेता मल्लिकार्जुन खड्गेले मूल्य वृद्धिको कदमले जनतामा भार थप्ने बताए। सरकारले मध्य पूर्वको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा बढ़ेको इन्धनको मूल्यका कारण भाउ बढ़ाउन जरूरी भएको बताएको छ। इन्धनको मूल्य निरन्तर बढ़दै जाँदा भारतमा महँगी बढ़ने चिन्ताहरू व्यक्त भएका छन्। थाइल्याण्डले 90 भन्दा धेरै देशका नागरिकहरूलाई आफ्नो देशमा भिसा बिना बस्न दिँदै आएको अवधि छोट्याउन लागेको छ। विदेशी नागरिकहरू लागू औषध तस्करी, यौन व्यापार सहितका अपराधमा संलग्न देखिएको भन्दै अपराध नियन्त्रणका लागि यस्तो कदम चालिएको थाई अधिकारीहरूको भनाई छ। यसअघि कैयौं देशका नागरिकहरू थाइल्याण्डमा भिसा बिनै 60 दिनसम्म बस्न पाउँथे। अब देश अनुसार अवधि तोकिने र विदेशी नागरिकहरूलाई बढ़ीमा 30 दिनसम्म मात्रै बिना भिसा बस्न दिइने बताइएको छ। र अदालतको अवहेलना गरेको आरोपमा जेल चलान भएका 2 पत्रकारहरूप्रति ऐक्यबद्धता जनाउँदै मालदिव्सका कैयौं संचार माध्यमहरूले आज आफ्ना डिजिटल माध्यममा समाचार छापेनन्। राष्ट्रपति मोहम्मद मुइजको पूर्व सहयोगीसँग सम्बन्ध रहेको दावी गरिएको विवादास्पद वृत्तचित्र प्रकाशनमा लगाइएको रोक अटेर गरेको आरोपमा अडाडु वेबसाइटका 2 पत्रकारलाई 15 वर्षसम्मको जेल सजाय तोकिएको छ। यो बीबीसी नेपाली सेवा हो। साझापखमा यहाँलाई स्वागत छ। नवनियुक्त प्रधान न्यायाधीश मनोज कुमार शर्माले आज राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। लगतै उनले सर्वोच्च अदालतमा पुगी पदभार समेत ग्रहण गरे। आजै संसदीय सुनवाई समितिले उनको सिफारिश अनुमोदन गरेको थियो। एक रिपोर्ट। प्रधान न्यायाधीशमा संवैधानिक परिषदले सिफारिश गरेका मनोज कुमार शर्मालाई आज संसदीय सुनवाई समितिले सर्वसम्मतिका साथ अनुमोदन गरेको छ। दिनभरि चलेको सुनवाईका प्रक्रियाका बेला शर्माले उनी विरूद्ध परेका उजुरीहरूको तथा सांसदहरूको प्रश्नको जवाफ दिएका थिए। आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गर्ने क्रममा उनले न्यायप्रतिको निष्ठामा जोड़ दिएका थिए।
1: नेपालको संविधान, नेपाल प्रचलित कानून र न्यायका मान्य सिद्धान्तप्रति मेरो अटुट निष्ठा र समर्पण रहेको छ। संविधानवाद न्यायपालिकाको स्वतन्त्रता विधिको शासन शक्ति पृथ्वीकरण एवं नियन्त्रण र सन्तुलनको सिद्धान्त मानव अधिकार नागरिकता मौलिक अधिकार अभिव्यक्ति स्वतन्त्रता लगायतका लोकतन्त्रका आधार स्तम्भहरूको जगेना र प्रबन्ध गर्नु न्यायपालिकाको कर्तव्य हो।
4: झन्डै दुई साता अगाडि प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषदले वरिष्ठ तीनजनालाई पन्छाएर शर्मालाई सो पदमा सिफारिश गरेको थियो। सो निर्णय विरूद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदन दरपीट भएका तथा दरपीट विरूद्धका निवेदन दर्ता नगरिएका विषयले अहिले सर्वोच्च अदालत विवादित बनेको छ। सोमबार कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले तत्काल त्यस्ता रिट निवेदन दर्ता गर्न सर्वोच्चको प्रशासनलाई आदेश दिए तापनि त्यसको कार्यान्वयन भएको देखिएको छैन। यही सन्दर्भमा सुनवाई समितिमा सांसदले राखेको प्रश्नमा शर्माले हाल सर्वोच्च अदालतमा देखा परेका विवादबारे आफ्नो टिप्पणी नरहेको बताए।
1: न्याय प्रशासनमा दुई किसिमबाट हुन्छ, एउटा सम्पादन र पुरा हुन्छ, न्यायिक सम्पादन भने अर्को न्याय प्रशासन हुन्छ। प्रशासनमा यी दर्ता गर्ने दर्पित गर्ने दर्ता गर्ने सबै कार्यहरू चाहिँ के हो त भन्नुहुन्छ, यो प्रशासनिक कार्यहरू हो। यसमा चाहिँ प्रशासनका होइन रहेका मुख्य रहेका जो आफ्नै चाहिँ त्यो कार्यलाई स्वतन्त्र हुनुहुन्छ र उहाँले आफ्नो विवेक प्रयोग गरी न्यायालयको लागि चाहिँ दर्पित गर्न सक्नुहुन्छ र दर्ता गर्ने अदालतमा त्यो प्रक्रिया त्यो प्रयोग गर्नुभएकोमा चाहिँ मेरो केही टिप्पणी गर्नु छैन।
4: सर्वोच्चभित्र न्यायाधीशहरूको कुनै गुटबन्दी नरहेको पनि उनले बताए। आज बिहान प्रस्तावित प्रधान न्यायाधीश शर्माको विरूद्ध परेका 16 उजुरी खोलेको सुनवाई समितिले दिउँसो उजुरीकर्ताहरूसँग छलफल अनि प्रस्तावित न्यायाधीशको सुनवाई गरेको थियो। यसै सिलसिलामा हामीले संविधानविद तथा वरिष्ठ अधिवक्ता पूर्णमान साक्यलाई सम्पर्क गरी अब नयाँ प्रधान न्यायाधीशका सामुन्ने के कस्ता चुनौती छन् भनेर सोधेका छौं।
2: पहिलो चुनौती त के छ भनेदेखि चाहिँ अहिले जुन न्यायाधीशहरूलाई सुपरसिड गरेका छ नि ती न्यायाधीशहरूसँग कसरी सौहार्द सम्बन्ध राख्ने र सिनियरहरूलाई उनीहरूलाई कसरी म्यानेज गर्ने भन्ने एउटा ठूलो चुनौती चाहिँ छ।
4: अब जुन परिस्थितिमा उनको नियुक्ति भयो होइन, अब बार पनि अहिले आन्दोलित छ, अब शक्ति पृथकीकरण नियन्त्रण र सन्तुलन जस्ता कुराहरूमा पनि प्रश्नहरू उठाइएका छन् संसदमा भित्र बाहिर। यो मामिलामा चाहिँ प्रधान न्यायाधीश जुन आउँदै हुनुहुन्छ उहाँले के गर्नुपर्छ? पहिलो एक दुई तिन
2: पाँच सातवटा पोलिटिकली एकदमै हाइली चार्ज मुद्दाहरूको चाहिँ डिस्पोज गर्ने भन्ने कुरा चाहिँ ठुलो एउटा अर्को चुनौती छ। अब ती मुद्दाहरू प्राय जसो संवैधानिक इजलासमा छ र संवैधानिक इजलासको गठन गर्दाखेरि कुन प्रक्रियाबाट जाने, अब सिनियोरिटीबाट जाने कि त्यो संवैधानिक इजलासको लागि चाहिँ न्यायाधीशहरूको जुन चाहिँ पुल हुन्छ, 9 न्यायाधीशहरूको पुल हुन्छ, त्यो पुलबाट यो सिनियोरिटीबाट नगएर सिनियर प्लस जुनियरहरू 9 मध्ये उसले फेरि त्यसमा प्ले गरेर अर्को बेन्च गठन गर्ने हो भन्ने कुरा चाहिँ बडो चासोको विषय बन्छ र सबैले जाँच गरिरहेको हुन्छ। अब कसरी बेन्च गठन गरेर ती मुद्दाहरू डिस्पोज गर्ने भन्ने कुरा चाहिँ उसले चाहिँ धेरै ध्यान
4: गराएर आफ्नो कामबाट नै देखाउनु पर्ने हुनेछ।
2: एकदमै जिम्मेवार भएर काम गर्नुपर्छ र त्यो संवैधानिक इजलासमा मुद्दा लाँदा र त्यो संवैधानिक इजलासमा त्यो मुद्दाको हियरिङ गर्नलाई बेन्च गठन गर्दाखेरि उसले धेरै नै ध्यान पुर्याउनु पर्नेछ।
4: एउटा कुरा तपाईँले अघि कोट्याउनु भयो, संवैधानिक परिषदले वरिष्ठता नहेरिकन छानेको व्यक्ति अहिले प्रधान न्यायाधीश बन्दै हुनुहुन्छ। अब त्यसो हुँदा उनी भन्दा वरिष्ठ रहेका जुन न्यायाधीशहरू हुनु पाएनन्, अब उहाँहरूसँगै बेन्चमा काम गर्नुपर्ने स्थिति त आइहाल्छ। अब यो विषयमा यसलाई कसरी व्यवस्थापन राम्रो सहज रूपमा गर्न सकिने ठाउँ कति देख्नुहुन्छ अथवा होइन यसले त गतिरोध ल्याउने पो छाँट्छ भन्ने लाग्छ तपाईँलाई?
2: त्यो सबै कुराहरू विचार गरेर उसले एउटा न्यायाधीशको हुनुपर्ने जुन किसिमको सहनशीलता र निष्पक्षता छ त्यो प्रदर्शन गरेर नै अगाडि बढ्छ जस्तो लाग्छ। सजिलो चाहिँ छैन तर के छ भनेदेखि चाहिँ उहाँले सर्वोच्च अदालतमा आउने सेवाग्राहीहरूलाई प्रशासनबाट पुर्याउने सेवाहरूलाई सुस्त र एकदमै सजिलो किसिमले उहाँहरूले चाहिँ राहत महसुस भएको चाहिँ हुनु जरुरी छ एउटा कुरो, र उहाँको नेतृत्वमा सर्वोच्च अदालतबाट चाहिँ कुनै गलत काम कुरो हुँदैछ या कुनै किसिमको चाहिँ निष्पक्ष र स्वच्छ न्याय प्रदान गर्ने सन्दर्भमा त्यहाँ चाहिँ बिचौलियाहरूको प्रवेश भइरहेछ, त्यहाँ मुद्दा मामला छिन्दाखेरि चाहिँ न्याय किनबेच भइरहेछ भन्ने कुराको चाहिँ कुनै किसिमको संकेतहरू आयो भने उहाँले तुरन्तै त्यसमा एक्ट गर्नुपर्ने हुन्छ, नभएदेखि उहाँलाई चाहिँ कन्टिन्यू गर्न गाह्रो हुन सक्छ।
4: अनि अन्तिममा पूर्णमानजी, जुन अहिले सर्वोच्चको चाहिँ प्रशासनिक अधिकारीलाई कायम प्रधान न्यायाधीशले दिएको आदेशको प्रसङ्ग आयो हिजोदेखि, र त्यो कार्यान्वयन भएको पनि देखिएको छैन, त्यो अलिक अप्ठ्यारो खालको स्थितिमा छ सर्वोच्च। नयाँ प्रधान न्यायाधीशले सुरुमा त यही विषय सम्बोधन गर्नुपर्ने होला,
2: उहाँले आफ्नो पदभार सम्हालेपछि त्यो निवेदनको सायद औचित्य समाप्त हुन्छ, र अहिलेसम्म जुन चाहिँ सर्वोच्च अदालतमा देखिरहेका जुन कि अनिश्चितता र अनियमको स्थिति छ

0: वरिष्ठ अधिवक्ता पूर्णमान साक्ये। अब अर्को प्रसंग, काठमाडौँ उपत्यकाका नदी किनारा लगायत सार्वजनिक तथा सरकारी जग्गामा बसोबास गरिरहेका मानिसहरूलाई त्यहाँबाट हटाइएपछि सरकारले त्यस्ता विस्थापित परिवारलाई पुनर्स्थापना खर्च दिने निर्णय गरेको छ। मंगलबारको मन्त्रीपरिषद बैठकले प्रति परिवार एकमुष्ट रू 25,000 रूपियाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए। साथै 3 महिनासम्म मासिक राहत रकम पनि दिइने उनले बताए।
1: काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजू गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत रू 25,000 एकमुष्ट रूपमा प्रदान गर्ने, जोखिम मुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 सदस्यीय भएको प्रति परिवार राहत रकम रू 15,000 प्रति महिनाको र 100 भन्दा बढी सदस्यका लागि प्रति सदस्य थप रू 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने।
0: मन्त्री परिषदको निर्णयमा वृद्ध, अशक्त, असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरहरूमा राख्ने विषय पनि उल्लेख छ। साथै बालबालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा गरिने जनाइएको छ। फेरि अर्को प्रसंग छोटकरीमा, फागुन 21 सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचन सञ्चालन गर्न 4,96,00,00,000 रूपियाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ। मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै आयोगले कुल मतदाता संख्या 1,89,00,000 भन्दा बढ़ी रहेको हिसाबमा प्रति मतदाता 263 रूपियाँ खर्च भएको हिसाब दिएको छ। यसमा सुरक्षा बन्दोबस्तीका खर्च समेटिएका छैनन्।

0: जिताएका छन्। मृतक मध्ये एकजना युगाण्डाका छन् भने बाँकी कंगो गणतन्त्रका हुन्। आधिकारिक तथ्याङ्क भन्दा धेरै संख्यामा मानिसहरू संक्रमित भएको आशंका गरिएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनो अशोक दाहालबाट।
1: कंगो गणतन्त्रका लागि विश्व स्वास्थ्य संगठनकी प्रतिनिधि एनी एनसीआरले प्रकोपबारे थप अनुसन्धानले मात्रै यो कति फैलिएको छ स्पष्ट भन्न सकिने बताएकी छन्। लण्डनको एक संक्रमण अध्ययन गर्ने संस्थाले गरेको विश्लेषणले कैयौं मानिसहरूमा परीक्षण नभएको र 1000 जना भन्दा धेरै संक्रमित भएको हुन सक्ने जनाएको छ। संक्रमण फैलिएको कंगोको इटोरी प्रान्तबाट बीबीसीसँग कुरा गर्दै एक स्थानीय बासिन्दाले मानिसहरू मर्ने क्रम तीव्र देखिएको र आफूहरू त्रसित अवस्थामा रहेको बताएका छन्। रेडक्रसले इबोलाको परीक्षण तीव्र नभए यो व्यापक स्तरमा फैलिने जोखिम औल्याएको छ। छिमेकी रुवाण्डा र युगाण्डा सहितका कैयौं अफ्रिकी देशहरूले सीमामा कडाई सहितका सावधानी अपनाउन शुरू गरेका छन्। रुवाण्डाले कंगो गणतन्त्रसँगको सीमा बन्द गरेको छ। युगाण्डाले मानिसहरूसँग हात नमिलाउन र अंगालो नहाल्न भनेको छ। हालसम्म पत्ता लागेका इबोलाका 3 प्रजाति मध्ये अहिलेको संक्रमण बुन्डी बुजो प्रजातिको भाइरसले निम्ति आएको र यसले संक्रमित मध्ये 1/3 मानिसहरूको ज्यान लिन सक्ने विज्ञहरूले बताएका छन्। अहिलेको प्रजातिका लागि कुनै पनि औषधि वा खोप पत्ता नलागे पनि इबोलाको जायर प्रजातिका लागि भने खोपले स्वीकृति पाइसकेको छ। संक्रमित मानिसहरूको ऱ्याल, सिगान, रगत र बान्ताबाट सर्ने इबोलाको लक्षण संक्रमण सरेको साधारणतया 21 दिनपछि मात्रै देखिने गर्छ। यसका प्रारम्भिक लक्षणहरूमा ज्वरो आउने, टाउको दुख्ने र थकान लाग्ने हुन्छ भने संक्रमणले च्याप्दै जाँदा बान्ता हुने, पखाला लाग्ने हुँदै जटिल समस्यासम्म देखा पर्छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: बजे रात को 9 बजे
1: हजुर को रेडियो 102.1 मेगा
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 048541106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
4: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तिनकुने काठमाडौँ
5: रामेछापवासीहरूको लागि खुसीको खबर अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर
5: अब लामो यात्रा होस् या दैनिक गुडाई तपाईँको गाडी सधैँ तयार
2: छिटो र सुरक्षित चार्जिङ अत्याधुनिक प्रविधि सहज पहुँच रामेछाप बजारमै यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर समय बचत गर्नुहोस् ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्
5: प्रोप्राइटर कुमार तामाङ सम्पर्क नम्बर 9863295535 रामेछाप चार्जिङ सेन्टर वडा नम्बर 8 को वडा कार्यालय अगाडि रामेछाप बजार रामेछाप
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा चार्ज गरौं अघि बढौं
6: तन्ने पैसो कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो यहाँ त झन अलपत्र ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ
7: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपौला जस्तो गरी हतार हामीले नै गरे नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि त्यो बेला सुनेर पनि उडाइयो अब अहिले यो दुःख
6: त्यही त हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ कमाइ पनि गतिलो छ काम पनि हाम्रो जस्तो गाह्रो छैन म र कति खुसी छ हेर त
8: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ पछुताउनु पर्छ स्वदेशमै सिप सिकेर मात्रै जाउँ
9: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485403998 0485403998
9: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
2: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खानादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल
10: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
11: ल्याउनु त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
10: ए पिरले कि बुहारी रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
2: हजुर रामेछाप मिर्सप एन्ड कोल्ड स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
9: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
11: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848746403 रामेछाप मिर्सप एन्ड कोल्ड स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप

0: हजुरको रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
4: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
5: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
3: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भजाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
6: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
8: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
7: सम्पर्क नम्बर 0475904662 98692665998
9: पौडी मात्र खेलेर के गर्नु खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो खुर्कुटमा
10: लौ के को चिन्ता चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा लोकल कुखुरा खसी बदेलको मासु खाना पाइने एसी सहितको सफा रुम भएको मिटिङ हलको पनि व्यवस्था भएको पार्किङको पनि राम्रो सुविधा भएको
11: सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि
9: साथै

0: हजुरको रेडियो 102.1 मेगा
1: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
2: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
3: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
1: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
5: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
4: सचेत बनाऊ।
5: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845410043, 98630023422।
6: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट पाइन्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
8: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97652769636, 98174845746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
8: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
1: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। होइन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
9: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-8573-65, बिरगन्ज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले शपथ लिनुभएको छ। राष्ट्रपति भवनस्थित निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। संवैधानिक परिषदको गएको बैशाख 24 गतेको निर्णय अनुसार प्रधान न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिश हुनुभएका न्यायाधीश डाक्टर शर्मालाई संसदीय समितिले आजै सर्वसम्मत अनुमोदन गरेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीले वडा पालिका जिल्ला भेला तथा अधिवेशनलाई समन्वयात्मक र सहजीकरण गर्न देशका 77 वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। मंगलबार पार्टीले केन्द्रीय सदस्य सांसद संघीय नेतृत्व मञ्च तथा केन्द्रीय विभागका पदाधिकारी एवं सदस्यलाई जिल्लागत जिम्मेवारी तोकेको जनाएको छ। राष्ट्रपतिका अनुसार स्थानीय तहदेखि जिल्ला तहसम्म हुने संगठनात्मक भेला अधिवेशन र आन्तरिक संरचना व्यवस्थापनलाई प्रभावकारी बनाउन उक्त जिम्मेवारी बाँडफाँड गरिएको हो। सरकारले जेएनजी प्रदर्शनका क्रममा घाइते भएको घाइतेको वर्गीकरण गरी मासिक उपचार खर्च उपलब्ध गराएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेएनजी प्रदर्शनका क्रममा घाइतेको वर्गीकरण गरी ती घाइतेको उपचारका लागि मासिक उपचार खर्च उपलब्ध गराउन थालिएको मन्त्रालयको स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका प्रमुख डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभएको छ। सरकारले काठमाडौँ उपत्यकाका नदी किनारबाट विस्थापित भएकालाई प्रति परिवार 25,000 रूपियाँ पुनर्स्थापना खर्च दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका जोखिममुक्त बस्तीहरू हटाउने क्रममा विस्थापित भएकाहरूको विवरण रुजू गरी पुनर्स्थापना खर्च बापत एकमुष्ट 25,000 रूपियाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सशमन्त पोखरेलले जानकारी दिनुभएको छ। यस्तै वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्ने उद्देश्यले 5 सदस्यसम्मको परिवारलाई मासिक 15,000 र त्योभन्दा 13 सदस्य भएमा प्रति सदस्य थप 2,000 रूपियाँका दरले अहिलेलाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च प्रदान गरिने उहाँले बताउनु भएको छ। आफ्नो व्यवस्थापन गर्न नसक्ने वृद्ध अशक्त तथा असहाय व्यक्ति र परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्थापन गर्ने निर्णय भएको छ। विस्थापित परिवारका बाल बालिकाको पठन पाठन र स्वास्थ्य सेवाका सुनिश्चितताका लागि पालिकासँग समन्वय र सहकार्य गर्ने सरकार जनाएको छ। यस्तै बैठकले नगरपालिका राजस्व अभिवृद्धि परियोजनाका लागि स्विजरल्याण्ड सरकारबाट प्राप्त हुने र रनीको राजमार्गको मरमत सुधारका लागि चीन सरकारले उपलब्ध गराउने अनुदान सहायता स्वीकार्ने निर्णय गरेको छ। यस्तै बैठकले कानूनी सुधारका क्रममा प्रत्यायन नियमावली 2083 र सैनिक सेवा 6 संशोधन नियमावली 2083 स्वीकृत गरेको छ। नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न भनेको विधेयकलाई संघीय संसदमा पेश गर्न स्वीकृति पनि प्रदान गरेको छ। सरकारले 6 सहसचिव र 2 उपसचिवको सरुवा गरेको छ। मंगलबारको निर्णय अनुसार 6 जिल्लाका प्रमुख जिल्ला अधिकारी सीडीओ परिवर्तन भएका हुन्। जस अनुसार कारागार व्यवस्थापन विभागका महानिर्देशक शशिधर घिमिरेलाई सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ भने ललितपुरको प्रमुख जिल्ला अधिकारीमा नरहरि घिमिरेलाई खटाइएको छ। घिमिरे सघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृत हुनुहुन्थ्यो। धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का भने भक्तपुर सरुवा हुनुभएको छ। यसैगरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत निश्चल राज पाण्डे दाङको प्रमुख जिल्लाधिकारीमा सरुवा हुनुभएको छ भने दाङका सीडीओ विश्वप्रकाश अर्याल रूपन्देही सरुवा हुनुभएको छ। सरकारले 2 जना उपसचिवको पनि सरुवा गरेको छ। जस अनुसार निशान राज गौतमलाई रूकुम पश्चिम सरुवा गर्दै त्यहाँ कार्यरत प्रमुख जिल्लाधिकारी उपसचिव दिनेश प्रसाद थानेलाई गृह मन्त्रालय सरुवा गरिएको छ। रामेछापको कुकुलकंगा गाउँपालिकाले बेरोजगार सुधारमा उल्लेख्य सफलता हासिल गरेको छ। महालेखा परीक्षकको प्रतिवेदन अनुसार गोकुलकंगा गाउँपालिकाले आर्थिक वर्ष 2081-82 बेरोजगार घटाएर 1% भन्दा कममा झरेको हो। आर्थिक वर्ष 2081-82 3.75% बेरोजगार रहेकोमा गत आर्थिक वर्ष घटेर 0.53% मात्रै रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। गत आर्थिक वर्ष गोकुलगंगा गाउँपालिकाको 1,25,92,35,000 रूपियाँको लेखा परीक्षण हुँदा 66,76,000 मात्र बेरोजगार देखिएको जुन 0.53% रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। यस्तै गरी रामेछापको सेनापति गाउँपालिका र दुरमासलिङ गाउँपालिकाले पनि बेरोजगार घटाएका छन्। सेनापतिको अघिल्लो आर्थिक वर्ष 2.32% बेरोजगार रहेकोमा गत आर्थिक वर्ष घटेर 0.88% मात्रै रहेको छ भने दरम्बाले पनि 1.30%बाट घटाएर 0.96% झारेको छ। यस्तै रामेछापका 5 स्थानीय तहको भने अघिल्लो आर्थिक वर्षभन्दा गत वर्ष बेरोजगार बढेको छ। त्यसमध्ये खानादेवी गाउँपालिकाको सबैभन्दा बढी 10.77% बेरोजगार रहेको छ भने माकुण्डको 1.6% बेरोजगार रहेको छ।
खानेदेवीको 4 करोड 21 लाख 56 हजार र माकुण्डको 2 करोड 6 लाख 34 हजार बेरुजु देखिएको हो। यसै गरी मन्थली नगरपालिका, लिखुतामको सिगाउँपालिका र रामेछाप नगरपालिकाको पनि अघिल्लो वर्षको तुलनामा गत वर्ष बेरुजु बढेको छ। अघिल्लो वर्ष 0.34% मात्र बेरुजु रहेको मन्थली नगरपालिकामा गत वर्ष बेरुजु बढेर 0.87% पुगेको छ भने अघिल्लो वर्ष 0.78% रहेको लिखुतामा कसैको 0.82 र रामेछाप नगरपालिकाको 0.50% बढेर 0.62% बेरुजु पुगेको छ। प्रतिनिधि सभाको आजको बैठकमा पनि विपक्षी दल श्रम संस्कृति पार्टीले प्ले कार्ड प्रदर्शन गर्दै विरोध जनाएको छ। बैठक शुरू भए लगतै पार्टीका अध्यक्ष अर्का साम्पाङ सहितका सांसदहरूले आफ्नो ठाउँबाट उठेर प्ले कार्ड देखाउँदै विरोध प्रदर्शन गरेका हुन्। नेपाल बार एसोसिएसनको नेतृत्वमा कानून व्यवसायीहरूले आज सर्वोच्च अदालत परिसरमा दिउँसै लालटिन बालेर सांगीतिक प्रदर्शन गरेका छन्। सर्वोच्च अदालतमा पछिल्लो समय विकसित घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै उनीहरूले न्यायालयमा देखिएको अवरोध र अन्यलको विरोध गरेका हुन्। नेपाली कंग्रेसको संस्था पनि उत्तर सम्मले काठमाडौँमा सम्पर्क कार्यालय स्थापना गरेको छ। काठमाडौँको अनाम नगरमा पार्टीको निवर्तमान सभापति शेरबहादुर देवसम्मले सम्पर्क कार्यालय खोलेको, नेताहरू गुरु बराल, जितसङ बस्नेत, जित सरचन, कुन्दन काफ्ले, केदार कार्की लगायतको सक्रियतामा सम्पर्क कार्यालय खुलेको बताइएको छ। दुर्गा प्रसादमाथि अनुसन्धान गर्न प्रहरीले थप 3 दिनको अनुमति पाएको छ। सोमबार राति वीरगंज स्थित होटल सिद्धार्थ दियालोबाट पक्राउ परेका प्रसादलाई मंगलबार पर्सा जिल्ला अदालतमा उपस्थित गराएर म्यादा लिएको हो। हवस् त, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्वनी समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

حاضر کو آواز، حاضر کو ساتھی ہو، حاضر کو ریڈیو ایک سو دو تھپلا ایک میگا ہرٹز نمسکار، حاضر کو ریڈیو ایک سو دو تھپلا ایک میگا ہرٹز کو راتری کالین پرستتی کارکرم سماج دوہری کو پرکھم رہن بھائی کا بسن بھائی کا تپائی تمام تمام آدرنی شروتا منرما रात्रिकालीन लोक संगीतको अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु म कार्यक्रम प्रस्तुता श्रीराज महत तपाईँको माझमा उपस्थित भइसकेको छु तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पालिया चाहिँ विशेष बनाउनको लागि नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टपअप दिप भनेर भन्दिन कार्यक्रम समाज दोहोरी है नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ आउने गर्दछ हप्ताको सातै दिन राति दस बजेको हजुरको मुख्य मुख्य समाचारपछि लगभग बाह्र बजेसम्म पनि भन्दैन म एघार बजेसम्म दस बजेको मुख्य मुख्य समाचारपछि एघार बजेसम्म तपाईँको माझमा रहने गर्दछु अनि तपाईँले पठाउनुभएका मेसेजहरू अनि साथसाथै लेख रचनाहरू वाचन गर्दै गर्दै अगाडि बढ्नेछौँ पनि भन्न चाहन्छु साथसाथै सुनेर साथ दिनुहोला कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो एक सय दुई थप्लो एक मेगा हर्ज तामाको सिएफएम पञ्चानब्बे मेगा हर्ज अनि अनलाइनका माध्यम अनि काम्रो पात्र नेपाली पात्र हजुर क्याप हजुरको न्युज डट कम सामाजिक सञ्जाल फेसबुक लगायतका थुप्रै माध्यमबाट यति बेला अनियर भइराखेका छौँ कार्यक्रम के कस्तो लाग्छ भन्नुहोस् म्यासेजहरू पठाउनुहोस् पनि भन्न चाहन्छु भन्दै यति बेला कार्यक्रमको सुरुवात गर्न चाहन्छु तपाईँको माझमा एउटा पुरानो गीत राखेर यति बेलाकोसम्म तपाईँको माझमा राख्न चाहन्छु जम्मू कश्मीरमा बोल गीत रहेछ यो गीत तपाईँको माझमा यति बेलाको समयमा है कार्यक्रमको सुरुवात

समय कश्मीर में ये तपाई को मास में राखर कार्यक्रम के शुरूआत कर सकते आवाज में मिश्री राज महचु साथ में तपाई बेला देश तथा विदेश में रहकर विभिन्न मध्यम सुंदा भशा छ नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम समाज दोहोरी हप्ताको साथै दिन आउँछौ यहाँहरूलाई थाहा नै छ मैले भनिराख्नुपर्छ जस्तो लाग्दैन कार्यक्रम तपाईँले पठाउनुभएका मेसेजहरू वाचनुहुन्छन् पनि भन्न चाहे त्यस्तै गरेर लेख रचनाहरू केही पठाउनु भएको छ भने सो पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु म्यासेजहरू रहेका छन् विनोद परवाल हुनुहुन्छ कार्यक्रम सुन्दैछ यस आलुबाट सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर सेवाहरू नमस्कार शुभरात्रि छ आर्जु श्रीराज महेश्वर हजुर छ सुमन छजुरलाई मुटुको कुनादेखि मिठो याद माया टोट सम्झना छ यो बेला तपाईँको मिठो आवाजमा रमाउने मान्छे म सुन्दैछु हेर्दैछु रातको बेला मायाको कुराकानीहरू मात्रै सुन्न मनपर्छ मिठो मिठो मायाका कुराहरू सुनाउनुहोस् ल भन्नुहुन्छ आज नसुनाउ माया प्रेमका कुराकानीहरू पनि है पनि भन्न चाहे माया प्रेमका कुराकानीहरू धेरै भयो जस्तो लाग्यो अप्सराखाटका सबिना कन्दङ्गा अनि त्यस्तै गरेर अञ्जिता ठकुरी अप्सरा बस्ने सुनिता भण्डारी त्यस्तै गरेर श्रीराज महत त्यस्तै गरेर मजरल देवमान देवान टिक्राम घिमिरे प्रेम खड्का टिक्राम सुनवार घायल अभिमानी मत खड्की समीर सहयोगी अन्जान थुलुङ त्यस्तै गरेर अन्जान थुलुङ विश्वजिमे कल्पना साम्पाङ कमल पौडेल सिर्जला सापकोटा

0: श्रेष्ठ केशव सन्चुरी विनिता गिरी र बहादुर लगायतका सबैमा सम्झना माया छ भन्नुहुन्छ। त्यस्तै दिपेन्द्र कार्कीले पनि सम्झना सबैमा भन्नुहुन्छ। त्यस्तै गरेर मिनु लम्तरी मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है। पाल्पा पालन घर भैयाल पनि साउदी अरेबियाबाट सबैमा सम्झना माया छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ मलाई, हुनुहुन्छ बान्तुहाजी हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। होइन उहाँले धनकुटाबाट आज खेम सेन्चुरीको आवाजमा रहेको कामी दाईको छोरो भन्ने गीत राख्नुहोस् ल भन्नुहुन्छ। त्यस्तै गरेर सबैमा समर्पण गर्न चाहन्छु भन्नुहुन्छ। विष्णु परियारले पनि सुन्दैछ है, सबैमा सम्झना माया छ भन्नुहुन्छ। भने बाबुराम मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछ यो खलुङ्गा पोकाली घर भई हाल भने रिहातबाट भन्नुहुन्छ। घर परिवार सबैमा सम्झना माया छ भन्नुहुन्छ। भने साथीभाइमा पनि सबैमा सम्झना छ भन्नुहुन्छ। रञ्जित कालुलाई धेरै धेरै माया सम्झना छ है भन्नुहुन्छ। त्यति बेला म गीततर्फ लाग्न चाहन्छु, कामी दाईको छोरो यति बेला तपाईँको माझमा गीत राख्न चाहन्छु, त्यसपछि आउँछु। कामदाईको छोरो खेम सेन्चुरीको आवाजमा रहेको तपाईँको माझमा यति बेलाको समयमा, त्यसपछि आउँछु। रेडियो सुन्दै गर्नलाई, मेसेजहरू पनि पठाउँदै गर्नलाई त।
1: लिङ्गको अपमान गर्ने हाम्रो उद्देश्य कदापि होइन। छुवाछुत विरुद्ध जागरणका लागि समर्पित यो गीतले सामाजिक चेतनासँगै मानसिक परिवर्तनमा पनि सघाउ पुग्ने विश्वास हामीले लिएका छौं। भगवान रूपी दर्शक तथा श्रोताप्रति सदैव आभारी छौं र हुनेछौं। तपाईहरूको माया अनि साथ यसरी नै सदैव रहिरहोस्। धन्यवाद।

información, Hansel, ya voy a saber, en segura. Yo que te paigo más, ma, raki, que me sentí que vas, no, YouTube, marmiki, che, ayna. Sma, avas, que me sentí que me sentí que pariar que vas, raigo, se. Tapai, lene patan baiga masaj urbasin gurray kusu, rat kusumi, so, das wazir chowtis minut gulisiki kusu, pen minut sahi. Katikram SMS durian yor vay rakhi kusu, masaj ru patanus, pen minut sahan su. Etibola, म मेसेज तर्फ लाग्न चाहन्छु कि मेसेजहरू छन् अनिसकिसै हुनुहुन्छ शुभरात्रि सबैमा भन्नुहुन्छ जनक रचाली मगर हुनुहुन्छ सञ्जना सबैमा शुभरात्रि छ है भन्नुहुन्छ त्यस्तो शर्मिला आयो हुनुहुन्छ कार्यक्रम सुन्दै छु है सिन्धुलीबाट सञ्जना सबैमा माया सञ्जना छ भन्नुहुन्छ त्यस्तै राजकालीकोटी हुनुहुन्छ कार्यक्रम सुन्दै छु है छापाली रो राजकालीकोटी वृत्तमर चाफा घरपै अहिले सिआईबाट भन्नुहुन्छ माया विश्वी प्याकुल गीता निश्चल निस्ना लिम्बू देवेन्द्र दहाल हजुरबान्त पावना चामलिङ अलि सलिम्बु काल रेणु दिलु एम फुलाई गीता राई फुची संस्कृति लामा निशा बान्त धनु गजमेर लगायत सबैमा सञ्जना छ भन्नुहुन्छ त्यस्तै गरेर मिलन घायल मुटुले पनि सञ्जना सबैमा है दुहा कतारबाट सुन्दै छु भन्नुहुन्छ ताइ नेपालतिर पानी कतिको परेको छ भन्नुहुन्छ प्रकाश केसीले छैन गर्मी छ हजुर भन्ने भन्न चाहे त्यस्तै राज सफल आयुष हुनुहुन्छ कार्यक्रम सुन्दै छ है भन्नुहुन्छ मिल्छ भने हङकङको साडीले नेपालको धुलो उडायो यो तिसको गीत हो जस्तो लाग्छ त्यसको गीत त्यसको बेलामा राख्ने गरेका छौँ प्राय जसो पनि भन्न चाहे प्रेम तामाङ निकेश्वर लिम्बू त्यस्तै गरेर गोपाल भाइ सुरेन्द्र श्रेष्ठ राज तामाङ राजकुमार गुरुङ सियाउन बुढाथोकी रुता चामलिङ त्यस्तै गरेर यति बेला मेसेजहरूमा वाचन गर्ने कोसिस गरिरहेको छु यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ पनि भन्न चाहन्छु हुनुहुन्छ मिसिङ रेव त्यस्तै गरेर हामी सन्माङ राई तीर्थ राई मिली प्रेमी राई अनि सभान्त सोफिया राई रोशन फुलाङ राई भूमिका राई लगायत सबैमा सम्झनामा आएछ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर यति बेला मेसेज प्राप्त भएको छ मलाई दाइ नमस्ते कार्यक्रम सुन्दैछ है खाजा खाना खानुभयो भन्नुहुन्छ राम्रो चलाउनु भएको छ कार्यक्रम भन्नुहुन्छ लाउँथे माया कातै कात भयो भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ प्रकाश केसी उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ मलाई रमन मोक्तान तामाङले पनि शुभरात्रि सबैमा भन्नुहुन्छ त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ वाचन गर्ने कोसिस गरिरहेको छु म दाजु छेट भए पनि मैले रोजे गीत राखिदिनुहोस् है भन्नुहुन्छ राख्ने कोसिस गर्छु म पनि भन्न चाहन्छु त्यस्तै प्रकाश केसी नै हुनुहुन्छ दाइ त्यो सोना केटीले खालि हजुरलाई भिडियो लाइभमा बनाउँछ दाइ एकचोटि मलाई भन्नु त भन्नुहुन्छ हजुर मेसेजहरू पठाउनुहुन्छ हजुर तपाईँहरूले होइन म मेसेजहरू वाचन गर्छु अब बोलाउने माया गर्ने नमाया गर्ने के भन्ने कसो भन्ने भन्ने कुरा त त्यो तपाईँहरूकोमा भर पर्छ जस्तो लाग्छ तपाईँहरूले गाली गर्नुहुन्छ कि हजुर गाली गर्नुभयो केही सुधार्नु छ भने सुधार्छु म होइन तपाईँहरू केही भन्नुहुन्छ ती कुराहरू मैले प्राय जसो होइन सम्भव भएसम्म पुर्याउने कोसिस गरिरहेको छु अब के नगर्नुहुन्छ के कारणले गर्नुहुन्छ के कारणले भन्नुहुन्छ होइन भनेर त खोजी नीति चाहिँ मैले गर्दिनँ प्रकाशले तपाईँ आफै खोजी नीति गर्नुहोस् पत्ता लगाउनुहोस् के कारणले कसरी होइन भन्नुहुँदो रहेछ किन भनेको रहेछ त्यसपछि मलाई भन्नुहोला पनि भन्न चाहन्छु के भन्नुभयो किन भन्नुभयो कसरी भन्नुभयो भन्ने कुरा चाहिँ होइन तपाईँले भन्नुहोला पनि भन्न चाहन्छु यति बेला म गीततर्फ लाग्न चाहन्छु खोजी नीति गरेर भन्नुहोस् है प्रकाशजी किन रहेछ कसो रहेछ भनेर मलाई यस्ता त्यतातिर थाहा हुन्न म माया गर्नुहुन्छ भन्ने सोध्छ सबैले मलाई माया गर्नुहुन्छ प्रत्यक्ष रूपमा पनि अब रमाइलो खेलठा कुराकानी हुन्छ मेसेजहरूमा पनि होइन
कार्यक्रम मन पर्छ भनेर भनिराख्नुहुन्छ सबैजनाले. सो म त्यसमा अडि रहेर मन पराइदिनुहुन्छ भन्ने त्यो सोचका साथ उपस्थित हुन्छ. अब कसकोमा के चलिराखेको छ, कसले के भनिराखेको छ, के छ भन्ने कुरा चाहिँ मलाई त्यो थाहा हुन्न हजुर है. त्यो कुराहरू चाहिँ तपाईँले भन्नु होला बरु पनि भन्न चाहे. भन्दै यति बेला म अर्को एउटा गीत राख्न चाहन्छु विष्णु माझी अनि राज परियारको आवाजमा. मलाई त्यो गीत लाउँथे माया गाते गाते भयो.

फ्लाउथे माया घाते घात हो राशि परिवार विष्णु माझीको सुमधुर आवाज मेरो गीत तपाईँको माझमा राखे कार्यक्रममा समाज दोहोरी अनियर भइराखेको छ. हल्का हल्का होइन म्यासेजहरू भाषण गरिरहेको छु म सटन सिटमा. रिसाउनु त भएको छैन नि है, नरिसाउनुहोस् ल भन्ने भन्न चाहन्छु. म्यासेजहरू बोल्न अलिकति असहज जस्तो महसुस भयो, त्यो क्षति भएर पनि हो है सटन सिटमा म्यासेजहरू भाषण गर्ने कोसिस गरिरहेको छु. यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु. 10:45 भइसकेको छ. दाई टिमभरि कता जानुभयो हजुर भन्नुहुन्छ, मैले बुझिनँ हजुरको लेखाइ प्रकाशजी. दाई एफएममा काम गर्ने कतिजना हुनुहुन्छ भन्नुहुन्छ, हुनुहुन्छ हजुर. कार्यक्रम सुन्न गर्नुहोस् थापा हुनुहुन्छ है प्रकाशजी पनि भन्न चाहन्छु. त्यस्तै दाई एफएममा सिसी क्यामेरा कतिवटा छन् भन्दै हुनुहुन्छ. सेक्युरिटी पुरै होइन लेखाजोखा राख्ने सोच बनाउँदिनुहुन्छ प्रकाशजीले. कहाँ कति कुन कतापट्टि फर्केका छन् के गर्दैछन् भन्ने हिसाबले जस्तो लाग्यो प्रकाशजी. है ठिक छ, विशेष म धन्यवाद दिन चाहन्छु. दाई हजुर भिडियो लाइभमा आउनुभएको रहन्छ, त्यही भएर सुनिदिदीलाई के गर्न भिडियो लाइभमा आउनुभयो रहन्छ भनेर भन्नुभएको, त्यही भएर मैले भनेको मैले बुझेन हजुरले भनेको पनि. सोनाजीले भिडियो लाइभमा आउनु भएन भन्नुहुन्थ्यो, तपाईँले के भन्नुहुन्छ सोनाजी के भन्नुहुन्छ ती कुराहरूमा आजकल मैले साँच्ची भन्नुपर्दा नरिसाउनुहोस्, खासै मैले वास्ता गर्न छोडिसकेँ है. तपाईँहरू दुईजना लडे जस्तो गर्नुहुन्छ, म्यासेजमा झगडा गरे जस्तो गर्नुहुन्छ, मलाई त्यो मन पर्दैन. मेरो कारणले कसैको मन नदुखोस् होइन, मैले रेस्पेक्ट सबैलाई होइन माया सबैलाई उति नै गर्ने हो पनि भन्न चाहन्छु. मेरो नजरले त होइन माया भनेको सबैलाई बराबरी हो जस्तो लाग्छ श्रोताहरूलाई. तपाईँले कत्तिको माया गर्नुहुन्छ मलाई त्यो त थाहा छैन, तपाईँलाई थाहा होला होइन. तर झगडा यसले यो भने यसले यो गरे यसले किन गर्छ भनेर त्यो मेरो माझी नगर्नुहोला, बरु मलाई पर्सनलमा म्यासेज गरेर होइन के हो कसो हो भनेर सोध्न सक्नुहुन्छ, किन कसो हो भनेर बरु तपाईँले भन्न सक्नुहुन्छ. तर सामाजिक सञ्जाल फेसबुकमा एकअर्का बिच नै तपाईँहरूमा कार्यक्रममा आएर त्यसरी झगडा गर्दा चाहिँ मलाई मजा लाग्दैन है, त्यो भन्न खोजेको पनि भन्न चाहन्छु. राम्रो लाग्दैन कार्यक्रम किनकिन यो भन्न खोजेको मैले. अब कहिले सोनाजी भिडियो लाइभमा भन्नुहुन्छ, तपाईँले किन भन्नुहुन्छ, कहिले के भन्नुहुन्छ, सो त्यसमा चाहिँ मेरो हल्का असहमति रह्यो होइन. मैले असहमति प्रकट गर्न त पाउँछु नि होइन र, त्यसरी नगरिदिनु होला भन्न चाहेको कार्यक्रममा. पर्सनल लाइफमा आएर लाइभमा आएर पर्सनलमा म्यासेज पठाएर के हो कसो सोध्न पाउनुभयो, तर कार्यक्रममा होइन चाहिँ अलिकति आफू आफै झगडा नगर्नुहोस् भन्न खोजेको मैले मेरो कारणले होइन यो. यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु. म्यासेज पठाउनु भएको छ जीवन गिरी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ. खलढुङ्गा कर भइहाल्छ काठमाडौँबाट, सबैमा सम्झना माया छ भन्नुहुन्छ, मलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. त्यस्तै गरेर यति बेला हुनुहुन्छ मलाई म्यासेज पठाउनु भएको छ सुनिता सुनवार हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ. सुजना सुनवार राजु लोहार आर्याल, त्यस्तै गरेर रमेश आले, सुजन माझी, अभिविष्ट, समीर मगर होइन लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे. त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ एमजरियल हुनुहुन्छ, साथ यस्तो होस् जहाँ तिमी मात्र खास हुनुपर्छ, साथ यस्तो होस् जहाँ तिमी मात्र खास हुनुपर्छ, आत्मीयता महसुस हुने एउटा आभास हुनुपर्छ, साथ यस्तो होस् जहाँ तिमी मात्र खास हुनुपर्छ, आत्मीयता महसुस हुने एउटा आभास हुनुपर्छ, लेखिदेऊ अब त खुल्ला पत्र तिमीले परिवारलाई, लेखिदेऊ अब त खुल्ला पत्र तिमीले परिवारलाई, मेरो मुटुले ढुक्क मान्ने आत्मीय विश्वास हुनुपर्छ, मेरो मुटुले ढुक्क मान्ने आत्मीय विश्वास हुनुपर्छ, साथ यस्तो होस् जहाँ तिमी मात्र खास हुनुपर्छ भन्नुहुन्छ हाम उज्रेलजी, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे. नमस्ते दाई, कार्यक्रम सुन्दैछ है जिरीबाट भन्नुहुन्छ.
بستواني ساسن وار تستقرر سناقن ما تستقرر دي بومي كراي سرطة راي سمتا كاركي ميديا بريميراز كلا راي نيكو بلا سامي راي مدوت راي رودان ماني سامنو سندت همي سونيا سونيا تستي سرطة هايو تستقرر अञ्जिता माला ठाकुरी त्यस्तै जया थापा मगर मुना भण्डारी ताइका हाला बिरमान सुनवार लगायत सबैमा सम्झना माया छ भन्दा सुनालाई पनि मलाई देखि धन्यवाद दिन चाहन्छु। अनि साथ पक्कै पनि हो, माया गर्ने मान्छेले अथवा माया गरेको मान्छेले साथ यसरी दियोस् कि होइन, सारा संसार एकतर्फी भओस् तर उसको साथ होइन, जो माया गर्ने मान्छे हुन्छ व्यक्ति हुन्छ उसको साथ चाहिँ होइन कहिले त्यो भनौँ न एकतर्फी दुनियाँ एकतर्फी माया गर्ने मान्छे भइसकेपछि जसले साथ दिन्छ माया गर्ने मान्छेलाई त्यो अटुट हो जस्तो लाग्छ होइन, हर किसिमका बाधा अडचनहरूबाट साथ सहयोग दिएर होइन अरूका कुरा नसुन्ने हर पल हर चिजमा साथ दिने हो जस्तो लाग्छ माया भनेको। तपाईँ मलाई माया गर्नुहुन्छ भने होइन हर कुरामा साथ दिन सक्नुपर्छ, हर विश्वास हर कुराहरू स्याहार हुनुपर्छ जस्तो लाग्छ। मैले तपाईँसँग माया गरेको छु भने तपाईँसँग भनौँ न मायाका कुराकानी गरिरहेको छु, तपाईँलाई माया गर्छु भनिसकेपछि हर भनौँ न कुराहरू मैले भन्नुपर्छ जस्तो पनि लाग्छ है, भनिरहेको हुन्छु सारा कुराहरू दिल खोलेर। त्यही भएर मैले भन्ने गरेको हुन्छु, मेरो कारणले मन नदुखोस् होइन, छिनभरको होस् अथवा जस्तोसुकै भए पनि मन चाहिँ नदुखाउनुहोस् मेरो कारणले भन्न चाहन्छु। अमिनाश नार हुनुहुन्छ, कार्यक्रम सुन्दैछ दोलखाबाट भन्नुहुन्छ, गुड नाइट स्पेसली माई हर्ट मुटु मनिषा मगर प्यारी मान्छे सुशीला विश्वकर्मा प्यारा दादा राजकाले मगर विवास कुलुङ पृथक तिलक विष्ट माया ललिसा लिम्बू कविता घतानी सरस्वता पोखरेल हरपल रोशनी काला बिरमान सुनवार मिलन नेपाली नवराज श्रेष्ठका सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँले विशेष रूपमा धन्यवाद। गीत मैले गीतभन्दा पनि म्यासेजहरू छोटो मिठो वाचन गरिरहेको छु, नरिसानुहोस्लाई भन्न चाहे है। त्यस्तै गरेर मुना राईले पनि हुनुहुन्छ, कार्यक्रम सुनेछु है तनकुटाबाट सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। आरजे कमला मगर हुनुहुन्छ, सम्झना सबैमा है भन्नुहुन्छ, मिस यु अल भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु है मेसेज पठाइदिनु भएकोमा पनि भन्न चाहन्छु। त्यस्तै गरेर आज म्यासेजहरू सेकेन्ड सिटमा वाचन गरिरहेको छु भने मनका कुराहरू त म भनिरहेको हुन्छु, माया प्रेमका कुराहरू पनि सुनाउन सकिरहेको छैन कि त्यो भएर पनि यति बेला म्यासेजतर्फै लाग्न चाहन्छु। म्यासेजहरू वाचन गर्नुपर्ने हुन्छ, के म्यासेजहरू छन् यति बेला हुनुहुन्छ, म्यासेज पठाउनु भएको छ हुनुहुन्छ, दाइतिजका गीतहरू बजारमा आएका छन् कि छैनन् भन्नुहुन्छ, हेर्नुपर्छ हजुर, मलाई थाहा छैन, मैले अहिलेसम्म सोधी खोजी हेरिएको छैन पनि भन्न चाहन्छु। त्यस्तै गरेर यति बेला हुनुहुन्छ यति बेला मेसेज पठाउनु भएको छ माधव ढुङ्गेल पनि कार्यक्रम सुन्दैछ है, बिर्ता मोड झापाबाट भन्नुहुन्छ, तयारी श्रीमती उमा ढुङ्गेल बुनु अस्मि सताङ रमिला राई गीता ढुङ्गाना राई अनिता, त्यस्तै गरेर काली भूमिका गीता लिम्बू रञ्जित राई, त्यस्तै गरेर दिलुसान एम्फू भावना चामलिङ राई रमिला बान्तुवा दुखी बिना लुलाम लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ दाई खालि त्यो बिहानको 10 बजेको कार्यक्रममा नि त्यही भनिराख्छु, त्यसैले त्यो 12 बजेको कार्यक्रममा नि उहाँ दिदीको उही फिल्मका मात्र गीतहरू बजाइराखौँ भनेर भन्नुहुन्छ दाई, त्यसले खालि दिदीहरूसित नि त्यही कुरा राखिराख्छु नि त्यसैले भन्नुहुन्छ, मैले बुझिनँ हजुरले भन्न खोज्नुभएको है प्रकाशजी पनि भन्न चाहे, माफी माग्न चाहन्छु भनेका कुराहरू बुझिनँ मैले। त्यस्तो बढी भोलि चाहिँ भिडियो लाइभमा आउनुहोला भन्नुहुन्छ, भिडियो लाइभमा हेरौँ है। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ, मेसेजहरू केही वाचन गरिरहेको छु,
खासै वाचन गर्नुपर्ने म्यासेजहरू छन् जस्तो लाग्यो। म यति बेला कार्यक्रम इन गर्नतर्फ लाग्छ। यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर म्यासेज गरेर साथ दिनुभयो, कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो, सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। स्वास्थ्य ख्याल गर्नुहोला पनि भन्न चाहन्छु। लामखुट्टेको ढोकाईबाट बस्नुहोला, मौसममा परिवर्तन भइराखेको छ, पानी प्रशस्त मात्रामा पिउनुहोला पनि भन्न चाहन्छु। भन्दै अन्तिममा तपाईँको माझमा छोटो मिठोमा एउटा गीत राख्दै राख्दै आज बसाइबाट म कार्यक्रम प्रस्तुत श्री राजमा छुट्टे सुनेर म्यासेज पठाएर कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद दिँदै अन्तिममा भिरको घाँस काट्न सक्छौ राखेको गीत राख्दै राख्दै आजको बसाइबाट छुट्टे। हवस् त, नमस्कार, शुभरात्री, मिठो सपनाको कामना गरे।

0: पाता बढ़ियो तथा वन्य जन्तु अपराध कम्पनी खड़ा गरेर हुने सम्पत्ति शुद्धिकरण जस्ता क्षेत्रमा नियमन अनुसन्धान र अभियोजनको प्रगतिप्रति एपीजीको असन्तुष्टि देखिएको छ। टोलीले मंगलबार बिहानैदेखि विभिन्न सरकारवाला निकायहरूसँग भेटघाट तथा छलफल गरेको थियो। नेपाल प्रहरी लगायत सुरक्षा निकायसँगको बैठकमा टोलीले ग्रे लिस्टबाट बाहिर निस्कन नेपालले प्रयास गरे पनि त्यो पर्याप्त नभएकाले कार्ययोजनामा उल्लेख गरिएका विषयमा प्रभावकारी रूपमा नतिजा आउने गरी काम गर्न सचेत गराएको छ।
1: प्रधान न्यायाधीश शर्माको काँधमा 22,000 मुद्दा शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। प्रधान न्यायाधीशमा नियुक्त मनोज शर्माको काँधमा 22,000 पुराना मुद्दाको फैसला प्रक्रियालाई तदारूकताका साथ अघि बढ़ाउने र न्यायालय प्रतिको जनविश्वास गिर्न नदिने जिम्मेवारी आएको छ। प्रधान न्यायाधीशको कार्यभार सम्हालेसँगै उनको काँधमा यो जिम्मेवारी आएको हो। अहिले सर्वोच्च अदालतमा करिब 22,000 मुद्दा फैसलाको पर्खाईमा छन्। लामो समयदेखि विभिन्न कारणले सुनवाई हुन नसकेका ती मुद्दालाई प्राथमिकताका साथ टुंगोमा पुर्याउने जिम्मेवारीमा शर्मा पुगेका छन्। सरकारले प्रधान न्यायाधीशमा सिफारिश गरेका शर्मालाई मंगलबार संसदीय सुनवाई समितिले अनुमोदन गरेको हो। अनुमोदन लगत्तै राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधान न्यायाधीशमा नियुक्त शर्माले पद तथा गोपनीयताको शपथ लिएर पद बहाली गरेका छन्। पद बहाली गरेपछि शर्माले न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै पनि हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्। बारको विरोध दिउँसै लालटीन जुलुस यससँगै खबर छ। नेपाल बार एसोसिएशनले न्यायालयमा सेटिङको अन्त्य गर्ने नाममा अर्को सेटिङको शुरू गर्नु शुभ संकेत नभएको जनाएको छ। एसोसिएशनले मंगलबार सर्वोच्च अदालत परिसरमा लालटीन जुलुस निकालेर प्रधान न्यायाधीशमा मनोज कुमार शर्माको नियुक्ति सिफारिश विरूद्धको रिट निवेदन दर्ता नगरेको भन्दै सर्वोच्चमा अर्को सेटिङ शुरू भएको आरोप लगाएको हो। बारमा अध्यक्ष विजय मिश्रले न्यायपालिकामा एउटा अवधि भएको व्यक्तिलाई नियुक्त नगरी अर्को लामो अवधि भएको व्यक्तिलाई छानेर नियुक्ति गर्नु नै सेटिङ भएको बताएका छन्। सर्वोच्च अदालत प्रांगणमा कानून व्यवसायीहरूले लालटीन बालेर शुरू गरेको विरोध प्रदर्शनका क्रममा बार अध्यक्ष मिश्रले यस्तो प्रतिक्रिया दिएका हुन्। प्रधान न्यायाधीशमा शर्माको सिफारिशले न्यायपालिकामा नयाँ खालको सेटिङ शुरू भएको उनको दावी थियो।
0: सुकुम्बासु परिवारलाई मासिक 15,000 शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छापिएको छ। सरकारले उपत्यका जोखिमयुक्त बस्तीबाट हटाएका सुकुम्बासु परिवारलाई मासिक 15,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। त्यस्तै सरकारले काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत 25,000 रूपियाँ एकमुष्ट रूपमा प्रदान गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मंगलबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको मन्त्री परिषद बैठकले सो निर्णय गरेको हो। बैठकले परिवारमा 5 जनासम्म सदस्य भएमा 15,000 रूपियाँ र त्यसभन्दा बढ़ी सदस्य भएमा थप 2,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको हो। त्यसै गरी बैठकले वृद्ध अशक्त असहाय तथा आफ्नो व्यवस्था गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्था गर्ने बालबालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालय र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहको समन्वय तथा सहकार्यमा गर्ने निर्णय समेत गरेको छ।
1: पोखरा बस पार्कका सुकुम्बासी बस्ती नछाड्ने अडान नागरिक दैनिकमा खबर छ। पोखरा बस पार्कमा रहेका भूमिहीन सुकुम्बासीलाई घर टहरा छाड्न भन्दै पोखरा महानगरपालिकाले निकालेको 35 दिने सार्वजनिक सूचनाको म्याद सकिने लागेको छ। महानगरले पोखरामा बनेका अनधिकृत घर टहरा हटाउन भन्दै वैशाख पहिलो साता 35 दिने सूचना निकालेको थियो। यो सूचनाको म्याद यही जेठ 8 गते सकिँदैछ, तर पोखरा बस पार्कका भूमिहीन सुकुम्बासीले तत्काल वासस्थान नछाड्ने अडान लिएका छन्। भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार समिति बनाएर संघर्षका लागि तयार रहेका उनीहरू वैकल्पिक व्यवस्था नभएसम्म यो ठाउँ नछान्ने अडानमा बसेका हुन्। म्याद सकिएको भोलिपल्ट जेठ 9 गतेबाट डुजर चल्ने हो कि भनेर त्रासमा रहेका उनीहरूलाई कास्कीका पुराना राजनीतिक दलहरूले आड भरोसा दिइरहेका छन्। पोखरा महानगरपालिकाले आयोजना गरेको सर्वदलीय छलफलमा समेत वैकल्पिक व्यवस्था नगरी भूमिहीन सुकुम्बासीलाई नहटाउन दवाब दिएका उनीहरूले सुकुम्बासीलाई आफै बस्ती न

0: छाड्न भनिरहेका छन्। सरकार समितिका सहसंयोजक तथा अखिल नेपाल सुकुम्बासी संघ कास्कीका अध्यक्ष रमेश बैलकोटीले आफूहरू थाथलो छाडेर नजाने बताए।
1: सरकारसँग सत्तापक्षकै असन्तुष्टि शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका वरिष्ठ नेता बालिन्द्र शाहको नेतृत्वमा वर्तमान सरकार गठन भएको तीन महिना नपुग्दै सत्तापक्षबाटै असन्तुष्टिका स्वर सुनिन थालेका छन्। संघीय संसद अन्तर्गतको प्रतिनिधि सभामा भएको आगामी आर्थिक वर्ष 83-84 बजेटका सिद्धान्त र नेतृत्व गरिरहेको दल रासुपाकी सांसदहरूले असन्तुष्टि व्यक्त गरेका हुन्। सांसद सिंहले अर्थमन्त्री नभए पनि बजेट विनियोजनमा छलफल हुनु परम्परा भत्काउने कुरा भएकाले सभामुखबाट रूलिङको माग गर्नुभएको छ। यस्तै उहाँले आफ्नो 20 वर्षीय कार्यकालमा पहिलो पटक अर्थमन्त्री नहुँदा पनि बजेटको विनियोजनमाथि छलफल चलेको भन्दै आश्चर्य व्यक्त गर्नुभयो। त्यस्तै सत्तारूढ़ दल रासुपाका सांसद जगदीश खरेलले प्रतिनिधि सभाको शून्य समयमा उठाइएका जनसरोकारका विषयहरूलाई सरकारले व्यवस्था गरेको भन्दै आपत्ति जनाउनु भएको छ। सांसद खरेलले सदनमा सांसदहरूले उठाएका गम्भीर मुद्दाहरू कार्यान्वयनमा नआएको खण्डमा शून्य समयको औचित्य नरहने तर्क समेत गर्नुभयो। त्यस्तै सत्तारूढ़ दल रासुपाका सांसद देवराज पाठकले सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूमाथि पछिल्लो समय सिर्जना गरिएको त्रासको वातावरण तत्काल अन्त्य गर्न सरकारसँग माग गर्नुभएको छ।
0: रासायनिक मल किन्न कृषि मन्त्रालयको बजेट भन्दा बढ़ी रकम चाहिने शीर्षकमा अभियान दैनिक खबर लेख्छ। कृषि क्षेत्रको मेरुदण्ड मानिने रासायनिक मलको आपूर्ति र व्यवस्थापन पछिल्लो समय राज्यका लागि ठूलो आर्थिक चुनौती बन्दै गएको छ। पश्चिम एशियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य अत्याधिक वृद्धि हुँदा यो अवस्था आएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार देशको वार्षिक 8 लाख मेट्रिक टन रासायनिक मलको माग धान्न र किसानलाई सहुलियत दरमा मल उपलब्ध गराउन मात्रै करिब 80 अर्ब रूपियाँ बजेट आवश्यक पर्ने देखिएको छ। यो रकम कृषि मन्त्रालयले पाउने कुल वार्षिक बजेट भन्दा निकै बढ़ी हो। यो अवस्थाले किसानलाई रासायनिक मलमा दिँदै आएको अनुदानको भार धान्न सरकारलाई कठिन भइरहेको मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो। मंगलबार मन्त्रालयमा पत्रकारहरूसँगको भेटघाटमा श्रेष्ठले अहिलेको अन्तर्राष्ट्रिय बजार मूल्य र सरकारले किसानलाई दिइरहेको अनुदानको दरलाई यथावत राख्दा 8 लाख मेट्रिक टन मल खरिदका लागि 80 अर्ब रूपियाँ आवश्यक पर्ने बताए। विडम्बनापूर्ण अवस्था के छ भने कृषि मन्त्रालयको कुल वार्षिक बजेट नै 50 अर्ब रूपियाँ हाराहारीमा मात्रै छ। मन्त्रालयको पूरै बजेट मल खरिदमा खर्च गर्दा पनि माग अनुसारको आपूर्ति सुनिश्चित गर्न 30 अर्ब रूपियाँ अपुग हुने देखिन्छ। उनले भने यसले नेपालको कृषि नीति र अनुदान प्रणालीमा गम्भीर पुनरावलोकनको आवश्यकता रहेको औल्याएको छ। सरकारले किसानलाई उपलब्ध गराउने रासायनिक मलमा दिइने अनुदानको अंश विश्वमै उच्च मध्येको एक भएको उनको दावी छ।
1: त्यस्तै कहाँ हराए 6 लाख विद्यार्थी शीर्षकमा कान्तिपुर दैनिकमा खबर छापिएको छ। 2073 कक्षा 1 भर्ना भएका बालबालिका गत चैतमा संचालित कक्षा 10 एसईमा सहभागी भए। त्यति बेला कक्षा 1 10,53,824 जना भर्ना भएका थिए, तर एसईमा सहभागी हुनेको संख्या 4,30,667 सीमित देखियो। यसले भर्ना भएका 6,23,157 बालबालिकाले बीचैमा कक्षा छाडेको वा अनुत्तीर्ण भएर कक्षा दोहोर्याएको देखाएको छ। कक्षा 1 भर्ना भएका मध्ये 40.86% मात्र कक्षा 10 पढ़ाई पूरा गरे। एसई परीक्षामा सहभागी मध्ये पनि 1,46,500 विद्यार्थी अनुत्तीर्ण हुँदै कक्षा 11 भर्ना हुन अयोग्य भए। उनीहरूका लागि असार 1 पूरक परीक्षा सञ्चालन हुँदैछ। कक्षा 8 अनिवार्य शिक्षाको व्यवस्था गरिएको छ, तर शिक्षा मन्त्रालयको तथ्याङ्कले कक्षा 1 भर्ना भएका मध्ये 59% कक्षा 8 पूरा नगरेको देखाउँछ। 2073 कक्षा 1 भर्ना भएका मध्ये 2080 6,21,848 विद्यार्थी मात्र कक्षा 8 भर्ना भएको शिक्षा तथा मानव स्रोत केन्द्रको रिपोर्टले देखाएको छ। त्यस्तै 2073 5,30,176 छात्रा र 5,23,648 छात्र गरी 10,53,000 कक्षा 1 भर्ना भएका थिए। फ्ल्यास रिपोर्ट अनुसार त्यति बेलै शैक्षिक सत्रको अन्त्यसम्म कक्षामा रहेका विद्यार्थीको संख्या 9,27,993 जना थियो, अर्थात 1,55,000